छन् भने कतिपय चिया पसलमा ग्राहकले मागे जति चिया समेत पाउन छाडेका छन्। विद्युतीय उपकरण र दाउराको विकल्प खोज्न थाले पनि माग अनुसार सेवा दिन नसकेको व्यवसायीहरूको गुनासो छ। इरानी चियाका पारखीहरू तीनकुने स्थित इरानी चिया क्याफेमा पुग्दा सबै आफूले रोजेको चिया नपाउने गुनासो गरेर फर्केका छन्। अर्डर गरेपछि कपमा आइपुग्ने चियाका लागि अहिले लामो समय कुर्नुपर्ने समेत उनीहरूले गुनासो गरेका छन्। कतिपय ग्राहकले इरानी चियाको सट्टा अर्को चिया रोज्नुपर्छ भने कतिपय चिया नपाएर फर्किने समेत गरेका छन्। यसको मुख्य कारण हो ग्यास अभाव। इरानी चिया क्याफेका म्यानेजर सुभाष भण्डारीका अनुसार ग्राहकको माग अनुसार इरानी चिया बेच्न नसकेको 15 दिनभन्दा बढ़ी भइसकेको छ। अरू चियाको तुलनामा लामो समय पकाउनु पर्ने भएकाले इरानी चियामा ग्यासको खपत बढ़ी हुने समेत उनले बताएका छन्। ग्यास अभावले बदल्दैछ नेपालीको दैनिकी शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छ।

0: closest to all.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। सरकारले भदौ 10मा रसुवाको भुटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीलाई अर्कै नाम दिन अध्ययन अगाडि बढ़ाएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले भुटेकोशी बाढ़ी सामान्य रूपमा आउने प्राकृतिक बाढ़ी नभएका कारण यसको छुट्टै नामाकरण गर्न वैज्ञानिक समिति समेत गठन गरेको छ। समितिले भुटेकोशी बाढ़ीका वैज्ञानिक आधार र प्रमाण संकलन गर्दै यसलाई अर्कै नाम दिनेछ। ऊर्जा मन्त्रालय अन्तर्गतको जल तथा ऊर्जा आयोगको सचिवालयले गरेको प्रारम्भिक अध्ययनमा विभिन्न नाम छलफलमा समेत आएका छनृ।
3: उत्तरी छिमेकी चीनले नेपाललाई थप सुरुङ उद्धार उपकरण हस्तान्तरण गरेको छ। त्यसक्रममा नेपाल र चीनले विपद रोकथाम तथा न्यूनीकरण, उद्धार र विपदपछिको पुनर्निर्माणका क्षेत्रमा सहकार्य थप सुदृढ़ गर्ने प्रतिबद्धता जनाएका छन्। नेपालका विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि चिनिया राजदूत चाङ माओमिङ तथा नेपालमा खटिएका चिनिया सुरुङ उद्धार विशेषज्ञसँग भेटवार्ताका क्रममा उपकरण हस्तान्तरण गरिएको हो।
2: गत भदौ 10मा भटेकोशी हुँदै त्रिचुरी नदीमा आएको बाढ़ीका कारण नुवाकोटका चार स्थानीय तहमा बसोबास गर्दै आएका 1955 परिवारको आवासमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क सार्वजनिक भएको छ। जिल्ला प्रशासन कार्यालय नुवाकोटले सार्वजनिक गरेको विवरण अनुसार बाढ़ीबाट बेदोर नगरपालिका, बेलकोट, गढ़ी नगरपालिका, तारकेश्वर गाउँपालिका, किसपाङ गाउँपालिकाका परिवारको आवासमा क्षति पुगेको हो। बाढ़ीले घर बगाउनुका साथै कतिपय घरमा पानी र लेदो पसेर बस्न अयोग्य बनाएको समेत प्रशासनले जनाएको छ।
3: मनास्लु हिमाल क्षेत्रमा रहेका तालतलैयाको जोखिम अध्ययन गराउन दवाब दिने उद्देश्यले माथिल्लो गोर्खाको चुमनुब्री गाउँपालिकाका युवा शुक्रबारदेखि आमरण अनसन बसेका छन्। आमरण अनसन बसेका 11 जना ती युवाले मनास्लु क्षेत्रका हिमताल, पोखरी, हिमनदीको अध्ययन गरिदिनुपर्ने मुख्य माग अगाडि सारेका छनृ।
2: अर्थमन्त्री डाक्टर सोरिम वाग्ले र भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकर बीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ। भारत भ्रमणको दोस्रो दिन भएको भेटमा नेपाल भारतबीच रहिआएको भरपर्दो सम्बन्धलाई थप उन्नयन र समुन्नतितर्फ अघि बढ़ाउने विविध विषयमा छलफल भएको नयाँ दिल्ली स्थित नेपाली दूतावासले जनाएको छ। भेटमा अर्थमन्त्री वाग्ले रसुवामा हालै गएको आकस्मिक बाढ़ीपछि उद्धार तथा राहत कार्यमा भारत सरकारले पुर्याएको सहयोगका लागि समेत धन्यवाद व्यक्त गरेका छन्। त्यसै गरी नेपाल भारत बीचको दीर्घकालीन मित्रतालाई थप प्रगाढ़ बनाउने तथा विशेष गरी लगानी, ऊर्जा र कनेक्टिभिटीका क्षेत्रमा द्विपक्षीय सहकार्यलाई मजबूत बनाउने उपायबारे पनि छलफल भएको दूतावासले जनाएको छ।
3: कृष्णभीरमा सवारी साधनको चाप बढ़ेको छ। बिहिबारदेखि संचालनमा आएको कृष्णभीरमा सवारी साधनको लामो जाम देखिन थालेको छ। मुगलिन नारायणघाट सड़क खण्डको 15 किलोमा हिजो बिहान लेदो सहितको पहिरो खसेपछि सवारी साधन एकतर्फी संचालन भएको थियो। लेदो हटाएर त्यस क्षेत्रमा दुईतर्फी नै सवारी साधन संचालनमा आएको थियो, तर धादिङको जवाङ खोला, कृष्णभीर र मौवा खोलाको बीचमा पहिरो खसेपछि सवारी आवागमन फेरि प्रभावित भएको बताइएको छ।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्को
1: डिस्को खुशीको कनेक्शन
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
2: कृषि विकास बैंक लिमिटेडको केवाईसी विवरण अध्यावधिक गर्ने सम्बन्धी अत्यन्त जरूरी सूचना आदरणीय ग्राहक महानुभावहरू बैंकिङ कारोबारलाई सुरक्षित व्यवस्थित तथा प्रभावकारी बनाउनको लागि आफ्नो केवाईसी अर्थात ग्राहक पहिचान विवरण अध्यावधिक गर्नुहुन अनुरोध छ साथै तपाईँको नाम ठेगाना मोबाइल नम्बर पेसा व्यवसाय पारिवारिक विवरण वा अन्य व्यक्तिगत विवरण परिवर्तन भएको छ भने आफ्नो पाएक पर्ने स्थानको जुनसुकै बैंक शाखामा गई समयमै जानकारी गराई केवाईसी विवरण अध्यावधिक गर्नुहुन समेत अनुरोध छ कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामशाह पथ काठमाडौँ
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
5: नेपाली खबरमा अब विदेशका खबर स्क्रीनमा घुत्ली रहने बानी डुम स्क्रोलिङ बढ़दै गएपछि त्यसलाई कम गर्न सिंगापुरले नागरिकलाई दैनिक कम्तीमा 15 मिनट किताब पढ़े बापत पैसा दिने कार्यक्रम शुरू गरेको छ समृद्ध मुलुकका रूपमा चिनिने सिंगापुरले यसलाई गेमिफिकेशन रणनीतिका रूपमा अघि बढ़ाएको हो यसबाट नागरिकको एकाग्रता आलोचनात्मक सोच र कल्पना शक्ति बढ़ने अपेक्षा गरिएको छ
6: अब खेल खबर जापानमा चलिरहेको विश्व एसियाली खेलकुद अन्तर्गत सफ्ट टेनिसको पुरूष खेलमा नेपाल दक्षिण कोरियासँग 3-0 पराजित भएको छ मेन्स डबल्समा कमल भण्डारी र प्रदीप खत्रीको जोड़ी हिंगुन ली जेक्यू पार्कको जोड़ीसँग 5-0 पराजित भएको नेपाली महिला भलिबल टोलीले समूह चरणका आफ्ना दुवै खेल गुमाइसकेको छ विश्व एसियाडको औपचारिक उद्घाटन भने आज हुनेछ
5: विचार विश्लेषण उत्साह र निराशा बीचको दिवस शीर्षकमा चरण प्रसाईको विचार नागरिक दैनिकमा छापिएको छ सरकार दण्डहीनताका सवालमा उदासीन देखिन्छ यसका अकर्मण्यताबाट घटेका घटनामा पीड़ितसँगका सम्झौताले केही समय आक्रोश शान्त होला तर दिगो नहुन सक्छ भूषे आगो जस्ता रहन सक्छ शासक इमान्दार नभए कति बेला आगो दनदनी सल्किन्छ थाहा पाइँदैन किनभने नागरिकका मौलिक हक लोकतन्त्रको प्राण हो राज्यद्वारा यसको उल्लंघन हुनु मुलुकको भविष्यमाथि खेलवाड़ गर्नु हो
6: हौस् त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला नमस्कार

0: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै सुशीला श्रेष्ठको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असोज 3 गते शनिबार, सेप्टेम्बर 19 तारीक सन 2026 नेपाल सम्बत 1146 भदौ शुक्ल पक्षको अष्टमी तिथि संविधान दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: फोहोरलाई मोहरमा बदल्ने सरकारको योजना, 13 देशका लागि राजदूत सिफारिश, विज्ञता र समावेशितामा जोड। आज कागी अष्टमी पर्व मनाइँदै कांग्रेसको वडा अधिवेशन आजदेखि शुरू।
1: अपर त्रिशुली एकको सुरुङबाट थप 7 शव फेला, माटोमुनि गाडिएका शव असोजभित्रै आफन्तलाई बुझाइने। बारीले आमा बुवा गुमाएका बालबालिकाका लागि विदुरमा निशुल्क शिक्षा।
0: रेमिट्यान्सले बाह्य क्षेत्र बलियो, आन्तरिक अर्थतन्त्र भने सुस्त। दैनिक उपभोग्य वस्तुसँगै घिउ तेल तरकारी सबैभन्दा महँगो। सरकारी सेवा छोड्ने बढ्दै, 3 महिनामै 418 जना कर्मचारीको राजीनामा।
1: युक्रेनमा आक्रमण शुरू गरिए यता स्वयं सर्वसाधारणले यातना भोगेको राष्ट्रसंघको भनाई। अमेरिकी मध्यावधि निर्वाचनका लागि प्रत्यक्ष अग्रिम मतदान शुरू। भारत र भूटान बीच ऊर्जा परियोजनामा सम्झौता।
0: र विश्व एसियन गेम्स अन्तर्गत महिला क्रिकेटको सेमी फाइनल समीकरण पूरा। फाइनल प्रवेशका लागि पाकिस्तान र श्रीलंका तथा बंगलादेश र भारत खेल्ने। अस्ट्रेलियाद्वारा जिम्बाब्वे पराजित।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, फोहोरलाई मोहर बनाउने सरकारको योजना।
1: सरकारले फोहोर मैला व्यवस्थापनलाई आमदानीको स्रोतसँगै जोड्ने गरी नयाँ कानूनी व्यवस्था प्रस्ताव गरेको छ। फोहोर मैला व्यवस्थापन सम्बन्धी विधेयक प्रतिनिधि सभामा दर्ता गर्दै सरकारले फोहोरलाई पुनः प्रयोग, संशोधन, प्रशोधन गरी कच्चा पदार्थ, ऊर्जा र प्रांगारिक मलमा रूपान्तरण गर्ने योजना अघि सारेको हो। प्रस्तावित विधेयकले फोहोर संकलन, डस्टबिन व्यवस्थापन र स्थानीय स्तरको फोहोर व्यवस्थापनको मुख्य जिम्मेवारी स्थानीय तहलाई दिएको छ। सार्वजनिक स्थानमा कुहिनी, नकुहिनी र जोखिमयुक्त फोहोर छुट्टा छुट्टै संकलन गर्न डस्टबिन राख्नुपर्ने व्यवस्था पनि गरिएको छ। फोहोर व्यवस्थापनमा निजी क्षेत्रलाई समेत सहभागी गराउने प्रस्ताव अघि बढ़ाइएको छ। स्थानीय तहले प्रतिस्पर्धाबाट निजी संस्था जोड़ छनौट गरी फोहोर संकलन, ढुवानी प्रशोधन, पुनः प्रयोग तथा विसर्जनको जिम्मा दिन सक्नेछन्। सार्वजनिक निजी साझेदारी मार्फत फोहोरबाट ऊर्जा, इन्धन, मल तथा अन्य कच्चा पदार्थ अर्थ उत्पादन गर्न सकिने व्यवस्था पनि विधेयकमा छ। सरकारले फोहोरबाट उत्पादित ऊर्जाको बजार सुनिश्चित गर्ने, पुनः प्रयोग तथा पुनः चक्रण प्रयोग गर्ने उद्योगलाई कर छूट गर्ने, अनुदान र सहुलियतपूर्ण ऋण उपलब्ध गराउने प्रस्ताव अघि सारेको छ। फोहोर बैंक, रिसाइक्लिङ सेन्टर र सेकेण्डरी मार्केटलाई समेत प्रोत्साहन गर्ने व्यवस्था गरिएको छ।
0: नुवाकोटको विदुर नगरपालिकाले बाढ़ीका कारण आमा बुबा गुमाएका बालबालिकाका लागि छुट्टै विद्यालय संचालनमा ल्याएको छ। बाढ़ी प्रभावित क्षेत्रका बालबालिकालाई विद्यालयमै बस्ने, खाने र पढ़ने सुविधा निशुल्क उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ। विपदका कारण अभिभावक गुमाएका बालबालिकाको पढ़ाई निरन्तरता र संरक्षणका लागि यस्तो व्यवस्था गरिएको हो। नगरपालिकाका विद्यालय निरीक्षक नवराज सापकोटाका अनुसार बाढ़ीका कारण आमा बुबा गुमाएका बालबालिकालाई विद्यालयमा भर्ना गरी आवश्यक सबै सुविधा उपलब्ध गराइनेछ।
3: यो बाढ़ीबाट प्रभावित विद्यार्थीहरू जसका चाहिँ आमा बाबु गुमेका छन्, जो घरबारविहीन भएका छन्, त्यस्ता विद्यार्थीहरूको लागि हामीले विदुर नगरपालिका अन्तर्गतकै वडा नम्बर 2 अन्नपूर्ण पञ्चकन्या आवि भन्ने छ, उक्त विद्यालयमा आवासीय सुविधा सहितको एउटा छात्रावास सञ्चालन गरेका छौँ। शुरूआत पनि भइसकेको छ। केही विद्यार्थी भाइ बहिनीहरू त्यहाँ बस्न पनि थालिसक्नु भएको छ र विद्यार्थी भाइ बहिनीहरू उहाँहरूको लेभल अनुसार इसिडीसम्मको पढाइ त्यही विद्यालयमा हुन्छ। त्योभन्दा बाहेकका माथिल्लो लेभलका पढाइहरू उहाँहरूको लागि नजिक रहेको विद्यालयसम्म उहाँहरूको पढाइको सुनिश्चित नगरपालिकाले गर्छ। ड्रेसदेखि लिएर आमा बाबु गुमेका छन्, जो घरबारविहीन भएका छन्, त्यस्ता विद्यार्थीहरूको लागि हामीले विदुर नगरपालिका अन्तर्गतकै वडा नम्बर 2 अन्नपूर्ण पञ्चकन्या आवि भन्ने छ, उक्त विद्यालयमा आवासीय

0: गरेका छौँ। विद्युत नगरपालिकाको मात्रै नभएर नुवाकोटका अन्य स्थानीय तह र बाढ़ी प्रभावित क्षेत्रका जनसुकी क्षेत्रका पनि बालबालिकाहरूले त्यो अवसर प्राप्त गर्नुहुन्छ।
1: यसैबीच भोटेकोशी नदीमा आएको बाढ़ीपछि अप्पर त्रिशुली एक जलविद्युत आयोजनाको सुरुङमा बेपत्ता मजदूर मध्ये थप 18 जनाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार खोज तथा उद्धारका क्रममा हिजो सुरुङ भित्रबाट 18 शव निकालिएको थियो। यसअघि 6 मजदूरको शव फेला परेको थियो। सो मैलुङबाट करिब 5.5 किलोमिटर उत्तर दङदुङ खोला स्थित रिट 3 को सुरुङभित्र शव भेटिएका हुन्। उद्धारमा नेपाली सेना आयोजनाका कर्मचारी खटिएका छन्। बाढ़ीका बेला सुरुङभित्र कति मजदूर थिए भन्ने एकिङ विवरण अझै खुलेको छैन। निर्माण कम्पनीले कामदारको पूर्ण विवरण नराखेकाले शवको पहिचान गर्न कठिन भएको प्रहरीले जनाएको छ। फेला परेका शवको पहिचान तथा शनाखत गर्ने काम बाँकी छ। 216 मेगावाट क्षमताको आयोजना बाढ़ीका कारण क्षतिग्रस्त भएपछि बेपत्ता मजदूरको खोजी तथा उद्धार जारी छ।
2: यसैबीच प्रहरीले असोजको अन्तिम सातादेखि बाढ़ीमा परेर मृत्यु भएका पहिचान भएका शव आफन्तलाई बुझाउने तयारी शुरू गरेको छ। रसुवाको भोटेकोशीमा आएको बाढ़ीमा परि मृत्यु भएका तर पहिचान हुन नसकेका 1148 जनाको शव जमीन मुनि गाडेर व्यवस्थापन गरिएको छ। प्रहरीका अनुसार ती शवको पहिचानका लागि डीएनए परीक्षण र औठा छाप मिलाउने काम तीव्र गतिमा भइरहेको छ। हालसम्म विभिन्न प्रयोगशालाबाट 1400 भन्दा बढ़ीको डीएनए रिपोर्ट प्राप्त भइसकेको छ। पहिलो चरणमा धादिङ र चितवनमा फेला परेका शव हस्तान्तरण गर्ने गरी काम भइरहेको छ। शव पहिचानका लागि आफन्तका रगतका नमूना र मृतकका हड्डी तथा दाँतका नमूना परीक्षण भइरहेका छन्। नेपालका प्रयोगशालासँगै भारत चीन र कोरियाका विज्ञले पनि परीक्षणमा सहयोग गरिरहेका छन्। त्यस्तै करिब 300 शवबाट संकलन गरिएको औठा छाप राष्ट्रिय परिचय पत्र तथा अध्यागमन विभागको विवरणसँग मिलाउने काम पनि भइरहेको छ। प्रहरी प्रवक्ता डीआईजी अवि नारायण काफ्लेका अनुसार डीएनए प्रोफाइलिङ र म्याचिङ पूरा भएपछि पहिचान भएका शव सकेसम्म चाँडो आफन्तलाई बुझाइनेछ।
1: सरकारले 13 देशका लागि नयाँ राजदूत नियुक्त गर्न सिफारिश गरेको छ। हिजो बसेको मन्त्रीपरिषद बैठकले लामो समयदेखि रिक्त रहेका राजदूत पदमा नियुक्तिका लागि नाम सिफारिश गरेको हो। यसपटक राजनैतिक भागभण्डा भन्दा पनि प्राज्ञिक विज्ञता अनुभव र समावेशितालाई प्राथमिकता दिएको सरकारले जनाएको छ। भारत चीन र अमेरिकाका लागि क्रमशः निश्चल नाथ पाण्डे कल्याण राज शर्मा र निरञ्जन थापा सिफारिश भएका छन्। बेलायतका लागि पूर्व प्रधान सेनापति गौरव शमशेर जबराको सिफारिश गरिएको छ। सिफारिश भएका 13 जना मध्ये 4 जना महिला छन्। सरकारका प्रवक्ता सस्मित पोखरेल
3: तपसुल बमोजिमका मुलुकहरूमा नेपाली राजदूतको पदमा नियुक्तिका लागि सिफारिश गर्ने र संसदीय सुनवाईको लागि संसदीय सदन समक्ष लेखी पठाउने। नम्बर 1 डाक्टर निश्चल नाथ पाण्डे भारत। नम्बर 2 डाक्टर कल्याण राज शर्मा चीन। नम्बर 3 श्री चिरञ्जन थापा संयुक्त राज्य अमेरिका। 4 श्री गौरव शमशेर जङ्गबहादुर राणा संयुक्त अधिराज्य बेलायत। 5 श्री सरु जोशी जर्मनी। 6 श्री सुरेश कुमार कर्ण इजरायल। 7 श्री प्राप्ति शेरचन स्पेन। 8 श्री जिज्ञान कुमार थापा जापान। 9 डाक्टर पदमाक्षी राणा ओमान। 10 श्री चुरामणि खरेल मलेसिया। 11 प्राध्यापक डाक्टर संगम श्रेष्ठ कोरिया गणतन्त्र कोरिया। 12 डाक्टर मञ्चला झा श्रीलंका। 13 श्री गिरिबहादुर सुनार साउदी अरेबिया।
1: अब प्रस्तावित राजदूतहरूको नाम संसदीय सुनाईका लागि पठाइनेछ। सुनाईपछि सम्बन्धित देशबाट अग्रिम आएका राष्ट्रपतिले राजदूत नियुक्त गर्ने संवैधानिक प्रक्रिया अघि बढ़ाइनेछ। बाँकी रिक्त रहेका देशमा भने प्रधानमन्त्री सहितको टोली संयुक्त राष्ट्र संघको महासभाबाट फर्किएपछि सिफारिश हुने बताइएको छ।
2: चालू आर्थिक वर्ष 2083-84 को पहिलो महीना साउनमा नेपालको बाह्य अर्थतन्त्र बलियो देखिएको छ। तर आन्तरिक आर्थिक गतिविधि भने सुस्त रहेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ। साउनमा रेमिट्यान्स 21.2% बढ़ेर 2 खर्ब 15 अर्ब रूपियाँ पुगेको छ। विदेशी मुद्रा संचित पनि 1.2% बढ़ेर 39 खर्ब 46 अर्ब रूपियाँ पुगेको छ। शोधानन्तर स्थिति 90 अर्ब 34 करोड़ रूपियाँ बचतमा छ। तर निजी क्षेत्रमा जाने कर्जा एक महिनामा 0.4% मात्रै बढ़ेको छ। बैंकको ब्याजदर घटे पनि कर्जाको माग अपेक्षा अनुसार बढ़न नसकेको देखिएको छ। यसैबीच साउनमा वस्तु आयात 31% बढ़ेर 1 खर्ब 87 अर्ब रूपियाँ पुगेको छ भने निर्यात 61.7% बढ़ेर 38 अर्ब 70 करोड़ रूपियाँ पुगेको छ। अर्थात निर्यात भन्दा आयात करिब 5 गुणा बढ़ी छ। अर्कोतर्फ

0: महंगी पनि बढ़ेको छ। साउनमा वार्षिक मुद्रास्फीति 5.96% पुगेको छ, जुन अघिल्लो वर्षको सोही महिनामा 1.68% मात्रै रहेको थियो। यसरी हेर्दा रेमिट्यान्स र विदेशी मुद्रा संचितका कारण नेपालको बाह्य क्षेत्र सहज देखिए पनि महंगी बढ़नु र निजी क्षेत्रमा कर्जा विस्तार सुस्त हुनु आन्तरिक अर्थतन्त्रका लागि चुनौती बनेको अर्थविद चन्द्रमणि अधिकारीले सीआईएनसँग बताउनुभयो।
1: व्यापारीले मुनाफा थप लिनको लागि त्यसलाई लुकाउने अथवा मूल्य बढाउने काम गरेका छन्। यो यी कारणले गर्दाखेरि मूल्य बढेका छ। अब यसले गर्दा मान्छेमा के प्रभाव पर्यो भने, अब मान्छेको त कतिपय मान्छेको आय सीमित आय हुन्छ र जुन पारिश्रमिक लिन्छन् उनीहरूको आयमा बढोत्तरी हुँदैन। त्यस कारण यता मूल्य बढ्ना साथ त्यो उनीहरूको आय प्रभावित हुन्छ, वार्षिक उनीहरूको बजेट प्रभावित हुन्छ, पारिवारिक बजेट प्रभावित हुन्छ।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा बाढ़ी प्रभावित क्षेत्रमा पशुको सब व्यवस्थापन नभए संक्रामक रोग फैलिने जोखिम।
3: पशु पंक्षीहरू केही दिनपछि जब कुहिन थाल्छन् त्यहाँ विभिन्न खालका चाहिँ रोगाणुहरू है, कहिले ब्याक्टेरिया होला, भाइरस होला, त्यस्ता खालका जुन रोगाणुहरू छ अथवा प्याथोजेन भन्छ हामी अङ्ग्रेजीमा, यस्ता खालका प्याथोजेनले चाहिँ पानीको स्रोतहरूलाई चाहिँ दूषित गर्ने।
0: सरकारी सेवा छोड्ने बढ्दै कांग्रेसको वडा अधिवेशन आजदेखि शुरू, आज कागे अष्टमी पर्व मनाइदै लगायतका खबर अनि कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ, तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
4: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
0: 6 महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दूधजन्य पदार्थ, सागसब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
4: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याउ।
5: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौ। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौ।
0: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन। बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
2: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
6: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना, पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
0: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
6: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
2: प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी पर्व आज देशभरका कागेश्वरी महादेव मन्दिरमा पूजा आराधना गरी मनाइँदैछ। कागेश्वरी महादेवको दर्शन तथा पूजा गरेमा कागको स्पर्श लगायतका दोषबाट मुक्ति पाइने धार्मिक विश्वास रहेको छ। यस अवसरमा भक्तजनले मन्दिरमा हरियो मकै चढ़ाउने प्रचलन रहेको छ। काठमाडौँको कागेश्वरी मनोहरा एकस्थित ऐतिहासिक कागेश्वरी महादेव मन्दिरमा आज विशेष मेला लाग्ने गर्छ। मेलामा काठमाडौँ उपत्यका सहित विभिन्न जिल्लाबाट ठूलो संख्यामा भक्तजन आउने गरेका छन्। मन्दिरमा 227 किलोको अस्त धातुबाट बनेको कागको मूर्ति मुख्य आकर्षकका रूपमा रहेको छ।
0: पछिल्लो तीन महिनामा 418 जना सरकारी कर्मचारीले राजीनामा दिएका छन्। राष्ट्रिय किताबखाना निजामतीका अनुसार उनीहरूको राजीनामा स्वीकृत समेत भइसकेको छ। राजीनामा दिनेमा सचिव तहका दुई, सहसचिव तहका 14 र उपसचिव तहका 21 जना रहेका छन्। त्यस्तै अधिकृत तहका 27 जनाले पनि सरकारी सेवा छोडेका छन्। किताबखानाको विवरण अनुसार तीन महिनामा राजीनामा दिने कर्मचारी मध्ये उपसचिव र अधिकृत तहका मात्रै 143 जना रहेका छन्। सरकारले नयाँ निजामती सेवा ऐन मार्फत 30 वर्ष सेवा अवधि वा 55 वर्ष उमेर हदका आधारमा अवकाशको व्यवस्था गर्ने तयारी गरिरहेका बेला कर्मचारीको राजीनामा बढ़ेको अनुमान गरिएको छ।
2: अब काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको पालो। आजको कान्तिपुरको पहिलो पृष्ठमा जुम्लाको एउटै पालिकाका 49 जना भोटेकोसी बारीमा बेपत्ता शीर्षकमा डीबी बुढाले लेख्नु भएको खबर प्रकाशित छ भने आजका सबै जस्तो पत्र पत्रिकामा 4400 आवेदनबाट 13 राजदूत सिफारिश शीर्षकको खबर प्रकाशित छ। साथै प्रदेशमा पुतली गणना शीर्षकमा मनोज पौडेलले खबर लेख्नु भएको छ। पुतलीको संख्या, प्रजाति र वासस्थानको विवरण संकलन गर्न विभिन्न शीर्ष स्थानमा 100 भन्दा बढ़ी गणकहरू परिचालन गरिएको छ। निरन्तर उकालो लाग्दै बजार भाउ, घिउ, तेल र तरकारी सबैभन्दा महँगो शीर्षकमा खबर प्रकाशित छ। यसलाई सीमा तामाङले लेख्नु भएको छ। पछिल्ला केही महिना यता निरन्तर उकालो लागेको बजार भाउ गत साउनमा पनि बढ़ेको छ। उपभोक्ताले वस्तु तथा सेवा खरिद गर्दा तिर्नुपर्ने बजार भाउ गत साउनमा 5.96% छ। गत आर्थिक वर्षको साउनको तुलनामा यो 4.28% बिन्दुले बढ़ी हो। साउन 2082 औसत बजार भाउ 1.68% थियो। चालू आर्थिक वर्षको साउनमा मात्रै 2,15,05,00,00,000 रूपियाँ रेमिट्यान्स भित्रिएको छ। गत साउनको तुलनामा रेमिट्यान्स अप्रवाह 29.9% वृद्धि भएको हो भने गत आर्थिक वर्षको साउनमा 1,77,41,00,00,000 रूपियाँ रेमिट्यान्स भित्रिएको छ। त्यस्तै प्रदेशका सबै कार्यालय भवनको बीमा गर्दै बागमती सरकार शीर्षकमा खबर छ। भित्रपृष्ठमा प्रधानमन्त्री शाहले जेएनजी सांसदलाई भनी संसदमा प्रश्न मात्रै गर्दा सरकारलाई गाह्रो भयो। शीर्षकमा जयसिंह महराले खबर लेख्नु भएको छ। यो पहिलो सेमिस्टर हो भने लिनुपर्छ। हामीलाई धेरै कुरा धेरै ठाउँबाट आइरहेका छन्। सुधार गर्दै अगाडि बढ़नुपर्छ प्रधानमन्त्रीको भनाईलाई प्रकाशित गरिएको छ। त्यस्तै 15 महाधिवेशनमा होमियो कांग्रेस आजबाट देशभर वडा अधिवेशन शीर्षकमा कुलचन्द्र न्यूपानेले खबर लेख्नु भएको छ। वडा समितिमा 33,715 पदाधिकारी र 51,719 सदस्य चुनिँदैछन्। एउटै वडाबाट 23 देखि 75 जनासम्म क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् भने क्षेत्रीय प्रतिनिधिबाटै महाधिवेशन प्रतिनिधि छानिनेछन्। त्यस्तै नयाँ पत्रिकाको पहिलो पृष्ठमा अब जुनसुकै जिल्लाबाट नागरिकताको प्रतिलिपि निकाल्न सकिने शीर्षकमा खबर प्रकाशित छ। अन्तर जिल्लाबाट नागरिकताको प्रतिलिपि निकाल्न राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने र बायोमेट्रिक विवरण समेत मिलेको हुनुपर्ने छ। कोशीमा 13 स्थानीय भाषा सरकारी कामकाजको हुने प्रतिवेदन पारित शीर्षकमा अर्को खबर छ भने भित्रपृष्ठमा पुँजी बजार पुनरुत्थान कार्ययोजनाको प्रभाव 6 दिनमा 115.67 अंकले बढ़्यो। नेप्से महँगी 5.5% सीमित राख्ने लक्ष्य तर साउनमै पुग्यो 5.96% शीर्षकमा पनि खबर प्रकाशित छ।
0: नागरिकको पहिलो पृष्ठमा संहिता सहितको संविधानका 11 वर्ष कार्यान्वयनमा चुनौती संशोधनको बहस शीर्षकमा ईश्वरी सुवेदीले काठमाडौँबाट लेख्नु भएको खबर छ। संघीय गणतन्त्र नेपालको संविधान सभाबाट जारी भएको 11 वर्ष पूरा भएको छ। यसको पूर्ण कार्यान्वयन भने हुन सकेको छैन। 2072 असोज 3 गते जारी भएको संविधान राजनीतिक उतार चढ़ाव, आर्थिक बोझ र केन्द्रमुखी मानसिकताका कारण पटक पटक संकटमा पर्दै आएको खबरमा उल्लेख भएको छ। त्यस्तै गोर्खा पत्रको भित्री पृष्ठमा पनि संविधान दिवस विशेष 2083 स्थान दिइएको छ। संविधान पूर्ण कार्यान्वयन आवश्यक शीर्षकमा खबर छापिएको छ। नेपालमा संविधान जारी भएको 11 वर्ष पूरा भएको विषय उक्त खबरमा उल्लेख रहेको छ। सामन्ती निरंकुश केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाले सिर्जना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै 2072 असोज 3 गते संविधान सभाबाट संविधान जारी भएको हो। नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहेको वर्तमान संविधानले मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य प्रणालीका रूपमा विकास गरेको विषय सकारात्मक पक्ष रहेको खबरमा उल्लेख रहेको छ। त्यस्तै आन्तरिक रोजगारी सिर्जना सरकारको प्राथमिकता शीर्षकमा अर्को खबर समेत रहेको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले युवालाई स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउन आवश्यक कानून र नीति निर्माण गरी आन्तरिक रोजगारी विस्तार गर्ने सरकारको प्राथमिकता रहेको बताउनु भएको छ। संविधान दिवसका अवसरमा सरसफाई आफ्नै भवनबाट नगरपालिकाको सेवा शीर्षकमा सर्लाहीबाट लेखिएको खबर समेत रहेको छ। सर्लाहीको हरिपूर्वा नगरपालिकाको आफ्नै प्रशासनिक भवन सञ्चालनमा आएको छ। हरिपूर्वा नगरपालिका 5 हरिपूर्वा बजारमा रहेको आयुर्वेद औषधालय परिसरमा निर्मित प्रशासनिक भवनको हिजो सर्लाहीका प्रमुख जिल्लाधिकारी विजय राज सुवेदी, नगर प्रमुख विनोद कुमार शाह तेली र उप प्रमुख सुमित्रा देवी ग्वारनीले संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो। जुम्लाको एउटै पालिकाका 49 जना भोटेकोसी बाढ़ीमा बेपत्ता शीर्षकमा कान्तिपुरको पहिलो पृष्ठमा खबर छापिएको छ। 4400 आवेदकबाट 13 राजदूत सिफारिश शीर्षकको अर्को खबर पनि रहेको छ भने गोर्खा पत्रको पहिलो पृष्ठमा सद्भाव बटुल्ने महत्वपूर्ण अवसर प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमण शीर्षकमा साधनी हमालले लेख्नु भएको खबर रहेको छ। त्यसै गरी भित्री पृष्ठमा पहिरोले लापीलाङ वासीको उठिवा शीर्षकमा अर्को खबर समेत रहेको छ। दोलखाको कालिन्चोक गाउँपालिका 5 लापीलाङमा केही वर्षदेखि वर्खायाममा निरन्तर पहिरो खस्दा धेरै परिवार विस्थापित भएको खबरमा उल्लेख रहेको छ। त्यसै गरी यातायात क्षेत्रको क्षति विवरण माग शीर्षकमा अर्को खबर समेत छापिएको छ।
2: साझा खबरमा अब विदेशका खबर। संयुक्त राष्ट्र संघले सन् 2022 रूसले युक्रेनमा आक्रमण शुरू गरे यता सयौं सर्वसाधारण तथा युद्धबन्दी यौन हिंसा र आयातनाको शिकार बन्न पुगेको जनाएको छ। अभिलेखीकरण गरिएका अधिकांश घटनामा रूसी अधिकारी संलग्न रहेको राष्ट्र संघको मानव अधिकार कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ। सन् 2026 अमेरिकी मध्यावधि निर्वाचनका लागि प्रत्यक्ष अग्रिम मतदान शुरू भएको छ। आगामी सेप्टेम्बर तीनमा हुने निर्वाचनले अमेरिकी कंग्रेसको प्रतिनिधि सभा र सिनेटमा हुन कुन दलको नियन्त्रण रहने भन्ने निर्धारण गर्नेछ। निर्वाचन अधिकारीले मतदान प्रक्रिया सुनिश्चित र व्यवस्थित हुने पनि बताएका छन् र भारत र भूटानले ऊर्जा परियोजनाका लागि 4000 करोड़ भारतीय रूपैयाँको ऋण सुविधा सम्झौताको स्वागत गर्दै द्विपक्षीय ऊर्जा सहकार्यलाई थप विस्तार गर्ने प्रतिबद्धता समेत जनाएका छन्। भारतका विदेश मन्त्री एस जयशंकरले सेप्टेम्बर 16 18 भूटान भ्रमणका क्रममा दुवै देशले द्विपक्षीय सहयोग तथा क्षेत्रीय अन्तर्राष्ट्रिय विषयमा समेत छलफल गरेको बताइएको छ।
0: साझा खबरमा अब खेल खबर। जापानमा जारी विश्व एसियन गेम्स अन्तर्गत महिला क्रिकेटको सेमी फाइनल समीकरण पूरा भएको छ। 8 टोली मात्र सहभागी महिला क्रिकेटमा सोझै क्वार्टर फाइनलका खेलहरू भएका थिए। बंगलादेश र चीन बीचको पहिलो क्वार्टर फाइनल खेल वर्षाका कारण रद्द हुँदा वरियताका आधारमा बंगलादेश सेमी फाइनलका लागि छनौट भएको थियो। दोस्रो क्वार्टर फाइनलमा पाकिस्तानले थाइल्याण्डलाई हराउँदै सेमी फाइनलमा स्थान बनाएको हो। तेस्रो क्वार्टर फाइनलमा श्रीलंकाले मलेसियालाई हरायो भने चौथो क्वार्टर फाइनलमा भारतले जापानलाई हराएको हो। अब फाइनल प्रवेशका लागि पाकिस्तान र श्रीलंका तथा बंगलादेश र भारत खेल्नेछन्। सेमी फाइनलमा पराजित हुने टोलीले कास्य पदकका लागि खेल्नेछन्। भारत यस अघिको स्वर्ण पदक विजेता हो। अस्ट्रेलियाले जिम्बावेलाई दोस्रो ओडीआईमा पराजित गर्दै 3 खेलको श्रृंखला 1 खेल अघि नै आफ्नो पक्षमा पारेको छ। हिजो भएको दोस्रो ओडीआईमा अस्ट्रेलिया 84 रनले विजयी भएको हो। यसैबीच आजदेखि एसियाली खेलकुद शुरू हुँदैछ। इमाजिन वन एसियाको नारासहित विश्व एसियाली खेलकुद एसियाड धूमधामका साथ आयोजना गर्न जापानको तेस्रो ठूलो शहर नायोगा तम तयार रहेको छ।
2: बारीमा परेर मृत्यु भएका पशुको शव व्यवस्थापनमा ध्यान दिनुपर्ने कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: प्याजको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: ताजा खबरमा अब मरेका पशुको शव व्यवस्थापनको प्रसंग। रसुवाबाड़ी प्रभावित क्षेत्रमा मरेका पशुको शव समयमै व्यवस्थापन नगरे संक्रामक रोग फैलिन सक्ने जोखिम बढ़ेको छ। बाढ़ीपछि खुला स्थानमा रहेका पशुका शव कुहिँदा वातावरण प्रदूषित हुनुका साथै मानिस र अन्य पशुमा रोग सर्न सक्ने खतरा हुने विज्ञहरूले बताएका छन्। पशुको शव व्यवस्थापन किन महत्वपूर्ण छ? हामीले पशु चिकित्सक डाक्टर सुरेन्द्र कार्कीसँग कुराकानी गरेका छौं।
3: पशु विभागले संकलन गरेको तथ्याङ्क अनुसार चाहिँ त्यहाँ लगभग 1500 जस्तो गाई भैंसी चाहिँ मरेको जस्तो अवस्था देखिन्छ भने करिब 3000 हारारी 2829 हारारीमा चाहिँ बाख्राहरू मरेको तथ्याङ्क छ। 1600-1700 हारारीमा बंगुरहरू मरेको तथ्याङ्क छ भने अब कुखुरा चाहिँ अब फार्ममा पालिनु भएको हुनाले केही फार्महरू बगाउँदाखेरि करिब 130,000 हारारीमा पन्छीहरू चाहिँ मरेको तथ्याङ्क छ। पशुपन्छीको तीन किसिमबाट चाहिँ प्रभावित भएको देखिन्छ। एउटा त मर्ने नै भइहाल्यो, अघि मैले भन्दै गरेको संख्याहरू चाहिँ मृत्युको संख्या भयो भने अब कतिपय मान्छे घाइते भने जस्तै गरी पशुपन्छीहरू पनि घाइते भएको अवस्थाहरू छ भने अर्को धेरैले चर्चा नगर्ने पाटो चाहिँ यो जुन नदीको प्रवाहले गर्दाखेरि जुन संरचनाहरू भत्कियो पुल लगाएको केही क्षेत्रहरू चाहिँ टोटली डिस्कनेक्टेड भएको छ अनि त्यसले गर्दा त्यो पारिपट्टिको त्रिशुली पारिपट्टिको क्षेत्रमा चाहिँ यो पन्छीको ठूलो पालन छ र अरू पशुपन्छीको गाई भैँसी लगायत अरू पशुहरूको पनि त्यहाँ पालन छ अनि त्यस्ता पशुहरूमा चाहिँ अब दाना पानीहरूको जुन बाटो छुट्यो
9: दानाहरू
3: सप्लाई गर्ने जुन सप्लाई चेन हुन्छ अब गाई भैँसीको सन्दर्भमा चाहिँ घाँसहरूबाट हुने भएको हुनाले अब उनीहरूको चाहिँ तुलनात्मक रूपमा सजिलो हिसाबबाट व्यवस्थापन गर्न सकिने अवस्था हुन्छ भने कुखुरा चाहिँ विशेष गरी जुन हाम्रो व्यावसायिक कुखुराहरू हुन्छ त्यहाँ
9: ब्रोइलरको
3: यिनीहरूलाई त व्यावसायिक दानाहरू खुवाउनु पर्ने हुन्छ र त्यस्तो दानाहरूको सप्लाई चेन बिग्रिँदाखेरि एउटा त्यो समस्या अनि अर्को चाहिँ त्यो डेरीको पनि राम्रो पकेट क्षेत्र हो त्यहाँको कतिपय गाउँहरू र हरेक दिन दुध चाहिँ संकलन भएर दुध चाहिँ बजारमा आउनुपर्ने हुन्छ र दुध चाहिँ चिस्यान कायम राख्न सकिएन भने चाहिँ बिग्रिएर जाने हुन्छ अनि त्यसले गर्दाखेरि चाहिँ त्यहाँ कतिपय गाउँमा उत्तर गयामा र कतिपय ठाउँमा चाहिँ हाम्रो फिल्डमा गएको साथीहरूले प्राप्त गरेको जानकारी अनुसार चाहिँ यो डेरी भ्यालु चेन र चाहिँ पोल्ट्री भ्यालु चेन यो दुईवटा चाहिँ विशेष गरी बढी प्रभावित भएको देखिन्छ र अर्को चाहिँ यो घाइते भएको पशुहरूको साथीहरू जहाँ जो फिल्डमा जानुभएको छ एकदम ठूलो संख्यामा घाइते चाहिँ देखिएको छैन किनकि धेरै ठूलो बाढी आएको हुनाले कि बगाएर धेरै मरे कि चाहिँ बाँचेकाहरू चाहिँ अब अलिकति ऐ भने जस्तै दाना पानीको समस्या र चाहिँ यो भ्यालु चेन गरेर मार्केट चाहिँ विभिन्न जातका पशुपन्छीहरू मरेको अवस्था छ र त्यस्ता पशुपन्छीहरू केही दिनपछि जब कुहिन थाल्छन् त्यहाँ विभिन्न खालका चाहिँ रोगाणुहरू है कहिले ब्याक्टेरिया होला भाइरस होला त्यस्ता खालका जुन रोगाणुहरू छ अथवा प्याथोजेन भन्छ हामी अङ्ग्रेजीमा यस्ता खालका प्याथोजेनले चाहिँ पानीको स्रोतहरूलाई चाहिँ दूषित गर्ने र कहिले कहिले मान्छेहरू प्रत्यक्ष सम्पर्कमा हुँदाखेरि पनि र चाहिँ विशेष गरी पानीको स्रोतबाट हुन्छ बढी पानीको स्रोतलाई चाहिँ दूषित गरिदिन्छ यसले र त्यो पानी त्यहाँ मान्छेले खाँदाखेरि अनि मान्छेलाई चाहिँ विभिन्न खालका चाहिँ रोगहरू चाहिँ सर्ने सम्भावना चाहिँ हुन्छ विशेष गरी यो झाडा पखाला जन्य रोगहरू त्यस्तो खालको सम्भावना चाहिँ उच्च हुन्छ त्यही भएर एकातिर मान्छेलाई सर्ने समस्या छ भने अर्को चाहिँ फेरि त्यसले पशुपन्छीलाई पनि जुन बाँचेका पशुपन्छीहरू छन् पशुपन्छीले पनि पानी खानुपर्ने हुन्छ त्यही भएर पशुपन्छीलाई पनि यसले स्वास्थ्यमा असर गर्ने भयो अनि अर्को केही रोगहरू पशुपन्छीका केही रोगहरू छन् जस्तो कि हामी फर एक्जाम्पल खोरेत भन्ने रोग छ एउटा अनि त्यसै गरी चरचरे भ्यागुदे भन्ने रोग छ अनि त्यसै गरी अर्को यो विभिन्न खालको किराहरूले टोकेर सर्ने लम्पी स्किन जसको 2022-23 हाम्रो ठूलो
9: महामारी
3: त्यो खालको रोगहरू चाहिँ यो बाढीपछि सर्ने हुन्छ अनि अर्को फेरि पशुपन्छीबाट मान्छेलाई सर्ने एउटा लेप्टोस्पाइरोसिस भन्ने एउटा यो ब्याक्टेरिया जीवाणुले सार्ने रोग हुन्छ विशेष गरी संक्रमित पशुहरूको मलमूत्रबाट विशेष गरी मूत्रबाट चाहिँ यो आउँछ र पिसाबमा चाहिँ त्यो बाथरुम कन्टामिनेटेड छ भने त्यस्तोबाट मान्छेमा सरेर यो लेप्टोस्पाइरोसिस भन्ने रोग पनि पशुपन्छीबाट मान्छेमा आउँछ यसरी हेर्दाखेरि समग्रमा मान्छेलाई पनि सर्ने कतिपय रोगहरू छन् कतिपय चाहिँ पशुपन्छी स्वयंलाई पनि सर्छ त्यसले गर्दाखेरि पशुपन्छीको शव व्यवस्थापन चाहिँ एकदमै महत्वपूर्ण पाटो हो।
10: पशु चिकित्सक डाक्टर सुरेन्द्र कार्कीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: फोहोरलाई मोहरमा बदल्ने सरकारको योजना, 13 देशका लागि राजदूत सिफारिश, विज्ञता र समावेशितामा जोड़। आज कागी अष्टमी पर्व मनाइँदै कांग्रेसको वडा अधिवेशन आजदेखि शुरू।
10: अपर त्रिशुली एकको सुरुङबाट थप 7 शव फेला, वा माटो मुनि गाडिएका शव असोजभित्र आफन्तलाई बुझाइने। बारीले आमा बुवा गुमाएका बालबालिकाका लागि विदुरमा निशुल्क शिक्षा।
0: रेमिट्यान्सले बाह्य क्षेत्र बलियो, आन्तरिक अर्थतन्त्र भने सुस्त। दैनिक उपभोग्य वस्तुसँगै घिउ तेल तरकारी सबैभन्दा महँगो। सरकारी सेवा छोड्ने बढ़दै, 3 महिनामै 418 जना कर्मचारीको राजीनामा।
10: युक्रेनमा आक्रमण शुरू भए यता सयौं सर्वसाधारणले यातना भोगेको राष्ट्रसंघको भनाई, अमेरिकी मध्यावधि निर्वाचनका लागि प्रत्यक्ष अग्रिम मतदान शुरू। भारत र भूटान बीच ऊर्जा परियोजनामा सम्झौता।
0: र विश्व एसियन गेम्स अन्तर्गत महिला क्रिकेटको सेमी फाइनल समीकरण पूरा। फाइनल प्रवेशका लागि पाकिस्तान र श्रीलंका तथा बंगलादेश र भारत खेल्ने। अस्ट्रेलियाद्वारा जिम्बाब्वे पराजित।
10: साझा खबरको अन्त्यमा अब कार्टुन हामीले नयाँ पत्रिकामा प्रकाशित कार्टुनलाई लिएका छौं। यसलाई रवि मिश्रले बनाउनु भएको छ। झ्याप्पै शीर्षकमा यहाँ केही व्यक्तिहरू सड़कमा आन्दोलनमा उत्रिएको जस्तो देखिन्छ। प्लेकार्डमा एकजना सांसदको फोटो देखिन्छ र तल कार्यवाही गर भनेर लेखेको छ। एकजना सांसदको अभिव्यक्ति पछाडि केही विरोधहरू पनि भएका छन् भने, आलोचना पनि भइरहेका छन् भने, कसैले त्यसलाई समर्थन पनि गरिरहेका छन् र माथि यस्तो लेखिएको छ, केही व्यक्तिहरू सड़कमा एकदमै रिसको आवेगमा अगाडि बढ़िरहेको जस्तो देखिन्छ। माथि यस्तो लेखिएको छ, सांसद भएर मान्छे जस्तो व्यवहार देखाउने।
0: हवस् त, प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम साझा आवाज प्रसारण हुनेछ। सुन्ने प्रयास गर्नुहोला।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।

0: बाली उब्जाउने हात किसान महिलालाई तपाई हामी सबैको साथ।
1: नमस्कार, कार्यक्रम साझा आवाजमा तपाईलाई हार्दिक स्वागत छ। म सुशीला श्रेष्ठ
0: अनि म सन्तोष गन्धर्व। कार्यक्रम साझा आवाजको आज आठौं भाग। आजको भागमा हामी रसुवा बाढ़ीपछि महिला तथा बालबालिकाको अवस्था, आश्रय स्थलको सुरक्षा, उनीहरूको अनुभवका विषयमा छलफल गर्नेछौं।
1: महिला पुनर्स्थापना केन्द्र ओरेको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकोराबद्वारा संचालित सीआईएनको प्रस्तुति साझा आवाजले महिला किसान तथा ग्रामीण महिलाको नेतृत्व, अधिकार, आर्थिक आत्मनिर्भरता र समान अवसरका विषयमा नियमित सामग्री प्रस्तुत गर्दै आएको छ।
0: यो कार्यक्रम हरेक पन्ध्र दिनमा देशभरिका विभिन्न सामुदायिक रेडियोबाट एकै समय र बेलुकी आठ बजे पुनः प्रसारण सुन्न सक्नुहुनेछ भने सीआईएनको फेसबुक पेज सीआईएन खबर, वेबसाइट cinkhabar.com, युट्यूब च्यानल सीआईएन र टिकटक सीआईएन साझा खबरमा पनि सुनिरहनु भएको छ।
1: लैंगिक समानता कायम गर्न महिला मात्रै होइन पुरूष र युवाको पनि महत्वपूर्ण भूमिका हुन्छ। अझ पुरूषहरूले घर, कार्यस्थल र समाजमा महिलाप्रति समान व्यवहार गर्दै हिंसा, भेदभाव र हानिकारक सामाजिक मान्यताको विरोध गर्न आजको आवश्यकता भइसकेको छ। त्यसकारण युवाहरूको समानता, सम्मान र सहकार्यको संस्कार विकास गर्दै सकारात्मक सोच र व्यवहारलाई समुदायमा फैलाउन सक्छन्। पुरूष र युवाको सक्रिय सहभागिताले समान अवसर, सुरक्षित वातावरण र न्यायपूर्ण समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याउन सक्छ।
0: गत भदौ 10 गते रसुवाको भोटेकोसीमा विनाशकारी बाढ़ी आयो। अकल्पनीय क्षति नेपालले भोगिरहेको छ। बाढ़ीले रसुवा, नुवाकोट, धादिङ र चितवनसम्म प्रभाव पारेको छ। कैयौं मानिस घरबार विहीन भई विभिन्न आश्रय स्थलमा बसिरहेका छन्। भीषण बाढ़ीका कारण 1,57,050 महिला तथा बालिकाहरू प्रत्यक्ष रूपमा र अप्रत्यक्ष रूपमा प्रभावित भएको तथ्याङ्क छ। संयुक्त राष्ट्रसंघीय निकाय यूएन उमनका अनुसार यो तथ्याङ्क मुख्य रूपमा रसुवा र नुवाकोट जिल्लाका बाढ़ी प्रभावित क्षेत्रको हो। प्रभावित मध्ये झण्डै 43,000 महिला तथा किशोरीहरूलाई तत्काल विशेष मानवीय सहायता, खाद्यान्न, सुरक्षित खानेपानी र स्वास्थ्य सेवा आवश्यक रहेको देखिएको छ। सरकारी तथ्याङ्कले प्रभावित क्षेत्रमा 43,065 महिला र 32,021 बाल बालिका रहेको देखाएको हो। मुख्य गरी किशोरी तथा महिलाको गोपनीयता तथा उनीहरूको सुरक्षामा तत्काल सरकारले गम्भीर भएर सोच्नुपर्ने अधिकार कर्मीहरू बताउँदै आएका छन्।
1: बाढ़ी, पहिरो तथा अन्य विपदका समयमा किशोरीहरू थप जोखिममा पर्न सक्छन्। सुरक्षित आश्रयको अभाव, भीड़भाड़, अपर्याप्त शौचालय तथा सरसफाई, महिनावारी व्यवस्थापनका सामग्रीको कमी र हिंसाको जोखिम बढ़न सक्छ। त्यसैले राहत तथा उद्धारका क्रममा किशोरीको सुरक्षा र आवश्यकतालाई विशेष प्राथमिकता दिनुपर्छ। किशोरीहरूलाई सुरक्षित र व्यवस्थित स्थानमा बस्ने व्यवस्था गर्नुपर्छ। सम्भव भएसम्म परिवार, महिला स्वयंसेवक वा विश्वासिलो व्यक्तिको निगरानी र साथ सुनिश्चित गर्नुपर्ने विज्ञहरू बताउँछन्। आश्रयस्थलमा किशोरीका लागि छुट्टै सुरक्षित र प्रयोग गर्न सहज शौचालय तथा स्नान स्थल हुनुपर्दछ। महिनावारी भएका किशोरीलाई प्याड, साबुन, सफा पानी, भित्री कपड़ा लगायत आवश्यक सामग्री सहज रूपमा उपलब्ध गराउनुपर्ने हुन्छ। तर होल्डिङ सेन्टरमा यस्ता व्यवस्थापन छन्। हामीले बाढ़ी प्रभावित क्षेत्र नुवाकोटको देवीघाट स्थित श्री ज्योति माध्यमिक विद्यालयको होल्डिङ सेन्टरमा बस्दै आउनुभएका दुईजना किशोरीसँग कुराकानी गरेका छौं।
2: हामीलाई चाहिँ बासस्थान चाहियो होइन, हामीले जसरी पढ्न पाउनु पर्यो, छिटो भन्दा छिटो पढ्न पाउनु पर्यो कि अब यो बाढ़ीले गर्दा हाम्रो पढाइ रोक्नु भएन। हजुर, के भयो भने पढ्नुहुन्छ? राम्रो व्यवस्था भयो भने पढ्ने व्यवस्था, घरमा बस्नको लागि केही निश्चित ठाउँ हुन पर्यो नि त, त्यहाँ बस्ने, त्यहाँनिर खानी गर्नेवाला पुरा निश्चित ठाउँ हुन पर्यो, आफ्नो व्यवस्था पुरा पक्का हुन पर्यो, अनि स्कुल जाने अनि पढ्ने। अब त्यस्तो डर चाहिँ लाग्दैन होला। मम्मी बुवाहरूलाई अब के भन्नु, अब टेन्सन नगर्ने, अब घर सम्पत्ति गए पनि मान्छेको ज्ञान जोगी हो सबैको, त्यो कसैको कोही गयो भनेर त्यो निराश हुनु परेको छैन, सबैको ज्ञान जोगी हो, त्यो नै सबभन्दा ठुलो कुरा हो। अब धन सम्पत्तिहरू त पछि नै कमाउन मिल्छ नि त। अब मम्बुवाहरूको कुराहरू चाहिँ लास्टै सही हो, मान्छेको ज्ञान भन्दा ठुलो केही पनि छैन, धन सम्पत्तिहरू त पछि नै कमाउन मिल्छ नि त। मेरो सपना चाहिँ अब मम्बुवाहरूलाई राम्ररी पाल्ने, जे भने पनि भविष्यमा जे भने पनि मम्बुवाहरूलाई खुसी राख्ने, खुसी राख्ने, त्यसरी सबै आफ्नै अगाडिदेखि।
3: अब त्यो भिडियोहरू पटक पटक आइरहन्छ नि त,
2: सानो सानो बच्चाहरू त्यो गर्दाको देख्दा चाहिँ लास्ट नराम्रो
3: लाग्यो। भिडियोहरू नआएदेखि हुन्थ्यो,
2: सानो सानो बच्चाहरूको चाहिँ भिडियो नहाल्नु भएको थियो। भर्खर जन्मिनु भएको बच्चाहरू पनि आइरह, एक दुई वर्ष बच्चाहरू पनि आइरह, पुरै बच्चाहरू उयो जमिनु भएको आइरहेको, त्यस्तो देख्दा चाहिँ धेरै नराम्रो लागिरहेको
4: छ।
2: यहाँको बसाइ चाहिँ कस्तो छ? बसाइ अब ठिकै छ, अब काहीँ नबस्नु भएर अलिकति बस्न पाएँ, अब गाह्रो त गाह्रै सुत्ने कस्तो छ व्यवस्था? सुत्ने हामी म्याटमा सुतिर हो उता, अहिले अहिले जस्नाहरू पनि दिनुभएको छ, ठिकै छ।
3: अहिले जस्नाहरू मच्छरहरू लाग्दो रहेछ नि
2: होइन? लाग्छ अलिअलि, अब आयुर्वेदिक र बिरामीहरू पनि हुन्छ, गाह्रै छ।
3: सुत्नु लाग्छ लाग्दैन? सुत्न लाग्छ,
2: लाग्छ।
3: कतिजना छ कोठामा तपाईँहरूको? अब
2: कोठा भनेर छुट्टै कोठा होइन, यस्तो प्यासेजमा हो, सबैजना धेरैजना हुनुहुन्छ। हजुर,
3: स्कुलको प्यासेजमा
2: होइन, आयुर्वेदिक
3: ए आयो
2: हजुर,
3: प्यासेजमा सुत्ने गराएको
2: छ। त्यहाँनिर त्यस्तै त हो, अब रुम त त्यहाँनिर बिरामीहरूलाई पनि राख्नु पर्यो नि त, अनि रुममा सुत्नु त मिलेन नि त,
3: प्यासेजमा सुत्ने गराएको
2: सबैजना त्यही हो। हजुर,
3: प्यासेजमा भित्रको
2: हजुर,
3: तपाईँहरू पनि
2: सबैजना?
3: अनि निन्द्रा लाग्छ?
2: अनि निन्द्रा त लाग्दैन, के गर्नु, अरू केही उपाय पनि छ।
3: कतिजना सुत्नुहुन्छ प्यासेजमा चाहिँ?
2: है, धेरैजना हुनुहुन्छ, कन्या त खै अटेसम्म छ, जस्तो
3: अहिले सम्झ्दाखेरि तिनजना होला भन्ने
2: हुनुहुन्छ होला। अब प्यासेजमा धेरै हुन्छ, लामो हुनुहुन्छ, दस बिसजना, पच्चिसजना, सयजना।
3: त्यस्तो सुताउँदाखेरि चाहिँ कसरी सुताउँछ बच्चा बच्चा? अब तपाईँहरू किशोरीहरू,
2: किशोरीहरूतिर फ्यामिली फ्यामिली मिलेर
3: लहरै हुन्छ कि अलिक फरक फरक?
2: लहरै हुन्छ,
3: डर लाग्छ कि लाग्छ नि सेफ्टीको कुराले कि?
2: अब डर त लागिहाल्छ नि, अब त्यो चोरहरू आएर भन्ने सुनिरह, डर त लाग्छ।
3: अनि तपाईँलाई चाहिने आवश्यक सामानहरू दिनुभएको छ?
2: सामानहरू त अहिलेसम्म पाइन्छ,
3: के चाहिँ भयो, के चाहिँ मन परेको छैन, अलिक व्यवस्थित छैन, अलिक यो चाहिँ राम्रो भयो भने भन्ने त्यस्तो?
2: यस्तो त बस्ने ठाउँ मात्रै हो, बस्ने ठाउँ छैन, अब अरू लुगाहरू खानेकुराहरू दिइरहनु भएको छ नि त, अब बस्ने ठाउँ चाहिँ अलि राम्रो भयो,
3: सेपरेट भयो हुन्छ।
0: मुख्य गरी विपद र द्वन्दमा किशोरीहरूको सुरक्षाको चुनौती हुने गर्छ। यस्तो अवस्थामा परिवारका साथ बस्ने र उहाँहरूकै निगरानीमा राख्नु उपयुक्त हुन्छ। बाढ़ी प्रभावित क्षेत्रमा बाल विवाह, यौन हिंसा, दुर्व्यवहार तथा बेचबिखनको जोखिम पनि बढ़न सक्ने भन्दै सरकारवालाले चिन्ता व्यक्त गर्न थालेका छन्। उनीहरूको सुरक्षाको सवाल मात्र नभई मनोपरामर्श सेवा अर्को महत्वपूर्ण पाटो मानिन्छ। कैयौंले परिवार गुमाएका छन्, कैयौंको भविष्य नै अधुरो भएको छ भने कैयौंले आफ्ना साथीभाइहरू गुमाएका छन्। यस्तो अवस्थामा किशोरीहरूलाई मनोपरामर्श सेवा महत्वपूर्ण मानिन्छ। मनोविद प्रणव राज रेग्मीसँग हामीले यस्तो अवस्थामा कस्तो मनोपरामर्श आवश्यक पर्छ भनेर सोधेका
5: छौं। तपाईँको अब बिस्तारै यो एङ्सियसनेसहरू बढ्दै गयो भने भोलिदिन एङ्जाइटीमै परिणत हुनसक्छ। अब सिन्स धेरैजनाले चाहिँ आफ्नो फ्यामिलीहरू पनि गुमाउनु भएको छ होइन, या लस देयर होम्स, यत्रो वर्षदेखि मिहिनेत गरेको एउटा आफ्नो काम स्पेस होइन, जस्तो मैले आज बिहान एउटा के भेटाएँ भन्दाखेरि मेरो 30 वर्षदेखि मैले बसेको घर मेरो मसँग छैन भनेर भक्खानेर रुनु भयो। सो त्यो सोचमा ओभर थिङ्किङ गर्नु पनि त्यसले भोलिदिन डिप्रेसनको लक्षण पनि देखाउन सक्छ भोलिको दिन, र लङ टर्ममा चाहिँ गइरह्यो भने चाहिँ एउटा त्यो पनि हुन सकिन्छ, चान्स लाइक टु हाई। सो यो मेजर पार्ट भयो, यो सँगसँगै भोलि दिनमा अब अरू पनि कुराहरू चाहिँ थपिन सक्छ। सो अहिलेलाई चाहिँ यति भन्नु यो पार्टमा चाहिँ।
6: अनि अहिले हामीसँग भेटिएका कतिपय व्यक्तिहरूले राति निद्रा नलाग्ने, खान राम्रोसँग बस्न भनौँ न सामान्य रूपमा बस्नको लागि पनि गाह्रो भइराखेको भन्नुभयो होइन। अब यदि कोही विज्ञ अथवा अस्पताल नगइकन पनि आफ्नो मनको कुरा त्यो कसैसँग बाँड्दाखेरि यसले पार्ने प्रभाव सकारात्मक अथवा नकारात्मक कस्तो हुन्छ?
5: ओके, यो पनि चुनौतीको कुरा हो। जस्तो हामीले सोध्दै गर्दाखेरि अब होइन, एउटा विज्ञले आएर एउटा ट्रेनिङ प्राप्त व्यक्तिले आएर सोध्दै गर्दाखेरि पनि कहिलेकाहीँ चाहिँ हाम्रो क्वेसनमा पनि कहिलेकाहीँ चाहिँ क्ल्यारिटी हुँदैन, त्यसले गर्दा चाहिँ झन् अर्कोतिर पनि जान सक्ने चान्सेसहरू हुन्छ होइन। जस्तो हामीले कुरा गर्दै गर्दा चाहिँ कस्तोसम्म चाहिँ हामीले यहाँ एउटा कुरा पायौँ भन्दाखेरि चाहिँ 4 दिनदेखि सुत्न सक्नु भएको छैन, 1 घन्टा जस्तो सुत्नुहुन्छ, फेरि छटपटाएर उठ्नुहुन्छ होइन। सो यस्तो खालको इन्सोमिनियाको पनि अब बिस्तारै यसले त्यसमा पनि चेन्जेस हुनसक्छ यो प्रब्लम्सहरू। सो उहाँलाई चाहिँ अब कसरी पनि गर्न सकिन्छ भने एउटा उहाँलाई चाहिँ इमोसन रेगुलेसन गर्न सक्नु पर्यो मेजरली. उहाँलाई लागेको कुरा उहाँले परिवारसँग भन्न पाउनु भएको छैन. सो उहाँ अहिले काहीँ पनि होल्डिङ सेन्टरमा बस्दै गर्दा आफ्नो परिवारसँग बस्नु भएको छ. बिसाइड दिस उहाँहरूले आफ्नो छरछिमेक छैन, साथीभाइ छैन, उहाँले कहाँ गएर त्यो कुरा बोल्ने भन्ने कुरा, त्यो कुरा चाहिँ एक्सेसेबल छैन क्या.
7: सो
5: एकदमै मेजर हो सर यो, किनभने पहिले त घाँस बास कपास हो मेजर प्राइमेरी. सो एउटा वान चार दिन भइसकेपछि स्टेबल भइसक्यो, अब बिस्तारै उहाँलाई चाहिँ बल्ल रियलाइजेसन हुँदैछ. सो त्यसले अब चाहिँ मेजरली चाहिँ तपाईँको कमिङ डेजमा चाहिँ यसले एकदमै ठुलो इम्प्याक्ट लिएर आउँछ. सो त्यतिखेर चाहिँ यहाँ चाहिँ तपाईँको चाहिँ अब साइकोसोसियल सपोर्ट्सहरू चाहिँ मेजरली चाहिँ यहाँ निम्किन्छ. अब हाम्रो बायो साइको सोसियल मोडल भन्छौँ हामी काम गर्दै गर्दा. सो सोसियल मोडल पनि उत्तिकै महत्त्वपूर्ण कुरा हो. र सोसियल मोडलमा चाहिँ तपाईँको यसमा चाहिँ चेन्ज एजेन्ट भनेको चाहिँ तपाईँको लोकल गभर्मेन्ट भयो, स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकार, सबै चेन्ज एजेन्टको भूमिका उहाँले निभाउनु पर्छ.
6: अनि मानव कसैलाई निद्रा नलाग्ने अथवा एक्लै बसिराख्न मन लाग्ने, टोला राख्ने यस्तो अवस्था आइरहेको छ भने यो कति समयसम्म भइराख्यो भने यो एक प्रकारको विपद पछिको असरको रूपमा हो, र कस्तो अवस्था कति समयसम्म रहिराख्यो भने यसले एउटा रोगको पनि स्वरूप लिन सक्छ.
5: सो यो हजुरले भनेको एक्ज्याक्टली टेक्निकल पार्ट चाहिँ हाम्रो चाहिँ यो डिएसएम 5TR भन्छ हामी त्यसलाई, डायग्नोस्टिक स्टेटिक म्यानुअल भन्छौँ त्यसलाई. त्यसमा पनि त्यो कुरा चाहिँ मेन्सन छ, र मोर इन्टु चाहिँ आइसिडी भन्छ इन्टरनेसनल क्लासिफिकेसन अफ डिजिज भन्छ. सो जुन चाहिँ मोर इन्टु चाहिँ डक्टर्सहरूले गर्छ, र साइकेट्रिक र तपाईँको मोर इन्टु चाहिँ क्लिनिकल साइकोलोजिस्टहरूले चाहिँ डिएसएमको पोर्सनमा आउँछ. सो त्यहाँ प्रपरली लेखेको छ यति महिना यति दिन होइन कुन कुराको चाहिँ बढी थट आयो, सिम्टम्सहरूलाई चाहिँ मेजरली चाहिँ त्यहाँ ट्रेसिङ पनि छ. सँगसँगै तपाईँको डायग्नोसिस गर्नलाई विभिन्न टेस्टहरू पनि हुन्छन्, टुल टेस्टहरू हुन्छन्, त्यो गरेर मात्रै हामीले चाहिँ यसलाई यसरी भनेर चाहिँ तोक्न मिल्छ. तर कतिपय कुरामा चाहिँ नर्मल र एबनर्मल कसरी छुट्याउने यो स्थिति भन्दाखेरि चाहिँ तपाईँको दैनिकी कुरा गर्दै गर्दा त्यसलाई प्रभावित तपाईँलाई पारेको छ कि छैन. तपाईँलाई प्रभावित पारेको छ भने त्यसले चाहिँ नर्मेलिटी भन्दा अलिक बियोन्ड गयो, तपाईँको सोसियल समाजतिर पनि त्यसले चाहिँ अलिक प्रभावित पार्न थाले, त्यो चाहिँ फेरि एबनर्मलतिर पार्न भनिदिन्छ. त्यस पछाडि दे निड टु सिक हेल्प, हेल्पमा चाहिँ सबै आउँछन् साइकोलोजिस्ट काउन्सिलर.
6: भनेको दैनिक जीवनमा केही असर पारेको छ भने त्यो आवश्यक सहयोग अथवा उपचारको प्रक्रियामा जानु पर्यो. यदि कुनै असर गरेको छैन भने चाहिँ यसलाई
5: कतिले चाहिँ कोपिङ मेकानिजम पनि हामी भन्छौँ होइन. जस्तो म पनि अब यो प्रब्लममा परेँ, मलाई नि गाह्रो हो भने मैले सहन सकेँ भने हजुरले सहन नसक्नु पनि हुनसक्छ. सो आफ्नो सहने क्षमता पनि मान्छेले आफ्नो आफ्नो बनाएर आएको हुन्छ क्या. सो एउटालाई कसैलाई सानो अब हामी देख्न सक्छौँ, कुनै बच्चालाई सानो कुराले पनि गाह्रो पार्छ, कतैलाई त्यसले फरक पर्दैन. सो उसले कोपिङ मेकानिजम कसैलाई रेजिलियन्स भनौँ न. सो हामी चाहिँ सबै चिज नेचर पनि रेजिलियन्स हुन्छ नि, हामी पनि रेजिलियन्सको पार्टमा हुन्छौँ, त्यो पनि एउटा मेजर पार्ट हो.
6: अनि यसमा कस्तो खालको लक्षण देखियो अथवा अवस्था आयो भने चाहिँ मलाई साँच्चीकै यो बाढीपछि कुनै समस्या भयो कि मानसिक रूपमा भन्ने खालको त्यो आफैले आफैलाई चिन्न सकिन्छ.
5: सो मेजरली भनेको चाहिँ आफूलाई फिल हुने सर, एउटा मेजरली चाहिँ कहिलेकाहीँ चाहिँ फिल नहुन पनि सक्छ, उसलाई थाहा पनि नहुन सक्छ. सो त्यस्तोमा चाहिँ अरूले पनि उसलाई हेल्थ चेक गराइदिनु पर्ने हुन्छ. जस्तो अब निन्द्रा लागेको छैन, कति दिनदेखि लागेको छैन होइन, कति दिन भयो, गाह्रो भएको छ कि छैन. जस्तो अघि म माथि गएको थिएँ यहाँ आयुर्वेदिक अस्पतालमा पनि, जहाँ डक्टर्सहरू पनि हुँदो रहेछ. सो उहाँले चाहिँ एन्टी डिप्रेसन मेडिसिन्सहरू पनि दिनु, किनभने प्रायः मान्छेहरूलाई चाहिँ त्यो पनि पहिलेदेखि खाइ पनि रहनु भएको रहेछ दबाईहरू होइन. तर अब चाहिँ प्रिस्क्रिप्सनहरू पनि हरायो क्या उहाँहरूको होइन. सो त्यो एउटा मेजरली उहाँले त्यो पनि दिएर पनि दबाई दिइरहनु भएको छ होइन. तर कतिखेर फरक पार्छ भने चाहिँ उसलाई एकदमै मेजरली गाह्रो पार्यो. तपाईँको यो प्याटर्न बढ्दै गयो भने चाहिँ त्यो भर्मिबिलिटी तपाईँले उहाँलाई मान्छेलाई हेरेर पनि तपाईँले कहिले काहीँ फिल हुन्छ होइन. देयर आर लट्स अफ सिम्टम्स, जस्तो बडीको विकनेसहरू हुनसक्छ होला होइन, तपाईँको हेडेक्सहरू हुनसक्छ होला, सिभिरिटी बढ्दै जान्छ मान्छे. सो त्यसले गर्दा नि उसलाई निन्द्राको कुराले चाहिँ गाह्रो हुन्छ होला, बडीमा कन्ट्रोल हुँदैन होला होइन, तपाईँको अरू फङ्सनिङ उसले काम गर्दैन होला, कन्सन्ट्रेसन गर्न सक्दैन, एटेन्सन दिन सक्दैन होला. सो त्यहाँ धेरै कुराहरू चाहिँ आउँछ.
1: रसुवामा आएको विनाशकारी बाढीले जनधनमा ठूलो क्षति मात्रै पुर्याएन, यसले हजारौं व्यक्तिलाई घरबार विहीन बनायो. कयौंले आफन्त गुमाएका छन् भने लाखौं विस्थापित हुने निश्चित प्राय छ. तर विपदको यस्तो कठिन समयमा सबैभन्दा बढ़ी असर पर्ने समूहमा महिला र किशोरी पनि छन्। उद्धार, राहत र पुनर्स्थापनाको चर्चा भइरहँदा उनीहरूका विशिष्ट आवश्यकता र सुरक्षालाई प्राथमिकतामा राख्नु आवश्यक देखिन्छ। बाढ़ीपछि सुरक्षित आवासको अभाव, भीड़भाड़युक्त अस्थायी शिविर, पर्याप्त शौचालय तथा स्नान स्थलको कमीले महिला र किशोरीलाई असहज मात्रै होइन हिंसा तथा दुर्व्यवहारको जोखिम समेत पार्न सक्छ। त्यस्तै सुत्केरी महिलाको स्याहार पनि यस्तो समयमा चुनौतीपूर्ण नै छ। सुरक्षा निकाय, स्वास्थ्य कर्मी तथा सामाजिक संस्थाबीच समन्वय अझै बलियो हुन आवश्यक देखिन्छ। यति हुँदै गर्दा पनि होल्डिङ सेन्टरमा बस्ने सुत्केरीको हेरचाहमा विशेष ध्यान दिन आवश्यक छ। उनीहरूको खानपान, उनीहरूलाई आवश्यक पर्ने लत्ता कपड़ा, पौष्टिक आहार आदि। बाढ़ी प्रभावित क्षेत्रका होल्डिङ सेन्टरमा बस्ने एकजना सुत्केरी महिलासँग हामीले कुराकानी गरेका छौं।
7: अब 3 महिनाको भने त सुत्केरी नै हो नि।
3: 3 महिना 6 महिना वर्ष दिनसम्म सुत्केरी,
7: नानीले दुध खाउन्जेलसम्म सुत्केरी भनिन्छ होइन। अहिले त अब
3: 3 महिना त सुत्केरी, अब 6 महिनासम्म त सुत्केरी स्याहार्नै गर्नुपर्ने हुन्छ नि त। खानपानदेखि लिएर जिउ तेल सेल लगाउने यताउति गर्ने चलन छ नि त
7: भनिन्छ। छैन के अगाडि पनि नानीलाई जन्टिस भयो, जन्मिने बित्तिकै केही नै गरेन, आमाले बार्नु पर्छ अरे भनियो, केही गर्नै पाइएन। अनि त्यही भएर पनि अहिलेसम्म राम्रोसँग रिकभरै भएको छैन क्या। त्यो टाकाहरू दुख्ने नर्मल त नर्मल हो,
3: सुत्नलाई चाहिँ तपाईँको त्यो म्याट्रिक्स नै हो।
7: त्यो पल्साले अस्ति बाँध्नु भएको थियो, त्यही हो
3: हातमै आएको
7: हो। रातमै हो, अस्ति पल्साले बाँध्नु भएको थियो। अनि त्यही उनी एउटा जेले नि एउटा भनेको थियो, अनि त्यो दहना चाहिँ नानीलाई सुताउनै पाएन भनेर मागेको थिएँ।
3: दसना पनि आइपुगेको छ आजदेखि, दसनामा सुत्ने,
7: अस्तिदेखि सुताएको हो नानीलाई।
3: ए दसनामै सुत्छ
7: नानी।
3: खानपान चाहिँ कस्तो छ नि?
7: खानपान त त्यही हो, सादा दाल भात अचार दिएर खान, त्यही नै हो।
3: पोषण पोसिलो आफ्नो जिउलाई पुगे जस्तो लाग्छ?
7: अझै नपुगे पनि अब समय सानो नानी त मेरो मात्रै होला है अङ्कल, यहाँनिर छैन जस्तो लाग्छ। हुन त हुनुहुन्छ, अलि धेरै महिना
3: भनेपछि खानपान चाहिँ राम्रै छ, तर जस्तो अरूले खानुहुन्छ त्यस्तै तपाईँको लागि छुट्टै व्यवस्था गरिएको त्यस्तो छैन?
7: छैन, मेरो नानीलाई त्यहाँनिर त्यो खाना बान्नेहरू दिदीहरूलाई भनेको थिएँ, अनि मेरो नानीलाई फेरि अहिले मैले त्यो बाहिर खाने, अहिले फेरि अब यहाँ आइसकेपछि चाहिँ दुध नपुग्ने भएर त्यो दुध र अनि त्यो फर्मस चाहिँ ल्याइदिनु भएको थियो, त्यही दुध खानिदिइरहेको छु। मेरो दुध चाहिँ पुगियो होइन,
3: पहिला चाहिँ आउँथ्यो,
7: पहिला त खेर जान्थ्यो नानीले नहाएर, मैले त्यो मामाको छोरालाई हालिदिन्थ्यो दुध थियो, अनि नानी नहाइकन मामा छोराहरूलाई दिन्थ्यो, खेर जान्थ्यो मेरो दुध। अहिलेको समयमा चाहिँ छैन नानीलाई पुगिरहेको होइन, त्यो खाना नभएर।
3: कति टाइम खानुहुन्छ?
7: म चाहिँ बिहान खाना दिनुहुन्छ, अनि बेलुका खाना दिनुहुन्छ, दिउँसो मोमो पिज्जाहरू त दिनुहुन्छ। अब त्यस्तो खानेकुरा भएन नि त नानीलाई, अब मलाई त्यो चाहिँ थाहा भएन, तर नानीलाई दुधबाट जान्छ भन्छन्, पेट दुख्छ भन्छन् नि त। अब त्यही खानाहरू पनि त्यो अचार सचार त खाना हुन्थेन, त्यही पनि खाइरहेको छ, अब त्यही नआएर त मरेर।
3: भनेपछि सुत्केरी समयमा चाहिँ बिहान बेलुका दिउँसो अनि साँझ कम्ती पनि 4 पटक खानुपर्छ
7: भन्छ,
3: अनि चाहिँ 2 पटक खाइरहनु भएको छ तपाईँले। अनि भोक लाग्दैन बिचबिचमा?
7: लाग्दैन,
3: साँच्चो कुरा भन्नु न, उहाँले त भन्नुहुन्छ नि तपाईँलाई, तपाईँले भोगेको कुरा त तपाईँलाई थाहा हुन्छ नि त,
7: तपाईँलाई
3: लागेको कुरा त तपाईँ
7: लाग्छ। त्यो बिस्कुटहरू खान्छ,
3: बिस्कुटहरू झोलिलो पोस्ट अलिक हुन्छ नि, त्यस्तो खानुपर्छ भन्छ, दुधहरू
7: केही पनि छ
3: यहाँनिर त एकदमै अब भने अनुसार नै राम्रो व्यवस्थापन गरिएको छ, गरिएको छौँ भन्ने हुनुहुन्थ्यो। एकजना मात्रै सुत्केरी हुँदाखेरि चाहिँ पर्याप्त होला कि भन्ने पनि लाग्यो अरे।
7: अब त्यही हो, सबैले खानु भएकै खाना खाइरहेको छु, अब छुट्टै आछ कि छैन त्यो मलाई थाहा भएन, त्यही हो सबैले दिएको खानाहरू खाइरहेको छु।
3: तपाईँलाई चाहिँ के लाग्छ अहिलेको समयमा चाहिँ मलाई अलिक
8: हुन्छ नि अब सुत्केरी अब घरमै पनि त सुत्केरीलाई विशेष तिहार दिन्छ विशेष खानपान हुन्छ सुत्केरीले खाने छुट्टै हुन्छ छुट्टै पाक्छ भान्सामा नि अनि यहाँ त अब यत्रोजना 400 जनालाई पकाएको जे खाना त्यही खाइरहनु भएको छ
7: मलाई त कस्तो लाग्छ नि अब भनौँ भने पनि अब दिए त हुन्छ जस्तो त लगाइहाल्छ नि होइन आफ्नो ज्यानलाई अनि फेरि त्यहाँपछि नानीलाई दुधबाट जान्छ भन्छन् सबैले है अनि नानीलाई नै असर गर्छ कि जस्तो फिल त हुन्छ नहुने होइन अनि टाढा अब दिए हुन्छ जस्तो लाग्छ अनि फेरि एक मान्छे कस्तो लाग्छ भने यत्रो जानामा म एक्लैलाई के छुट्टै बनाउला नि जस्तो पनि लाग्छ क्या अनि के भन्नु जस्तो पनि लाग्छ भनेको त छैन अहिलेसम्म
8: मलाई
7: भोक लाग्छ अनि कसलाई गएर भन्नु त्यही बिहान बेलुका खाना दिन्छ नि दिउँसो त्यही मम्मीहरूलाई दिएको बिस्कुट चाउचाउहरू हुन्छ त्यही खान्छु
8: बिस्कुट चाउचाउ
7: पहिला त म 1 महिनासम्म चाहिँ नानीलाई मुखै बार्नु पर्यो त्यही सादा खान्थे अनि फेरि म माइती पनि आएको थिइनँ अनि उतै बस्थे खासै त्यही 3-4 टाइम चाहिँ खान्थेँ म जब माइती आएँ नि 1 महिनापछि त्यसपछि मैले 6 टाइम चाहिँ खान्थेँ क्या मलाई मम्मीले कराइलाई नै खुवाउनुहुन्थ्यो कराइ सरे पनि अब
8: अहिले
7: कस्तो कराउनु हुन्छ खाएन भने नि कराई कराई नै खुवाउनुहुन्थ्यो क्या रिसाएर हुन्छ कि झर्केर हुन्छ कि के अरे हुन्छ
8: कति छिटो छिटो भोक लाग्छ भन्छ
7: फेरि एकचोटि खाएपछि नानीले दुध खायो भने त्यो भोक लाग्ने कि नानीहरूले नि एकचोटि दुध खाएर पिसकेपछि फेरि भोक लाग्छ नि उनीहरूलाई त्यस्तै हुन्छ क्या हामीलाई पनि नानीले दुध खाएपछि चाहिँ लास्टै भोक लाग्छ
8: ज्यानहरू दुख्ने अब सुत्केरी ज्यान ए
7: कस्तो दुख्छ के भन्नु म त बेल्ट लाएर बसिरहेको ठाडो बस्नै सक्दिनँ यसरी बेल्ट बाँधेर बसिरहेको कम्मर दुख्छ कस्तो धेरै ज्यानहरू
8: तेल लाएर टाउको बाँधेर घाममा सेकाएर बस्छ नि त सुत्केरीहरू त
7: छैन त्यस्तो
8: अब त्यस्तै विषम परिस्थितिमा छ विषम अवस्थामा छौँ ठ्याक्कै घरको जस्तो त नहोला तर गर्नै पर्ने चिजहरू हुन्छ नि
7: गर्नै पनि हुन्छ अब यहाँ सबैजना अलगै छन् म एउटा के त्यसरी
8: कतिजना सुत्नुहुन्छ यो कोठामा कतिजना हुनुहुन्छ
7: यहाँ 3 जना अनि नानीले सुत्दा 6 जना 3-4 9 जना 7-8-9-10-11-12-13-14 जना सुत्छौँ
8: 14 जना साथी दुःख दिन्छ कि दिनु नानी
7: नानीले दिन्छ नि रुन्छ उठ्छ
8: खाना पुग्दैन होला
7: खाना पुग्दैन खाना पुगेको दिन दुध पुगेको दिन त फेरि उठ्दैनन् त्यही भोक खाना उठ्छ नि त्यति हो अनि त्यही दुध निधारै दुध खाने दुध नपुगेको दिन चाहिँ बस्न पर्दैन त्यो सुतुम्ला भन्नै पर्दैन
8: रातभरि सुत्न दिन्न अब तपाईँलाई चाहिँ हुन्छ के खालको व्यवस्था चाहिँ भइदिएदेखि हुन्थ्यो जस्तो लागिरहेको छ हुन्छ नि यस्तो खालको
7: सुत्केरीले खाना दिने खानाहरू अब धेरैजना पनि होइन नि त थोरैजनालाई त थोरै भयो नि पुग्छ नि त हो कि लगाउनु न अनि अब त्यो 4 टाइम 5 टाइमै नसके पनि 3 टाइम चाहिँ जस्तो लाग्छ अनि अब यो अरूले खाने तरकारीहरूमा गुलभेडाहरू सबै हालेको हुन्छ नि त त्यस्तोले नानीलाई पेट दुख्छ भन्छन् है अनि त्यस्तोहरू भन्दा पनि जे सुत्केरी
8: स्वास्थ्यलाई असर नगर्ने खालको खासी भएदेखि हुन्थ्यो खाँदा पनि ढुक्दु ढुक्छु गर्दै खानुहुन्छ होला त्यसो भए त
7: अनि के गर्ने त अब खानु नि परेको छ नानीलाई गाह्रो होला भने नि पिर छ त्यही त हो
0: विपद सबैका लागि समान भए पनि यसको असर सबैमा समान हुँदैन त्यसैले रसुवाको बारीपछि राहत र पुननिर्माण गर्दा महिला तथा किशोरीको आवश्यकतालाई केन्द्रमा राख्नुपर्छ
1: यो सँगै आजका लागि कार्यक्रम साझा आवाजको समय सकिने लागेको छ आजको कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा उठेका प्रश्न जिज्ञासा वा कुनै विचार भए हामीलाई पठाउन वा लेख्न सक्नुहुनेछ यसका लागि हाम्रो इमेल ठेगाना saajakhabar@gmail.com आइभीआर नम्बर 01-5268-646 फोन गरेर आफ्नो विचार रेकर्ड गर्न सक्नुहुनेछ हाम्रो फेसबुक पेज कम्युनिटी इन्फर्मेशन नेटवर्क सीआईएन युट्यूब च्यानल सीआईएन र टिकटक सीआईएन साझा खबरमा पनि लेख्न सक्नुहुनेछ
0: कार्यक्रम सुनेर साथ दिनुभएकोमा तपाईँलाई धन्यवाद हामी कार्यक्रम साझा आवाज लिएर अबको 15 दिनमा पुनः यसै समयमा फेरि उपस्थित हुनेछौं तबसम्मका लागि प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद दिँदै रेडियो कार्यक्रम साझा आवाजबाट हामी पनि बिदा हुन्छौं नमस्कार।

0: हजुरको रेडियो 102.1 MHz।
1: रंग बहार रंग बहार
2: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
1: वर्ज पेंसले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
2: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाउ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
1: वर्ज पेंस।
3: ए भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
4: के जिस्केकिने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो चटक्कै।
5: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै थाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
3: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
5: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
6: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
5: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
7: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
8: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
7: सम्पर्क नम्बर 0475904662 98692665998।
0: अहिले बिहानको 7 बजे हजुरको रेडियो 102.1 MHz।
9: पानीको मुहानो संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
6: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
9: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौ। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौ। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
6: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
9: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
6: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
2: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
1: अचानक उच्च ज्वरो आउनु,
2: टाउको दुख्नु,
1: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
2: हार जोड्नी तथा मांसपेशी दुख्नु,
1: वाकवाकी लाग्नु, बान्ता हुनु,
2: शरीरमा बिमिरा आउनु।
1: डेंगू रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
1: डेंगु रोगको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
3: रंगबहार रंगबहार
4: वर्ज संगे उपहार उपहार बम्परमा यामाहा रेजियर
3: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
4: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
3: वर्ज पेंट।

0: हजुरको रेडियो 102.1 MHz।
1: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
3: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरीशंकर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
4: हावा हुरी चलेको बेला के गर्ने?
1: घरको झ्याल र ढोका बन्द गर्ने,
4: आगोका स्रोतहरू बन्द गर्ने,
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
4: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
4: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
1: हावा हुरी चलेको बेला के नगर्ने,
4: कमजोर संरचना अग्ला रुख टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
1: बिजुलीको तार लत्रिएको छ भने नछुने,
4: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
4: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
5: रंगबहार रंगबहार
6: बजट सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
5: वर्जो पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
6: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
5: घर रंगाओ खुसी बनाओ उपहार जित्ने अवसर पाओ वर्जो पेन्स।
7: सहयोगका लागि हार्दिक अपील। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40 लाख रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97 40 26 69 97 40 26 69 99।
8: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरूरी सूचना।
7: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
8: उपाय नम्बर 1, बिहान बेलुका 2 पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्।
7: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
8: उपाय नम्बर 3, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवा धुवाका लौरा बोकेर बगैँचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवाँ लगाउनुहोस्।
7: उपाय नम्बर चार, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भेनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
8: उपाय नम्बर पाँच, मालाथिन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैँचामा स्प्रे गर्नुहोस्।
7: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
8: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
7: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन एकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
8: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई सिन्धुली।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस् भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: डेंगी एडिस दातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौ।
3: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौ।
2: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्। विशेष अफर छ।
4: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
2: हाम्रा विशेषताहरू
4: 40% मात्रै डाउन पेमेन्ट,
2: सजिलो मासिक किस्ता सुविधा,
4: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
2: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
4: आवश्यक कागजातहरू,
2: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
4: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255, 0484541106, इमेल sci.info106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 9896965998।
2: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त,
7: के गर्नु त बुढी? उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो, मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
8: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
2: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869224444।
8: 9840378793। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
9: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
10: लेखेर, बोलेर, इसारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
9: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
10: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
11: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
3: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485403998, 0485403998।
11: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे
3: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
11: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
11: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
3: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।

राज्यका नहौ हाम्रो निशाना ठिक ठाउँमा लाग्छ एक दिन यो देश मात्रै होइन सिङ्गै यो धरती म्याच जस्ता निशाने बाजहरूको मुठीमा हुनेछ।

0: हजुरको रेडियो 102.1 MHz।
1: रंग बहार रंग बहार
2: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
1: वर्ज पेंस ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
2: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि।
3: घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
1: वर्ज पेंस।
4: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
5: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
4: अचानक उच्च ज्वरो आउनु,
5: टाउको दुख्नु,
4: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
5: हाड जोड्नी तथा मांसपेशी दुख्नु,
4: वाक वाकी लाग्नु, बान्ता हुनु,
5: शरीरमा बिमिरा आउनु।
4: डेंगू रोगको रोकथामका उपायहरू:
5: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
4: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
5: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
4: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
5: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप। हावाहुरी चलेको बेला के गर्ने?
6: घरको झ्याल र ढोका बन्द गर्ने,
5: आगोका स्रोतहरू बन्द गर्ने,
6: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
5: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
6: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
5: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
6: हावाहुरी चलेको बेला के नगर्ने,
5: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
6: बिजुलीको तार लत्रिएको छ भने नछुने,
5: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
6: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
5: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
6: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
5: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 82 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
6: कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम।
5: लक्षित लाभकारी कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
6: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
5: लक्ष्य 22 पटक।
6: स्वीकृत बजेट 88 लाख।
5: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
6: अनुदान रकम तथा भुक्तानी प्रक्रिया: प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
5: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
6: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
5: निवेदकको व्यक्तिगत तथा 3 पुस्तक विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
6: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि, जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि,
5: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागज। कागजातहरू,
6: स्थायी लेखा नम्बर, प्रमाण पत्रको प्रतिलिपि,
5: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
6: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र,
5: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
6: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
5: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू,
6: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण,
5: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण,
6: व्यावसायिक पशुपन्छी मत्स्य पालन उत्पादन र प्रशोधन,
5: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण,
6: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण,
5: मौरी पालन व्यवसाय र मह प्रशोधन,
6: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन,
5: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा
6: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यु कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय,
5: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण,
6: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण,
5: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन,
6: फलफूल प्रशोधन र बजारीकरण,
5: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण,
6: प्राङ्गारिक घडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण,
5: प्राङ्गारिक कृषि वस्तु निर्यात,
6: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण,
5: घाँसबाट हे, साइलेज तथा हेलेज उत्पादन व्यवसाय,
6: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली। दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्, आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
0: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
7: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफूल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
0: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
8: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भटी?
9: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
10: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ, साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रङको अधिकृत विक्रेता काटी किला रङ रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
11: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98 45 40 6 82। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98 45 40 8 92 र 048 45 385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
2: लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
3: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।

0: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारदिनु पर्यो माता।
1: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
0: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
1: त्यसो भए ध्यान दिएर सुन्नी।
2: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
1: सुन्नु भए त
0: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर पुगे।
3: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 16-60-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
4: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
5: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त टाढै निकाले जस्तो भयो चटक्कै।
6: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
4: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ CM मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
7: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
9: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
4: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
8: सम्पर्क नम्बर 0 47 5 90 4 66 98 6 92 65 99 8।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: आमामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है? कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
2: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
3: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप।
4: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौ।
5: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
4: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
5: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौ।
4: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।

0: नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको radio.org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको एफएम 95 MHz पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। आज संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइँदै संविधान जारी भएको आज 11 वर्ष पूरा, एकताबद्ध भई अगाडि बढ़न सबैलाई राष्ट्रपति पौडेलको आह्वान। नेपाली कंग्रेस कोड़ा तहको अधिवेशन आजदेखि शुरू। इजरायल पठाइदिने भन्दै 2 करोड़ बढ़ी ठगी, दोलाखाकी बालिका शिवाकोटी पक्राउ। काठमाडौँ उपत्यका विभिन्न स्थानमा भन्सार छली गरी ल्याइएका सामान भण्डारण तथा बिक्री वितरण गरेको आरोपमा 3 जना पक्राउ। अमेरिकामा मध्य अवधि चुनावका लागि भर्जिनियाबाट अग्रिम मतदान शुरू। र विश्व एसियाली खेलकुदका औपचारिक उद्घाटन आज, बंगलादेशका क्रिकेटर अकबल अलीले कर्णाली एक्सबाट एमपीएल खेल्ने।
1: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
2: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदीबहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाजा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग राख्दे है के?
4: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउने कचकरा मस्तगत तपाईँ छैन हुँदैन र?
5: एक पटक सोच्नुहोस् त, के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
6: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
7: हजुरको रेडियो

अब समाचार विस्तारमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइँदैछ। संविधान सभाबाट नेपालको संविधान 2072 साल असोज 3 गते आजकै दिन घोषणा भएको थियो। संविधान जारी भएको आज 11 वर्ष पूरा भएको छ। 2072 साल असोज 3 गते तत्कालीन राष्ट्रपति डाक्टर रामवरण यादवले संविधान जारी भएको घोषणा गर्नुभएको थियो। त्यही दिनको सम्झनामा हरेक वर्ष असोज 3 गतेलाई संविधान दिवसका रूपमा विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ। 2007 सालदेखि नै शुरू भएका विभिन्न लोकतान्त्रिक आन्दोलन, 2062-63 को जनआन्दोलन, उत्पीड़ित उपेक्षित वर्ग, जाति, क्षेत्र, लिंग र समुदायका विभिन्न आन्दोलनको योगफलको रूपमा नेपालमा पहिलो पटक संविधान सभाबाट गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक प्रणाली सहितको संविधान जारी भएको हो। संविधान कार्यान्वयनका लागि संघीय संसदले बनाउनु पर्ने कानूनहरू अझै पनि बाँकी नै छन्। बनेका कानूनहरूको पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। त्यस्तै संविधान संशोधनको विषय पनि उठिरहेको छ। पोहोर भदौ 23 र 24 भएको नवयुवा आन्दोलनको जगमा फागुन 21 प्रतिनिधि सभा सदस्यको चुनाव भयो। यो चुनावबाट राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभामा झण्डै 2/3 मत प्राप्त गरी पहिलो दल बन्यो। यो सँगै संविधान संशोधनको बहस शुरू भएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा देशमा दिगो शान्ति, सुशासन र समृद्धिको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ। संविधानको नवयुवा आन्दोलनको जगमा फागुन 21 प्रतिनिधि सभा सदस्यको चुनाव भयो। यो चुनावबाट राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभामा झण्डै 2/3 मत प्राप्त गरी पहिलो दल बन्यो। यो सँगै संविधान

एवं बहुसंस्कृतिलाई समान संरक्षण प्रदान गरेको उल्लेख गर्नुभएको छ। साथै उहाँले यस्तो अवस्थामा नेपाली बीच रहेको आपसी सद्भाव भातृत्व र सहअस्तित्वमा आँच आउने काम कोही कसैबाट हुने छैन भन्ने विश्वास समेत व्यक्त गर्नुभएको छ। रसुवाको भोटेको सीमा आएको विनाशकारी बाढ़ीबाट भएको जनधनको क्षतिले सिंगो देश गहिरो पीड़ामा रहेको उल्लेख गर्दै राष्ट्रपति कोविन्दले यस कठिन अवस्थामा बाढ़ी प्रभावित व्यक्तिहरूको राहत उद्धार र पुनर्स्थापनाका लागि एकताबद्ध भई अगाडि बढ्न सबैलाई आह्वान समेत गर्नुभएको छ। दिवसको अवसरमा उपराष्ट्रपति राम साहेब प्रसाद यादव, राष्ट्रिय सभाका अध्यक्ष, विभिन्न दलका शीर्ष नेता लगायतले पनि शुभकामना व्यक्त गर्नुभएको छ। नेपाली कंग्रेसको ओडा तहको अधिवेशनमा आजदेखि शुरू हुने भएको छ। असोज 3 र 4 गति देशभर हुने ओडा तहको अधिवेशनमा सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई उत्साहप्रद रूपमा सहभागी हुन पार्टीले आग्रह गरेको छ। कंग्रेस केन्द्रीय कार्य समितिको निर्णय अनुसार आगामी असोज 16 देखि 19 गतेसम्म 15 केन्द्रीय महाधिवेशन हुँदैछ। त्यस अन्तर्गत ओडा तहको निर्वाचन कार्यक्रमका लागि 77 जिल्लामा निर्वाचन अधिकृत खटाइसकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। जिल्ला निर्वाचन अधिकृतहरूले जिल्ला तथा स्थानीय तहका पार्टीका जिम्मेवार पदाधिकारी र सदस्यहरूसँग निर्वाचन प्रक्रियाबारे आवश्यक छलफल गर्नुका साथै वडा तहमा मतदान अधिकृत खटाउने लगायतका तयारी पूरा गरिसकेको समितिले जनाएको छ। केन्द्रीय निर्वाचन समितिले वडा अधिवेशनका सम्बन्धमा फैलिन सक्ने अफवाह तथा भ्रामक सूचनामा विश्वास नगर्न आग्रह गर्दै निर्धारित मिति असोज 3 र 4 गते हुने निर्वाचन प्रक्रियामा सक्रिय सहभागिता जनाउन सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई अनुरोध गरेको छ। अर्थमन्त्री डाक्टर सोनी मुआगले र भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकर बीच भेटवार्ता भएको छ। भारत भ्रमणको दोस्रो दिन हिजो अर्थमन्त्री मुआगले र भारतीय विदेश मन्त्री जयशंकर बीच नयाँ दिल्लीमा भेटवार्ता भएको। भेटमा नेपाल भारत बीच रहिआएको सम्बन्ध, यसलाई थप बलियो बनाउने सहित विविध विषयमा छलफल भएको छ। नयाँ दिल्लीमा रहेको नेपाली दूतावासका अनुसार भेटमा मन्त्री डाक्टर वाग्लेले रसुवामा बाढ़ीपछिको उद्धार तथा राहत कार्यमा पुर्याएको सहयोगका लागि भारत सरकारलाई धन्यवाद व्यक्त गर्नुभएको छ। भेटमा लगानी, ऊर्जा र कनेक्टिभिटीका क्षेत्रमा द्विपक्षीय सहकार्यलाई मजबूत बनाउने उपायमाथि पनि उहाँहरूले छलफल गर्नुभएको थियो। यसअघि अर्थमन्त्री डाक्टर वाग्लेले भारतीय उच्च कूटनीतिज्ञहरूसँग छलफल गर्नुभएको थियो। भ्रमणको पहिलो दिन अस्ति उहाँले भारतीय समकक्ष निर्मला सीतारमणसँग भेट गर्नुभयो। चालू आर्थिक वर्ष 2083-84 पहिलो महिना अर्थात साउनमा महँगी अत्याधिक बढ़ेको छ। नेपाल राष्ट्र ब्याङ्कले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदन अनुसार साउनमा महँगी दर 5.96% पुगेको छ, जुन पछिल्लो डेढ़ वर्ष यताकै उच्च हो। यसअघि 2081 मंगिरमा महँगी दर 6.05% थियो। अघिल्लो वर्ष साउनमा यस्तो दर 1.68% मात्र थियो। प्रतिवेदन अनुसार साउनमा खाद्य तथा पेय पदार्थ समूहको महँगी 6.77% रहेको छ भने गैर खाद्य तथा सेवा समूहको महँगी दर 5.52% रहेको छ। अघिल्लो वर्षको साउनमा खाद्य तथा पेय पदार्थ समूहको महँगी दर बुझाउने मुद्रास्फीति 2.28% ऋणात्मक रहेको थियो भने गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति 3.95% रहेको थियो। समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ अन्तर्गत घिउ तथा तेल उपसमूहको उपभोक्ता मूल्य सूचाङ्क 15.62%, फलफूलको 15.39%, माछा तथा मासुको 8.65%, तरकारीको 6.90% र मरमसलाको 4.80% बढ़ेको छ। प्रतिवेदन अनुसार अर्थतन्त्रको गति अपेक्षा अनुसार नबढ़े पनि बाह्य आर्थिक तथा वित्तीय क्षेत्र थप सुदृढ बन्दै गएको छ। राष्ट्र ब्याङ्कको तथ्याङ्क अनुसार कुल विदेशी विनिमय संचित 39.46 अर्ब 23 करोड रहेको छ। अमेरिकी डलरमा यो संचित 25.84 अर्ब पुगेको छ। यसको संचित 18.8 महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ। त्यस्तै चालू खाता 94.59 अर्ब र सुधान्तर 90.34 अर्ब बचतमा रहेको छ। माथिल्लो त्रिशुली 1 को सुरुङभित्र थप 5 वटा सब भेटिएका छन्। यो सँगै एउटै सुरुङमा भेटिएको सबको संख्या 18 वटा पुगेको छ। यसअघि त्रिशुली 1 को अडिट 3 टनेलभित्र ढलान गर्नका लागि बुनिएको डण्डीको जालीको भित्री भागमा अल्झिएको अवस्थामा 6 वटा सब भेटिएका थिए। त्यसपछि निरन्तर खोजीकै क्रममा 7 वटा र बेलुका 5 वटा गरी भेटिएका सबको संख्या 18 पुगेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरीनायक उपेक्षक अशोक थापाले जानकारी दिनुभएको छ। आयोजनाको 9.8 किलोमिटर लामो सुरुङमध्ये मैलुङबाट झण्डै 5.5 किलोमिटर उत्तरतर्फ दल

0: दुङ खोला अडि तीनको झण्डै 100 मिटर भित्र सुरुङमा छ, फेला परेको हुन्। भदौ 10 मा बाढ़ी आउँदा आयोजनाको सुरुङभित्र कामका लागि कतिजना मजदूर प्रवेश गरेका थिए भन्ने यकिन विवरण छैन। फेला परेका शवको पहिचान तथा शनाखत गर्ने काम पनि बाँकी नै रहेको प्रहरीको भनाइ छ। 216 मेगावाट क्षमताको माथिल्लो त्रिशुली एक जलविद्युत आयोजना रसुवामा निर्माणाधीन महत्वपूर्ण जलविद्युत आयोजना हो। तपाईँ बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रम एकैछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।
1: रामेछाप नगरपालिकाको अनुरोध,
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
3: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
4: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाउँ।
3: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 9896962998।
7: हजुरको रेडियो 102.1 मेगा।
0: विश्रामपछि हजुरको समाचारमा पनि स्वागत छ। बाँकी समाचार, इजरायल पठाइदिने भन्दै 2.5 करोड़ भन्दा बढ़ी ठगी गरेको अभियोगमा दोलखाकी एक युवती पनि पक्राउ परेकी छन्। पक्राउ पर्नेमा दोलखाको कालिन्चो गाउँपालिका 5 की 32 वर्षीय बालिका शिवाकोटी रहेकी छन्। उनीसँगै रामेछाप कंग्रेसका नेता एवं केन्द्रीय महाधिवेशन प्रतिनिधि भरत चौलागाई पनि पक्राउ परेका हुन्। चौलागाईलाई मन्थलीबाट पक्राउ गरिएको थियो। पक्राउ परेका शिवाकोटी र चौलागाईले इजरायल पठाइदिने भनी पीड़ितबाट 2.5 करोड़ लिएर ठगी गरेको सीआईबीको दावी छ। उनीहरूले 156 जनाबाट प्रति व्यक्ति 6,20,000 उठाएको पीड़ितले सीआईबीमा जाहेरी दिएका थिए। सोही जाहेरीको आधारमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको, उनीहरूलाई काठमाडौँ जिल्ला अदालतबाट कानून बमोजिम म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। चौलागाईले आफूलाई प्रधानमन्त्रीको प्रमुख सल्लाहकार बताउँदै पीड़ितलाई विश्वास दिलाएको बताइएको छ। ठगीमा पर्नेहरू 2024 को परीक्षामा सामेल भएर लक्की ड्रमा नपरेकाहरू रहेका छन्। इजरायलमा केयर गिभर नेपाल सरकारले नै पठाउँदै आएको छ। काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा भन्सार छली गरी ल्याइएका सामान भण्डारण तथा बिक्री वितरण गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले 2083 असोज 2 गते उपत्यकाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको, पक्राउ परेकाहरूको गोदामबाट विभिन्न सामान समेत बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा सिन्धुली कमलमय 8 घर भई हाल काठमाडौँको कपन बस्ने 36 वर्षीय नवराज चौलागाई, काठमाडौँ बुडानीलकण्ठ 10 कपनकी 38 वर्षीय अस्मिता हुमागाई र सिन्धुली कमलमय 8 घर भई हाल काठमाडौँ महानगरपालिका 9 बस्ने 38 वर्षीय जनकप्रसाद नेउपाने रहेका छन्। प्रहरीका अनुसार नवराज र अस्मितालाई बुडानीलकण्ठ 10 कपनबाट तथा जनकप्रसादलाई काठमाडौँ महानगरपालिका 7 चाभिलबाट पक्राउ गरिएको हो। बरामद सामानसहित तीनैजनालाई थप अनुसन्धान तथा आवश्यक कार्यवाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भवनसार कार्यालय काठमाडौँ पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। गैराती मधेस प्रदेशको साथै गण्डकी बागमती र कोशी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै वर्षा सङ्खुवा सभाको तासी गाउँ स्टेशनमा 88.2 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै धनुषा जिल्लाको कमला नदी पोर्ताहा स्टेशनमा पनि 40 मिलिमिटर वर्षा मापन भएको छ। अहिले कोशी मधेस र गण्डकी प्रदेशका एक दुई ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ। आज कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी भागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। देशको तराई भागका एक दुई ठाउँमा पनि मेघगर्जन र चटाङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार। सन् 2026 अमेरिकी मध्यावधि चुनावका लागि प्रत्यक्ष अग्रिम मतदान शुरू भएको छ। भर्जिनियामा हिजो अग्रिम मतदान शुरू भएको, इडाहो, मिनेसोटा, साउथ डकोटा सहित केही राज्यमा मतदाताले मतदान केन्द्रमा पुगेर अग्रिम मतदान गरेका छन्। आउँदो हप्तामा अन्य राज्यमा पनि अग्रिम मतदान शुरू हुनेछ। यो चुनावमा अधिकांश राज्यमा गवर्नर र राज्य विधायिकका लागि समेत मतदान हुनेछ। आउँदो नोभेम्बर 3 हुने चुनावले अमेरिकी कंग्रेसको प्रतिनिधि सभा र सिनेटमा कुन दलको नियन्त्रण रहने भन्ने निर्धारण गर्नेछ। राष्ट्रपति डोनाल्ड ट्रम्पले मतदानका केही विधिको आलोचना गर्दै चुनाव सञ्चालनमा परिवर्तन ल्याउने प्रयास गरिरहनु भएको छ। उहाँको प्रशासनले गैर नागरिक मतदाता पहिचान गर्न मतदाता विवरणमा पहुँच बढ़ाउने प्रयास समेत गरिरहेको छ। यसैबीच मिनेसोटाका मुख्य निर्वाचन अधिकारी स्टीभ साइमनले चुनावी प्रक्रियाबारे भ्रम सिर्जना गर्ने अपुष्ट सूचना वा दावीबाट प्रभावित नहुन मतदातालाई आग्रह गर्नुभएको छ। उहाँले मतदाताले विगतका चुनावमा जस्तै मतदान गर्न पाउने बताउनु भएको छ। कंग्रेस दल गत नियन्त्रण परिवर्तन भएमा ट्रम्प प्रशासनको कार्यकालको बाँकी 2 वर्षमा नीति निर्माण, सरकारी निगरानी र अनुसन्धान प्रक्रियामा प्रभाव पर्न सक्नेछ। अग्रिम मतदान शुरू भइरहँदा निर्वाचन क्षेत्र पुनर्संरचनाको विषय पनि चर्चामा छ। ट्रम्पको आग्रहपछि रिपब्लिकन नेतृत्वको टेक्सासबाट शुरू भएको चुनाव क्षेत्र पुनर्संरचना प्रक्रिया क्यालिफोर्निया र अन्य राज्यमा पनि अघि बढ़ेको छ। यसका कारण लाखौं अमेरिकीको कंग्रेस निर्वाचन क्षेत्र परिवर्तन भएको बताइएको छ। र समाचारको अन्त्यमा केही खेल समाचार। आज विश्व एसियाली खेलकुद एसियाडको औपचारिक उद्घाटन समारोह आज हुँदैछ। जापानको आइची नागोयामा आयोजना भइरहेको उद्घाटन समारोहमा सहभागी हुने मार्च पासमा नेपालको राष्ट्रिय झण्डा बक्सिङका चन्द्रबहादुर थापा र कबड्डीकी मानमती विष्टले बोक्नु भएको छ। राष्ट्रिय खेलकुद परिषदका अनुसार चन्द्रबहादुर थापा दुबईमा भएको आइवा विश्व पुरूष बक्सिङ च्याम्पियनशीपका काँस्य पदक विजेता हुन्, यस्तै मानमती विष्ट 19 एसियाली खेलकुदमा ऐतिहासिक काँस्य पदक जितेको नेपाली महिला कबड्डी टोलीकी कप्तान हुनुहुन्थ्यो। यो खेलमा नेपालबाट 21 खेलमा 135 खेलाड़ी सहभागी छन्। आजदेखि औपचारिक रूपमा शुरू हुने प्रतियोगिता यही असोज 18 गतेसम्म चल्नेछ। र बंगलादेशका क्रिकेट खेलाड़ी अकबर अलीले नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करण कर्णाली एक्सबाट खेल्ने भएका छन्। कर्णाली एक्सले हिजो सामाजिक सञ्जाल मार्फत उनलाई टोलीमा अनुबन्ध गरेको जानकारी दिएको। 24 वर्षीय अली सन् 2020 बंगलादेशले पहिलो पटक जितेको आईसीसी 19 वर्ष मुनिको विश्वकप विजेता टोलीका कप्तान हुन्। दक्षिण अफ्रिकामा भएको प्रतियोगिताको फाइनलमा भारतलाई 3 विकेटले हराउँदै बंगलादेशले उपाधि जित्दा अकबरले अभिजित 43 रन बनाएका थिए। यो खेलमा उनी प्लेयर अफ द म्याच समेत घोषित भएका थिए। समाचारसँगै हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य शीर्षकहरू फेर एकपटक। आज संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइँदै संविधान जारी भएको आज 11 वर्ष पूरा एकताबद्ध भई अगाडि बढ्न सबैलाई राष्ट्रपति पौडेलको आह्वान नेपाली कंग्रेसको वडा तहको अधिवेशन आजदेखि शुरू इजरायल पठाइदिने भन्दै 2 करोड़ बढ़ी ठगी दोलाखाकी बालिका सुधाकोटी पक्राउ काठमाण्डु उपत्यका विभिन्न स्थानमा भन्सार छली गरी ल्याइएका सामान भण्डारण तथा बिक्री वितरण गरेको आरोपमा 3 जना पक्राउ अमेरिकामा मध्यावधि चुनावका लागि भर्जिनियाबाट अग्रिम मतदान शुरू र विश्व एसियाली खेलकुदको औपचारिक उद्घाटन आज बंगलादेशका क्रिकेटर अकबर अलीले कर्णाली एक्सबाट एनपीएल खेल्ने हवस् त बिहान 9 बजेको हजुरको समाचार सकियो हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुने नै छ त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रुराज महत्वनीय समाचारबाट बिदा हुन्छु नमस्कार शुभ दिन।

0: गर्भनुनुको लागि रड सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भटी?
1: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
2: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
3: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9845 40 682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9845 40 892 र 048 543 385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खातबारी, रामेछाप।
4: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
5: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
4: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65। बिरगन्स फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका, एक कटर बोर्ड, रामेछाप।
6: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
7: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
6: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
7: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
6: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
7: सम्पर्क नम्बर 048 540 143, 98 63 023 422।
8: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
10: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
11: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
10: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
11: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेङ्गी मुक्त समाज निर्माण गरौ।
10: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
12: तपाईँले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
13: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
12: हुर्केकै गिरिराज चल्ला 150मा?
13: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
14: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
13: विराज, किसानको साथी,
14: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
13: प्रोप्राइटर जय मानन्दर, फोन 048 540 239, 048 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
11: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
7: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
6: अनावश्यक रूपमा धारा खुल्ला नराखौं, चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं, वर्षाको पानी संकलन गर्ने बानी बसालौं, पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
7: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
6: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
7: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
6: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
10: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूल चुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
6: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्, झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्।
10: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
6: उपाय नम्बर तीन, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्, धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
10: उपाय नम्बर चार, दुई लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
6: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
10: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
6: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
10: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 98 64 14 0 4 39 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
6: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली।
7: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
10: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
7: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
10: लक्षित लाभग्राही कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
7: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
10: लक्ष्य 22 पटक।
7: स्वीकृत बजेट 88 लाख।
10: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
7: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
10: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
7: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
10: निवेदकको व्यक्तिगत तथा तीन पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
7: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि, जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
10: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू,
7: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि,
10: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
7: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र,
10: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
7: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082/7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
10: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरू,
7: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण,
10: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण,
7: व्यावसायिक पशुपन्छी मत्स्य पालन उत्पादन र प्रशोधन,
10: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण,
7: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुलो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण,
10: मौरी पालन व्यवसाय र मह प्रशोधन,
7: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन,
10: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात,
7: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय,
10: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण,
7: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण,
10: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन,
7: फलफूल प्रशोधन र बजारीकरण,
10: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण,
7: प्राङ्गारिक घडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण,
10: प्राङ्गारिक कृषि वस्तु निर्यात,
7: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण,
10: घाँसबाट हे, साइलेज तथा हिलेज उत्पादन व्यवसाय,
7: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
15: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
10: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्।
15: अचानक उच्च ज्वरो आउनु,
10: टाउको दुख्नु,
15: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
10: हार जोड्नी तथा मांसपेशी दुख्नु,
15: वाकवाकी लाग्नु, बान्ता हुनु,
10: शरीरमा बिमिरा आउनु।
15: डेङ्गु रोगको रोकथामका उपायहरू।
10: लामखुट्टेको टोकाइबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
15: घर वरिपरि सफा राख्नुपर्छ। डेङ्गु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
10: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
15: डेङ्गु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
10: जनस्वास्थ्य कार्यालय रामेछाप बजार, रामेछाप।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: डेंगी एडिस दातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ छत गमला ड्रम ट्याङ्की टायर बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौ
3: आफू पनि सुरक्षित बनाऊ बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं
2: यदि अचानक उच्च ज्वरो आउने टाउको तथा शरीर दुख्ने आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस् आफ्नै मनले औषधि सेवन नगर्नुहोस्
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं पानी जम्न नदिऊ लामखुट्टे बढ्न नदिऊ डेंगी मुक्त समाज निर्माण गरौं
2: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश
4: ए बुहारी साह्रै मासु खान मन लागेको छ भोलिका लागि तरकारी पनि सकिएको छ फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे जाऊ त लिएर आऊ
5: ल्याउन त ल्याउने बुबा तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि
4: ए पिरले कि बुहारी रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि तुरन्तै त्यहाँ गएर लिएर आइहाल त
6: हजुर रामेछाप मिटसप एन्ड कोल्ड स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस् यहाँ होम डेलिभरीको पनि व्यवस्था छ
3: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ
5: प्रोप्राइटर राम बहादुर शाही सम्पर्क नम्बर 9848-76-48-03 रामेछाप मिटसप एन्ड कोल्ड स्टोर रामेछाप अस्पताल जाने रोड रामेछाप बजार रामेछाप
3: पानी संरक्षण गरौ जीवन सुरक्षित बनाऊ पानी छ भने जीवन छ पानी बचाऊ भविष्य जोगाऊ
7: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो मानव जीवन कृषि पशुपालन उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ तर जनसङ्ख्या वृद्धि जलवायु परिवर्तन वन विनाश पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन् त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो
3: अनावश्यक रूपमा धारा खुल्ला नराखौं चुहिने धारा पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं वर्षाको पानी संकलन गर्ने बानी बसालौ पानीका मुहान नदी खोल्सा पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौ वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ
7: पानीको प्रत्येक थोपा बहुमूल्य छ आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ
3: आउनुहोस् पानी संरक्षण गरौ प्रकृति जोगाऊ समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं
7: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश

उत्कर्ण यहाँ हार्दिक स्वागत गर्दै कार्यक्रम लोककोशेलीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म यो कार्यक्रम सुन्दै आइराख्नु भएको छ। आज पनि तपाईँसँग रहन्छौ। आज शनिबारको व्यवसाय छ। आजको व्यवसायमा हामीले तपाईँकै आवाजमा मिठा र माइला मञ्चनीय लोकगीतहरू सुन्छौं। त्यसको लागि तपाईँले हामीलाई 048-40-40-00-26 सहभागिता जनाउन सक्नुहुन्छ भने तपाईँ ओकाली उराली लेखदेशी गर्दै हुनुहुन्छ, साथै भन्ज्याङ चौतारी गर्दै हुनुहुन्छ होला, घरमा बसेर पनि कार्यक्रमलाई सुन्नको लागि तपाईँ प्रतीक्षा गरेर बस्नुभएका तमाम आदरणीय श्रोता मित्रको लागि भने अब प्रतीक्षाको घड़ी सकिसकेको छ। हामी आइसकेका छौं। कार्यक्रममा मिठा रमाइला लोकगीतहरूको साथसाथै तपाईँसँग यो 1 घण्टाको समय बिताउनेछौ भने तपाईँले हामीलाई यो समय देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट एकैसाथ सुनेर हामीलाई साथ दिइराख्नु भएको छ। फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने शेयर गर्न सक्नुहुन्छ। तपाईँले छोटो मिठोमा आफ्ना आफन्तजन साथी संगीलाई सम्झना सन्देश सहित कमेन्ट पठाएर पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। कार्यक्रम लोककोशेली साताको साथै दिन आउँछ, तर तपाईँले हामीलाई फरक फरक प्रस्तुतिको साथमा सुन्न सक्नुहुन्छ। आजको बसाई के गर्ने भन्ने कुरा थाहा भइसकेको छ। फटाफट फोन गर्नुहोस् 048-40-40-00-26 र आफ्नै आवाजमा हामीलाई मिठा रमाइला लोकगीत सुनाउन सक्नुहुन्छ। यति बेला प्रविधि संयोजनमा रहेर मलाई साथ दिइराख्नु भएको छ श्रीराज महतले भने कार्यक्रमको साथमा उपस्थित छु। म तपाईँकै साथी ललिता आयु। यति बेला भने हामी कार्यक्रमको शुरूआतमा राख्छौं एकदमै मिठो अनि रमाइलो एउटा गीतपछि हामी आउने नै छौं। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रमको शुरूआतमा राख्यौं खुली सलल राजु ढोकाला अनि देवी घरती मगरको आवाजमा राखी यो एकदमै मिठो रमाइलो गीतबाट कार्यक्रम लोकोशरीको शुरूआत गरिसकेका छौं। अब भने तपाईँको रहेको छ 0848 40 00 26 मा फोन गर्ने पालो तपाईँको र तपाईँकै आवाजमा मिठा रमाइला मनसुनी लोकगीतहरू हामीले सुन्छौं। यति बेला भने सम्पर्कमा कोही साथी हुनुहुन्छ को हुनुहुन्छ स्वागत गर्छु। हेलो
1: रुदा रुदै

0: नमस्कार, गुड मॉर्निंग दीदी।
1: नमस्कार, गुड मॉर्निंग हजुर। यो एकदम मिठो सुरिलो आवाजको साथ साथै पापी सहरमा माया हरायो भन्दै हुनुहुन्छ, खोज्दै हुनुहुन्छ कि क्या?
0: छैन छैन दिदी, खोजेको गीत मात्रै हो भन्नुपर्छ ल।
1: के थाहा, नखोज्दै पो हुनुहुन्छ कि हरायो भन्नुभएको छ? यो दुनियाँ पापी सहरले के गर्छ के गर्छ के थाहा होइन?
0: होइन कि दिदी, गीत मात्रै गाएको
1: ल, गीत मात्रै गाइदिनु भयो, खुसी लाग्यो। कार्यक्रमको शुरूआतमा मिठो मनसुनी गीत सुन्नु पाइयो। हाम्रो यता च्यानलले देखि हुनुहुन्छ जस्तो छ, हाम्रो लीला आज बोल्नु भयो कि अर्कै साथी बोल्नु भयो? करिनाजी, मलाई त कस्तो बिर्सेछ त अनि आवाज उस्तै भएपछि कस्तो झुक्किने। ल, करिनाजीको खबर के छ भन्नुहोस्? अब सहरतिरै हुनुहुँदो रहेछ अनि सहर बजारले गीत गाउनु भएपछि अनि मेल खाए जस्तो छ। अब सहरमा बस्ने मान्छेलाई अब के हुन्छ हुन्छ भनेर भन्नु हुन्थ्यो, हाम्रो करिनाजी त्यस्तो हुनुहुन्न है?
0: दिदी त्यस्तो छैन भन्नुपर्छ है, अनि हजुरले खाना खानुभयो?
1: मैले खाना खाइसकेको छु, करिनाजीले बरु खानुभयो कि बाँकी छ?
0: मेरो पनि भइसक्यो दिदी।
1: ल, भयो रे, बस्दै हुनुहुन्छ। आज शनिबार, आजको दिन कसरी बिताउनुहुन्छ? आज अब क्याम्पसहरू पनि बिदा होला, कार्यालय पनि बिदा छ होइन, भोलि पनि बिदा छ, दुई दिनकै बिदा कसरी मनाउँदै हुनुहुन्छ ल भन्नुहोस्।
0: अब आज स्वास्थ्य रहने अनि बस्ने भन्नुपर्छ।
1: आज सरसफाई गर्ने बस्ने अनि भोलि?
0: भोलि पनि बसिरहने
1: बसिरहने। आज सरसफाई गर्ने बस्ने, भोलि चाहिँ एकहरू बसिरहने? एकहरू 24 घन्टासम्म बस्न सक्नुहुन्छ त अनि करिनाजी?
0: अनि कहाँ जानु?

0: दिदी नमस्ते र
1: तपाईँ रुम भन्दा बाहिर कहीँ पनि जानुहुन्न हो?
0: अहँ जादिन कि।
1: किन जानु नभएको त? साथी नभएर हो?
0: नाइन जान मनै लाग्दैन दिदी मलाई त्यही भएर।
1: तपाईँलाई सहर बजार जस्तो के अब काठमाडौँतिर घुम्न जाने ठाउँहरू पनि दिँदै छ, यता चाहिँ जाउँ है। आज अब बिदाको दिन हप्ताभरि अब क्याम्पस गयो आयो, दिमाग पनि एकदम ह्याङ भइरहेको छ, जाउँ रमाइलो गर्न भन्ने त्यस्तो लाग्दैन?
0: आज टुरमा जाने, भोलि यसो तिन चार साथीहरू मिलेर जानुपर्छ।
1: म भन्दै त थिएँ, म करिनाजीको कुरा बुझ्छु, म भन्दै मात्र छु, ठ्याक्कै भन्नुभयो। ल ठिक छ, पक्कै पनि अब पानी पर्छ, यसो ड्रेसहरू पनि धुनु पर्यो, सोर सफाई गर्नु पर्यो, अनि आज चाहिँ बस्नु पर्यो, भोलिसम्म सुक्छ, अनि भोलि चाहिँ बिहानदेखि नै मजाले घुम्ने, साथीसँग के खाने, कुन ठाउँ जाने, कतिखेरसम्म घुम्ने लगायतका सबै सेड्युल बनाउँदै हुनुहुन्छ त्यसो भए। घुम्न आउन मन त थियो, अब म त्यति धेरै काठमाडौँ नघुमेको मान्छे हेर्नुहोस् त्यति थाहा छैन मलाई।
0: होइन होला, म भन्दा त धेरै घुमिसक्नु भयो कि दिदी, तपाईँ नढाक्नु न।
1: म त्यस्तो धेरै काठमाडौँ, म गाउँ घरमा हुर्किया मान्छे, म त्यति धेरै सहरको बारेमा थाहा छैन कि करिना जी।
0: मलाई पनि थाहा छैन कि दिदी, म नि गाउँमै हुर्के, गाउँमै पढे, भर्खर भर्खर आएको हो क्या, तिन चार महिना मात्रै भयो।
1: ल त्यही भएर हो, ल ठिक छ, म त्यति तिन चार महिना पनि बसेको छुइनँ, घुमेको छुइनँ नि त करिना जी।
0: अब घुम्नु न बिस्तारै बिस्तारै।
1: ल ठिक छ, अब चाहिँ तिन चार महिना होइन, पाँच छ महिना नै बसेर घुम्नु पर्ला जस्तो छ।
0: हजुर हुन्छ।
1: ल ठिक छ, आउनुभयो, मिठो गीत गाउनुभयो, सहभागी हुनुभएकोमा यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। रमाइलो मिठो कुराकानी पनि भइसकेको छ, दिदी बहिनीको गफ साथसाथै कार्यक्रममा धेरै साथीहरूले पनि हामीलाई सुन्दै हुनुहुन्छ होला। अर्को पनि गीत गाउनुहुन्छ कि यति मात्रै हो त?
0: नै नै दिदी, यति नै भन्नुपर्छ है, अरू साथीलाई पनि पालो दिनुपर्छ, आज बसेर म फेरि आएर गाउनेछु नि।
1: ल हुन्छ, भोलि पनि आउनु होला, भोलि पनि बिदा छ, यसो घुम्दै जाँदाखेरि पनि समय मिलाउनु होला है त, यो समय चाहिँ।
0: हुन्छ
1: ल, त्यसो भए अहिलेको लागि छुटौँ।
0: हुन्छ
1: नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो करिना खड्का, अझै उहाँले एकदमै मिठो अनि रमाइलो मनसुनी गीत गाएर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ। पालो तपाईँको तपाईँलाई पनि लोकगीत गाउन मन छ भने आजको बसाइमा तपाईँले गाउन सक्नुहुन्छ। तपाईँले हामीलाई यो समय उकाली उडाली रेगवेश गर्दै भन्छन् चौतारी गर्दै देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ। यति बेला अर्को साथी फेरि पनि सम्पर्कमा आइसक्नु भएको छ, स्वागत गर्छु। हेलो,
2: हेलो,
1: नमस्कार हजुर।
2: नमस्ते हजुरलाई पनि नमस्ते म्याम।
1: ल नमस्कार सर, कहाँदेखिको बोल्दै हुनुहुन्छ?
2: म चाहिँ यता दोलखाबाट आयुष बोलेको।
1: आयुषको खबर के छ ल भन्नुहोस् न।
2: सबै ठिकठाक छ, अनि तपाईँहरू कस्तो छ पनि?
1: हाम्रो पनि एकदम ठिकठाक छ। आयुष के होला?
2: म योगी हो।
1: आयुष योगी
2: हजुर।
1: ल अनि हाम्रो आयुष चाहिँ त्यतातिर के गर्नुहुन्छ?
2: म त बस्ने हो, के पनि गर्दैन, गाउँ धुलो बस्छु, खायो त्यस्तै हो मेरो काम।
1: आयुष त्यति मात्रै काम गर्नुहुन्छ? काम डुल्ने आउने, घरमा खानै, फेरि डुल्न जाने?
2: हजुर मेरो कामै अहिले त्यस्तो छ भन्नु पर्यो।
1: भनेपछि पहिला चाहिँ धेरै काम गर्नुभयो, त्यही भएर अहिले चाहिँ घुम्ने, बस्ने, खाने?
2: हजुर,
1: पहिला चाहिँ धेरै काम गर्नुभयो होला नि त, कहीँ जानुभयो होला, देश विदेश जानुभयो होला, आउनुभयो होला, त्यो भएर पनि त होला नि त।
2: होइन नि, काम गर्न त अझै बाँकी नि, अब विदेश गएकै छैन, काम त अब भन्नुपर्छ, गर्नुपर्छ नि अझै, अब कति
1: पक्कै पनि भोग्नुपर्छ। जिन्दगी भनेको भोग्दै गइन्छ, सिक्दै पनि गइन्छ, सिकाउँदै पनि गइन्छ, होइन? ल ठिक छ, अब आयुषीको यो अब घुम्ने, खाने, बस्ने, फेरि घुम्न जाने भन्ने कुराले चाहिँ हामीलाई के पाठ सिकायो होला त भन्नुहोस् न। आयुषीलाई नै थाहा भएन। ल अब के छ, अब मेरो विचारमा चाहिँ अब आउने घुम्न जाने, आउने खाने, फेरि घुम्न जाने भन्ने प्रसङ्गमा चाहिँ त्यतिले मात्रै चाहिँ जिन्दगी होइन, अझै दुःख सङ्घर्ष गर्नुपर्छ, केही गर्नुपर्छ, अथवा केही सिप सिक्नुपर्छ भन्ने पाठ चाहिँ सिकायो होला जस्तो लाग्छ। र आफूले सिक्नु पनि पर्यो, मेहनत गर्नु पनि पर्यो, अरूलाई पनि सिकाउनु पर्यो, नसिकेको कुरा सिक्नु पनि पर्यो भन्ने चाहिँ मैले चाहिँ त्यति बुझेँ। अब बाँकी बुझ्दा धेरै कुराहरू हुन्छ नि, कुरा गर्न थाल्यो भने धेरै कुराहरू आउन सक्छ होइन आइस चाहिँ। अनि खाना खानु भयो कि बाँकी छ? ल, खाना खाइवरी बस्दै हामीलाई सुन्दै हुनुहुन्छ, कार्यक्रममा आउनु भएको छ, खुसी लागेको छ। मौसम कस्तो छ त्यतातिरको आज?
2: मौसम त पानी पर्ला जस्तो भएको छ।
1: ल, पानी पर्ला पर्ला जस्तो छ, यता नि त्यस्तै छ,
2: अलिक धुम्मधुम्म पर्ला पर्ला जस्तो भएको छ।
1: ल ठिक छ, पानी परेछ भने पनि ठिकै छ, शीतल महसुस गर्न पाइन्छ। अब चाहिँ मिठो गीत गाउनु पर्ने हुन्छ आइस
2: चाहिँ।
1: आजको कार्यक्रमको नियम नै गीत गाउनु पर्नेछ। हिजो अस्तिको दिन फोन गर्नुभएको भए गीत गाउनु पर्ने थिएन, अब कार्यक्रममा गीत गाउने दिन त गीत त गाउनै पर्ने होला होइन? लोकगीतहरू कति त सुन्ने गर्नुहुन्छ? लोकगीतहरू कतिको सुन्ने गर्नुहुन्छ?
2: गीत त म एकदम फेभरेट हो, गीत त म एकदम सुन्छु नि होइन, तर गीत गाउने हुँदा गीत सुने पनि गीतै गाउन आउँदा।
1: ल, अब गीत सुन्छु भन्नुभयो, तपाईँलाई लोकगीत सुन्दा सबैभन्दा मन परेको गीतको नाम के होला, कुन चाहिँ हो भन्नुहोस् न?
2: सबैभन्दा लोकगोरी भन्नु पर्यो मैले।
1: हजुर हजुर,
2: त्यो झालीको रुमाल भन्ने एउटा, मलाई त्यो गायक गायिकाको नाम चाहिँ थाहा छैन, तर झालीको रुमाल भन्ने एउटा छ के गीत,
1: झालीको रुमाल भन्नुभयो?
2: हजुर, झालीको रुमाल भन्ने एउटा गीत छ, त्यो बोल मलाई लोकडोरीमा चाहिँ त्यही मनपर्छ।
1: झाली रुमाल भन्नुभयो कि झालीको रुमाल छ कि गीतको
2: झालीको रुमाल?
1: झालीको रुमाल भन्नुभएको छ, ठिक छ। त्यसो भए यो गीत मैले सुनेन कि क्या हो त्यसो भए?
2: सुन्नुभयो होला प्रायः जस्तो, हजुर पिरियडमा बजिरहेको छ यो गीत पढ्नु चाहिँ, मैले एक दुईचोटि सुनिसकेको थिएँ।
1: ल ठिक छ, त्यो गीत अब गाउन आउँछ भने छोटो अलिकति गाउनुहोस् न, कुन चाहिँ गर्छ ठ्याक्कै मैले पनि बिर्सेँ जस्तो लाग्यो
2: क्या।
1: जालीको रुमाल भन्नुभयो, ठ्याक्कै यो गीत मैले सुने या सुनिन भन्ने म एकदमै कन्फ्युज भएँ। अलिकति थोरै बोल गाउनुहोस् त, कुन चाहिँ रहेछ गीत? ल ठिक छ, यहाँलाई गीत गाउन आएन, मैले कि प्रयास पनि गरेँ, मलाई गीतको बोल त्यति याद भएन भनेर, तर यहाँले गाउनु भएन होइन?
2: हजुरबाले गाउनुहुन्छ अरे, हुन्छ त मेरो सत्ता?
1: ल हुन्छ, ल हजुरबाले गीत गाउनुहुन्छ भने हजुरबालालाई गाउन दिनुहोस्। यति मात्रै हो बुबाले गाउनु भएको आइस
3: चाहिँ।
1: ल आइसे,
2: हजुर,
1: ल बुबाले त मिठो गीत गाउनु भयो त, घाँस काट्ने खुर्केर भन्नुभयो।
2: हजुर गाउनुभयो।
1: ल ठिक छ, अब यहाँको सट्टा बुबाले गाइदिनु भयो, बुबालाई पनि विशेष धन्यवाद व्यक्त गर्नुहोस्। बुबाको नाम के होला आइसे?
2: बुबाको नाम चाहिँ छविलाल पोखरेल हो, म चाहिँ आयुष योगी हो।
1: ल, छविलाल पोखरेलजीले गीत गाउनु भयो, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु, साथसाथै आयुषजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्छु। र विशेष गरी बुवाले गीत गाउनुहुन्छ, चार बजेको कार्यक्रम उकाली उरालीमा नै बाबाको लागि सहभागिता जनाउनु होला है त आयुषजी।
2: ए हुन्छ मिस।
1: ल, आज शनिबार चाहिँ आउँदैन, शनिबार भन्दा बाहेक अन्य सदिन अपरान्ह चार बजेको रामेछाप खबरपछि पाँच बजेसम्म गीत गाउने कार्यक्रमहरू पनि छ, विशेष गरी हाम्रो बुबा मम्मीहरूको लागि यहाँले भोलिका बसाइमा सहभागिता जनाइदिनु होला है त। ल, अहिलेको लागि हामी छोड्छौँ है। हवस् त, नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो आयुष योगी चाहिँ, उहाँको बाबा छविलालजीले चाहिँ मेचो गीत गाउनु भएको थियो। आइसीलाई गीत गाउन आउँदैन भन्दै हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। पालो तपाईँको रहेको छ, तपाईँले पनि गीत गाउन सक्नुहुन्छ, तर तपाईँले लोकगीत गाउनुपर्ने हुन्छ है मित्रहरू, मैले तपाईँलाई भनिरहेको छु। साथसाथै तपाईँ नियमित कार्यक्रम सुन्ने साथीलाई कुन गीत गाउनुपर्छ भन्ने कुरा पनि थाहा हुनेछ जस्तै लाग्छ। यति बेला भने अर्को साथी फेरि पनि गीत गाउनको लागि सम्पर्कमा आइसक्नु भएको छ, स्वागत गर्छु। हेलो,
3: यस्तो फुर्सद भयो कि चलन छ हेर्ने मोबाइलका, अहिले यसैको लिनु राम्रो छ यो मोबाइल भन्नेले दिनु काम छ, न त सुखो गोजीमा न त रह्यो दाम, यो फुर्सद भयो कि चलन छ हेर्ने मोबाइल काम,

नो काम दे छे ना त बोलचाल कसै मा ना त हुन्छ गफ जानेर जानेर हुँदैन नि आफ अहिले

0: धनेरम हुँदैन नि अहिले चाहिँ गोलिनु नामले छ यो मोबाइल भन्नेले दिनु कामले छ यो मोबाइल भन्नेले दिनु कामले छ गरेको कामै सेवास्ति खेर नि हातमा मोबाइल चुट्दैन कति हेर नि अहिले यसै गोलिनु नामले छ यो मोबाइल भन्नेले दिनु कामले छ घरमै सेवास्ता जति खेर नि हातमा मोबाइल चुट्दैन कति हेर नि अहिले यसै गोलिनु नामले छ यो मोबाइल भन्नेले दिनु कामले छ हो र हो नि यो मोबाइल भन्नेले दिनु कामले छ हजुर नमस्ते नमस्कार हजुरलाई स्वस्थ व्यस्त एवं आरामको कामनाका साथ हजुरको साथमा म टेकु छेत्री तनहुमा
1: ल टेकुजी यहाँलाई धेरै धेरै स्वागत छ नमस्कार पनि सही धेरै मिठो गीत गाउनुभयो पक्कै जे गर्छ मोबाइलले गर्दैछ है अहिले ल एकदमै समय सान्दर्भिक खालको गीत गाउनुभयो जस्तो कि मोबाइल हेरेपछि चाहिँ मान्छे एकअर्काप्रति नजिकै भए पनि बोलचाल पनि छैन केही कुराकानी छैन कसैसँग केही सुन भन्ने पनि छैन जे गरे पनि जे भए पनि अहिलेको हरेक व्यक्ति जस्तो मोबाइलमै रमाइरहेको देखिने खालको त्यो खालको गीत यहाँले गाउनुभयो ल यहाँलाई पनि विशेष धन्यवाद पक्कै पनि हाम्रो लागि केही झकझकाउने खालका गीतहरू पनि छन् होइन हामीले कतिपय गीत संगीत कार्यक्रममा बोझेनन् होला कति बोझे होला होइन त्यो खालका गीत संगीत पनि गाउनुहुन्छ खुसी लाग्यो है त टेकुजी
0: हजुर नानी
1: अनि खाना खानु भयो कि बाँकी छ
0: नै नै खाना खाएको छैन हजुरको भयो कि नै कार्यक्रम सकाएर खाने तयारीमा छ है
1: ल अब मिठो गीत गाइसक्नु भएको छ कार्यक्रम सकाएर मात्रै खाना खाने तयारीमा भन्नुभएको छ मेरो चाहिँ भइसकेको छ तनहुतिरको मौसम कस्तो छ अहिले भन्नुहोस् न
0: तनहुतिरको मौसम अवस्था भन्नुपर्दा अहिले हल्का हल्का चिसो चिसो चलेको छ र बदली भएको अवस्था छ र शीतल भएको जानकारी गराउँछ हजुरलाई
1: ल मौसम शीतल शीतल छ बदली हुँदैछ ठिकै छ अब असल छ आज 3 गते साथसाथै संविधान दिवस पनि छ आजको के कस
0: संविधान दिवसको शुभकामना पनि भन्न चाहे हजुरलाई
1: ल हजुरलाई पनि साथसाथै सम्पूर्ण नेपालीको लागि संविधान दिवस पक्कै पनि मनाइराख्नु भएको छ देश विदेशमा विदेशमा भन्दा नि देशमा हरेक ठाउँमा गाउँ बस्तीमा होइन शहरमा चाहिँ संविधान दिवसका कार्यक्रमहरू पनि भइरहेका छन् जस्तो लाग्छ त्यतातिर पनि त कार्यक्रमहरूको शुरूआती चरणहरू भइरहेको होला तयारी छ होला कि
0: नजिकतिर त अहिले त्यति भएको अवस्था छैन नानी अहिले माथि कुनै ठाउँतिर भएको भए मलाई आज जानकारी भएको छैन तर दिउँसोतिर हुन्छ होला भन्न चाहन्छु म पनि
1: ल ठिक छ पक्कै पनि कार्यक्रममा आउनुभयो मिठो गीत गाउनुभयो यहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु अब हामी गीतपछि विश्रामतर्फ पनि जाने बेला हुन पनि लागिसकेको छ कुराकानी गर्न धेरै मन छ तर समय थोरै छ कार्यक्रममा आउनुभएकोमा मिठो गीत गाउनुभएकोमा फेरि पनि यहाँलाई विशेष धन्यवाद व्यक्त गर्दै अहिलेको लागि हामी छोड्छौँ है
0: नमस्कार
1: नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो टेकु छेत्रीजी उहाँले पनि मिठो गीत गाएर कार्यक्रमबाट सुनिसक्नु भएको छ जे गर्नु छ यही मोबाइलले गर्छ भन्ने खालको गीत उहाँले गाउनु भएको थियो उहाँलाई फेरि पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु तपाईँ फोन डायल गर्दै गर्नुहोस् तर यति बेला हामी कार्यक्रममा छोटो मिठोमा एउटा गीतपछि विश्रामतर्फ जाने बेला भइसकेको छ समय भइसकेको छ यति बेलाको बसाइमा कार्यक्रममा राख्छौं अर्को एकदमै मिठो रमाइलो गीतपछि छोटो विश्राम रहन्छ विश्रामपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला

0: हजुरपुर रेडियो 102.1 मेगा।
1: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
2: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
3: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली, सम्पर्क नम्बरहरू 0 47 521 158, 98 54 0 41 575, 98 41 96 0669, 98 64 14 17 88।
2: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
3: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
4: के तपाईँ वा तपाईँले चिनेको कोही लैङ्गिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
5: चिन्ता नगर्नुहोस्, तपाईँसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
4: यहाँ हिंसा प्रभावित महिला बाल बालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
5: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
4: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
5: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
4: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
5: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
4: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप, सम्पर्क नम्बर 97 65 20 33 84 वा 98 44 44 10 40, इमेल dhramechap@gmail.com।
5: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ, एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
6: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
7: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
6: अचानक उच्च ज्वरो आउनु,
7: टाउको दुख्नु,
6: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
7: हार जोड्नी तथा मांसपेशी दुख्नु,
6: वाक वाकी लाग्नु, बान्ता हुनु,
7: शरीरमा बिमिरा आउनु।
6: डेंगू रोगको रोकथामका उपायहरू:
7: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
6: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
7: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
6: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
7: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
8: रंग बहार रंग बहार
9: बर्जर संगे उपहार उपहार बम्पर यामाहा रेजियर
8: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
9: साथ ही 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
8: बर्जर पेंट।
10: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
11: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
12: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
10: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराटबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने लेयर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि, खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
12: ए हो र भन्या, अनि फाइदा होला र है?
10: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ, कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौ। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ। मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको। मन्थली बीज बजारमै लोड गरे पनि भयो।
13: ए लु, त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै, नम्बर दे त।
10: एकैछिन है त, म हेरिहाले। ल टिप्नुहोस् त, 98540-40239।
12: कति रे? 98540 अनि
10: 98540-40239। फोन नम्बर चाहिँ 048-540-239।
12: 048-540-239।
14: हेलो, विराज सप्लायर्स, भन्नुहोस् न, के सेवा गरौँ?
12: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है। अनि रगनीबाट राम भाइले 10 बाक्स अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
14: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु। हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
10: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
0: विराज किसानको साथी।
15: आमामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है। लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
16: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 98840-087-828, 98-27-87-22। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
15: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
16: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
15: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
17: होइन ये बुढा, डस्ना बनाएको 1 नै भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
18: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि, ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
19: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग, ग्वालटार, सिन्धुली। यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
17: प्रोप्राइटर ओम बहादुर कुलामी मगर, मनिका कुलामी मगर, सम्पर्क नम्बर 98-69-22-45-44,
19: 98-40-37-78-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार, सिन्धुली।

0: कार्यक्रमको सिनेमा राखेको एकदमै मिठो रमाइलो गीत गीतपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ गयौं। विश्रामपछि फेरि आइसकेका छौं। आजको व्यवसायमा हामीले तपाईँकी आवाजमा मिठा रमाइला मनसुनी लोकगीतहरू सुनिरहेका छौं। फटाफट फोन गर्नुहोस्। त्यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो हेलो, कोही साथी सम्पर्कमा हुनुहुन्थ्यो, उहाँ बाहिरिसक्नु भएको छ। उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु आज कार्यक्रममा सहभागिता हुनुभएकोमा। यति बेला म तपाईँको फेसबुक कमेन्ट वाचन गर्नेतर्फ पनि लाग्छु। धेरै साथीको फेसबुक कमेन्टहरू प्राप्त छन् यति बेलाको बसाईमा। हामीलाई कमेन्ट प्राप्त भएको छ भन्दा पनि साथी आइसक्नु भएको छ फेरि पनि भन्दै हुनुहुन्छ, स्वागत गर्छु। भने हो नमस्ते हजुर, नमस्ते, कहाँदेखि बोल्दै हुनुहुन्छ?
1: म ग्वालटरबाट विक्रम तामाङ बोल्दैछु हजुर।
0: विक्रमजी, के छ खबर? पहिलोचोटि हो कुराकानी तपाईँ र मेरो?
1: हजुर।
0: के गर्नुहुन्छ ग्वालटरतिर?
1: ग्वालटरतिर गतहरू यसो गोड्दै हो हजुर।
0: गत गोड्दै हुनुहुन्छ, रेडियो पनि सुन्दै हुनुहुन्छ कि क्या हो त्यसो भए त?
1: सुन्दै गोड्दै भन्नुपर्छ दिदी।
0: ल, सुन्दै गहत गोड्दै भन्नुभयो होइन? त्यता बेसरी फल्छ गहत? त्यता धेरै फल्छ गहत भने? फल्छ भन्दै हुनुहुन्छ। ल, हामीलाई पनि यसो फलेपछि सम्झनुहोस् है त
1: विक्रमजी।
0: ल, म त्यतिर आइरहेको हुन्छु है त ग्वालटरतिर चाहिँ। अब विक्रमजीलाई चाहिँ अब मैले चिन्न चाहिँ सकेको छुइनँ, अब त्यता आउँदाखेरि यसो सम्पर्क गरौँला नि त। ग्वालटारतिर म आइराख्छु, त्यतातिर आउँदा मलाई पनि पठाउनुहोस् भनेको कि मैले
1: चाहिँ।
0: ल, अरे खाना खाइवरी जानुभयो कि काम गर्न? के हो, अब चाहिँ जानुहुन्छ? घाम कतिको लागेको छ? गर्मी कति छ त्यतातिर?
1: गर्मी नै भन्नुपर्छ, घाम त खासै लागेको छैन, धाममा धुम्मा भइरहेको छ। नि मन्थलीतिर के छ हजुर दिदी? हजुर,
0: मन्थलीतिर ठिकै छ, विशेष गरी हामी चाहिँ माथि रामेछाप डाँडा छौँ है त विक्रमजी।
1: घाम कति
0: आज? यतातिर पनि घाम कहिले लाग्ने कहिले नलाग्ने, बिहान पानी पर्ला जस्तो भइरहेको थियो। सायद कति ठाउँमा त पानी पर्यो पनि होला, सिन्धुली आसपास लगायतका अन्य जिल्लाहरूमा पानी परे जस्तो लागेको छ। त्यसरी गाडङ गुडुङ गर्दै थियो, तर रानीसापमा चाहिँ पानी परेको छैन है त। ल, सिन्धुलीतिर ठुलो पानी परेको थियो, साथीहरूले भन्दै हुनुहुन्थ्यो, कुराकानी भएको थियो होइन, पानी परेको छ भन्नुभएको थियो। यता चाहिँ छैन परेको, सायद यता पनि कुनै समय अब पर्ला नपर्ला भन्न सकिन्न। र बर्खायामको पानी त पक्रिसकिनु पर्यो, हिउँद लागिसकेको छ होइन। ल, कार्यक्रममा आउनुभयो, अब चाहिँ एउटा मिठो गीत गाउनु पर्ने हुन्छ। कुन चाहिँ गीत गाउनुहुन्छ विक्रमजीले? कार्यक्रम सुनेको छु भन्नुभएको होइन? कार्यक्रम सुनेको मान्छेलाई त आज गीत गाउनु पर्छ है भन्ने त थाहा छ। धेरै साथीले गीत पनि गाइराख्नु भएको थियो। तपाईँलाई मनपर्ने गीत चाहिँ कुन हो त लोकगीत भित्र? ल भन्नुहोस्। विक्रमजीले नै गीत गाउन आउँदैन भन्नुभयो। गीत गाउन नआउने साथीले सुनेर साथ दिनुहोस्, अनि गीत गाउँछु म भन्ने गीत गाउन रहर हुने साथीको फोन लागिरहेको हुँदैन, कार्यक्रम सुनेर फोन गर्नुहोला होइन। साथै अब तपाईँले चाहिँ त्यतिकै बोलिदिऊ न त भन्ने तरिकाले चाहिँ फोन चाहिँ गर्दाखेरि चाहिँ कार्यक्रमको नियमहरू के छ भन्ने कुरा तपाईँलाई पनि थाहा हुनुपर्छ। आजको कार्यक्रममा दुईजना साथीले गीत गाउनु भएन, सट्टामा गाउनु भएको छ हाम्रो छविलालजीले। आयुषीले पनि गीत गाउन आउँदैन भन्दै हुनुहुन्थ्यो। पालो तपाईँको यति बेला अर्को साथी सम्पर्कमा, स्वागत गर्छु। हेलो,
2: हजुर,

0: 예쁘게 드려주고.
1: 유드링 캐비히 그분들은 언제?
0: 아주 뭐 벌레새 티플라 때부터 내려서 보지 접근하시는 와.
1: 접근하지 기차 커버.
0: 내가 커버를 그대로 기대서 어떻게 하라 바라보다 뭐. 기라고 만나 벌써.
1: 나 캐리감 손대고 언제? 캐 콘타운 대기 만나 보. 설 콤보 대기 만나 보.
0: 오컬 능가고 시티 플라테?
1: 나 오컬 동야고 시티 플라테 다자 안다 손대고 언제? 캐리감 맞아리 손대고 언제 됐어 봐.
0: 내가 이거 시집 뭐 알릭 비말케 같은 바로 다시 같은 시 비말 와이라 버시라크 스타일 비말 와이라 이제 우티라크 선택이라 네 버시 어제로 알릭 삼지라크 스타.
1: 나 키보에 다니 데리 라노 소매션 뭐 비라니 오노 바그로 이제 암로 소바나지.
0: 아
1: 테스트 테스트. 어 테스트. 야 그 아라스 말이야 무슨 프로스터 수니나 뭐 캐리컴고 언티마주. 미터 기드 가이 속은 보이고 있어 볼리버시가 벗어 나네 그래 그럼 저스트 라이드 스프나지
0: 아 진짜 나마스테
1: 아 진짜 나마스테 바카리 선포르 그만 언티 스프나스 말지 바나 그리 비스트 스톤 바드 빅티 걸슈 लगभग अवश्य म फोन लिदिन किनकि धेरै साथीको फेसबुक कमेन्टहरू वाचन गर्न बाँकी छ कार्यक्रमको अन्त्यमा छौँ हामी साथीहरूको कमेन्टलाई नै पक्कै स्थान दिनुपर्ने हुन्छ यति बेलाको बसाइमा म लाग्छ तपाईँको कमेन्टतर्फ सपना तामाङजी लेख्नुहुन्छ हाम्रो चाहिँ कल लाग्दैन गीत नआउने साथीले चाहिँ प्लिज सुनेर साथ दिनुहोला भन्दै हुनुहुन्छ सपनाजीको फोन लाग्दैन गीत गाउने साथीको ठिक छ म अर्को साथीलाई लिन्छु दिदीला गीत गाउने साथी आउनु भएको जस्तो लागेको छ स्वागत गर्छु हेलो गइसक्नु भएको छ त्यसै गरी मिसिङ रिवतजीले पनि ह्याप्पी बर्थडे टु यु सुजन कार्कीजीलाई भन्दै हुनुहुन्छ जन्मदिन पनि हाम्रो सुजनजीलाई जन्मदिनको धेरै धेरै शुभकामना सबिन श्रेष्ठजीले पनि नमस्ते हजुर भन्दै हुनुहुन्छ कमला ओणेम लिम्बूजीले पनि हेलो नमस्ते शिवारूमा सयपत्री मिडिया ग्रुपको मेम्बर काली कमला ओणेम लिम्बू पाप्लेजुङ घर भई हाल चाहिँ कुविदबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ रामजी घिमिरेजीले पनि नमस्कार बागमती प्रदेश तीनबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ निशा ठोकरजीले पनि नमस्कार साई हजुर भन्दै हुनुहुन्छ विष्णु परियारजीले पनि नमस्ते भन्नुभएको छ फिकल गाउँले आर्यनजीले पनि लेख्नु भएको छ नमस्ते नमस्कार सुन्दैछु सिन्धुलीको फिकलबाट आर्यन मगर कार्यक्रम सबैमा मिठो आयो भन्दै हुनुहुन्छ म फोन लिँदिनँ भन्दै छ हाम्रो प्राविधिक मित्रले फटाफट साथी आउनु भएको छ भन्दै हुनुहुन्छ को हुनुहुन्छ स्वागत गर्छु हेलो हेलो हेलो कोही साथी हुनुहुन्थ्यो उहाँसँग कुरा गर्न सकेनौ ठिकै छ अब चाहिँ म कार्यक्रमको अन्त्यमा आइसकेको छु धर्मराजजी पनि लेख्नुहुन्छ नमस्ते शुभ प्रभात अनि संविधान दिवसको शुभकामना म ढोकाल धर्मराज दुबईबाट कार्यक्रम सुन्दैछु आज जन्मदिन मनाउने तनकुटाकी बहिनी लक्ष्मीपुरी विराटनगरकी साथी नम्रता मगर त्यसै गरी इलामका साथी अनमोल देशराजलाई चाहिँ जन्मदिनको भूगोल भूगोल शुभकामना भन्दै हुनुहुन्छ जन्मदिन पर्ने सबै साथीलाई जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्दै अब चाहिँ लगभग कार्यक्रमको समय सकिसकेको छ साथसाथै तपाईँको आइडेन्टिजेलसम्म प्राप्त भएका कमेन्टहरूलाई पनि मैले वाचन गरेर सघाइसकेको छु भन्दै आजको बसाईमा सबिन श्रेष्ठजीले पनि नमस्ते हजुर म पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ सम्भवतः मैले तपाईँको देखेको कमेन्ट त वाचन गरेको छु कमेन्टहरू धेरै छन् तर मेरोमा पुरै तपाईँको कमेन्ट चाहिँ किन देखिरहेको छुइनँ है मैले त्यहीमा शेर्पाजीले पनि नमस्ते हजुर भन्दै हुनुहुन्छ त्यसै गरी अविनाश आईजीले पनि सुन्दैछु है कार्यक्रम भन्दै हुनुहुन्छ उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु मैले तपाईँका कमेन्टहरू चाहिँ लगभग वाचन गरेर सकाए जस्तो चाहिँ लाग्छ तर धेरै साथीको कमेन्ट वाचन गर्न बाँकी नै रहेछ है त अञ्जन थोलुङजी पनि लेख्नुहुन्छ नमस्ते म अञ्जन थोलुङ युएबाट सबैलाई सम्झेको छु भन्दै हुनुहुन्छ शुक्र राज र साइली निर्दोषजीले पनि नमस्ते हजुर साङ्गीतिक अभिवादन म पाँच थल युलियाङ साथ घर भई आज फिदिमबाट भन्दै हुनुहुन्छ तीर्थ राईले पनि नमस्ते है दिदी म शङ्कुवासभा खादबारीबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ मनको साथी जीवन कार्कीजीले पनि नमस्ते है हजुर भन्दै हुनुहुन्छ आयुष आयन पुमाजीले पनि नमस्ते शिवारो भन्दै हुनुहुन्छ उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्छु त्यसै गरी रमिला राईले पनि नमस्ते हजुर म पनि कार्यक्रम सुन्दैछु है अब बज्ने गीत सबैको लागि मोरङबाट सुनेको छु भन्दै हुनुहुन्छ त्यसै गरी अर्को साथी हुनुहुन्छ मनको साथ जीवन कार्कीजी हजुर शुभ बिहानी पोखरी नमस्कार सन्चै आरामी हुनुहुन्छ होला कार्यक्रम सुन्दैछु अब बस्ने कि सबैको लागि भन्दै हुनुहुन्छ जेनी लिम्बुजीले पनि सुन्दैछु भन्दै हुनुहुन्छ त्यसै गरी संगीता लामा संगीतजीले पनि नमस्ते म कार्यक्रम सुन्दैछु है दिदी भन्दै हुनुहुन्छ कुन ठाउँबाट सुन्नुभयो दौलखाबाट भनेर लेख्नु भएको रहेछ उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु त्यसै गरी यति बेलाको गोसाईमा लगभग तपाईँका अवधि प्राप्त भएका कमेन्टहरू वाचन गरेर सकाइसकेको छु जस्तो लाग्छ सुजन धमा दाहालजीले पनि मनी सुन्दैछु है दिदी भन्नुभएको छ उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु बेसिङ रेवतजीले पनि जन्मदिनको धेरै धेरै शुभकामना भन्दै हुनुहुन्छ सुजनजीलाई उहाँको कमेन्ट मैले वाचन गरिसकेको छु कार्यक्रमला उणेम लिम्बुजीले पनि नमस्ते नमस्कार शिवार म सयपत्री मिडिया ग्रुपको मेम्बर कार्यक्रमला उणेम लिम्बु ताप्ले झुङ्गर भई हालजी कुविदबाट भन्नुभएको छ उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै विष्णु परियाजीले पनि नमस्कार भन्नुभएको छ सम्भवत अब चाहिँ मैले तपाईँको कमेन्ट छोटो मिठोमा वाचन गरेर सकाइसकेको छु भन्दै अब चाहिँ कार्यक्रमबाट विदा माग्ने बेला भइसकेको छ तपाईँले हामीलाई यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो साथ दिनुभयो फोन गर्ने फोन प्रयास गर्ने फेसबुक लाइभबाट कार्यक्रम सुन्ने सबै साथीलाई विशेष धन्यवाद साथसाथै आजको विषयमा सहभागी हुने साथी करिना खड्का आयुष जी हुनुहुन्थ्यो त्यसै गरी हुनुहुन्थ्यो छवि लालजीले गीत गाउनु भएको थियो टेकु छेत्रीजी हुनुहुन्थ्यो विक्रम तामाङजी सपना सुनवारजी हुनुहुन्थ्यो उहाँहरू सबैलाई विशेष धन्यवाद व्यक्त गर्छु सपनाजी लेख्नुहुन्छ मेरो आज भोलि के भएको हो कल लाग्दैन के भएको हो दिदी सुन्दैछु है सिन्धुलीबाट सपना तामाङ हो कार्यक्रम राम्रो लाग्छ भन्नुभएको छ यो बीचमा हाम्रो सपनाजी कतै कतै हराउनु भयो जस्तो लाग्यो सायद त्यही भएर चाहिँ टेलिफोनले साथ नदिएको होला जस्तो कि हाम्रो सुपनाजी पहिला नियमित कार्यक्रम सुन्नुहुँदा चाहिँ नियमित पनि फोन लाग्थ्यो आजको बसेर यहाँको फोन लागेन भन्नुभएको छ भोलि चाहिँ कार्यक्रमको शुरूआतमै यहाँले फोन डायल गर्नुहोस् फोन लाग्छ र तपाईँ हाम्रो कुरा हुनेछ भन्दै अब चाहिँ कार्यक्रमबाट विदा माग्ने बेला भइसकेको छ तपाईँले हामीलाई यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्ने साथी दिने फोन गर्ने फोन प्रयास गर्ने फेसबुक लाइभबाट कार्यक्रम सुन्ने कमेन्ट पठाउने सबै साथीलाई विशेष धन्यवाद साथसाथै कार्यक्रम लोकोशेली अवधिबर बजेका मिठा लोकगीत संगीतका सर्जक अनि स्रष्टाप्रति पनि हार्दिक आभार प्रकट गर्दै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो श्रीराज महत उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा तपाईँको माझमा एकदमै मिठो रमाइलो एउटा गीत छोड्दै आजको लागि कार्यक्रम लोकौशलीको बसाईबाट म तपाईँकी साथी ललिता आयु पनि बिदा हुन चाहन्छु तपाईँ भने रेडियो सुन्दै गर्नुहोला हवस् त नमस्ते।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले खबर हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामुको सीएफएम 95 MHz पनि सुनेर रहनु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सरकार संविधानको भावनाप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनु भएको छ। संविधान दिवसको अवसरमा आज बिहान सैनिक मञ्च टुडीखेलमा भएको मूल समारोहलाई सम्बोधन गर्दै उहाँले संविधानको अक्षर र भावना दुवै प्रति वर्तमान सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ। उहाँले सरकारले सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रणका लागि काम गरिरहेको दावी पनि गर्नुभयो। 2072 साल असोज 3 गते संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र धर्मनिरपेक्षता समावेशिता र मौलिक सहितको नेपालको संविधान जारी भएको थियो। त्यही दिनको स्मरणमा हरेक वर्ष असोज 3 गते संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउने गरिन्छ। टुडी खेलमा भएको मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री शाह, उपराष्ट्रपति रामसाहेब प्रसाद यादव, प्रधान न्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष लगायत संवैधानिक निकायका प्रमुख तथा उच्च पदस्थको उपस्थिति रहेको थियो। दिवसको अवसरमा राष्ट्रपति, प्रधानमन्त्री लगायत विभिन्न राजनैतिक दलका नेताहरूले शुभकामना सन्देश मार्फत संविधानको पूर्ण कार्यान्वयन, लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण तथा राष्ट्रिय एकता र समृद्धिका लागि सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्नेमा जोड़ दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संविधानको अबको समीक्षा पिण्डमा रहेका सीमान्तकृत नागरिकलाई केन्द्रमा राखेर गर्नुपर्ने बताउनु भएको छ। शुभकामना सन्देश मार्फत उहाँले संविधान अक्षरहरूको संगालो मात्र नभई राज्य र नागरिक बीचको पवित्र करार भएको उल्लेख गर्नुभएको छ। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत आजदेखि देशभर वडा अधिवेशन शुरू हुँदैछ। आज र भोलि देशभर वडा अधिवेशन गर्ने तालिका छ। वडा अधिवेशनले वडा कार्य समिति गठनसँगै महाधिवेशन प्रतिनिधि चयनका लागि क्षेत्रीय प्रतिनिधि पनि चुन्नेछ। क्षेत्रीय प्रतिनिधिले क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन गर्छन्। महाधिवेशन प्रतिनिधिले केन्द्रीय महाधिवेशनबाट कंग्रेसको केन्द्रीय नेतृत्व चयन गर्नेछन्। गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका वडाको संरचना अनुसार वडा कार्य समितिमा निर्वाचनीय पदाधिकारी तथा सदस्यको संख्या फरक छ। एउटा वडाबाट 23 देखि 75 जनासम्म क्षेत्रीय प्रतिनिधि चयन हुने कंग्रेसले जनाएको छ। पार्टीका प्रवक्ता देवराज चालिसले वडा अधिवेशनका लागि सबै वडामा निर्वाचन अधिकृत पुगिसकेको बताउनु भएको छ। उहाँका अनुसार भट्टीकोशी बाढी प्रभावित रसुवा र नुवाकोटमा स्थानीय कार्यकर्तासँगको समन्वयमा केही दिन ढिला हुन सक्नेछ। पूर्व सभापति शेरबहादुर देवाको नेतृत्वमा निर्वाचित केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यलाई समेत आउँदो महाधिवेशन मा पूर्ण रूपमा सक्रिय र समावेशी रूपमा सहभागी गराउने गरी व्यवस्था गरिएको चालिसले बताउनु भएको छ। वडा अधिवेशनका क्रममा सम्बन्धित वडा सभापतिले असहयोग गरे जिल्ला सभापतिले तत्काल अर्को व्यक्तिलाई जिम्मेवारी दिन सक्ने अधिकार केन्द्रले दिएको छ। कंग्रेस केन्द्रीय कार्य समितिको निर्णय अनुसार यही असोज 16 देखि 19 गतेसम्म 15 केन्द्रीय महाधिवेशन हुँदैछ। भारत भ्रमणमा रहेका अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले जलवायु न्यायका लागि नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जबरजस्त रूपमा आफ्नो कुरा राख्ने बताउनु भएको छ। भारतीय समाचार संस्था एएनआईसँगको कुराकानीमा अर्थमन्त्री वाग्लेले जलवायु परिवर्तनका कारण नेपालले भोग्दै आएको समस्याको बारेमा विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा कुरा उठाउने तयारी भइरहेको बताउँदै आफू कतारको दोहा स्थित एसियाली पूर्वधार लगानी बैंकको बैठकमा पनि यो विषय उठाउने जानकारी गराउनु भएको छ। त्यहाँबाट आफू सिधै अमेरिका जाने, त्यहाँ विश्व बैंक तथा संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरूसँग छलफल गरेर जलवायु परिवर्तनका कारण नेपालले भोगेको समस्याको बारे जानकारी गराउने बताउँदै उहाँले अक्टोबरको मध्यमा बैंककमा आयोजना हुने ब्रिटन वुड्स इन्स्टिच्युट को वार्षिक बैठकमा समेत सहभागी हुने र त्यहाँ पनि आफूले यो विषयमा कुरा राख्ने जानकारी गराउनु भएको छ। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन नेपालका प्रधानमन्त्री बालेन्द्र शाह अमेरिका जान लाग्नु भएको हो। महासभामा उहाँले नेपालमा जलवायुका कारण उत्पन्न समस्याको बारेमा कुरा राख्ने भन्दै अर्थमन्त्री वाग्लेले विश्वव्यापी हरित गृह ग्यास उत्सर्जनमा नगण्य योगदान रहेका नेपाल जस्ता गरीब र संवेदनशील देशहरूले भोग्नु परेको अन्याय बारे पनि युएनमा कुरा राखिने बताउनु भएको छ। नेपालमा आएको विनाशकारी बाढ़ी, जलवायु जन्ने र जलवायु प्रेरित प्रकोप रहेको उल्लेख गर्दै उहाँले यस्ता विनाशकारी घटनाहरू र यसको असर नेपालमा मात्र नभई तल्लो तटीय क्षेत्र भारतसम्मै पर्ने गरेको धारणा राख्नु भएको थियो।
सिराहाको नरहा गाउँपालिका तीन रोजी मेडिकल स्थित पूर्व पश्चिम महेन्द्र राजमार्गमा ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ भने एकजना साइकल यात्री घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार शनिबार बिहान करिब 7:35 समयमा गोल बजारबाट मिर्सयातर्फ आउँदै गरेको NH5504 नम्बरको ट्रकले साइकल यात्री र पैदल यात्रीलाई ठक्कर दिएको थियो। ट्रकको ठक्करबाट नरहा गाउँपालिका तीन निवासी करिब 50-51 वर्षीय रामप्रीत मण्डलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा सोही स्थानका करिब 45 वर्षीय राजा तुल अन्सारी घाइते भएका छन्। उनको दुवै खुट्टामा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। अन्सारीको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। दुर्घटनापछि ट्रक चालक धनुषाको मिथिला नगरपालिका नौका करिब 25 वर्षीय कमलेश महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटना लगत्तै इलाका प्रहरी कार्यालय यहाँबाट प्रहरी निरीक्षक जीवकान्त चौधरीको कमाण्डमा टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले घटनास्थलको मुचुल्का लगायत आवश्यक कानूनी प्रक्रिया पूरा गरी मृतक मण्डलको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिराहा पठाएको जनाएको छ। ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय मिर्सयाको नियन्त्रणमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जानकारी दिएको छ। संखुवासभा बर्दिया चितवन र सर्लाहीका केही ठाउँमा भारी वर्षा भएको छ। पछिल्लो 24 घण्टामा यी जिल्लामा भारी वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार संखुवासभामा 94.5 र बर्दियामा 75.2 मिलिमिटर वर्षा भएको छ। यो झर्नै धेरै भारी वर्षा नजिक हो। यस्तै सर्लाहीमा 53.8 र चितवनमा 54.8 मिलिमिटर वर्षा भएको छ। 24 घण्टाको अवधिमा 50-100 मिलिमिटरसम्म वर्षा हुनुलाई भारी र 10-50 मिलिमिटर वर्षा हुनुलाई मध्यम वर्षा मानिन्छ। यस्तै सोही अवधिमा 100-200 मिलिमिटर वर्षा हुनुलाई धेरै भारी वर्षा भएको मानिन्छ भने 200 मिलिमिटर भन्दा पनि धेरै वर्षा मापन हुनुलाई अति भारी वर्षा मानिन्छ। महाशाखाका अनुसार आज पनि कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। समाचारको अन्त्यमा अन्तर्राष्ट्रिय समाचार। साउदी अरबको आग्रहपछि यमनका हुथी विद्रोहीहरूलाई नियन्त्रणमा लिन चीनले इरानलाई दबाव दिइरहेको विवरण सार्वजनिक भएको छ। इरान समर्थित समूह हुथीले गएको हप्ता गरेको तीव्र सैन्य आक्रमणपछि साउदी अरबले चीन समक्ष सहयोगका लागि आग्रह गरेको समाचार संस्था रोइटर्सले जनाएको छ। यो आग्रहपछि चीनले हुथी विद्रोहीहरूलाई नियन्त्रणमा लिन इरानलाई गोप्य रूपमा आग्रह गरेको। हुथी विद्रोहीहरूले लाल सागरको तट र बाब अल मानदेव जलमार्ग वरपरका क्षेत्रमा तीव्र गतिमा आफ्नो पकड विस्तार गरेको अन्त्यमा अन्तर्राष्ट्रिय समाचार। साउदी अरबको आग्रहपछि यमनका हुथी विद्रोहीहरूलाई नियन्त्रणमा लिन चीनले इरानलाई दबाव दिइरहेको विवरण सार्वजनिक भएको छ। इरान समर्थित समूह हुथीले गएको हप्ता

कदम साउदी तेल निर्यात र जल परिवहनलाई थप जोखिमपूर्ण अवस्थामा पुर्याएको छ। चीनले सार्वजनिक रूपमा संयमता वार्ता र सुरक्षित जल आवागमनको पुनर्स्थापनाका लागि आह्वान गरेको छ, तर उसका भित्री सन्देशहरू सार्वजनिक भनाईभन्दा फरक रहेका इरानी अधिकारीहरूले बताएका छन्। चीन इरानले हुथीहरूमाथि आफ्नो प्रभाव प्रयोग गरी द्वन्द्वलाई ती ऊर्जा मार्गहरूसम्म थप फैलिनबाट रोक्न मदत गरोस् भन्ने चाहन्छ। हवस् त, बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत्वपूर्ण यस खबरबाट बिदा हुन्छु। नमस्कार।

0: garbano nukula giro at cement josta pata chayne kabata leone ula phir yo manchali ma testo ramro hajur ko pasal che ka ula batit
1: kaka timlai etini tha chaina अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
2: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
3: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854040892 र 0485403। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
4: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
5: के जिस्के कि नि? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
6: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
4: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
7: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
9: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
4: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
8: सम्पर्क नम्बर 0475904660, 9869965998।
7: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
5: ल, के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही

0: घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि त्यही गए त भइगयो नि मिठो पनि सस्तो पनि
1: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ
0: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै सम्पर्क नम्बर 9841826910
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं छत गमला ड्रम ट्याङ्की टायर बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं
3: आफू पनि सुरक्षित बनाऊ बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं
2: यदि अचानक उच्च ज्वरो आउने टाउको तथा शरीर दुख्ने आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस् आफ्नै मनले औषधि सेवन नगर्नुहोस्
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं पानी जम्न नदिऊ लामखुट्टे बढ्न नदिऊ डेंगी मुक्त समाज निर्माण गरौं
2: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश
4: दैनिक रु 197मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
6: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरूरी सूचना
2: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ
6: उपाय नम्बर 1 बिहान बेलुका 2 पटक बगैंचा डुल्नुहोस् झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्
2: उपाय नम्बर 2 साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस् बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्
6: उपाय नम्बर 3 बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस् धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्
2: उपाय नम्बर 4 2 लिटर पानीमा 200 ग्राम सक्खर 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्
6: उपाय नम्बर 5 मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्
2: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्
6: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्
2: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्
6: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली जनस्वास्थ्य कार्यालय रामेछापको सूचना
2: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो यस रोगका लक्षणहरू निम्न हुन सक्छन्
6: अचानक उच्च ज्वरो आउनु
2: टाउको दुख्नु
6: आँखाको पछाडि पट्टिको भागमा दुख्नु
2: हार जोड्ने तथा मांसपेशी दुख्नु
6: वाक वाकी लाग्नु बान्ता हुनु
2: शरीरमा बिमिरा आउनु
6: डेंगू रोगको रोकथामका उपायहरू
2: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ
6: घर वरिपरि सफा राख्नुपर्छ डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ कुलर फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ
2: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ
6: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ
2: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप
7: हजुरको रेडियो 102

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।
1: आया हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आया
2: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न, दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
1: ए हो र?
2: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मृगौला सबै जाँच हुन्छ नि।
3: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
2: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम 20 सडक मन्थली रामेछा।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
7: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
6: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
7: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेङ्गी मुक्त समाज निर्माण गरौं।
6: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
7: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
8: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसङ्ख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
7: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
8: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
7: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
8: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
6: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
7: अचानक उच्च ज्वरो आउनु,
6: टाउको दुख्नु,
7: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
6: हार जोड्नी तथा मांसपेशी दुख्नु,
7: वाकवाकी लाग्नु, बान्ता हुनु,
6: शरीरमा बिमिरा आउनु।
7: डेङ्गु रोगको रोकथामका उपायहरू:
6: लामखुट्टेको टोकाइबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
7: घर वरिपरि सफा राख्नुपर्छ। डेङ्गु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
6: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
7: डेङ्गु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
6: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।

0: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तानाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: रंग बहार रंग बहार
5: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
4: वर्ज पेंस ते घर रंग आउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथ ही 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
4: वर्ज पेंस

0: अहिले 12 बजे हजुरको रेडियो 102.1 मेगाहर्ज
1: को जोखिम कम गर्न माग राख्दै मलास्लुमा युवाहरूको अनसन जलवायु विपदबारे दूरदर्शी बनेर प्रतिनिधित्व गर्न प्रधानमन्त्रीलाई विश्वप्रकाशको सुझाव ग्रीनल्याण्डमाथि नियन्त्रण कायम गर्ने ट्रम्पको धम्कीपछि अमेरिका र डेनमार्क बीच सम्झौता सम्झौतासँगै ग्रीनल्याण्ड विवाद समाधान र जापानमा चलिरहेको विश्व एसियाली खेलकुदको आज औपचारिक उद्घाटन हुँदै नेपाल खबरमा अब पूरा खबर प्रधानमन्त्री बालेन्द्र शाहले सरकार संविधानको भावनाप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनु भएको छ संविधान दिवसको अवसरमा आज बिहान सैनिक मंच टुणीखेलमा भएको मूल समारोहलाई सम्बोधन गर्दै उहाँले संविधानको अक्षर र भावना दुवैप्रति वर्तमान सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो उहाँले सरकारले सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रणका लागि काम गरिरहेको दावी पनि गर्नुभयो 2072 साल असोज 3 गते संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र धर्मनिरपेक्षता समावेशिता र मौलिक हक सहितको नेपालको संविधान जारी भएको थियो त्यही दिनको स्मरणमा हरेक वर्ष असोज 3 गते संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउने गरिन्छ टुणीखेलमा भएको मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रधानमन्त्री शाह उपराष्ट्रपति रामसाय प्रसाद यादव प्रधान न्यायाधीश प्रतिनिधि सभाका सभामुख राष्ट्रिय सभाका अध्यक्ष लगायत संवैधानिक निकायका प्रमुख तथा उच्च पदस्थको उपस्थिति रहेको थियो दिवसका अवसरमा राष्ट्रपति प्रधानमन्त्री लगायत विभिन्न राजनीतिक दलका नेताहरूले शुभकामना सन्देश मार्फत संविधानको पूर्ण कार्यान्वयन लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण र राष्ट्रिय एकता र समृद्धिका लागि सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्नेमा जोड़ दिनुभएको छ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले संविधानको अबको समीक्षा पीडमा रहेका सीमान्तकृत नागरिकलाई केन्द्रमा राखेर गर्नुपर्ने बताउनु भएको छ उहाँले संविधान अक्षरहरूको संगालो मात्र नभई राज्य र नागरिक बीचको पवित्र करार भएको उल्लेख गर्नुभएको छ नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनैतिक दलहरूसँगको संवाद प्रधानमन्त्री बालेन्द्र शाहका लागि एकादेशको कथा बनेको टिप्पणी गर्नुभएको छ पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा आयोजित संविधान दिवस समारोहलाई सम्बोधन गर्दै उहाँले सरकार चुनौतीलाई सामना गर्नका लागि राजनैतिक दलहरूसँग मिलेर काम गर्नुपर्ने बेलामा स्वेच्छाचारी बनेको आरोप लगाउनुभयो उहाँले संसदीय लोकतन्त्रमा प्रधानमन्त्री संसदीय दलको बैठकमा नबस्ने र संसदबाट चुनिएको प्रधानमन्त्री संसदप्रति जवाबदेही नबन्ने कुरा पहिलो पटक भएको समेत दावी गर्नुभयो कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आजदेखि वडा अधिवेशन शुरू भएको छ आज र भोलि देशभर वडामा अधिवेशन गर्ने तालिका छ वडा अधिवेशनले वडा कार्य समिति गठनसँगै महाधिवेशन प्रतिनिधि चयनका लागि क्षेत्रीय प्रतिनिधि पनि चुन्नेछ क्षेत्रीय प्रतिनिधिले क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन गर्छन् महाधिवेशन प्रतिनिधिले केन्द्रीय महाधिवेशनबाट कांग्रेसको केन्द्रीय नेतृत्व चयन गर्नेछन् गाउँपालिका नगरपालिका उपमहानगरपालिका र महानगरपालिकाका वडाको संरचना अनुसार वडा कार्य समितिमा निर्वाचित हुने पदाधिकारी तथा संख्याको संख्या फरक छ एउटा वडाबाट 23 देखि 75 जनासम्म क्षेत्रीय प्रतिनिधि चयन हुने कांग्रेसले जनाएको छ पार्टीका प्रवक्ता देवराज चालिसीले वडा अधिवेशनका लागि सबै वडामा निर्वाचन अधिकृत पुगिसकेका बताउनु भएको छ उहाँका अनुसार भोटेकोशी बाढ़ी प्रभावित रसुवा र नुवाकोटमा स्थानीय कार्यकर्ता संघको समन्वयमा केही दिन ढिला हुन सक्नेछ पूर्व सभापति शेरबहादुर देउवाको नेतृत्वमा निर्वाचित केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यलाई समेत आउँदो महाधिवेशनमा पूर्ण रूपमा सक्रिय र समावेशी रूपमा सहभागी गराउने गरी व्यवस्था गरिएको चालिसीले बताउनु भएको छ वडा अधिवेशनका क्रममा सम्बन्धित वडा सभापतिले असहयोग गरे जिल्ला सभापतिले तत्काल अर्को व्यक्तिलाई जिम्मेवारी दिन सक्ने अधिकार केन्द्रले दिएको छ कांग्रेस केन्द्रीय कार्य समितिको निर्णय अनुसार यही असोज 16 देखि 19 गतेसम्म 15 केन्द्रीय महाधिवेशन हुँदैछ जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्न र हिमताल संरक्षणको माग गर्दै मनास्लु क्षेत्रका बासिन्दाले आमरण अनसन शुरू गरेका छन् गोरखाको चुमनुमरी गाउँपालिका एक सामा गाउँका दावा नोर्बु लामा सहित 11 युवाले जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्नेसहित 8 बुधे माग राख्दै हिजोदेखि मनास्लु आधार शिविरमा आमरण अनसन शुरू गरेका हुन् उनीहरूले मनास्लु बेस क्याम्प भन्दामाथि 4,900 मिटर उचाइमा अनसन थालेका छन् मागपत्रमा मनास्लु आधार शिविर तथा पुङ्गेन गुम्बामा नयाँ हिमताल थप भइरहेकोले यसबाट उत्पन्न हुने जोखिमको अध्ययन तथा यसबाट बच्न अपनाउनु पर्ने उपायको खोजी गर्न सरकारसँग माग गरिएको छ मनास्लुको फेदमा वीरेन्द्र ताल काल ताल धुनसार फुकमा रहेको ताल नियोचु थानमा रहेका तीनवटा जोखिमयुक्त ताल एवं मनासलु क्षेत्र र चुन क्षेत्रमा रहेका हिमतालको हवाई निरीक्षण गर्न समेत माग गरिएको छ। यी ताल र नदीमा पानीको जलसतह नाप्ने संयन्त्र र जोखिम बढ़ेमा सर्वसाधारणलाई सतर्क गराउन साइरन बस्ने प्रविधि जडान गर्न माग गरिएको छ। आठ बुधी माग केही दिन अघि प्रमुख जिल्ला अधिकारी मनासलु संरक्षण क्षेत्र आयोजनाको स्थानीय इकाई कार्यालय र सामागाउँ प्रहरी चौकीमा समेत पेश गरिएको अनसनरत युवा दावा नोर्बु लामाले जानकारी दिनुभयो। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जलवायु परिवर्तनको मुद्दामा नेपालले विश्व सामु नेतृत्वदायी भूमिका लिनुपर्ने बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा द ग्रीन टेबलको 18 श्रृंखला हिमचुलीको हलचल भोटेकोशीको चेतावनी र विश्वको साझा जिम्मेवारी विषयक संवाद कार्यक्रममा उहाँले जलवायु परिवर्तनको मुद्दालाई नेपालले कसरी हेर्छ, यसमा साझा दृष्टिकोण कुन रूपमा राख्छ भन्नेतर्फ साझा दृष्टिकोण बन्नुपर्नेमा जोड़ दिनुभयो। विश्व मंचमा भाषण गरेर फर्किने मात्रै नभई कार्बन उत्सर्जन कम गरिरहेका विश्वका साना सबै देशहरूको नेतृत्व गर्न सक्ने योजना र अभियानमा नेपाल लाग्नुपर्ने उहाँको भनाई छ। यसमा कूटनैतिक परिपक्वता, सहकार्यको वृहत्तर भावना राख्नुपर्ने भन्दै कांग्रेस नेता विश्वप्रकाशले प्रधानमन्त्रीको सन्देशबाट नेपालले सिंगो विश्वकै नेतृत्व गर्न सक्छ भन्ने सन्देश पनि दिनुपर्ने उल्लेख गर्नुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा जंगली हात्ती रोनाल्डो मृत भेटियो, पश्चिम नवलपरासीबाट 80 लाख रूपियाँ भन्दा धेरैको मोबाइल पार्ट्स बरामद लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
3: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज।

0: को भावना प्रति सरकार पूर्ण प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहको भनाई कांग्रेसको महाधिवेशन अन्तर्गत आजदेखि वडा अधिवेशन शुरू लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र विषजारी ताल कुमाल ताल क्षेत्रमा जंगली हात्ती रोनाल्डो मृत भेटिएको छ। सौरा खोरसोर नजिक रहेको चितवन निकुञ्जको हात्ती प्रजनन केन्द्रको भरपर्दो जंगली भाले हात्ती रोनाल्डो आज बिहान मृत भेटिएको हो। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले भाले हात्ती मृत फेला परेको भन्ने प्रारम्भिक जानकारी आएको तर थप विवरण प्राप्त नभएको बताउनु भएको छ। 24 वर्ष अघि सौरा क्षेत्रमा यो हात्ती देखिएको थियो। 53 वर्षीय रोनाल्डो चितवन राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा लामो समयदेखि एक्लै बस्दै आएको थियो। बिजुलीको पोल ढलेको पाइएको र करेन्ट लागेर मरेको हुन सक्ने प्रारम्भिक अनुमान छ। प्रजनन केन्द्रमा मात्रै भाले हात्ती रोनाल्डोबाट 33 हात्तीका बच्चा जन्मिएका छन्। सशस्त्र प्रहरी बलले पश्चिम नवलपरासीबाट 80 लाख रूपियाँ भन्दा धेरैको मोबाइल पार्ट्स बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस सोमरीली गैराती बर्दघाट नगरपालिका 4 झाडीमा लुकाई राखेको सामान बरामद गरेको हो। सेमरीबाट सशस्त्र प्रहरी निरीक्षक जगन्नाथ पौडेलको नेतृत्वमा खटिएको टोलीले झण्डै 80,30,000 रूपियाँ बराबरको मोबाइलका पार्ट्सहरू, मोबाइल ब्याट्री, टेम्पर ग्लास, इयरबड, स्मार्ट वाच र स्पीकर लगायतका सामान बरामद गरेको हो। बरामद भएका सामान आवश्यक कार्यवाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ। अब विदेशको खबर। अमेरिका र डेनमार्कले ग्रीनल्याण्डको सुरक्षा सम्बन्धी एउटा सम्झौताको घोषणा गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डलाई बल प्रयोग गरेर कब्जा गर्ने धम्की दिएपछि शुरू भएको कूटनैतिक विवाद यो सम्झौतासँगै समाधान भएको छ। सम्झौताले अमेरिकालाई सुरक्षा र अन्य सबै आवश्यकतामाथि स्थायी नियन्त्रण प्रदान गर्ने ट्रम्पले बताएको बीबीसीले जनाएको छ। त्यस्तै डेनमार्ककी प्रधानमन्त्री मेड फेदररिक्सनले यो सम्झौताले आर्कटिक र उत्तर एटलान्टिक क्षेत्रमा सुरक्षा मजबूत बनाउने उल्लेख गर्नुभएको छ। तर ट्रम्पले सामाजिक सञ्जालमा गरेको पोस्टमा उल्लेख गरेका सम्झौताका विशेष प्रावधानबारे फेदररिक्सनले केही खुलाउनु भएको छैन। यो सम्झौता ग्रीनल्याण्ड लिने भन्दै ट्रम्पले महिनौदेखि दिँदै आएको धम्कीपछि भएको हो। सम्झौतामा अमेरिकाको स्पष्ट लिखित स्वीकृति बिना कुनै पनि अमेरिकी प्रतिद्वन्दीले ग्रीनल्याण्डमा सैन्य उपस्थिति कायम गर्न वा संवेदनशील लगानी गर्न नपाउने व्यवस्था पनि समावेश गरिएको छ। डेनमार्ककी प्रधानमन्त्री फेदररिक्सनले यो सम्झौतामा आउँदो हप्ता हुने संयुक्त राष्ट्रसंघको महासभामा हस्ताक्षर गरिने पुष्टि गर्नुभएको छ। ट्रम्पले खनिजले धनी डेनमार्कको यो भागलाई खरिद गर्ने वा अमेरिकामा गाभ्ने प्रयास गर्दै आउनु भएको थियो। अब खेल खबर। बीसौं एसियाली खेलकुद एसियाडको औपचारिक उद्घाटन समारोह आज हुँदैछ। जापानको आइची नायोगामा आयोजना भइरहेको एसियाडको उद्घाटन समारोहमा सहभागी हुने मार्च पासमा नेपालको राष्ट्रिय झण्डा बक्सिङका चन्द्रबहादुर थापा र कबड्डीकी मानमती विष्टले बोक्ने भएका छन्। नेपालबाट 21 खेलमा 135 खेलाड़ी सहभागी छन्। आजदेखि औपचारिक रूपमा शुरू हुने प्रतियोगिता यही असोज 18 गतेसम्म चल्नेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपल्ट। संविधान दिवसको अवसरमा बिहान सैनिक मंच टुणी खेलमा मूल समारोह। संविधानको भावनाप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहको भनाई। कांग्रेसको महाधिवेशन अन्तर्गत आजदेखि वडा अधिवेशन शुरू। पहाड़ी प्रभावित रसुवा र नुवाकोटमा केही दिन ढिला हुन सक्ने। जलवायु परिवर्तनको जोखिम कम गर्न माग गर्दै मनास्लुमा युवाहरूको अनसन। जलवायु विपदबारे दूरदर्शी बनेर प्रतिनिधित्व गर्न प्रधानमन्त्रीलाई विश्वप्रकाशको सुझाव। ग्रीनल्याण्डमाथि नियन्त्रण कायम गर्ने ट्रम्पको धम्कीपछि अमेरिका र डेनमार्कबीच सम्झौता। सम्झौतासँगै ग्रीनल्याण्ड विवाद समाधान। र जापानमा चलिरहेको बीसौं एसियाली खेलकुदको आज औपचारिक उद्घाटन हुँदै दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालोअनलाइन.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
1: हजुरको रेडियो 102.1 MHz।
2: रंग बहार रंग बहार
3: वर्ष संगे उपहार उपहार।
1: सम्पर्कमा यामाहा रेजियर
2: वर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।

0: खुशी बनाओ, उपहार जीतने अवसर पाओ।
1: वर्चुअल फेस्ट
2: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
3: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु,
3: टाउको दुख्नु,
2: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
3: हार जोड्ने तथा मांसपेशी दुख्नु,
2: वाक वाकी लाग्नु, बान्ता हुनु,
3: शरीरमा बिमिरा आउनु।
2: डेंगु रोगको रोकथामका उपायहरू:
3: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
2: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
3: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
2: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
4: आयो है क्वालिटी मा नम्बर वन, दाममा सबैभन्दा कम।
5: ओ प्रकाश कपूर।

0: सस्तो मै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जये मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
3: हावा हुरी चलेको बेला के गर्ने?
4: घरको झ्याल र ढोका बन्द गर्ने,
3: आगोका स्रोतहरू बन्द गर्ने,
4: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
3: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
4: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
3: कतै सुरक्षित ओझ नभेटे फुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
4: हावा हुरी चलेको बेला के नगर्ने,
3: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
4: बिजुलीको तार लत्रिएको छ भने नछुने,
3: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
4: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
3: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
5: तन्ने पैसो कमाइएला भनेर 136 ब्याजमा ऋण काटेर विदेश आइयो, यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
6: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरी हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्यो नि, त्यो बेला सुनेर पनि उडायो, अब अहिले यो दुःख।
5: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन, म र कति खुसी छ हेर त।
7: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
8: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
3: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485403998, 0485403998।
8: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
3: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
9: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
4: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
9: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
4: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
9: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
4: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
9: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
4: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
9: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल, रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
4: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल, रामेछाप।

हजुरको आवाज हजुरको साथी हो हजुरको रेडियो 102.1 MHz। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम सुने सौगातको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता सम्झना कर्गी भने प्रविधि संयोजनबाट साथ दिनु भएको छ श्रीराज महतले भने साथमा तपाईँ हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ। देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नका लागि अफिसियली वेबसाइट www.hazurkoradio.org.npk साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोशी एफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ। हामी फरकबार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं र आज पनि सोही क्रम जारी रहेको छ। आजको बसाईमा के गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु। आज शनिबारको बसाई आजको बसाईमा तपाईँको रोजाईको गीत बस्नेछ। तपाईँलाई मनपर्ने चलचित्र गीत रोजाईमा पार्नुहोला र साथी सँगलाई पनि सम्झना सन्देश राख्न सक्नुहुनेछ। र तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर 048-40-0026 फोन गरेर आउन सक्नुहुनेछ भन्दै यति बेला हामी कार्यक्रमको शुरूआत गर्न चाहन्छौ एउटा मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा एकदमै मिठो गीत कका के के चलचित्र गीत रहेको थियो, गीत पनि सही रहेको थियो, एकदमै मिठो गीत हामीले राखिसकेका छौँ। अर्जुन सापकोटा बेलेना राईको आवाज भएको मिठो गीत राख्यौं र कार्यक्रम सुनि सौगातको शुरूआत गरिसकेका छौँ। अब भने पालो तपाईँको रहेको छ 0840 40 0026 फोन गरेर आउन सक्नुहुनेछ। आफूलाई मनपर्ने गीत रोजाइमा पार्नुहोला पनि भन्न चाहन्छु। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्कार, गुड आफ्टरनुन। हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? मैले अझै नाम बुझ्न सकेन, आवाज अलिक कटेर आएको छ, फेरि एकचोटि भन्नुहोस् न है। करिना खड्का भन्नुभयो, काठमाडौँ पुग्नुभयो, कहिले जानुभएको? धेरै समय भइसक्यो है। के छ अनि हजुरको खबर, अनि काठमाडौँतिरको मौसम अहिले कस्तो छ? म एकदम सन्चै छु, हजुरलाई पनि सन्चै होला है। धेरै समयपछि आउनुभयो, अब काठमाडौँतिर गएर व्यस्त हुनुहुँदो रहेछ, त्यही भएर कार्यक्रममा अलिक कमै सहभागिता जनाउनु भयो जस्तो लाग्यो हो।
1: हजुर,
0: ठिक छ। अब कहिलेकाहीँ यस्तो हुन्छ, फुर्सदको बेलामा आज कार्यक्रममा सम्झना र आफ्नालाई उपस्थित हुनुभएको छ, र साथै गीत पनि रोजाइमा पार्न सक्नुहुनेछ। आज कुन गीत सुन्नु मन छ? कुन चाहिँ भन्नुभयो? शिल्पा पोखरेलको वीरङ्गना भन्नुभयो। हामी कार्यक्रममा राख्छौँ, साथी चाहिँ सम्झनु है त। नमस्कार, उहाँ हुनुहुन्थ्यो करिना खड्काजी हुनुहुन्थ्यो काठमाडौँदेखि, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यति बेला भने उहाँले रुसाईमा पार्नु भएको एकदमै मिठो रमाइलो चलचित्र गीत छ, सो गीत हामी कार्यक्रममा राख्छौँ। त्यसपछि अर्को साथीको रुसाईको गीत लिएर आउने नै छौँ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: करिना जीले एकदमै मिठो गीत रचना पार्नु भएको थियो। वीरंगना चलचित्रको गीत रहेको थियो तिम्रो हाम्रो मायामा, एकदमै मिठो गीत। सिंगर हुनुहुन्थ्यो कृष्ण काफ्ले र रेशमा पूर्ण रहेको छ भने लिरिक्समा रघु परियार र म्युजिकमा दीपक शर्मा रहेको छ। संगीत हामीले कार्यक्रममा राखिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ यस्तै मिठा गीत संगीतहरू। तपाईँले पनि आफूलाई मनपर्ने गीत रोसाईमा पार्न सक्नुहुनेछ। रोसाईको गीत मार्फत आफ्ना आफन्तजन साथी संगीतलाई पनि सम्झना सन्देश राख्न सक्नुहुनेछ। यदि बेला कोही साथी हुनुहुन्छ स्वागत गर्छु। नमस्कार, हेलो हेलो। कोही साथीहरू हुन्थ्यो बाहिरिनु भइसकेको छ, जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र फेरि पनि फोन लाग्छ भने तपाईँले कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। र त्यसै गरी सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि तपाईँले आफ्ना आफन्तजन साथीसँगलाई सम्झना सन्देश पठाउन सक्नुहुनेछ। तपाईँले नेपालीबाट सर्च गर्नुपर्ने हुन्छ। फेसबुक पेजमा गएर चाहिँ हजुरको रेडियो एकमेगर्स नेपालीबाट सर्च गर्नुहोला। त्यहाँ कार्यक्रम अनिर भइरहेको देख्न सक्नुहुनेछ। जो साथीहरूले त्यहाँबाट पनि कार्यक्रम सुन्न पाउनुहुनेछ। त्यसै गरी हाम्रो पात्र नेपाली पात्रबाट पनि सुन्न पाउनुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: हेलो दिदी, नमस्ते। नमस्कार।
0: नमस्ते नमस्कार भन्नुपर्छ हाम्रो यो आवाज सिन्धुलीदेखि हो। लीलाजी बोल्नुभयो जस्तो लाग्यो है। हजुरको खबर
1: भन्नुपर्छ दिदी हजुरको?
0: मेरो पनि एकदम ठिक छ, राम्रो छ, रमाइलो छ। आज त अहिले त्यति धेरै चाहिँ घाम लागेको छैन, होइन, मन्द मन्द घाम लागेको छ, यस्तै छ मौसम, एकदम ठिक छ भन्नुपर्छ। अनि के गर्दै हुनुहुन्छ यो समय?
1: यो समय बसिरहेको छु कार्यक्रम सुनेर।
0: घरतिरै हुनुहुन्छ?
1: घरमै
0: घरमै हुनुहुन्छ, कार्यक्रम मजाले सुन्दै हुनुहुन्छ?
1: सुन्दैछु।
0: ल सुन्दै हुनुहुन्छ है?
1: हजुर।
0: ल ठिकै छ, कार्यक्रम सुन्नुहोस्। आज चाहिँ के गर्नुपर्छ थाहा छ?
1: सुनिरहेको छु।
0: आज के गर्नुपर्छ थाहा छ भनेर सोधे?
1: थाहा छ।
0: ल आज के गर्नुपर्छ भन्नुहोस् त?
1: गीत रोज्नु पर्छ।
0: ल गीत रोज्नु पर्छ, मुस्कुराइ राख्नु भएको छ त, के हो र अस्ति
1: यहाँ साथीहरू साथै भएर
0: साथीहरूले जिस्काइराखेको छ जस्तो लाग्यो पछाडिबाट हो। ल साथीहरूलाई नजिस्किनु एकछिन भनेर भन्नुहोस् है त।
1: हजुर हुन्छ, सुनिसक्यो।
0: ल ठिक छ, हामी कार्यक्रमतर्फै लागौ। गीत सुन्नुपर्ने हुन्छ, कुन गीत सुन्नुहुन्छ हजुरलाई?
1: धोकेबाज हौ तिमी भन्ने गीत राखिदिनु न।
0: धोकेबाज हौ तिमी भन्ने गीत रोज्न पाइँदैन त, चलचित्र गीत रोज्नुहोस् है त अहिले चाहिँ। कसरी कसरी भन्ने गीत चाहिँ सुन्न मन लाग्यो।
1: हजुर
0: ल ठिक छ, हामी राख्ने प्रयास गर्नेछौँ साथीसँगलाई सम्झन है त।
1: साथी सम्झ पर्दा फर्स्ट सबल्दा दिदी हजुरको लागि, हजुरको होली हुने लागि, मेरो घर परिवारमा हुने

0: వాళ్ళు జనకామగారం కళాయి వందే చుట్టించి ఆసర్దీని నవసే బాబా
1: हवस् त नमस्कार उहाँ हुनुहुन्थ्यो लीला चाहिँ हुनुहुन्थ्यो अहिले साथीहरूले चाहिँ जिस्काइरहेको हो कि जस्तो पनि लागेको छ तर उहाँले चलचित्र गीत रोचाइमा पार्नुपर्ने होइन उहाँले चाहिँ पहिले आधुनिक गीत रोचाइमा पार्नुभयो अहिले चाहिँ लोकदेरी जस्तै लागिरहेको शैली होइन आधुनिक गीत जस्तै लागेको छ हामी चाहिँ राख्न सक्दैनौँ अर्को साथीलाई चाहिँ समर्थन उहाँको रोजाइको गीत कार्यक्रममा राख्छौ कोही साथी आउनुभयो भने चाहिँ तपाईँले कार्यक्रम नियमित सुन्नुहुन्छ भने चाहिँ कुन कुन कार्यक्रममा कति बजेको समयमा चाहिँ कुन कुन गीत रोज्न पाइन्छ कस्तो गीत बज्छ भन्ने कुरा तपाईँले त्यो पनि ध्यान दिनुपर्ने हुन्छ हामीले बारम्बार कार्यक्रमको सुरुवातदेखि तपाईँलाई जानकारी गराउँदै आइराखेको छ है र त्यसैले चाहिँ तपाईँले गीत रोज्दाखेरि चाहिँ 12:15 एक बजेको समयमा चाहिँ चलचित्र गीत मात्रै तपाईँले रोजाइमा पार्न पाउनुहुनेछ र अन्य समयमा हामीले पटक पटक तपाईँहरूलाई जानकारी गराउँदै आइराखेका छौ यति बेला अर्को साथी आइसक्नु भएको छ उहाँलाई म स्वागत गर्छु नमस्कार हेलो हेलो कोही साथी हुनुहुन्थ्यो उहाँ पनि बाहिरिनु भइसक्यो अथवा उहाँको आवाज हामीसँग चाहिँ होइन सुन्न सकेनौ कहिले काहीँ चाहिँ अब नेटवर्कमा पनि समस्या हुन सक्छ त्यो भएर पनि है फोनमा आवाज नसुनेको होला तपाईँले प्रयास चाहिँ गर्न नसर्नुहोला तपाईँको पालो रहेको छ तपाईँको रोजाकी गीत बज्नेछ तपाईँले फटाफट फोन गर्नुहोला यति बेला हुनुहुन्छ हिरा बहादुर लकाईजी हुनुहुन्छ नमस्ते शिष बुटवालबाट सुन्दैछु श्री सरलाई चाहिँ नमस्कार छ भनेर सुनाइदिनुहोस् भन्दै हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद र सुनिसक्नु भएको छ श्री सरले पनि यति बेला कोही साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार
2: हेलो दिदी नमस्ते नमस्कार
1: नमस्ते नमस्कार हजुर को बोल्दै हुनुहुन्छ जानुका मगर बोल्नुभयो
2: हजुर
1: के छ जानुकाजीको खबर
2: एकदम दिदी लगायत रामेछाप डाँडातिर छ
1: म लगायत हाम्रो रामेछाप डाँडातिरको खबर ठिक छ मन्द मन्द काम लागिरहेको छ समग्रमा चाहिँ एकदम ठिक ठाकै छ भन्नुपर्छ हाम्रो खबर पनि ठिक छ अनि सुनाउनुहोस् त्यतातिरको खबर के छ
2: हाम्रो पनि यतातिर मौसम लुगा गर्नुपर्छ धुम्म धुम्म भइरहेको छ भन्नुपर्छ दिदी
1: धुम्म धुम्म भइरहेको छ लगभग यता रोता उस्तै हेरेको छ मौसम है के छ अनि अरू त सबै ठिक छ होला घरतिरै हुनुहुन्छ बाहिर त हुनुहुन्न है घरतिरै हुनुहुन्छ आजको बसाइमा ठिक छ अनि बसाइमा के गर्नुहुन्छ
2: पढ्ने
1: काम गर्नुहुन्छ र आज विदाको समय कार्यक्रममा सहभागिता जनाउनु भयो है ल ठिकै छ कार्यक्रममा आउनुभयो आज के गर्नुपर्छ भन्ने कुरा त हाम्रो जानुकाजीलाई थाहा नै छ है थाहा छैन भन्नुभयो त्यसो भए कार्यक्रम सुन्न पाउनु भएको छैन आज चाहिँ गीत चलचित्रको गीत रोजाइमा पार्नुपर्ने हुन्छ कुन गीत सुन्न मन छ हजुरले कुन गीत सुन्न मन छ हजुरलाई कुन भन्नुभयो कसरी कसरी यो चलचित्रको गीत हो त ल कतिपय साथीहरूले अब चलचित्र गीतै थाहा छैन ठिकै छ हामी आफ्नै रोजाइको भन्दा पनि कोही साथी आउनुभयो भने अर्को साथीले रोजाइमा पनि तपाईँले चलचित्र कतिको हेर्नुहुन्छ हेर्दिनँ त्यही भएर थाहा भएन है ल ठिकै छ कार्यक्रममा आउनुभएको छ हामी राख्नेछौँ चलचित्रको गीत है हजुरले साथीसँगले चाहिँ सम्झनुहोस् है त
2: हजुरको होलीको लागि र मेरो घर फ्यामिलीको लागि र साथीहरू भन्नुपर्दा अहिले भर्खरै कल गर्नुहुने दिदी बिना मगरको लागि र सबिना मगरको लागि सपना मगरको लागि रोशन गलगोटीको लागि र रोशन मगरको लागि र सुजन मगरको लागि सुरज मगरको लागि भन्ने भन्दै छुट्टिन्छ हस् त नमस्कार
1: उहाँहरूको तालुका बगर चाहिँ हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। पालो तपाईँको रहेको छ 0840404026 फोन गरेर आउनुहोला। र मिनु लम्तरी मगर्जीले पनि नमस्ते हजुर, म पनि कार्यक्रम सुन्दैछु पाल्पा पालुङ घर भए, हाल चाहिँ साउदी अरबियाबाट चाहिँ सबैलाई सम्झना छ भन्दै हुनुहुन्छ। र त्यसै गरी हुनुहुन्छ सोना कन्दुङबाजी हुनुहुन्छ, सेवाहरू नमस्कार आरजी सम्झना सही हजुर, म सोना कन्दुङमा पूर्वाञ्चलबाट चाहिँ कार्यक्रम सुन्दै हेर्दैछु, यो बेला एउटा गीत रोजेको छु है, चुल्ठो पाटेर गाजलो आँखैमा भन्ने गीत रोजाइमा पार्नुभएको छ, सोही गीत हामी कार्यक्रममा राख्नेछौ सोनाजीको रोजाईको गीत। र साथीहरूलाई पनि सम्झना राख्नु भएको छ, टीकाराम सुनवार, लेखक बान्टावा राई, सुस्तानी भुजेल आमा, दिनेश देवान, सुनिता भण्डारी, भीम भण्डारी, अप्सरा खड्का, अप्सरा बस्नेत, अप्सरा थापा, तारा श्रेष्ठ, राधिका कार्की, लक्ष्मी वर्मा, तनु गजभेरी, सरस्वती खत्री, हिराबहादुर लगाई, लीलाराज काम्बाङ, अन्जान थुलुङ, पवित्र तामाङ, अनिता आर्य, सम्झना सुनवार, विनिता गिरी, विनिता राई, मनिषा छेत्री, सनिषा लामा, बिना मगर, सिर्जला सापकोटा, सुनिता बेगा, सिर्जना योङहाङ, दिया लिम्बु, दिया राई, सुसन थामी, श्रीराज मह, दीपक तामाङ, मनसुन तामाङ, रूपा चौधरी, सुविता थारू, रिमा साई, सम्झना नेवा खड्गी, उर्मिला दियाली, लालमाया थापा, मेनुगा श्रेष्ठ, लक्ष्मी आले मगर, रंजु मगर, केशव सेन्चुरी, सन्तोष यमिन छेत्री, क्रिस ढुङ्गा राई, मत खड्गी, युक्त प्रसाद श्रेष्ठ, देवेन्द्र ताहाल, घायल अभिरमान, देवेन किशोर अन्जान, समीर स्वर्गीय किरात, आरजी जीवन चामलिङ राई, बिरिया स्वामी, मिनागी सिंह, रत्न शमशेर थापा, सुनिता इङ्मे कुलुङ, वसन्त श्रेष्ठ, सबै सबैलाई भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यति बेला चाहिँ भने हाम्रो सोनाजीले कमेन्ट मार्फत एकदम मिठो गीत रोजाईमा पार्नु भएको छ, सो गीत हामी कार्यक्रममा राख्छौ, त्यसपछि अर्को साथीको रोजाई गीत लिएर आउने नै छौ, तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा एकदमै मिठो गीत दुई चुल्ठी बाटेर गाजलो आँखैमा बाटुले चलचित्रमा गीतिरहेको थियो र भोकलमा रहेको छ संगीता राणा प्रधान रहेको छ भने लेक्समा सुरेन्द्र राणा रहेको छ म्युजिकमा बिपी अनुरागी रहेको छ चलचित्र बाटुले रहेको थियो यसको गीत हाम्रो सोना कन्दमबाजीले रोसाईमा पार्नुभएको थियो सोनादीलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु अब भने पालो तपाईँको रहेको छ शून्य 4040 2026 तपाईँले पनि आफूलाई मनपर्ने चलचित्र गीत रोसाईमा पार्न सक्नुहुनेछ यति बेला कोही साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार साथी हुनुहुन्थ्यो बाहिरिनु भइसकेको छ जो साथी हुनुहुन्छ उहाँलाई फेरि पनि धन्यवाद व्यक्त गर्न चाहन्छु कार्यक्रममा फोन लाग्छ भने फेरि पनि तपाईँले सहभागिता जनाउनुहोला आज तपाईँको रोसाईको गीत बस्ने दिन रहेको छ तपाईँले फटाफट फोन गर्नुहोला भनी भन्न चाहन्छु र त्यसै गरी हुनुहुन्छ अर्को साथी हुनुहुन्छ टेकबहादुर कुमारजी हुनुहुन्छ उहाँले पनि लेख्नु भएको छ संसारीका सम्झनाजी नमस्कार गुड आफ्टरनून सुन्दैछु उदयपुर चौतन्टीगढ नगरपालिका बेल्टा राई टोल चोकबाट फेसबुक लाइभमा हजुरको रेडियो 102.1 MHz भन्दै हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु र आजको समय शनिबारको बसाइरहेको छ तपाईँ आफ्नै घरयासी काममा पनि व्यस्त हुनुहुन्छ होला कहिले उराली भन्ज्याङ चौतारी मेलापात गरिराख्नु भएको छ होला एकदम काममा व्यस्त हुनुहुन्छ होला तपाईँ जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ स्वस्थ व्यस्त मस्त रहनुहोस् र कार्यक्रमलाई सुन्ने प्रयास गर्नुहोस् सकेसम्म तपाईँले फेसबुक पेजबाट पनि आफ्ना आफन्तजन साथीसँगलाई सम्झना पठाउन सक्नुहुनेछ यति बेला कोही साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार
1: नमस्कार दिदी
0: नमस्कार हजुर शुभ नाम
1: म सिम्पल समित छेत्री
0: सिम्पल समित छेत्री भन्नुभयो
1: हजुर
0: के छ हाम्रो सिम्पल समित छेत्रीको खबर
1: एकदम ठिक छ हजुरको के छ
0: मेरो पनि खबर एकदम ठिक छ राम्रो छ रमाइलो छ भन्नुपर्छ अनि के छ त्यताको अनि तपाईँको खबर सुनाउनुहोस्
1: मेरो पनि एकदम ठिक छ भन्नुपर्छ है दिदी
0: अनि धेरै समयपछि आउनुभयो कता हराउनु भएको नि
1: म कतै हराएको छैन दिदी यस्तै बिजी व्यस्तताले हो भन्नुपर्छ है
0: त्यति धेरै बिजी हुनुभयो है हामीलाई एकचोटि पनि सम्झन नसक्ने गरी बिजी हुनुभएछ कस्तो ठिकै छ अब कहिले काहीँ यस्तै हुन्छ र सम्झिनु त सम्झिनु भयो त्यो जे म हामीलाई थाहा भएन तपाईँले मनमा नै सम्झिनु भयो है थाहा छ हामीलाई सबै साथीले कति धेरै सम्झनुहुन्छ भनेर हामीले पनि महसुस गरेका छौँ त्यस्तै हुन्छ अब कार्यक्रम होइन व्यस्तताले चाहिँ गर्दाखेरि कार्यक्रममा सहभागिता जनाउन पाइँदैन तर छोटो समय उनीहरूले कार्यक्रम सुनेर साथ दिनुहुन्छ हामीलाई थाहा छ यसो जिस्केको मात्रै हो है त अनि केमा अब व्यस्त हुनुहुन्छ व्यस्त चाहिँ केमा हुनुहुन्थ्यो तिनजेलसम्म गाउँतिर गाउँघरमा काममा व्यस्त हुनुभयो है हामीलाई ठिकै छ व्यस्त पनि हुनुपर्छ आज समय मिलेको छ हजुरको आवाज सुन्न पायौँ एकदमै खुसी पनि छौँ भन्न चाहन्छु र कार्यक्रमको समय पनि सकिन लागिसकेको छ अन्तिममा भए पनि हजुरसँग कुराकानी गर्न पायौँ एकदमै खुसी छु र समीक्षाजी आज गीत रोज्नु पर्ने हुन्छ कुन गीत सुन्नु भन्छ भगवान मुभीबाट चाहिँ जुनसुकै भए पनि एउटा गीत राखिदिँदा हुन्छ है ठिक छ हामी राख्छौँ आफ्नो आफन्तजन साथीसँगलाई सम्झनुहोस् है त हवस् नमस्कार उहाँ हुनुहुन्थ्यो सिम्पल समित छेत्रीजी हुनुहुन्थ्यो भगवान् चलचित्रको गीत चाहिँ भन्नुभएको छ नेपाली मुभी रहेको छ हामी राख्ने प्रयास गर्नेछौँ र अब चाहिँ भने हामी कार्यक्रममा फोन नलिउँ जस्तो लाग्यो समय कम छ तपाईँहरूको रोजाएको गीत पनि हामीले राख्नुपर्ने हुन्छ र यति बेला कार्यक्रममा हामी तपाईँले पठाउनुभएका सन्देशको निवाचन गर्दैछु सुजन दाहालजी हुनुहुन्छ उहाँले पनि लेख्नु भएको छ हेलो दिदी नमस्ते म पनि सुन्दैछु है भन्दै हुनुहुन्छ उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु र त्यसै गरी अब चाहिँ हामी छिटिनु पर्ने हुन्छ कार्यक्रममा आजको बसाइमा सहभागिता जनाउनु भएको थियो करेना खड्का लीला मगर जानुका मगर सिम्पल समीक्षा छेत्रीजी हुनुहुन्थ्यो उहाँहरू चारजनालाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु र तपाईँले जहाँबाट जुन जुन माध्यमबाट कार्यक्रम सुनेर साथ दिनुभयो, कार्यक्रममा सहभागिता जनाउनुभयो, फोन प्रयास गर्नुभयो, सम्पूर्ण साथीलाई एकमुष्टमा धन्यवाद व्यक्त गर्दछु। र कार्यक्रममा अवधिबाट बजेका मिठा रमाइला चलचित्र गीतका सर्जक श्रेष्ठलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु। र प्रविधि संयोजनबाट यी तीनजनासम्म मलाई साथ सपोर्ट दिनुभयो श्रीराज महतलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै अन्तिममा हामी अर्को एउटा मिठो चलचित्र गीत राख्छौ। हाम्रो समीक्षा हजुरले चाहिँ भगवान र चलचित्रको गीतबाट चाहिँ भन्नुभएको थियो, हामी चाहिँ राख्नेछौ देउता चलचित्रको मुभीसँग राख्दै आजको बसाई सिने सौगातबाट म कार्यक्रम प्रस्तुता सम्झना खरिक पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त नमस्कार।

0: साह्रै मिठो कुरो सम्झायो हो
1: तैला। अब अहिले थरी थरीका चिसो थरी थरीका कोला, खोइ बता गयो धारा बता गयो खोला,
0: त्यो बोतलको पानी न त पुरा

0: बता देवता पनि बेच्छन् वन जंगल पनि बेच्छन् देवी देवराली पनि बेच्छन् यही मालाले त मान्छेले मान्छेलाई पनि बेच्छन् के रे
1: बेच्छन् मात्रै बेचिसके साइला बेचिसके हरे हरे।

0: हजुरको रेडियो 102.1 मेगा।
1: होइन हजुर बुबा, झोला बोकेर हिँड्नु भयो त? सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
2: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छुइन। अब यो सबै रोगको उपचार यही हुँदैन, अनि सहर नगएर के गर्नु?
1: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
2: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
1: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच, रगतमा 3 महिनादेखिको सुगरको अवस्था हेर्ने FBA1C जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहेको कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बिमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्।
2: ए सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
3: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने IUCD र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
1: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
4: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौं र अरूलाई पनि बचाऊ।
5: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.np, फोन नम्बर 048-40-0114 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114 सम्पर्क गर्नुहोस्।
4: जिल्ला अस्पताल रामेछाप।
0: अहिले दिउँसोको 1 बजे हजुरको रेडियो 102.1 मेगा।
6: रंग बहार रंग बहार,
7: बजट सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर,
6: बर्जर पेन्टले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
7: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
6: बर्जर पेन्ट।
8: डेङ्गी एडिस दाँतको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
9: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
8: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
9: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
8: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
9: घोक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाउ।
5: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
9: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
5: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
9: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
5: आउनुहोस् भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
9: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
10: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
2: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
11: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
9: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
10: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।

0: For exciting updates, subscribe to youtube.com/virev.
1: Azurko Radio, 102.1 MHz.
2: वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
3: कहाँबाट हुनु नि हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भएन धेरै नभनौ भनी साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ
2: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845 85 73 65 वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछ यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कुल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
3: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कुल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि
2: सम्पर्क नम्बर
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36 98 17 48 75 46 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क तीन कन्या जाने बाटो सिन्धुली
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं छत गमला ड्रम ट्याङ्की टायर बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं
4: आफू पनि सुरक्षित बनाऊ बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ
2: यदि अचानक उच्च ज्वरो आउने टाउको तथा शरीर दुख्ने आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस् आफ्नै मनले औषधि सेवन नगर्नुहोस्
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं पानी जम्न नदिऊ लामखुट्टे बढ्न नदिऊ डेंगी मुक्त समाज निर्माण गरौं
2: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश
1: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz

0: हजुरको रेडियो 102.1 MHz।
1: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
2: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
2: सम्पर्क नम्बर 0845410043 98630423422।
3: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
3: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट,
3: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
3: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
1: आवश्यक कागजातहरू,
3: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420055, 0845410106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
3: पानी संरक्षण गरौं जीवन सुरक्षित बनाऊ पानी छ भने जीवन छ पानी बचाऊ भविष्य जोगाऊ
4: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो मानव जीवन कृषि पशुपालन उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ तर जनसंख्या वृद्धि जलवायु परिवर्तन वन विनाश पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन् त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो
3: अनावश्यक रूपमा धारा खुल्ला नराखौं चुहिने धारा पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं वर्षाको पानी संकलन गर्ने बानी बसालौ पानीका मुहान नदी खोल्सा पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ
4: पानीको प्रत्येक थपा बहुमूल्य छ आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ
3: आउनुहोस् पानी संरक्षण गरौं प्रकृति जोगाऊ समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
5: Talk on radio, it's gonna be 1 megahertz.

0: हजुरको रेडियो 102.1 MHz।
1: होइन ये बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
2: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्राक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई? हजुर, विश्वास दिनु र भर पर्दो, ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
2: 98 40 37 78 93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
3: के गर्नु, सबै गाउँका छिटाहरू कोही मुगलान पसे कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
4: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
5: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0 47 5 21 158, 98 54 0 41 5 75, 98 41 96 0 669, 98 64 14 17 88।
4: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
5: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
6: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
7: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
6: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
7: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेङ्गी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।

0: भाउजू केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त कसरी
1: के जिस्के किने। शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
2: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
0: महिलाहरूको तल्लो पेट दुख्ने, भुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
2: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
3: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
2: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
4: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
5: अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
0: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
4: सम्पर्क नम्बर 0475904662 98692965998।
3: दुध दही भनेपछि छोराछोरी हिरुक्क गर्छन्, आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
6: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
7: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
6: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98142896010।
8: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भतिज?
9: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दिपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
10: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ, साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
11: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540602। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540482। र 048-543-385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।

नमस्कार, दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सम्झना खड्गे। यो खबर सुन्नका लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.nbk साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोसे एफएम 95 MHz पनि एकैसाथ सुनिराख्नु भएको छ। अब खबरहरू विस्तारमा। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले निवर्तमान सभापति शेरबहादुर देवाललाई 15 महाधिवेशनको उद्घाटन समारोहमा प्रमुख अतिथि बनाएर सहभागी गराउने प्रयास गरिरहनु भएको बताउनु भएको छ। कंग्रेस काठमाण्डुको पार्टी कार्यालयमा शनिबार आज शुरू भएको एउटा अधिवेशनमा सहभागी हुन पुगेका सभापति थापाले केन्द्रीय महाधिवेशनको उद्घाटन समारोहमा देवाललाई ल्याउने प्रयत्न गरिरहेको बताउनु भएको छ। सभापति थापाले निवर्तमान सभापति देवा उमेरले आफ्ना बुवा भन्दा पनि जेठो भएकाले भन्दै कांग्रेसमा सबै पुस्ताले काम गर्न पाउनुपर्ने बताउनु भएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई कुबाटोमा धकेल्नका लागि विभिन्न प्रकारका शक्तिहरू सक्रिय रहेको आरोप लगाउनु भएको छ। संविधान दिवसका अवसरमा शनिबार आज ललितपुरको च्यासली स्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उहाँले यस्तो आरोप लगाउनु भएको हो। केही नेपाललाई कुबाटोमा धकेल्नका लागि विभिन्न प्रकारका शक्तिहरू सक्रिय भएको पनि बताउनु भएको छ। अन्तर्राष्ट्रिय संचार माध्यममा बीबीसीले 21 फागुनमा सम्पन्न निर्वाचनमा माध्यमबाट नेपाललाई कुबाटोमा धकेल्ने कोशिश गरिरहेको आरोप समेत लगाउनु भएको छ। पूर्व प्रधानमन्त्री ओली लोकतान्त्रिक विधि प्रक्रिया र प्रणालीबाट चल्ने कुराहरूलाई तोड्नका लागि गत वर्ष भदौ 23-24 षडेन्द्रपुर उपत्रको आयोजना गरिएको दावी समेत गर्नुभएको छ। संविधान भनेको देशको मूल कानून र त्यस अनुसार चल्ने चलाउने लोकतान्त्रिक विधि प्रक्रिया प्रणालीबाट चल्ने कुरालाई षड्यन्त्रका लागि गत वर्ष भदौ 23-24 षड्यन्त्रपूर्ण उपद्रवको योजना गरिएको बताउनु भएको छ। अध्यक्ष ओलीले संविधान जारी भएपछिका पछिल्ला वर्षहरूमा अनेक चुनौतीहरूको सामना गरेर संविधानको रचना र कार्यान्वयन गर्दै आएको पनि बताउनु भएको छ। नेपाली कंग्रेसका उपसभापति विश्व प्रकाश शर्माले जलवायु परिवर्तनको मुद्दामा नेपालले विश्व सामु नेतृत्वदायी भूमिका लिनुपर्ने बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा द ग्रीन टेबलको 18 श्रृंखला हेमचोलीको हलचल भोटेको सिको चेतावनी र विश्वको साझा जिम्मेवारी विषयको सम्वाद कार्यक्रममा उहाँले जलवायु परिवर्तनको मुद्दालाई नेपालले कसरी हेर्छ, यसमा साझा दृष्टिकोणको कुन रूपमा राख्नुपर्छ भन्नेतर्फ साझा दृष्टिकोण बन्नुपर्नेमा जोड़ दिनुभएको छ। विश्व मञ्चमा भाषा गरेर फर्कने मात्रै नभई कार्बन उत्सर्जन कम गरिरहेको विश्वका साना सबै देशहरूको नेतृत्व गर्न सक्ने योजना र अभियानमा नेपाल लाग्नुपर्ने उहाँको भनाई छ। यसमा कूटनैतिक परिपक्व सहकारी बृहत्तर भावना राख्नुपर्ने भन्दै कंग्रेसका नेता विश्व प्रकाशले प्रधानमन्त्रीको सन्देशबाट नेपालले सिंगो विश्वकै नेतृत्व गर्न सक्ने सन्देश पनि दिनुपर्ने उल्लेख गर्नुभएको छ। महासभामा प्रधानमन्त्रीले जलवायु परिवर्तनको कारण हामीले भोग्नु परेको मानवीय क्षति र भौतिक क्षतिको तथ्यपूर्ण विवरण राख्नुपर्ने उहाँले बताउनु भएको छ। चितवन राष्ट्रिय कुञ्जको मध्यवर्ती क्षेत्र 20 हजारी ताल कुमार ताल क्षेत्रमा जंगली हात्ती रोनाल्डो मृत भेटिएको छ। सौराहा खोरसोर नजिक रहेको चितवन निकुञ्जको हात्ती प्रजनन केन्द्रको भरपर्दो जंगली भाले हात्ती रोनाल्डो आज बिहान मृत फेला परेको हो। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले भाले हात्ती मृत फेला परेको बता भने प्रारम्भिक जानकारी आएको तर थप विवरण प्राप्त नभएको बताउनु भएको छ। 24 वर्ष अघि सौराहा क्षेत्रमा यो हात्ती देखिएको थियो। 53 वर्षीय रोनाल्डो चितवन राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा लामो समयदेखि एक्लै बस्दै आएको थियो। बिजुलीको पोल ढलेको पाएको र करेन्ट लागेर मरेको हुन सक्ने प्रारम्भिक अनुमान रहेको छ। प्रजनन केन्द्रमा मात्रै भाले हात्ती रोनाल्डोबाट 33 वटा हात्तीका बच्चा जन्मिएका छन्। निकुञ्जका अनुसार यो हात्तीको आक्रमणबाट अहिलेसम्म 15 जनाको ज्यान गएको छ। खबरको क्रममा अन्तर्राष्ट्रिय खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसमाथि थप कडा आर्थिक प्रतिबन्ध लगाउने विधेयक
मा हस्ताक्षर गर्नुभएको छ। नयाँ कानूनले रूसी तेल र प्राकृतिक ग्यास खरिद गर्ने प्रमुख देशमाथि थप शुल्क लगाउने अधिकार राष्ट्रपतिलाई दिइएको छ। कानून अनुसार रूसबाट तेल वा ग्यास खरिद गर्न पाँच ठूला देशका वस्तुमा 100% भन्दा अतिरिक्त भन्सार लगाउन सकिनेछ। यसले चीन र भारत जस्ता रूसी ऊर्जा खरिद गर्ने देशलाई असर पार्न सक्छ। कानूनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र रूसी सरकारका अधिकारी बैंक तथा अन्य वित्तीय संस्थामाथि प्रतिबन्ध लगाउने व्यवस्था पनि गरेको छ। साथै विद्यमान प्रतिबन्ध चल्न प्रयोग भइरहेको रूसको छाया फ्लिट भनिने तेल बोक्ने ट्याङ्करमाथि समेत प्रतिबन्ध लगाइनेछ। अमेरिकाले यो कानून मार्फतको रूसको ऊर्जा र रक्षा क्षेत्रबाट हुने आमदानीमा दबाव बढ़ाएर युक्रेन युद्धका लागि आवश्यक आर्थिक स्रोत कमजोर पार्ने लक्ष्य राखेको छ। कानूनले रूससँग सम्बन्धित प्रतिबन्धका साथै इरानमाथिका विद्यमान प्रतिबन्धलाई थप 4-5 वर्ष निरन्तरता दिने व्यवस्था गरेको छ। लिन्डेसे यो ग्राहम स्वेङ्किस रसिया एण्ड इरान एक्स अफ 2026 नामको विधेयक अमेरिकी संसदका दुवै सदनबाट पारित भएको हो। यसको नाम जुलाईमा निधन भएका रिपब्लिकन सेन्टर लिन्डेसे ग्राहमको सम्मानमा राखिएको हो। क्रम लामो समयदेखि रूसमाथि थप कडा प्रतिबन्ध लगाउने पक्षमा हुनुहुन्थ्यो। युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले पनि कानून पारित भएमा स्वागत गर्नुभएको थियो। तर अमेरिकी केही संसदले पनि यसले राष्ट्रपतिलाई अत्याधिक शुल्क लगाउने अधिकार दिएको भन्दै यसबाट अन्य देशहरूको व्यापारमा असर पर्न सक्ने चिन्ता व्यक्त गर्नुभएको छ। खबरको अन्त्यमा खेल खबर। जापानमा आयोजना भइरहेको 20 एसियन गेम्सको औपचारिक उद्घाटन आज हुँदैछ। स्थानीय समयअनुसार साँझ 6 बजे नागोया सिटी स्थित मिजुहो पार्क एथलेटिक्स स्टेडियममा उद्घाटन समारोहमा आयोजना हुनेछ। औपचारिक उद्घाटन अघि केही खेल शुरू भइसकेको छ। जापानको एआईजी प्रिफेक्चरमा विभिन्न शहरसँगै गुफू सिजुओका टोकियो र ओसाकामा समेत विभिन्न खेलका प्रतियोगिता सञ्चालन भइरहेका छन्। जापानले तेस्रो पटक एसियाल खेलकुद आयोजनामा गर्दै यसअघि सन् 1958 1994 एसियन गेम्स आयोजना गरेको थियो। 32 वर्षपछि जापानमा फर्किएको एसियन गेम्समा 43 खेलका 71 विधामा 469 पदका लागि प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा करिब 17,000 खेलाड़ी तथा अफिसियल सहभागी हुँदैछन्। मिक्स मार्शल आर्ट्स प्याडेल सर्फिङ भर्चुअल तेक्वान्डो र टेकबललाई नयाँ खेलका रूपमा समावेश गरिएको छ। त्यस्तै ई स्पोर्ट्स र पेकर्स आयोजना गरेको थियो। 32 वर्षपछि जापानमा फर्किएको एसियन गेम्समा 43 खेलका 71 विधामा 469 पदका लागि प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा करिब 17,000

हाउस त दिउँसो 2 बजेको हजुरको खबर सकियो। हाम्रो भेट अपरान्ह 4 बजेको रामेछाप खबरमा हुने रहेछ। यतिन्जेलसम्म खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै यस खबरबाट म सम्झना कर्गी पनि बिदा हुन्छु। नमस्कार।

0: रंग बहार रंग बहार
1: वर्ज संगे उपहार उपहार पंपर माल यामाहा रेजियार
0: वर्ज पेंट से घर रंगा उन्होस्रा लकी ड्रॉ मार्फत यामाहा रेजियार 125 स्कूटर बंपर उपहार जितने मौका पाउन हो
1: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बड़ी आकर्षक उपहार घर रंगाओ खुशी बनाओ उपहार जितने अवसर पाओ
0: वर्ज पेंट
2: पानीको मुहान संरक्षण गरौं भविष्य सुरक्षित बनाऊ
3: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो तर जथाभावी वन विनाश डोजर प्रयोग अव्यवस्थित सड़क निर्माण मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन् त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो
2: पानीको मुहान वरिपरि रुख रोपौं भएका वन जंगल जोगाऊ मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौ वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौ पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं
3: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्
2: आउनुहोस् मुहान जोगाऊ पानी बचाऊ जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैं भरी लाए।
1: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली। जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
1: डेंगू रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु,
1: टाउको दुख्नु,
2: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
1: हार जोड्नी तथा मांसपेशी दुख्नु,
2: वाकवाकी लाग्नु, बान्ता हुनु,
1: शरीरमा बिमिरा आउनु।
2: डेंगू रोगको रोकथामका उपाय।

0: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सारले लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
0: सम्भव भएसम्म झुलभित्र सुक्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
1: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
0: जनस्वास्थ्य कार्यालय, रामेछाप बजार, रामेछाप।

हजुरको आवाज हजुरको साथी हो हजुरको रेडियो 102.1 MHz। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम गाउँ खाने कथा लिएर उपस्थित भइसकेको छु म। कार्यक्रम प्रस्तुता सम्झना खड्गे पनि प्रविधि संयोजनबाट साथ दिनुभएको छ। श्रीराज महतले पनि साथमा तपाईँ हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सधैँ सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नका लागि अफिसियली वेबसाइट www.hasurkoradio.org.np का साथै हाम्रो पात्र नेपाली पात्र फेसबुक पेज र तामाकोस एफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँले जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम निमित्त सुन्दै आइराख्नु भएको छ। हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं र आज पनि श्रीक्रम जारी रहेको छ। आज शनिबारको बसाई, आजको बसाईमा चाहिँ हामीले तपाईँको माझमा एकदमै मिठा रमाइला गाउँखाने कथाको प्रश्नहरू लिएर आएका छौं र तपाईँले गाउँखाने कथाको प्रश्नको उत्तर दिनुपर्ने हुन्छ र मिलाउनु भयो भने साथी संगीलाई पनि सम्झना सन्देश राख्न पाउनुहुनेछ र कार्यक्रम अवधिभर एकदमै मिठा रमाइला आधुनिक गीत संगीतहरू राखेर तपाईँलाई मनोरञ्जन दिने प्रयास गर्नेछौ। यो दिउँसोको समय छ। तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, आफ्नो कार्यक्रममा व्यस्त हुनुहुन्छ, व्यस्तताको बावजुद पनि हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौ सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउनुहोला भन्दै यति बेला हामी कार्यक्रमको शुरूआत गर्न चाहन्छौ। कार्यक्रमको शुरूआत पछि तपाईँसँग कुराकानी गर्न उपस्थित हुने नै छ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा एकदमै मिठो गीत पतहर परहन्छु प्रमोद खरेलको आवाजमा रहेको यो मिठो गीत हामीले राखेर कार्यक्रमको शुरूआत गरिसकेका छौं। अब पनि पालो तपाईँको रहेको छ, तपाईँले पनि फटाफट फोन गर्नुहोला। आज एकदमै सजिला प्रश्नहरू लिएर आएका छौं र तपाईँले मिलाउनु भयो भने साथीसँगलाई पनि सम्झना सन्देश राख्न पाउनुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: हेलो, हजुर, नमस्ते। नमस्कार।
0: नमस्ते नमस्कार, सबिन जी बोल्नु भयो जस्तो लाग्यो।
1: म त छैना कुमार हो नि, सबिन होइन।
0: छैना कुमार बोल्नु भयो, कहाँदेखि हो र?
1: छैना कुमार भन्ने मान्छे रामेछापबाटै हजुर।
0: म त सबिन चिनै भनेर बोलाउँछु है, छैना कुमार भन्दा त कस्तो कस्तो लाग्यो मलाई।
1: हो र, हुन्छ
0: ल, त्यसो म सबिन नै भन्छु है त।
1: खाजा खानु भयो दिदी?
0: मेरो खाजा बाँकी नै छ हजुरको, भाइटी बाँकी छ त।
1: म चाहिँ यो समयमा चाहिँ काटी लाएर भन्नुपर्दा मकै बोक्दैछु भनौँ न है, अब एकछिन हुन्छ।
0: मकै बोक्दै हुनुहुन्छ यता घरतिरै हुनुहुन्छ अहिले?
1: हजुर, पक्कै पनि
0: ल घरतिरै हुनुहुन्छ, त्यही भएर हामीलाई सम्झनु भयो, अन्त भएको भए व्यस्त हुनुहुन्थ्यो है।
1: त्यस्तो त्यस्तो त होइन, कल गर्न त नभ्याउने हो, सुनेर साथ दिन्छु भनौँ न
0: है। सबिन जी अनि व्यस्त भएर त होला नि हामीलाई कल नआएको, नत्र त व्यस्त हुनुहुन्न थियो भने त हामीलाई फोन आइहाल्थ्यो नि होइन।
1: भनेको टाइममा कल पनि लाग्दैन, त्यही कारणले हो भनौँ न है।
0: भनेको समयमा चाहिँ फोन नलागेर हामीसँग सहभागिता चाहिँ कम भएको
1: हो। हजुर, पक्कै पनि
0: ल ठिकै छ, त्यसो भएको भए त ठिकै छ। अब समय नै नभएपछि फोनै नलागिसकेपछि कसरी कुराकानी हुन्छ है।
1: हजुर,
0: के छ अनि नयाँ नौलो खबर तपाईँको, सुनाउनुहोस् न।
1: नयाँ नौलो खबर सबै ठिक छ हजुर, के छ सुनाउनु?
0: मेरो त अब सबै ठिक छ, त्यस्तो खासै नयाँ नौलो केही भएको छैन, भइहाल्यो भने सबिनजीलाई हामीले सुनाइहाल्छौँ है।
1: हजुर, पक्कै पनि
0: ल ठिकै छ, हामी कार्यक्रमतर्फै लाग्यौँ। आज के गर्नुपर्छ भन्ने कुरा त थाहा छ सबिनजीलाई?
1: हजुर, आज गाउँ खाने कथा।
0: ल ठिक छ, हामी गाउँ खाने कथाको प्रश्नतर्फै लाग्यौँ है।
1: ओके, हस्
0: ल, पानी छ ल, एकदमै सजिलै छ है त। पानी छ दह होइन, रुखमा बस्छ चरो होइन, के हो?
1: के भन्नुभयो दिदी?
0: पानी छ दह होइन, रुखमा बस्छ चरो होइन,
1: के हो त यो? गाह्रो हजुर, अनि
0: कस्तो गाह्रो? गाह्रो छैन,
1: गाह्रो गाह्रो पर्यो है,
0: गाह्रो परेर हाम्रो गाउँघरतिर पनि पाइन्छ क्या, अब धेरै मात्रामा त पाइँदैन तर त्यसलाई हामी खान्छौ, त्यो पानी पनि खान्छौ।
1: के होला त,
0: गाह्रो पर्यो
1: हजुर।
0: ल ठिक छ, साथी सङ्गीलाई चाहिँ सम्झाउन पाउनुहुन्न, अर्को साथीलाई भन्दा पनि अब तपाईँलाई खुजुरी लाग्ला यसको उत्तर चाहिँ के होला भने के अन्तिमसम्म सुन्नुहुन्छ त?
1: हुन्छ
0: ल ठिकै छ, तपाईँलाई म जानकारी नै गराउँछु होइन, अर्को साथीलाई अर्कै प्रश्न राख्नेछु, यसको उत्तर रहेको छ नरिवल होला है त। ल हजुर, कार्यक्रममा आउनुभयो, हजुरलाई विशेष धन्यवाद, फेरि पनि आउँदै गर्नुहोला, अहिलेको अवस्थाबाट हामी छुटौँ है त।
1: सुन्नुभन्दा अगाडि भाइ सागर श्रेष्ठ हजुर, नमस्ते नमस्कार सरे भन्नुहुन्छ है।
0: ल सागरजीलाई मेरो तर्फबाट नमस्ते नमस्कार सरे, धेरै सम्झेको सरे भनेर सुनाइदिनुहोस् है। हवस् त, नमस्कार। उहाँमा त्यो भावी खर्कबाट सबिन श्रेष्ठजी हुनुहुन्थ्यो, उहाँले प्रयास गर्नुभएको छ, एकदमै सजिलो पनि थियो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। पालो तपाईँको रहेको छ, यस्तै सजिला प्रश्नहरू तपाईँको माझमा हामीले लिएर उपस्थित भइसकेका छौँ। पालो तपाईँको रहेको छ, 0840 40 0026 फोन गरेर तपाईँ सहभागिता जनाउनुहोला, फटाफट आउनुहोला भन्न चाहन्छु। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु, नमस्कार। हेलो, कोही साथी हुनुहुन्थ्यो उहाँ होल्डमा बसेर पनि एक साथीसँग कुराकानी गर्दै जस्तो लाग्यो, ठिकै छ। तपाईँले फोन लगाइसकेपछि चाहिँ अलिकति ध्यान दिनुहोला है, कार्यक्रममा सहभागिता भइसकेपछि यसो अलिकता थोरै समय ध्यान दिनुहोला पनि भन्न चाहन्छु। पालो तपाईँको रहेको छ, फटाफट फोन गर्नुहोला, हामी एकदमै मिठो गीततर्फ पनि लाग्नुपर्ने हुन्छ, हामी तपाईँसँग रहेर सहयात्रा गरिराखेका छौँ, मिठा गीत सङ्गीतहरू पनि राख्नेछौँ र यो समय दिउँसोको समय छ, तपाईँ व्यस्त पनि हुनुहुन्छ, आज शनिबारको बसाई होइन, बिदाको समय छ, तपाईँ यो हप्ताभरिको थकाइ मार्ने होइन विभिन्न कामहरू गर्ने सरसफाईतिर पनि व्यस्त हुनुहुन्छ होला, यो समस्याको बावजुद होइन तपाईँ कार्यक्रममा सहभागिता जनाउने प्रयास पनि गरिराख्नु भएको छ होला भन्ने आशा लिएका छौँ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु, नमस्कार।
2: नमस्ते, मिस हजुरलाई नमस्ते।
0: नमस्कार हजुर, नमस्कार, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: म दोलखादेखि आयुष योगी बोलेको।
0: आयुष के भन्नुभयो?
2: योगी।
0: आयुष योगी
2: हजुर,
0: के छ आयुषजीको खबर?
2: ठिकै छ, बसिरहेको छु भन्नुपर्छ।
0: बसिराख्नु भएको छ, कार्यक्रम सुन्दै हुनुहुन्छ?
2: हजुर हजुर।
0: अनि खाजा लिनुभयो कि बाँकी छ त आयुषजी?
2: खाजा त लिनु नि, अहिले अलिक भएको छ,
0: बेला भएको छैन है?
2: हजुर हजुर।
0: ल, के छ अरू नयाँ नौलो खबर सुनाउनु? अन्य बसाइमा के व्यस्त हुनुहुन्छ?
2: अन्नै बसाइमा त के हुनु र मिस, बस्ने खाने काम पनि खासै छ।
0: काम खासै छैन है?
2: हजुर।
0: ठिकै छ, अब काम छैन, बस्ने खाने यस्तै छ। कार्यक्रम चाहिँ मजाले सुन्दै हुनुहुन्छ।
2: हजुर।
0: त्यसो भए आजको बसाइमा के गर्नुपर्छ भन्ने त थाहा छ है?
2: मलाई त्यो पनि थाहा, डिवान गरेर यसो आएको, हिजो कलको मात्रै गरेको।
0: कल मात्रै गर्नुभएको? अनि अघिसम्म त कार्यक्रम सुन्दै हुनुहुन्छ भन्दै हुनुहुन्थ्यो त।
2: होइन, सुने पनि अब त्यस्तो कुरो, यो बार यस्तो गर्नुपर्छ, यो यति बजेटको काममा यो गर्नुपर्छ भने चाहिँ हाम्रो राम्रोसँग मैले त्यो दिनमा सेट गर्दैन।
0: ठिक छ, मैले चाहिँ कार्यक्रमको सुरुवातदेखि नै होइन भन्दै आइराखेको छु, पटक पटक मैले बोलिराख्दाखेरि, साथीहरूसँग कुराकानी गर्दाखेरि पनि, तपाईँहरूले चाहिँ अब जो कोही साथीहरू भर्खरै मात्रै नयाँ साथीहरू आउनुभयो भने उहाँको लागि सहज होस् भनेर चाहिँ मैले भनिराखेको छु। र आज शनिबारको बसाई, आजको बसाईमा चाहिँ हामीले गाउँ खाने कथाको प्रश्नहरू लिएर आएका छौँ। तपाईँले प्रश्नको उत्तर दिनुपर्ने हुन्छ, मिलाउनु भयो भने साथीसँगलाई सम्झाउन पाउनुहुनेछ, मिलाउनु भएन भने चाहिँ सम्झाउन पाउनुहुन्न है त।
2: ए हुन्छ, भन्नु न।
0: ल ठिक छ, हामी प्रश्नतर्फ लागौ।
2: हुन्छ।
0: पहिले मलाई बिजाउँछस्, त्यसपछि कुट्छस, कुटेपछि मस्तसँग खाई भोक मेटाउँछस्, के हो?
2: के फेरि भन्नु त?
0: पहिले मलाई बिजाउँछस्, त्यसपछि कुट्छस, कुटेपछि मस्तसँग खाई भोक मेटाउँछस, के हो?
2: कोदो हो कि के हो?
0: कोदो हो कि के हो भन्नुहुन्छ, ठ्याक्कै भन्नुहोस् न, यो चाहिँ हो भनेर भन्नुहोस् न। गाह्रो पऱ्यो भन्नुभयो कि के हो?
2: हजुर, गाह्रो भयो।
0: तर यो चाहिँ होइन, अब हामीले अन्य कुनै बसाइमा पनि छिटो मिठो होइन, छिटो शरीरको लागि पनि खाजा पनि लिन्छौँ यसको।
2: खोइ मिस, मलाई त आएन हो।
0: ल ठिक छ, यसको उत्तर मै भनिदिन्छु। यसको उत्तर रहेको छ चिउरा है त।
2: चिउरा ओङ हजुर,
0: किन होइन होला त। ल ठिक छ, कार्यक्रममा आउनुभयो, कहिले कहिले चाहिँ हामीले चाहिँ अब थाहा भएको कुराहरू पनि बिर्सिरहनु सक्छौँ होइन। हजुरलाई मैले सम्झाएँ, अर्को बसाइमा पक्कै पनि आउनुभयो भने यो क्वेसन होइन दोहोरियो भने पनि पक्कै पनि भन्नुहुन्छ हाम्रो आयुषजीले।
2: हुन्छ मिस, अब भनिहाल्छु।
0: ल ठिक छ, अहिलेको बसाइबाट हामी छुटौँ है। हवस् त, नमस्कार। उहाँ त्यो आयुष योगीजी हुनुहुन्थ्यो सिन्धुलीबाट, उहाँले पनि प्रयास गर्नुभएको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। पाला त भएको रहेको छ, फटाफट फोन गर्नुहोस्। एकदमै रमाइलो प्रश्नहरू रहेको छ होइन, सजिलो पनि छ, हाम्रो व्यावहारिक कुराहरूमा लागू हुने कुराहरू पनि को चाहिँ प्रश्नहरू रहेको छ होइन। यति बेला कोही साथी हुनुहुन्छ, फेरि पनि स्वागत गर्छु। नमस्कार भन्दै थिएँ, छुटिसक्नु भएको छ जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद। फेरि पनि फोन लाग्छ भने तपाईँले सहभागिता जनाउनुहोस्। तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुला भइसकेको छ, र धेरै साथीहरूले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ, आफ्नो साथीसँगलाई सूचना सन्देश पठाइराख्नु भएको छ। उहाँले पठाउनुभएका सन्देशहरूलाई पनि हामी वाचन गर्नेछौ, धैर्यता राख्नुहोला पनि भन्न चाहन्छु। यति बेला अर्को साथी स्वागत गर्छु। नमस्कार।
3: नमस्कार दिदी।
0: नमस्कार नमस्कार, हाम्रो रमिलाजी बोल्नु भयो जस्तो लाग्यो नि।
3: हो नि,
0: ल कता हराउनु भएको है?
3: हराएको छैन है, म त
0: फेरि मैले भेटाएर ल्याइदिएको नि, तपाईँ हराउनु भएको थियो। म हराएकै छैन, म हराएको भएदेखि नै यसरी बोल्थेँ।
3: त्यो त हो कि, मलाई थाहा छ, 9-10 दिन 11-12 दिन कता जानुभयो?
0: ओहो, 9-10 दिन त म खासै त्यस्तो 9-10 दिनै भएर
3: होइन, हिस्ट्रीदेखि नै आउनु भएको क्या, तपाईँ पहिला त आउनु भएको थिएन
0: हो है? ठिकै छ, अब आउनु त परिहाल्यो नि, कहिले काहीँ अब तपाईँ हराउने, कहिले म हराउने, कतै कतै यसो आराम पनि लिनु पर्ने रहेछ क्या। अब मलाई त त्यस्तो दुःख त लाग्दैन, तपाईँहरूसँग यसरी कुराकानी गर्न पाउँदा झन् खुसी लाग्छ होइन, मलाई त्यस्तो दुःख चाहिँ लाग्दैन है त। त्यही त अब कहिले कहिले कार्य होइन काम व्यस्तता कहिले कता के भन्ने कुरा सामान्य कुराहरू, त्यस्तो खासै जटिल कुराहरू त होइन होइन, सामान्य कुरामा कहिले कहिले चाहिँ बस्नुपर्ने कता जानुपर्ने त्यस्तो हुन्छ, त्यो भएको कारणले मात्रै एब्सेन्ट भएको हो, अरू त खासै त्यस्तो केही छैन है रमिलाजी।
3: हजुर हजुर
0: दिदी। ल ठिक छ, अनि कता हुनुहुन्छ त अहिले चाहिँ?
3: म त गाउँ छोडेर सहर बस्यो नि त।
0: सहर बस्नु भयो, काठमाडौँतिर हुनुहुन्छ त्यसो भए? ओहो ल त्यसो भए अब काठमाडौँतिर आउँदाखेरि रमिलाजीलाई भेट्न पाए नि भयो त।
3: तपाईँ आउनु भएको भेट्नु त नि आउनुहुन्न।
0: म आयो भने भेट्नुहुन्छ? अनि मलाई त भेट्नु पर्छ त अनि
3: भेटिहाल्छ नि क्या, भेट्न नै ठुलो कुरो हो त नि।
0: भागदिने हो कि हाम्रो रमिलाजी? अब ओफो दिदी आउनुभएछ गाउँबाट रामेसापदेखि, म चाहिँ अब भागदिनु पर्यो भनेर भाग्ने त होइन नि। म खोजी कार्य जारी राख्छु, काठमाडौँ आएपछि रमिलाजी भन्ने रमिला तामाङ अब पहिला चाहिँ हाल चाहिँ उहाँको माइती खारादेवी हो, उहाँ अब यहाँ काठमाडौँतिर हुनुहुन्थ्यो, कता हराउनु भयो, मलाई बोलाएर मलाई बिचमा हलबलतिर पार्नु भएको छ, खोजी खोजी गरिदिनु पर्यो भनेर जसरी पनि भेटाउँछु। लाने के छ अरू, सबै ठिक छ नि? म पनि एकदम सन्चै छु भन्नुपर्छ। खाजा लिनुभयो कि पाएकी छ त?
3: हो
0: र, भर्खर सुतेर उठेर प्रोग्राम सुन्दै हेर्नुहुन्छ, ठिक छ। दिउँसो पनि निन्द्रा लाग्छ? मलाई चाहिँ लाग्दैन क्या,
3: माया क्रिमको कुरा लाग्ने रहेछ आफूलाई त भोक र निन्द्राको मात्र चिन्ता लाग्दैन त्यस्तै।
0: कसलाई चाहिँ माया क्रिमको कुरा लाग्ने रहेछ?
3: अब टिकटकतिर त्यस्तो भन्नुहुन्छ नि त, मलाई चाहिँ के अरे निन्द्रा र भोग मात्रको चिन्ता लाग्छ भने जस्तै हो क्या भने।
0: हो ठिक छ, अब कति कतिलाई आफ्नो मन होइन आफ्नो इच्छाको कुरा हो, कतिलाई मनको कुरा, कसलाई के मन लाग्छ, कसलाई के मन लाग्छ है, अब सबैको मनको कुरा बुझेर साध्य छैन अहिलेको जमानामा। मलाई चाहिँ त्यस्तो लाग्छ, कस्तो निन्द्रा लागे जस्तो हुन्छ तर निन्द्रै लाग्दैन क्या, त्यस्तो हुन्छ।
3: मलाई त लाग्छ हो के भयो,
0: निदाउनु निदाउनु पनि पर्छ, ठिक छ। कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, धेरै समयपछि कुराकानी गर्न पाउँदा पनि कति धेरै खुसी हुने भनेको म त हर्षले गदगद भइरहेको छु। भए पनि अब त्यस्तै भन्नु पर्यो कि क्या जस्तो लाग्यो, बोयफ्रेन्ड भयो भने त अलि सम्झिनुहुन्छ होला धेरै है, हुन्छ नि त खै किनभने यस्तो भएको हो, साथीहरूसँग यसरी कुराकानी गर्न पाउँदा त धेरै खुसी लाग्छ, त्यही भएर घरमा पनि एकछिन बस्न मन लाग्दैन, त्यस्तै कारणले गर्दाखेरि म जतिखेर भए पनि साथीहरूसँग बोल्न पाउँछु भनेर अफिस आइहाल्छ। आउनुहोस् आउनुहोस् हामीसँगै कुराकानी गर्नुपर्छ, बोल्नुपर्छ यसरी, ल आउनुहोस् त।
3: तपाईँहरूलाई त्यहाँ पुगिसक्यो नत्र त त्यो के अरे अलिअलि कुरा बोल्नु पर्ने, कम्प्युटर चलाउन त आइहाल्छ नि।
0: ल आउनुहोस् न त, आउनुहोस्
3: नै बोल्नु गाह्रो हुन्छ होला।
0: ल आउनुहोस् आउनुहोस् है त। ल रमिलाजी मिठा कुराकानी भयो, अब अरू कुराहरू सोध्न मन छ गर्नु मन छ भने चाहिँ हामीले अरू समयमा पनि तपाईँले फोन गर्न सक्नुहुनेछ है। हामी कार्यक्रमतर्फ लागौँ, आज चाहिँ के गर्नुपर्छ भने रमिलाजीलाई त जानकारी गराइराख्नु पर्दैन जस्तो लाग्छ है।
3: भन्नु न दिदी, आयो भने भनौँ,
0: नआयो भने चाहिँ के गर्ने, नाच्नु पर्छ।
3: आएन भने तपाईँ मिस गर्ने, हामी त के अरे स्टुडेन्ट भइगयो तपाईँ
0: भन्नु है, म चाहिँ टिचर भए
3: कुनै
0: समय हाम्रो लागि त हजुर पनि टिचर हो नि, अब गाउँ छोडेर सहर बस्नु भएर पो त यस्तो भएको त।
3: मलाई कन्ठीले मिलाइदिन्छ भन्नुहुन्छ ऊ त नि, गाउँतिर खाँदा देवीतिर नि शङ्खर सभातिर नि, तर मान हामी नै नमान्यो
0: त त्यस्तो नमान्ने मान्छे अनि के गर्नु त यस्तै अब है
3: अनि कम्ती कुर्नुपर्छ के अरे 10 बजेदेखि बेलुकाको 4 बजेसम्म त कुर्नुपर्छ गाह्रो हुन्छ नि त भनेर नि
0: गाह्रो हुन्छ नि केही समय अब त्यसरी नै बसिराख्नुहोस् आराम लिनुहोस् केही समयपछि
3: पैसा कति कमाउनु तपाईँ छँदैछ नि मलाई पाउने मान्छे
0: हुन्छ म त आवश्यक परेपछि चाहिँ भन्नु है खै कहिले भन्नुहुन्न तपाईँले के गर्नु मैले
3: मलाई
0: कस्तो कस्तो नमान्नुहोस् हामी उस्तै हो होइन त्यस्तो समान हो त्यस्तो अप्ठ्यारो मान्नु पर्दैन है त
3: त्यो त हो दिदी तै पनि भनिदिएको मात्र हो कि पैसा सपट लिनु हुँदैन कि आफन्तै सुतिन्छ त्यही भएर
0: हो
3: कोही राम्रो हुन्छ कोही राम्रो हुँदैन क्या पैसाले सुन्दा कोही कोही राम्रो हुन्छ कोही कोही राम्रो हुँदैन नि त त्यही भएर पैसा नभए नि बरु
0: त्यो चाहिँ सही कुरा गर्नुभयो साँच्चै हो पैसा भन्ने कुरा यस्तो हो यो पैसाले सम्बन्ध जुटाउँछ पनि फुटाउँछ पनि भन्छन् हो रहेछ क्या है
3: मैले कति देखाएको छ क्या तर भोग्या चाहिँ छैन कति सुनेको छ देखाएको छ क्या गाह्रो हुने रहेछ
0: गाह्रो हुन्छ होइन ठिक छ हामीले भोग्नु पनि पर्छ अब भोगेको पनि हुन्छ होइन ठिकै छ यस्तै हो है हामी प्रश्नतर्फ लाग्यौँ है त एकदम सजिलो छ है काटीकुटी मान्छे बोल्छ हिँड्छ काम गर्छ तर बुटु सुटु भन्ने चाहिँ केही हुँदैन के हो काटीकुटी मान्छे बोल्छ हिँड्छ काम गर्छ तर बुटु सुटु भन्ने केही हुँदैन के हो काटीकुटी मान्छे बोल्छ पनि हिँड्छ पनि काम पनि गर्छ तर त्यसको मुटु हुँदैन के हो
3: मुटु हुँदैन
0: भन्नुभयो
3: कामै गर्ने मान्छे त होइन होला मान्छे
0: है कस्तो सजिलो छ भगवान् त्यसको मोटो हुँदैन तर काम गर्छ क्या त्यसले काम गर्छ हामीसँगै बोल्छ बोल्छ पनि हिँड्छ पनि काम पनि गर्छ तर त्यसको मुटु मात्रै हुँदैन
3: के होला त नि त्यो रेडियो मजा हो कि
0: त्यसै होइन है त
3: मलाई त आएन दिदी त्यसो भए त
0: धेरै अहिले प्रचलित छ अहिले सबै काम त्यसले गर्छ भनेर के भन्नु
3: भन्नु न छिटो
0: भन्नु ल यत्रो मैले हिन्स दिइसकेँ ल ठिक
3: छ
0: यसको उत्तर रहेको छ रोबर्ट
3: हजुर
0: रोबर्ट ल सजिलो छैन त अहिले सबै काम रोबर्टले गर्न लागिसक्यो होइन अब काठमाडौँतिर झन् ट्राफिक पनि बस्न लागिसक्यो भन्ने कुराहरू न्युजहरू आइ सुनिराखेको हुन्छ अनि त्यो कहिले कहिले त्यस्तै हुन्छ हामीलाई आइरहेको कुरा पनि आउँदैन मैले महसुस गरेको छु त्यस्तो आउँदैन हजुरले आएन भनेर मैले त्यस्तो भन्न खोजेको होइन कहिले कहिले आउँदैन ठिक छ साथीलाई सम्झाउनु पाउनु भएन है त हुन्छ नमस्कार आउनेतिर मैले तामाङजी हुनुहुन्थ्यो काठमाडौँदेखि उहाँलाई विशेष धन्यवाद उहाँसँग मिठो कुराकानी भएर छिटिसक्नु भएको छ पालो तपाईँको रहेको छ 0840400024 फोन गरेर आउन सक्नुहुनेछ यति बेला अर्को साथी पनि आइसक्नु भएको छ आज चाहिँ मैले फटाफट साथीहरूसँग कुराकानी गर्ने प्रयत्न गरिराखेको छु यति बेला कोही साथी अर्को हुनुहुन्छ स्वागत गर्छु नमस्कार नमस्ते नमस्कार हजुर यो आवाज सुनेको हो मैले ठ्याक्कै नाम चाहिँ कता कता बिर्से जस्तो लाग्यो त नि
4: हजुर म अनिता तामाङ हो
0: त्यही त अनिता जे नै हो जस्तो त लागिरहेको थियो फेरि नाम अर्कै पर्ने हो कि भनेर कस्तो डराइरहेको कि म चाहिँ
4: हजुर हजुर
0: के छ अनिताजी हजुरको खबर आराम हुनुहुन्छ नि
4: हजुर आराम कुशलै छौ भन्नुपर्छ अब यस्तै छ गाउँघरतिर अब कहिले पानी पर्ने कहिले आउने यस्तै छ भन्नुपर्छ है अनि हजुर लगायत
0: अब त्यस्तै हो रामेछापतिर पनि त्यस्तै हो कहिले धुम्ब हुन्छ घाम लाग्दछ कहिले होइन अतम्ब तम्ब हुने घाम लाग्ने यस्तै यस्तै छ पानी पनि पर्न खोज्छ पानी पर्दैन कहिले परि पनि हाल्छ घाम लागि पनि हाल्छ यस्तै छ मौसमको कुरा गर्नुपर्दा चाहिँ अरू चाहिँ हाम्रो समग्रमा चाहिँ सबै ठिकठाक छ भन्नुपर्छ है
4: हजुर हजुर
0: अनि बाँकी छ त मेरो त अनि हजुरको भयो कि बाँकी छ
4: हजुर मेरो पनि बाँकी नै छ भन्नु साथै अनि यतैतिर आउनुहोस्
0: हुन्छ. अब कतिको म कार्यक्रम सकेपछि हिँड्न तयारी गर्छु तर मौसमले के भन्छ समय कतिको पुग्छ त्यो विचार गरेर आउने प्रयास चाहिँ गर्छु. आएन भने पनि मन नदुखाउनु छ है त.
4: हुन्छ
0: अरू सुनाउँछ अनि केमा व्यस्त हुनुहुन्छ आजकल.
4: हजुर आजभोलि व्यस्त त अब खासै त्यति छैन दिदी. अब यस्तै हो घरकै काम गर्ने बस्ने यस्तै छ भन्नु पर्छ है.
0: यस्तै छ है ल. कार्यक्रम त सुन्नुहुन्छ.
4: हजुर एकदम सुन्ने गर्छु मन पनि पर्छ भन्नु पर्छ है.
0: ल सुन्नुहोस् न मनपर्छ. अब कतै कहीँ चाहिँ अब सुधार्नु पर्ने पक्षहरू देखियो भने चाहिँ हजुरले हामीलाई भन्नुहोस् है त.
4: हजुर त्यस्तो कुराहरू पहर्ने पक्ष त केही पनि छैन एकदम दमसँगले चलाउनुहुन्छ एकदम मन पनि प्रसन्ने गर्छु भन्नु पर्छ है.
0: ल ठिक छ त्यसो भए हामी कार्यक्रमतर्फै लाग्दा हुन्छ.
4: हुन्छ दिदी.
0: ल ठिक छ एकदमै सजिलो छ है हामीलाई सोचेर उत्तर दिनुहोस् है त.
4: अब आएछ भने अब भनौँ न आएन भने अब हजुरले नै भन्नु होला त्यसपछि सुनौँला नि त.
0: ल ठिकै छ ओके छ त प्रयास गर्नुहोस् र प्रयास गर्दाखेरि पनि आएन भने म यो सुधिन्छु नि है.
4: हुन्छ
0: ल. सोरसार पारे घमरन्छ गयो भन्छ फेरि सोरसार पारे घमरन्छ गयो भन्छन् त्यही भुन्छ के हो. सोरसार पारे घुम्रन्छ गयो भन्छन् त्यही हुन्छ. अहिले चाहिँ यो विपत्तिहरूमा त्यस्तो प्राय जस्तो धेरै भइरहेको हुन्छ.
4: खोला हो कि त जस्तो लाग्यो मलाई त दिदी.
0: खोला भन्नुहुन्छ.
4: हजुर
0: अलि नमिलेको जस्तो हो कि जस्तो लाग्यो. फेरि अर्को अप्सन तपाईँले फेरि पनि भन्नुहोस्. आएन भन्नुहुन्छ.
4: हजुर
0: यसको चाहिँ सही उत्तर रहेको छ पहिरो है त. पहिरो जति हामी सोरसार पार्छौँ फेरि पछि त्यही थुप्रेर बसिराखे हुन्छ होइन. सोरसार पारेर सफा पार्छौँ फेरि अनि धेरै त्यही थुप्रेर बसिन्छ त्यो भएको कारणले चाहिँ पहिरो है त. कार्यक्रम आउनुभयो हजुरलाई विशेष धन्यवाद. अब चाहिँ होइन हामी छुटौँ है त. हवस् त नमस्कार. उहाँ हुनुहुन्थ्यो अनिता तामाङजी हुनुहुन्थ्यो. मैले धेरै बोले जस्तो लाग्यो. यति बेला चाहिँ हामी छोटोमा एउटा गीत राख्छौँ. गीतपछि हामी फेरि उपस्थित हुनेछौँ. तपाईँ भने रेडियो सुन्दै गर्नुहोला.

0: म भन्दा नि राम्रो अरू पायो कि यस्तै है मिलिना राईको आवाजमा रहेको चाहिँ गीत हामीले राखेर तपाईँलाई मनोरञ्जन दिइसकेका छौँ। अब भने पालो तपाईँको रहेको छ 0840 40 00 26 फोन गरेर तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ। कार्यक्रमको अन्तिम समय पनि भइसकेको छ। कोही साथी हुनुहुन्छ भने उहाँलाई म कार्यक्रममा सहभागिता जनाउँछु। को हुनुहुन्छ? स्वागत गर्छु। नमस्कार।
1: हेलो दिदी, नमस्ते। नमस्कार।
0: नमस्ते नमस्कार। हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: सिन्धुली खन्याखर्कदेखि चन्द्रकुमारी श्रेष्ठ।
0: सिन्धुली खन्याखर्कदेखि भन्नुभयो?
1: हजुर।
0: चन्द्रकुमारी?
1: हजुर।
0: के छ हजुरको खबर?
1: सबै ठिक छ दिदी, हजुर हजुरको भन्नु।
0: मेरो पनि खबर एकदम ठिक छ, राम्रो छ, रमाइलो छ भन्नुपर्छ। खाजा लिनुभयो त?
1: भएको छैन दिदी, अनि हजुरले लिनुभयो त?
0: मेरो पनि बाँकी नै छ भन्नुपर्छ है। त अनि के गर्दै हुनुहुन्छ, केमा व्यस्त हुनुहुन्छ आजकल?
1: बसिरहेको छु, काम त खासै केही छैन।
0: काम खासै केही छैन, बसी बस्दा है कार्यक्रम सुन्दै हुनुहुन्छ? ठिकै छ, कार्यक्रममा सहभागिता हुनुभएको छ, खुसी लाग्यो। हामी कार्यक्रमको अन्तिम चरणमा आइसकेका छौँ। केही कुराहरू भन्न मन छ भने भन्नुहोस्
1: दिदी।
0: त्यसो भए हामी प्रश्नतर्फ लागौँ है त। घुमाउने थालको पेटभरि घाउ के हो? घुमाउने थालको पेटभरि घाउ के हो? त्यो चाहिँ हाम्रो गाउँघरमा धेरै काम लाग्छ, चाहिन्छ पनि है त। हजुर,
1: गाग्री।
0: गाग्री भन्नुहुन्छ? गाग्री त परेन नि। घुमाउने थालको पेटभरि घाउ के हो? यो चाहिँ हामीलाई पूजा आजामा एकदम चाहिन्छ। अगरबत्ती भन्नुहुन्छ? ल, यो पनि मिलेन। के गरौँ त, मै भन्ने त? ल, यसको सही उत्तर रहेको छ टपरी है त। ल, याद गरिराख्नुहोस् है। हवस् सर, नमस्कार। उहाँ हुनुहुन्थ्यो चन्द्रकुमारीजी हुनुहुन्थ्यो, उहाँले प्रयास गर्नुभएको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। अब चाहिँ हामी फोन नलिउँ जस्तो लाग्यो होइन, हाम्रो प्रश्नहरू त अझै बाँकी नै छ, तर पनि समयको पनि ख्याल गर्नुपर्ने हुन्छ। धेरै साथीहरूले कमेन्ट पनि पठाउनु भएको छ, उहाँको कमेन्ट पनि भाषण गर्नुपर्ने हुन्छ। यति बेला हामीलाई फर्स्टमा कमेन्ट प्राप्त भएको छ, सोना कन्दङ्गाजी हुनुहुन्छ। सेवाहरू नमस्कार, आज सम्झना आशिष हजुर, म पनि कार्यक्रम सुन्दैछु पूर्वाञ्चलबाट, मिठो माया सम्झना छ भन्दै हुनुहुन्छ। साथीहरू टिकाराम सुनवार, लेखक पान्तवा राई, सुस्तानी भुजेल, आमा दिनेश देवान, सुनिता भण्डारी, भीम भण्डारी, अप्सरा खड्का, अप्सरा बस्नेत, अप्सरा थापा, तारा श्रेष्ठ, राधिका कार्की, लक्ष्मी वर्मा, तनु गजमेर, सरस्वती खत्री, र त्यसै गरी हीरा बहादुर लकाई, लीलाराज काम्बाङ, अन्जान तोलुङ, पवित्र तामाङ, अनिता आडल, सम्झना सुनवार, विनिता गिरी, विनिता राई, मनिषा छेत्री, सनिषा लामा, बिना मगर, सिर्जना सापकोटा, सुनिता विकास, सृजना युङहाङ, दिया लिम्बू, दिया राई, सुसन थामी, श्रीराज मह, दीपक तामाङ, मनसुन तामाङ, रूपा चौधरी, सुविता थारू, रिमा साई, सम्झना निवा खड्गे, उर्मिला दियाली, लालमाया थापा, मेनुका श्रेष्ठ, लक्ष्मी आली मगर, रन्जु मगर, केशव सेन्चुरी, सन्तोष यमिन छेत्री, क्रिस सुङ्गाना, हिम्मत खड्गी, युक्त प्रसाद श्रेष्ठ, देवेन्द्र दाहाल, कायल अभिरमान, विपिन किशोर, अन्जान समीर स्वर्गी किरात, आज जीवन चामलिङ राई, बेलिया छाम, मिना घिसिङ, रत्न शमशेर थापा, सुनिता इग्मे कुलुङ, वसन्त श्रेष्ठ, सबै सबैलाई भन्नुभएको छ। सोनाजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी सुरेन्द्र बानी अझै हुनुहुन्छ, नमस्कार हजुर, म पनि हेर्दै र सुन्दैछु नेपालगंज बाँकी हाल चाहिँ भरतपुर चितवनको मिलन छोकदेखि चाहिँ सबैलाई सबै मित्रहरूमा चाहिँ मिठो माया सम्झना छ भन्नुहुन्छ। त्यसै गरी हुनुहुन्छ अर्को साथी सोना कन्दुङवाजी हुनुहुन्छ, फेवा तालमा साइली डुङ्गा सर, र सम्झना तिम्रो तस्विरै झलल शिव परिवारको राख्नु न है भन्दै हुनुहुन्छ। हामी राख्ने प्रयास गर्नेछौ सोनाजीले, फेवा तालमा साइली डुङ्गा सर भन्ने गीत चाहिँ रोजाइमा पार्नुभएको छ। त्यसै गरी हुनुहुन्छ सञ्जय बरालजी हुनुहुन्छ, उहाँले पनि म जनकपुरबाट भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी बाबुराम मगरजी हुनुहुन्छ, उहाँलाई पनि दिदी नमस्कार है, म पनि बाबुराम मगर हो, खडुङ्गा पोकली घर भई हाल चाहिँ साउदी अरेबिया रियादबाट सुन्दैछु भन्दै हुनुहुन्छ। हिरा बहादुर लकाईजी हुनुहुन्छ, नमस्कार सिस, सुन्दैछु है बुटोलबाट भन्दै हुनुहुन्छ। टेक बहादुर पुमाजी हुनुहुन्छ, उहाँले पनि सञ्चालिका सम्झनाजी नमस्कार, गुड आफ्टरनुन, सुन्दैछु उदयपुर चौतन्टी गरी नगरपालिका आठ बेल्टा राइट टोलचोकबाट चाहिँ फेसबुक लाइनमा हजुरको रेडियो 102 थुप्लो एक मेगाहर्ज भन्दै हुनुहुन्छ। देवेन किशोर अञ्जनजी हुनुहुन्छ, नरिवल भन्नुभएको छ यो साथीले पनि, अब थ्याङ्क यू सो मच हजुरलाई। र त्यसै गरी हुनुहुन्छ अर्को साथी देवेन किशोर अञ्जनजी हुनुहुन्छ, देवेन किशोर अञ्जनजीले लेख्नु भएको छ, रिस उठ्यो भन्दैमा कहिले पनि नराम्रो शब्द नबोल्नुहोस्, रिस केही समयपछि शान्त हुन्छ, तर रिसको आवेगमा बोलेको शब्दले मनमा बनाएको घाउ सजिलै मेटन सक्दैन, कहिलेकाहीँ एउटा कठोर शब्दले वर्षौंको विश्वास तोडिदिन्छ अनि सम्बन्ध फेरि पहिले जस्तो बन्न सक्दैन, त्यसैले बोल्नु अघि एकछिन सोच्नुहोस्, किनकि रिस त केही छिड्को हुन्छ तर बोलेको शब्दको असर भने जीवनभर रहन्छ। त्यही पनि किशोर अञ्जन प्रवासी उहाँले एकदमै सही कुरा गर्नुभएको छ, हामीले होइन धेरै कुरा बोल्नु अघि चाहिँ सोच्नुपर्ने हुन्छ। राजु सुनामजीले पनि नमस्कार, त्यस म चाहिँ लिखु तामाकोशी चाडबाट चाहिँ सुनिरहेको छु भन्दै हुनुहुन्छ। रेली आछामीजी हुनुहुन्छ, नमस्कार दी हजुर, म पनि सुन्दैछु भन्दै हुनुहुन्छ। त्यसै गरी राई सफल आयुषजी हुनुहुन्छ, हेलो रुसु नमस्ते, म पनि पूर्वेली अन्जान र सफल आयुष राई हो, नेपाल घर भई तेह्रथुम भई चाहिँ अहिले युएबाट चाहिँ कार्यक्रम सुन्दैछु, मिस्यु भन्नुभएको छ। दिपा पूर्व छाने मगरजीले पनि नमस्ते, म पनि काठमाडौँबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। तपाईँले पठाउनुभएका सन्देशहरू वाचन भइसकेको छ, अब चाहिँ हामी पनि छुट्नुपर्ने हुन्छ। यतिन्जेलसम्म तपाईँले देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट कार्यक्रम सुन्नुभयो, कार्यक्रममा सहभागिता जनाउने प्रयास गर्नुभयो, सहभागिता जनाउनुभयो सम्पूर्ण साथीलाई विशेष धन्यवाद व्यक्त गर्दछु। र कार्यक्रममा सहभागिता जनाउनु भएको थियो सविन श्रेष्ठ, आयुष योगी, रमिला तामाङ, अनिता तामाङ, चन्द्र कुमारजी हुनुहुन्थ्यो, उहाँहरू सम्पूर्णलाई विशेष धन्यवाद व्यक्त गर्दछु। र कार्यक्रम अवधिभर बजेका मिठा र माइला आधुनिक गीतका सर्जक श्रेष्ठलाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु। र प्रविधि समिशनबाट एजेन्जेलसम्म मलाई साथ सपोर्ट दिनुभयो श्रीराज महतलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै, हाम्रो कमेन्ट मार्फत सुना कन्दमुवाजीले रोजामा पार्नुभएको छ एकदमै मिठो गीत, सोही गीत हामी कार्यक्रममा छोड्दै आजको बसाई गाउँ खाने कथाबाट म कार्यक्रम प्रस्तुता सम्झना खड्गी पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला, हवस् त नमस्कार।

0: अहिले दिउँसोको 3 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: सबभन्दा पहिले मुख्य मुख्य खबर। रसुवाको त्रिशुली एक जल विद्युत आयोजनाबाट आज 11 जनाको शव निकालेको नेपाली सेनाको भनाई, थप मानिस हराएको आशंकामा खोजी चल्दै। भदौमा 5.9 अर्ब रूपियाँ भन्दा बढ़ीको विद्युत निर्यात, बाढ़ीको कारण बंगलादेशतर्फको निर्यात रोकियो। संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहको भनाई, देशमा गहिरो जरा रहेको भ्रष्टाचार र दण्डहीनता अन्त्यको प्रयास गर्ने प्रतिबद्धता। चीनमा विदेशी लगानीको स्वरूप बदलिँदै उच्च प्रविधिमा तीव्र वृद्धि। र विश्व एसियाली खेलकुदको उद्घाटन समारोह चल्दै, नेपालबाट 21 खेलमा 135 जना खेलाड़ी सहभागी। नेपाल खबरमा अब पूरा खबर। रसुवाको माथिल्लो त्रिशुली एक जल विद्युत आयोजनाको अडिट 3 सुरुङबाट 11 जनाको शव निकालेको नेपाली सेनाले जनाएको छ। सेनाले सामाजिक सञ्जालमा लेख्दै, भोटेको सीमा भदौ 10 गते आएको बाढ़ीपछि सम्पर्कविहीन भएकाहरूको खोजी गर्ने क्रममा भेटिएका 11 शव आज बाहिर निकालेको जानकारी गराएको हो। ती शवहरू सुरुङभित्र जालीमा अल्झिएको र हिलोमा दबिएको अवस्थामा फेला परेका हुन्। सेनाले हिजो पनि त्यही सुरुङबाट 13 जनाको शव निकालेको जानकारी गराएको थियो। बाहिर निकालिएका शवको थप व्यवस्थापन तथा पहिचानको प्रक्रिया अघि बढ़ाउने सेनाले जनाएको छ। सेनाका अनुसार सुरुङभित्र खोजी कार्य अझै चलिरहेको छ। नेपालले गएको भदौ महिनामा विदेशमा विद्युत बिक्री गरी 5.9 करोड़ 24 लाख रूपियाँ आमदानी गरेको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार भारत र बंगलादेशतर्फ 56.56 करोड़ 6,443 युनिट विद्युत निर्यात भएको हो। प्राधिकरणले द्विपक्षीय सम्झौता र विद्युत बजार गरी दुई माध्यमबाट विद्युत निर्यात गर्दै आएको छ। यसैबीच भोटेको सीमा आएको बाढ़ीका कारण बंगलादेशतर्फको विद्युत निर्यात भने प्रभावित भएको छ। बाढ़ीले सिलिमी र त्रिशुली जल विद्युत आयोजनाका केन्द्रका संरचनाका साथै 220 केभी त्रिशुली 3B हब सब स्टेशनमा क्षति पुर्याएपछि आपूर्ति रोकिएको हो। प्राधिकरणले अन्य जल विद्युत आयोजनाबाट बंगलादेशतर्फ विद्युत निर्यात पुनः शुरू गर्न भारतीय पक्षसँग आवश्यक स्वीकृतिका लागि अनुरोध गरिसकेको जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले वर्तमान सरकार संविधानको अक्षर र भावना दुवैतर्फ पूर्ण प्रतिबद्ध रहेको बताउनु भएको छ। संविधान दिवसको अवसरमा काठमाडौँको टुँडीखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले, संविधान जति नै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने हातहरू इमान्दार नभई त्यो केवल कागजको पन्नामा मात्र सीमित रहने टिप्पणी गर्नुभयो। सम्बोधन क्रममा सुशासन र विकासका मुद्दामा जोड़ दिँदै उहाँले, देशमा भ्रष्टाचार र दण्डहीनताको जरा गहिरो भए पनि त्यसलाई उखेल्ने हातहरू अहिले झनै बलिया र धेरै भएको दावी गर्नुभयो। सुशासन नारा मात्र नभई काम भएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले, सरकारले कृत्रिम बुद्धिमत्ता एआई डिजिटल प्रविधि र स्टार्ट अपलाई प्राथमिकतामा राखेर ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गरिरहेको बताउनुभयो। साथै हालैको बाढ़ी पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै, विपद पूर्व सूचना प्रणालीलाई सरकारले सर्वोच्च प्राथमिकतामा राख्ने उहाँको प्रतिबद्धता छ। आज देशभर विविध कार्यक्रम गरी 11 संविधान दिवस मनाइँदैछ। ऐतिहासिक संविधान सभाबाट 2072 साल असोज 3 गते नेपालको संविधान जारी भएको थियो। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई संस्थागत गरेको यो संविधान जारी भएको आजकै दिन 11 वर्ष पूरा भएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन प्रक्रिया आजदेखि ओडा तहबाट औपचारिक रूपमा शुरू भएको छ। आउँदो असोज 16 गते काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सहित कांग्रेसले आज र भोलि स्थानीय अनुकूलतामा ओडा अधिवेशन गर्न लागेको कांग्रेसले जनाएको छ। यद्यपि पूर्व सभापति शेरबहादुर देउवा पक्षले भने यो प्रक्रियामा सहभागिता जनाएको छैन। पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार गएको पुष मशान्तसम्म क्रियाशील सदस्यता नवीकरण गरेका सदस्यहरूले यस अधिवेशनमा मतदान गर्न पाउनेछन्। यस अधिवेशनले ओडा सभापति, 2 उपसभापति, 1 सचिव, 1 सहसचिव र ओडा सदस्यहरू निर्वाचित गर्नेछ। पालिकाको संरचना अनुसार समितिमा प्रत्यक्ष निर्वाचित र मनोनित हुने सदस्य संख्या फरक फरक रहे पनि हरेक ओडा कार्य समितिमा कम्तीमा 1/3 महिला, दलित र 30 वर्ष मुनिका युवाहरूको अनिवार्य प्रतिनिधित्व हुने वैधानिक व्यवस्था रहेको छ। साथै यसै महाअधिवेशनबाट क्षेत्रीय अधिवेशनका लागि प्रतिनिधिहरू समेत चयन हुनेछन्। यसैबीच पार्टी सभापति गगन थापाले आफ्नो ओडामा पुगेर अधिवेशनको शुभारम्भ गर्नुभएको छ। एक भिडियो सन्देश जारी गर्दै सभापति थापाले, समाजको छटपटी र तीव्र विकासको चाहनालाई पूरा गर्ने सक्ने सुदृढ़ कांग्रेस निर्माण में जुट्न सम्पूर्ण पार्टी पंक्ति आह्वान गर्नुभयो। उहाँले समय को माग अनुसार संविधान का मूल्य मान्यता थप विस्तार कर संविधान संशोधन को साहसिक कदम चालने संकल्प समेत गर्नुभएको छ। यो अधिवेशन में सहभागी नभएको पूर्व सभापति देउवा समूहले भने छुट्टै महाधिवेशन गर्ने तयारी गरेको छ। धेरै सो प्रभावशाली नेताहरूले साथ छाडिसकेको अवस्थामा पनि देउवा पक्षले यही भदौ 15 गतेदेखि ओडा अधिवेशन शुरू गरी मंगसिरमा बेग्लै केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।

0: चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ। रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् 3 वर्ष एसी, 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। अर्थमन्त्री स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता तथा उद्योगीहरूलाई नेपालमा ढुक्क भएर लगानी गर्न आह्वान गर्नुभएको छ। 3 दिने औपचारिक भ्रमणका क्रममा नयाँ दिल्ली पुग्नुभएका अर्थमन्त्री वाग्लेले नेपालमा लगानीका लागि अहिले सबैभन्दा उपयुक्त समय रहेको भन्दै उदयमान क्षेत्रहरूमा लगानी विस्तार गर्न भारतीय व्यवसायीहरूलाई आग्रह गर्नुभयो। भारतीय व्यवसायीले नेपाललाई बजारका रूपमा मात्र नभई लगानी उत्पादन र विश्वव्यापी आपूर्ति श्रृंखलाको रणनीतिक साझेदारको रूपमा हेर्नुपर्ने उहाँको भनाई छ। सरकारले सुशासन, आर्थिक समृद्धि र लगानी सहजीकरणलाई प्राथमिकतामा राखेको भन्दै उहाँले बजेट र कर प्रणालीमा गरेका नीतिगत सुधारले नेपालको व्यावसायिक वातावरण थप लगानीकर्ता मैत्री बनेको दावी गर्नुभयो। भोडेपछि बाढ़ीपछि बेपत्ता भएका पत्रकार टेकराज थामीको परिवारले आज कुशको शव बनाएर पशुपति आर्यघाटमा अन्त्येष्टि गरेको छ। चीनको केरुङमा आयोजित एक कार्यक्रममा सहभागी हुन जाने क्रममा उहाँ भदौ 10 गतदेखि सम्पर्कविहीन हुनुभएको थियो। 41 वर्षका थामीको प्रतीकात्मक शवमा उहाँका पिता डिलबहादुर थामीले दागबत्ती दिनुभयो। नयाँ पत्रिका दैनिकमा कार्यरत थामी 2 दशकभन्दा बढ़ी समयदेखि पत्रकारितामा सक्रिय हुनुहुन्थ्यो। अब विदेशको खबर। चीनमा चालू वर्षको पहिलो 8 महिनामा समग्र विदेशी प्रत्यक्ष लगानी घटेको भए पनि उच्च प्रवृत्तिसँग सम्बन्धित उद्योगमा भने विदेशी लगानी उल्लेखनीय रूपमा बढ़ेको छ। चीनको वाणिज्य मन्त्रालयका अनुसार जनवरीदेखि अगस्तसम्म उच्च प्रविधि उद्योगमा वास्तविक रूपमा प्रयोग भएको विदेशी लगानी 35.1% बढ़ेको छ। यो अवधिमा कुल 42,582 नयाँ विदेशी लगानी भएका उद्यम स्थापना भएका छन्। यद्यपि चीनमा वास्तविक रूपमा प्रयोग भएको कुल विदेशी प्रत्यक्ष लगानी 5.3% घटेर 479.95 करोड़ युआन कायम भएको छ। यसले चीनमा समग्र विदेशी लगानीको प्रवाह केही कमजोर भए पनि उच्च प्रविधि, अनुसन्धान र विकास तथा उन्नत उत्पादन जस्ता क्षेत्रमा विदेशी लगानीकर्ताको चासो बढ़िरहेको देखाउँछ। विज्ञहरूको अनुसार चीनको आकर्षण पहिले मुख्यत कम लागतमा आधारित थियो भने अहिले नवप्रवर्तन र उच्च स्तरीय प्रविधिमा आधारित बन्दै गएको छ। यसैबीच चीनले विदेशी लगानीकर्तालाई थप आकर्षित गर्न 15 बुँदे कार्ययोजना सार्वजनिक गर्नुका साथै फ्रान्स स्विजरल्याण्ड लगानी 5.3% घटेर 479.95 करोड़ युआन कायम भएको छ। यसले चीनमा समग्र विदेशी लगानीको प्रवाह केही कमजोर भए पनि उच्च प्रविधि

0: ल्याण्ड र दक्षिण कोरियाबाट भित्रने लगानीमा समेत उल्लेख वृद्धि भएको जनाएको छ। अब खेल खबर बीसौं एसियाली खेलकुद एसियाडको औपचारिक उद्घाटन समारोह शुरू हुन थालेको छ। जापानको आइसी नागोयामा एसियाडको उद्घाटन समारोह चल्न थालेको हो। असोज 18 गतेसम्म चल्ने प्रतियोगितामा 43 वटा खेल हुँदैछन्। 45 देशका 11,000 भन्दा बढ़ी खेलाड़ीले सहभागिता जनाउने आयोजकले जनाएको छ। प्रतियोगिताका लागि आयोजक आइसी नागोयाले 2,40,000,000,000 अमेरिकी डलर अर्थात झण्डै 3,69,00,000,000 नेपाली रूपियाँ खर्च गरेको जनाएको छ। यसपालि नेपालले 21 खेलमा सहभागिता जनाउँदैछ, जसमा 135 खेलाड़ी सहभागी हुनेछन्। नेपाली टोलीमा खेलाड़ी बाहेक प्रशिक्षक, व्यवस्थापक, प्राविधिक, मेडिकल, पत्रकार तथा अन्य पदाधिकारी गरी 211 जनाको टोली सहभागी हुनेछ। नेपालले एसियाडको लागि 11 करोड़ बजेट छुट्याएको छ। एसियाडमा नेपालले अहिलेसम्म 3 रजत र 23 काश्य पदक जितेको छ। यसपालि खेलकुद परिषदले कम्तीमा 1 स्वर्ण जित्ने लक्ष्य राखेको छ, जसमा कराते, कबड्डी, बक्सिङ, उसु जस्ता खेललाई सम्भावित सूचीमा राखिएको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। रसुवाको त्रिशुली एकजल विद्युत आयोजनाबाट आज थप 11 जनाको शव निकालेको नेपाली सेनाको भनाई। थप मानिस हराएको आशंकामा खोजी कार्य चल्दै। भदौमा 5,09,00,000,000 रूपियाँ भन्दा बढ़ीको विद्युत निर्यात बाढ़ीका कारण बंगलादेशतर्फको निर्यात रोकियो। संविधानको अक्षर र भावना दुवै प्रति सरकार पूर्ण जिम्मेवार रहेको प्रधानमन्त्री शाहको भनाई। देशमा गहिरो जरा रहेको भ्रष्टाचार र दण्डहीनता अन्त्यको प्रयास गर्ने प्रतिबद्धता। चीनमा विदेशी लगानीको स्वरूप बदलिँदै उच्च प्रविधिमा तीव्र वृद्धि। र बीसौं एसियाली खेलकुदको उद्घाटन समारोह चल्दै नेपालबाट 21 खेलमा 135 जना खेलाड़ी सहभागी।
1: साली नदीको सिर,
2: मणि चूडको काख,
1: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
2: शान्ति र आनन्दको अनुभूति,
1: भीडभाडबाट टाढा,
2: शहरबाट नजिकै।
1: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
2: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
3: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841549481। वेबसाइट झुले.com.np।
4: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% र 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: कृषि मन्त्र नार्कसँग।
2: बाढ़ीका कारण मरेका पशु पंक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पंक्षीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिरकोन छर्किएर गाड्नुहोस्।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्र खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाले वडा नम्बर 31 आलोकनगरमा जथाभावी अस्पताल बन्ने फोहोर फाल्ने कम्पनीलाई 50,000 रूपियाँ जरिवाना तिराएको छ। आलोकनगरमा भेटिएको फोहोर निरीक्षण गर्दा 2 कम्पनीका कागजात फेला परेका थिए। तीमध्ये भक्तपुरमा रहेको औषधि उत्पादक कम्पनीलाई जिल्ला प्रशासन कार्यालय मार्फत झिकाएर महानगर प्रहरीले 50,000 रूपियाँ जरिवाना गराएको हो। काठमाडौँकै टोखामा रहेको अर्को कम्पनीका प्रतिनिधि भने अहिलेसम्म सम्पर्कमा आएका छैनन्। महानगर सीमा बाहिरका कम्पनी भएकाले जिल्ला प्रशासन कार्यालय मार्फत कार्यवाही प्रक्रिया अघि बढ़ाएको हो। यसैबीच महानगरपालिकाको वातावरण व्यवस्थापन विभाग र महानगर प्रहरी बलले सार्वजनिक ठाउँमा जथाभावी फोहोर फाल्नेहरूमाथि निगरानी थप कड़ा बनाएका छन्। काठमाडौँ शिक्षालय ललितपुरले संविधान दिवसको अवसरमा आयोजना गरेको साइकल र्यालीमा 300 भन्दा बढ़ी सहभागी भएका छन्। बाढ़ी पहिरो प्रभावितको सहयोग र वातावरण संरक्षणको उद्देश्यले शिक्षालयले बाढ़ी पीड़ितका लागि साइकल, मानवका लागि एकता भन्ने नारासहित र्याली आयोजना गरेको हो। महालक्ष्मी नगरपालिका

0: मेयर हरिगोविन्द श्रेष्ठले उद्घाटन गर्नुभएको र्याली इमाडोलबाट शुरू भई महालक्ष्मी क्षेत्रका विभिन्न ठाउँ परिक्रमा गरी शिक्षालय परिसरमै पुगेर समापन भएको थियो। र्याली व्यवस्थापनका लागि प्रहरी, ट्राफिक, नगर प्रहरी र स्काउट सहित 150 भन्दा बढ़ी स्वयंसेवक खटिएका थिए। यसअघि भोटेकोशी बाढ़ी प्रभावितलाई 51,000 रूपियाँ सहयोग गरिसकेको शिक्षालयले अबदेखि हरेक वर्ष संविधान दिवसका दिन साइकल र्याली आयोजना गर्ने जनाएको छ। ललितपुर महानगरपालिकाले पाटन दरबार र मंगल बजार आसपासका पर्यटक तथा सर्वसाधारणलाई लक्षित गर्दै निशुल्क माइक्रो बस सेवा संचालन गर्ने भएको छ। साझा यातायातसँगको सहकार्यमा दशैं अघि नै शुरू गर्न लागेको यस सेवाका लागि पहिलो चरणमा चीनबाट ल्याएका 5 हरिया विद्युतीय माइक्रो बस प्रयोग गर्ने महानगरले जनाएको छ। यी बसहरू पाटन ढोकाबाट शुरू भई मंगल बजार, महाबौद्ध, लगनखेल, कुमारीपाटी, जावलाखेल र पुलचोक हुँदै पुनः पाटन ढोकासम्म संचालन हुनेछन्। पर्यटक, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिका लागि यो सेवा पूर्ण रूपमा निशुल्क हुनेछ भने अन्य यात्रुले निर्धारित शुल्क तिर्नुपर्नेछ। महानगरले यस अघि नै विद्युतीय सवारी साधन मात्र खरिद गर्ने नीति पारित गरिसकेको छ। र भदौ 10 गतेको भोटेकोशी बाढ़ीमा सर्वस्व गुमाएकी विष्णु कुमारी डंगोलको मृगौला प्रत्यारोपण सफल भएको छ। बाढ़ीले घरबार र उपचारका लागि जम्मा गरेको पैसा बगाएपछि जीवन मरणको दोसाधमा पुगेकी 41 वर्षकी विष्णु कुमारीको काठमाडौँ मेडिकल कलेज केएमसीले निशुल्क मृगौला प्रत्यारोपण गरिदिएको हो। उहाँलाई पति राजकुमारले मृगौला दान गर्नुभएको हो। मृग प्रत्यारोपणपछि पूर्ण स्वस्थ बनेका डंगोल दम्पति अस्पतालबाट डिस्चार्ज हुनुभएको छ। सामाजिक सञ्जाल मार्फत उहाँहरूको दयनीय अवस्थाबारे जानकारी पाएपछि केएमसीका संचालक डाक्टर सुनिल कुमार शर्माले सम्पूर्ण उपचार र खानपिन निशुल्क गरिदिने घोषणा गर्नुभएको थियो। विष्णु कुमारी सहित केएमसीमा अहिलेसम्म गरेका 86 जनाको मृगौला प्रत्यारोपण 100% सफल भएका छन्। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। विधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहको भनाई, देशमा गहिरो जरा रहेको भ्रष्टाचार र दण्डहीनता अन्त्यको प्रयास गर्ने प्रतिबद्धता। काठमाडौँमा जथाभावी अस्पताल जन्ने फोहोर फाल्ने कम्पनीलाई 50,000 रूपियाँ जरिवाना, अर्को कम्पनीको खोजी भइरहेको महानगरको भनाई र संविधान दिवसको अवसरमा ललितपुरमा आयोजित साइकल र्यालीमा 300 भन्दा बढ़ी सहभागी। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
1: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
2: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे? खै नेपालमा केही भएन?
3: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
1: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त। मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पाल्ने लेयर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्। फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि। खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
3: ए हो र भन्या, अनि फाइदा होला र है?
1: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ, कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौं। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको। मन्थली बीज बजारमै लोड गरे पनि भयो।
3: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दियो त,
1: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 98540-40239।
3: कति रे 98540 अनि
1: 98540-40239? फोन नम्बर चाहिँ 048-540-239
3: 048-540-239।
4: हेलो विराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौँ?
3: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है। अनि रगनीबाट राम भाइले 10 बाक्स अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
4: हस् हुन्छ दाइ, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु। हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
1: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
5: विराज किसानको साथी। गैठाने बाली लगाउनु का मुख्य फाइदाहरू
6: न्यून लागत र सजिलो खेती यी बालीहरू कम उब्जाउ हुने रुख र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन जसले गर्दा खेतीको लागत कम हुन्छ
5: जलवायु अनुकूलन र सहनशीलता रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन् जलवायु परिवर्तनको यस समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्
6: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ कोदो क्याल्सियम फलाम र फाइबरको धनी स्रोत हो जसले मधुमेह उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ
5: फापर यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ
6: लट्टे मार्से फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ
5: माटोको उर्वरा शक्तिमा सुधार सिमी मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्
6: आर्थिक आमदानी र आत्मनिर्भरता आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ यसको व्यवसायिक खेती र परिकार विविधीकरण बिस्कुट केक पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्
5: रैथाने बाली बचाउ स्वस्थ जीवन सुरक्षित भविष्य निर्माण गरौं रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश
7: के गर्नु सबै गाउँका चिताहरू कोही मुगलान पसे कोही सहर बसे मा बुढोली अब खेती कसरी लाउनु हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि के गर्नु कहाँ गएर बुझ्नु होला
8: ल हजुरबाले के चिन्ता गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदै छ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि त्यही गएर ल्याए त भइगयो नि
9: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका एक नम्बर बजार सिन्धुली सम्पर्क नम्बरहरू 0475211158 9954 0145575 9841690669 9864 1488
8: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
9: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि डेङ्गी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं छत गमला ड्रम ट्याङ्की टायर बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं
6: आफू पनि सुरक्षित बनाऊ बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं
9: यदि अचानक उच्च ज्वरो आउने टाउको तथा शरीर दुख्ने आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस् आफ्नै मनले औषधि सेवन नगर्नुहोस्
6: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं पानी जम्न नदिऊ लामखुट्टे बढ्न नदिऊ डेङ्गी मुक्त समाज निर्माण गरौं
9: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश
7: साह्रै मासु खान मन लागेको छ भोलिका लागि तरकारी पनि सकिएको छ फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे जाऊ त लिएर आऊ
10: ल्याउन त ल्याउने बुबा तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि
7: ए पिरले कि बुहारी रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि तुरन्तै त्यहाँ गएर लिएर आइहाल त
9: हजुर रामेछाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस् यहाँ होम डेलिभरीको पनि व्यवस्था छ
6: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ
10: प्रोप्राइटर राम बहादुर शाही सम्पर्क नम्बर 9848 76 48 03 रामेछाप मिटसप एण्ड कोल स्टोर रामेछाप अस्पताल जाने रोड रामेछाप बजार रामेछाप
11: साइजो

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भटी?
2: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
3: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
4: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540-40892 र 048-540-385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
5: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
6: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
5: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 98445-8573-65। वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका, एक कटर बोर्ड, रामेछाप।
7: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
8: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
7: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
8: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
7: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
8: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
9: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
8: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर, प्लास्टिक तथा रसायन जन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
9: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
8: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
9: भू तथा जलाधार व्यवस्थापन कार्यालय, रामेछापद्वारा जनहितमा जारी सन्देश।
10: हजुरको आवाज, हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
2: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
2: सम्पर्क नम्बर 0845410043, 9863023422।
3: साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
4: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
3: ए पिरले एकी बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
5: हजुर, रामेछाप मिटसप एण्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
1: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
4: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-7648-03, रामेछाप मिटसप एण्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
6: टन्ने पैसो कमाइएला भनेर 100 करोड 36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
7: कतिखेर विदेश पुगाउला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरी हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भने हो नि, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख छ।
6: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म कति खुसी छ हेर त।
8: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
1: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
5: आप्रवासी स्रोत केन्द्र, जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0845410098, 0845410098।
1: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
5: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
1: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी, खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
5: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
5: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
9: Yeah, man, back in the day, they paid no attention.

नमस्कार हजुरको रेडियो 102.1 मेगाहर्जको अपराह्न 4 बजेको रामेछापनी रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर संगालो रामेछाप खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले यो खबर हजुरको रेडियो 102.1 मेगाहर्ज तथा कोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिको साथ सुनिरहनु भएको छ। संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा आज रामेछापमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ। दिवसको अवसरमा जिल्ला मूल समारोह समिति रामेछापको आयोजनामा सदरमुकाम मन्थलीमा र्याली तथा प्रभात फेरी गरिएको छ। मन्थली स्थित मदनास्थित चौकबाट बिहान 7 बजे शुरू भएको र्याली कटर बोट हुँदै जिल्ला समन्वय समितिको कार्यालय परिसरमा पुगेर सभामा परिणत भएको थियो। र्यालीमा जिल्लास्थित राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, नागरिक समाजका अगुवा, सरकारी कार्यालय तथा विभिन्न संघ संस्थाका प्रमुख, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, शिक्षक र विद्यार्थी सहभागी थिए। दिवसको अवसरमा जिल्लाभित्रका अस्पतालहरूमा उपचाररत बिरामीहरूलाई फलफूल पनि वितरण गरिएको छ। मन्थली नगरपालिका र रामेछाप उद्योग वाणिज्य संघको सहकार्य तथा समन्वयमा अस्पतालमा भर्ना भएका बिरामीहरूलाई फलफूल वितरण गरिएको हो। यसैगरी आज साँझ मन्थली स्थित देवकोटा चोकमा विभिन्न संघ संस्थाहरूको समन्वयमा दीप प्रज्वलन गरिने जिल्ला मूल समारोह समितिले जनाएको छ। नेपालमा संविधान सभाबाट संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष असोज 3 गते संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउँदै आएको छ। नेपाल औषधि व्यवसायी संघ रामेछाप दोलखा जिल्लाको 6 वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन अहिले मन्थलीमा चलिरहेको छ। संघका रामेछाप दोलखा जिल्ला अध्यक्ष जीवन कुमार श्रेष्ठको अध्यक्षता तथा मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठको प्रमुख अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा दुई जिल्लाको औषधि व्यवसायी संघका पदाधिकारी तथा प्रतिनिधिहरूको सहभागिता रहेको छ। साधारण सभामा संघको वार्षिक गतिविधि, आर्थिक तथा सांगठनिक विषयमा छलफल भइरहेको बताइएको छ। यसैबीच तेस्रो अधिवेशनले नेपाल औषधि व्यवसायी संघ रामेछाप दोलखाको नयाँ कार्य समिति चयन गर्नेछ। हाल अधिवेशनको बन्द सत्र चलिरहेको छ। बन्द सत्रबाट नयाँ नेतृत्वसहित कार्य समिति चयन हुने भएकोले व्यवसायीहरूबीच नेतृत्वको विषयमा छलफल भइरहेको छ। नयाँ कार्य समितिले रामेछापमा औषधि व्यवसायको व्यवस्थापन, व्यवसायको हकिक तथा औषधिको गुणस्तरीय सेवा प्रवाहको क्षेत्रमा काम गर्ने अपेक्षा गरिएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापले भदौ महिनामा भएको अपराध अनुसन्धान, मुद्दा फटछोट तथा राजस्व संकलनको समग्र विवरण सार्वजनिक गरेको छ। हिजो आयोजित पत्रकार सम्मेलनमा कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तु लाल प्रसाद जेसवारले भदौ महिनामा कुल 29 नयाँ मुद्दा दर्ता भएको जानकारी दिनुभएको छ। प्रहरीले विभिन्न कसुरमा संलग्न 3 महिला र 31 पुरूष गरी कुल 34 प्रतिवादीहरूलाई पक्राउ पनि गरेको छ। भदौ महिनाभित्र जघन्य 2, गम्भीर 4 र सामान्य 18 गरी जम्मा 24 मुद्दाहरू फटछट भइसकेको सूचना अधिकारी प्रहरी निरीक्षक कमल राउतले जानकारी दिनुभएको छ। रामेछाप कुमाकुण्ड गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको समन्वय तथा सहजीकरणमा वडा नम्बर 3 स्थित श्री जनता माध्यमिक विद्यालयमा प्रारम्भिक बाल विकास शिक्षाको गुणस्तर सुधार सम्बन्धी बैठक तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। वडा नम्बर 3 अन्तर्गतको 7 विद्यालयका प्रधानाध्यापक तथा बाल विकास सहजकर्ताहरूको सहभागितामा सम्पन्न कार्यक्रममा प्रारम्भिक बाल विकास कक्षाको वर्तमान अवस्था, कक्षा कोठा व्यवस्थापन, बालमैत्री सिकाई वातावरण, सिकाई सामग्रीको प्रयोग तथा शिक्षण सिकाई क्रियाकलापको विषयमा छलफल गरिएको थियो। कार्यक्रममा बालबालिकाको सहभागिता, घुम्ती बैठक तथा नियमित अनुगमनलाई प्रभावकारी बनाउने विषयमा समेत अन्तर्क्रिया गरिएको छ। ईसीडीको मर्मअनुसार बालबालिकाको उमेर, रूचि, क्षमता तथा विकासको अवस्थालाई ध्यानमा राखेर खेल, कथा, गीत, सम्वाद, सृजनात्मक गतिविधि तथा प्रत्यक्ष अनुभवमा आधारित सिकाईलाई प्राथमिकता दिनुपर्नेमा सहभागीहरूले जोड़ दिएका छन्। सो कार्यक्रममा वडा नम्बर 3 अन्तर्गतका 7 विद्यालयका प्रधानाध्यापक तथा बाल विकास सहजकर्ताहरूले आफ्नो विद्यालयमा सञ्चालन भइरहेको प्रभावकारी अभ्यास, उपलब्धि, समस्या तथा चुनौतीहरू प्रस्तुत गरेका थिए। सिन्धुलीको सुनकोशी गाउँपालिका 3 झाँगाझोली स्थित श्री माध्यमिक विद्यालय गुठ बजारका प्रधानाध्यापक विनोद नेउपानी निलम्बनमा परेका छन्। सोही विद्यालयमा अध्ययनरत एक बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप सार्वजनिक भएपछि गाउँपालिकाको शिक्षा समितिले उनलाई निलम्बन गर्ने निर्णय गरेको छ। प्रधानाध्यापक नेउपानीमाथि लागेको आरोप सम्बन्धी समाचार यसअघि सार्वजनिक भएको थियो। उक्त विषय बाहिरिएपछि घटनाबारे छलफल गर्न पीड़ित भनिएकी बालिका
को अभिभावकलाई विद्यालयमा बोलाइएको थियो, तर छलफलको लागि तय गरिएको दिन शुक्रबार प्रधानाध्यापक न्यौपाने विद्यालयमा उपस्थित भएनन्। उनी विद्यालय प्रशासन तथा गाउँपालिकाको सम्पर्कमा समेत नरहेको बताइएको छ। सुनकोशी गाउँपालिकाका अध्यक्ष दिपा बोहरा दाहालका अनुसार न्यौपाने पालिकाको सम्पर्कमा नआएपछि शिक्षा समितिको बैठक बसेर उनलाई निलम्बन गर्ने निर्णय भएको छ। प्रधानाध्यापक निलम्बनमा परेपछि विद्यालय व्यवस्थापन समितिले शिक्षक भीमप्रसाद आनन्दलाई कार्यभार प्रधानाध्यापकको जिम्मेवारी दिएको छ। नेपाली कांग्रेसको इतर पक्षले 15 महाधिवेशनका लागि नेता कुन्दन राज काफ्लेलाई केन्द्रीय प्रतिनिधि तोके लगतै दोलखाको जिल्ला संयोजक र सहसंयोजक पनि तोकेको छ। कांग्रेस इतर पक्षका संयोजक डाक्टर शशांक कोइरालाले तारा कुमार खड्गालाई संयोजक र जयराम श्रेष्ठलाई सहसंयोजक तोक्नु भएको छ। कांग्रेस इतर पक्षको भदौ 17 र 18 गते बसेको केन्द्रीय महाधिवेशन तयारी समितिको बैठकले खड्गालाई संयोजक र श्रेष्ठलाई सहसंयोजक मनोनयन गरेको छ। संयोजकको जिम्मेवारी पाएका खड्गा यसअघि दोलखा कांग्रेसको सभापति पदको उम्मेद्वार बनेका थिए। सहसंयोजक श्रेष्ठ महाधिवेशन प्रतिनिधि हुन्। यसअघि उहाँ कांग्रेसको क्षेत्रीय सभापतिको जिम्मेवारीमा हुनुहुन्थ्यो। संयोजक खड्का र सहसंयोजक श्रेष्ठलाई इतर पक्षले गर्ने महाधिवेशन अन्तर्गत वडा पालिका र प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय अधिवेशन र जिल्ला अधिवेशन गर्ने जिम्मेवारी तोकिएको छ। इतर पक्षले असोज 15 गते वडा, असोज 20 गते पालिका, असोज 23 गते प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन र कार्तिक 15 गते जिल्ला अधिवेशन गर्ने कार्यतालिका छ। कांग्रेस इतर पक्षले नेता कुन्दन राज काफ्लेलाई दोलखाको अधिवेशन गर्ने जिम्मेवारी तोकेर पठाएको छ। नेता काफ्ले केही दिन यता दोलखामै रहेर सक्रियता बढ़ाइरहनु भएको छ। उहाँले कांग्रेस नेता कार्यकर्ताहरूलाई सामूहिक र छुट्टा छुट्टै भेटेर लभिङ गरिरहनु भएको बताइएको छ। इतर पक्षले सदरमुकाम चरीकोटमा असोज 1 गते सम्पर्क कार्यालय पनि खोलिसकेको छ। हवस् त, हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाङ कोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसार भएको साथ प्रसारण भइरहेको अपरान्न 4 बजेको रामेसाप खबर सकियो। खबरबाट खबर सकेकी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस खबरबाट म राजन महतारा छेत्री पनि विदा हुन्छु। तपाईँ रेडियो सुन्दै रहनुहोला। नमस्कार।

0: रंग बहार रंग बहार
1: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
0: वर्ष पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
0: वर्ष पेंट
2: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना
3: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो यस रोगका लक्षणहरू निम्न हुन सक्छन्
2: अचानक उच्च ज्वरो आउनु
3: टाउको दुख्नु
2: आँखाको पछाडि पट्टिको भागमा दुख्नु
3: हार जोड्ने तथा मांसपेशी दुख्नु
2: वाकवाकी लाग्नु बान्ता हुनु
3: शरीरमा बिमिरा आउनु
2: डेंगू रोगको रोकथामका उपायहरू
3: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ
2: घर वरिपरि सफा राख्नुपर्छ डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ कुलर फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ
3: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ
2: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ
3: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप सहयोगका लागि हार्दिक अपील रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ उहाँलाई अहिले समस्या परिरहेको छ उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ बोनम्यारो प्रत्यारोपण गर्न 40,00,000 रूपियाँ लाग्ने भएका कारण उहाँको सहयोगका लागि हार्दिक अपील रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका

0: सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 9740269699 4640 26 69
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरूरी सूचना।
0: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
1: उपाय नम्बर 1, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
0: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
1: उपाय नम्बर 3, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवाँ लगाउनुहोस्।
0: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
1: उपाय नम्बर 5, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
0: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
1: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
0: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एरिना आचार्य मोबाइल नम्बर 9864140449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली।

0: हजुरको रेडियो 102.1 MHz।
1: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
1: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
2: लक्षित लाभकारी कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
1: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
2: लक्ष्य 22 पटक।
1: स्वीकृत बजेट 88 लाख।
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू। कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
1: अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
2: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
1: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
2: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
1: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि। जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
2: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि। गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि। कारोबार सम्बन्धी अन्य कागजातहरू।
1: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
2: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
1: र स्थानीय तहको कृषि पशुपक्षी शाखाको सिफारिस पत्र।
2: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
1: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरू।
1: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण।
2: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण।
1: व्यावसायिक पशुपक्षी मत्स्य पालन उत्पादन र प्रशोधन।
2: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण।
1: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण।
2: मौरी पालन व्यवसाय र मह प्रशोधन।
1: च्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन।
2: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात।
1: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय।
2: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण।
1: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण।
2: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन।
1: फलफूल प्रशोधन र बजारीकरण।
2: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण।
1: प्राङ्गारिक घडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण।
2: प्राङ्गारिक कृषि वस्तु निर्यात।
1: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण।
2: घाँसबाट हे, साइलेज तथा हिलेज उत्पादन व्यवसाय।
1: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा 1 पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
3: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
4: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
2: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
4: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।

0: हजुरको रेडियो 102.1 मेगा
1: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल के को टेन्सन, हाम्रै रामेसा बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि, त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
3: यसको उत्पादन रामेछा बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछा गौरी शङ्कर क्याम्पस गेट नजिकै, सम्पर्क नम्बर 98 41 82 96 10।
4: लो आयो है क्वालिटीमा नम्बर 1 दाममा सबैभन्दा कम
5: ओ प्रकाश कपूर।

0: सस्तोमै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जये मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
3: होइन, ये बुढा डस्न बनाएको एक वर्ष नै भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
4: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
5: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
3: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-22-45-44
5: 9840-37-78-93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
6: संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
7: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
6: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
7: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
6: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
7: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
8: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
6: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
8: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
6: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेङ्गी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 MHz।
1: रामेछाप नगरपालिकाको अनुरोध।
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
3: तिरिका, यो पसलमा धागो छ किएर पनि बर्बादै भयो। मान्छेले पनि फोन गरेर दिक्क लाइसके। यता कपडाको चाङ पनि त्यत्तिकै भइसक्यो। अब यो ठाउँमा राम्रो धागो पाउने पसल कतै देख्दिन, कहाँ जाने होला?
4: न्यू धागो पसल।
5: यो एउटा भक्कु मेसिन पनि थुप्रो भइसकेको छ। अब एउटा मेसिन, कपडामा लगाउने आइरन र कैची पनि चाहिएको छ। यो सबै पाइने ठाउँ कहाँ होला?
4: न्यू धागो पसल
5: होइन, जे सोधे पनि न्यु धागो पसल, न्यु धागो पसल भनेछ के भन्यायो?
4: तपाईँहरू सबैको समस्याको समाधानका लागि मन्थलीको कृषि विकास बैंक बसेको घरमा रहेको न्यु धागो पसलमा जाने भनेर भन्या नि।
2: हजुर, यहाँ विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू काठमाडौँकै मूल्यमा आधुनिक डिजाइनमा भनेकै समयमा सिलाइनुका साथै विवाह, व्रतबन्ध, पास्निका ड्रेस र मगर ड्रेस, विवाहको मेहेन्दी फंक्सनमा लगाउने ड्रेस भाडामा पनि पाइन्छ। अनि विभिन्न प्रकारका धागो, सिलाई मेसिनका सम्पूर्ण पाट पूर्जाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
5: प्रोप्राइटर दिपेन्द्र नेपाली, सम्पर्क 9844-1379-40।
6: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
2: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
1: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854-1575, 9841-96-0669, 9864-1478।
2: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
1: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
7: अहिले साँझको 5 बज्यो।

0: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
1: कसरी फलिरहेछ तपाईँको देशमा सही छैन। नगरपालिकाले के गर्ने, कृषिले के गर्ने,
2: गाडी भाडा कताको, अब जम्मा फाइदा भनेको दुई रुपियाँ, अब काँसीको हदाम बस्यो त्यति बस्ने,
1: त्यसको भाउ छ, त्यो भाउ चल्ने सम्बन्धित मान्छेले पाउनु पर्यो कि यो बिचौलियाले अलिकति गरेछ।
3: सुनफलाउने माटो र कृषि कर्मको बाटोका कुरा, कृषि र किसानका पाटोका कुरा,
4: आलु धेरै हुन्छ, मकै धेरै हुन्छ, कोदो धेरै हुन्छ,
5: गत वर्षको रेकर्ड तरकारी खाने आलु 3 करोडको बिक्री भएको थियो, एउटा कालो गोदारी आलुको बिउ भनिन्छ 6 करोडको आलु बिक्री भएको थियो।
0: किसानका सिधा प्रश्न, विज्ञ र सरकारको जवाब।
1: कृषि दोकानमा म आबद्ध छु, टमाटर साग सब्जी ल्याएर बजार बेच्ने, दुई मिटर चामलसँग ल्याएर भजन गर्ने, मेरो काम त्यो थियो। किसानमा बजेट ल्याउनु पर्थ्यो यो देशमा, किसान उसले नलाग्यो भने देशमा लाग्दैन।
6: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब आउँदैछ, 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ, म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्ष मन्त्री जिताबाट अगाडि बढ्छु।
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
3: कार्यक्रम कृषि सवाल।
7: नमस्कार, कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ। म हुँ असीम सापकोटा। कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ, साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मीडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ। कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 MHz, काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 MHz सुनसरी, सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 MHz, शंखुवा सभा रेडियो गुराज 105.2 MHz धनकुटा, रेडियो खबर पालिका 88.7 MHz धनकुटा, सामुदायिक रेडियो हलेसी एफएम 102.4 MHz खोटाङ, रेडियो एभरेज 96.8 MHz सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ। यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 MHz दोलखा, रेडियो बैतेश्वर 94.5 MHz ऐना पोखरी दोलखा, रेडियो हिमाली 101.7 MHz दोलखा, रेडियो रामेछाप 95.8 MHz रामेछाप, हजुरको रेडियो 102.1 MHz रामेछाप, रेडियो मेलम 107.2 MHz सिन्धुपाल्चोक, रेडियो जुगल 98.1 MHz सिलढुङ्गा सिन्धुपाल्चोक, रेडियो क्रान्ति 90.4 MHz कोशीपारी काभ्रे, रेडियो रसुवा 102.1 MHz धुन्चे रसुवा, नीलकण्ठ एफएम 98.5 MHz धादिङ बेसी धादिङ, रेडियो राजमार्ग 92.1 MHz धादिङ, रेडियो चिम्टेश्वर 90.9 MHz बिदुर नुवाकोट, रेडियो बागमती 107.4 MHz ककनी नुवाकोट, रेडियो कास्की 90.6 MHz पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ। साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 MHz गलिङ स्याङ्जा, रेडियो पाल्पा 97.1 MHz रामपुर पाल्पा, रेडियो सामर्थ्य 92.1 MHz कावसते नवलपुर, रेडियो कावसते 102.6 MHz कावसते नवलपुर, दाउन्ने एफएम 103.4 MHz बर्दघाट नवलपरासी, सामुदायिक रेडियो अर्घाखाँची 105.8 MHz अर्घाखाँची, भेरी एफएम 105.4 MHz नेपालगंज बाँके, रेडियो डोटी 98.5 MHz डोटी, रेडियो रामारसन 92 MHz अछाम, रेडियो नयाँ नेपाल 104.5 MHz दार्चुला, रेडियो प्रभु 102.6 MHz कञ्चनपुर, रेडियो बुङ्गल 98.3 MHz बझाङ, सौगात एफएम 103.6 MHz बैतडी, सामुदायिक रेडियो मेलौली एफएम 101.2 MHz मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 MHzबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ। हजुर, आज हामी शनिबारको श्रृंखलामा रहेका छौं। आज शनिबारी श्रृंखलामा हामीले प्रविधिको कुराहरूलाई जोड़ दिने प्रयास गरेका छौं। हामीले गोलभेडा खेती प्रविधि, त्यसै गरी ककनीको ब्रान्ड बन्दी गरेको स्ट्रबेरी, त्यसै गरी पछिल्लो समयमा पहाड़ी धरातलमा चाहिँ पस्टाउँदै गरेको किबीको चर्चा गर्दैछौ। हामीले आज गोलभेडा खेती प्रविधि र यसका बहुआयामिक फाइदाहरू कसरी सफल बने लगायतका विषयमा हामी चर्चा गर्दैछौ भने, स्ट्रबेरी खेतीको ककनीबाट शुरूआत भएको स्ट्रबेरी खेती आज कसरी चाहिँ देशैभरि फैलिँदैछ लगायतका विषयमा हामी छलफल गरिएको चाहिँ एउटा सम्पादित रिपोर्टको रूपमा तयार पारेका छौं। त्यसै गरी हामीले किबीको जानकारी यहाँहरूलाई कतिको छ, हुन त नेपाली बजारमा पछिल्लो समयमा चाहिँ किबीको चर्चा अलिक बढी नै छ र किबीको उत्पादन पनि बढ्दो क्रममै छ र हामीले किबी खेतीलाई पनि विश्लेषणात्मक रिपोर्टको रूपमा प्रस्तुत गर्ने प्रयास गरेका छौं। हामीले अगाडि भने जस्तै पालै पालो शुरूआतमा गोलभेडा खेती प्रविधि, त्यसै गरी ककनीको स्ट्रबेरी, ककनीको ब्रान्ड बन्दी गरेको स्ट्रबेरी कार्यक्रमको अन्तिम खण्डमा पनि किबी खेतीको समग्र अवस्थालाई आजको रिपोर्टमा खेलाउने प्रयास गर्दैछौं। नेपालमा गोलभेडाको बजार र सम्भावना किन यति धेरै मजबुत छ? सबैभन्दा पहिलो कुरा अतुलनीय माग। नेपालमा गोलभेडा मौसम अनुसार मात्र खाइने फल होइन, बाह्रै महिना 365 दिन नै उत्तिकै परिमाणमा खपत हुने उपज हो। दोस्रो कुरा, हाम्रो हावापानीको विविधता। नेपालको भौगोलिक बनावट यस्तो वरदान हो जहाँ हिउँदका महिनाहरूमा तराई र भित्री मधेसहरूमा गोलभेडाको प्रचुर उत्पादन हुन्छ भने बर्खाको समयमा जब तराईमा गर्मी र पानीले गर्दा खेती गर्न गाह्रो हुन्छ त्यति बेला हाम्रा मध्य पहाड़ी तथा उच्च पहाड़ी क्षेत्रहरूमा टनेल प्रविधिबाट गोलभेडा फलाउन सकिन्छ। यसको अर्थ के हो भने यदि हामीले व्यवस्थित रूपमा उत्पादन गर्न सक्यौं भने विदेशी गोलभेडाको आयातलाई शून्यमा झारेर नेपाली किसानको उत्पादनलाई वर्षैभरि देशैभित्र खपत गराउन सकिन्छ। नमस्कार, आज हामीले बिहानको तरकारी होस् वा बेलुकाको दाल भात चाडपर्वको विशेष भोज वा साना ठूला रेस्टुरेन्टको चटपटे अचार, नेपाली भान्सा गोलभेडा बिना अधुरो र अपुरो हुन्छ। स्वादलाई अमिलो गुलियो र रसिलो बनाउने मात्र होइन, तरकारीको रस गाढा बनाउन र खानाको बास्ना बढाउन गोलभेडा नेपाली भान्साको अनिवार्य मेरुदण्ड बनिसकेको छ। गोलभेडा नभएको भान्सा र गोलभेडा नपरेको तरकारीको कल्पना पनि गर्न सकिँदैन। तर के हामीले कहिले सोचेका छौं हरेक भान्साको दैनिक खपत हुने यही रातो रसिलो गोलभेडाले नेपालका पाखा पटेरा र तराईका फाँटहरूमा एउटा ठूलो आर्थिक क्रान्ति ल्याइरहेको छ। थोरै जमिनबाट छोटो समयमा मनग्गे नगद आमदानी लिन सकिने भएकाले आज नेपालका हजारौं युवाहरू गोलभेडा खेतीलाई अपनाएर सफल कृषि उद्यम गरिरहेका छन्। आजको यस भिडियोमा गोलभेडा खेतीको नेपालमा सम्भावना, आधुनिक टनेल प्रविधि, उत्पादन बढाउने तरिका र बिउदेखि बजारसम्मको सम्पूर्ण दमदार पाटोलाई बुझ्नेछौ। कार्यक्रम अवधिभर हेरेर सुनेर साथ दिनुहोला र यहाँहरूलाई उचित लाग्यो भने शेयर गरेर पनि साथ दिनुहोला। नेपालमा गोलभेडाको बजार र सम्भावना किन यति धेरै मजबुत छ? सबैभन्दा पहिलो कुरा अतुलनीय माग। नेपालमा गोलभेडा मौसम अनुसार मात्र खाइने फल होइन, बाह्रै महिना 365 दिन नै उत्तिकै परिमाणमा खपत हुने उपज हो। दोस्रो कुरा, हाम्रो हावापानीको विविधता। नेपालको भौगोलिक बनावट यस्तो वरदान हो जहाँ हिउँदका महिनाहरूमा तराई र भित्री मधेसहरूमा गोलभेडाको प्रचुर उत्पादन हुन्छ भने बर्खाको समयमा जब तराईमा गर्मी र पानीले गर्दा खेती गर्न गाह्रो हुन्छ त्यति बेला हाम्रा मध्य पहाड़ी तथा उच्च पहाड़ी क्षेत्रहरूमा टनेल प्रविधिबाट गोलभेडा फलाउन सकिन्छ। यसको अर्थ के हो भने यदि हामीले व्यवस्थित रूपमा उत्पादन गर्न सक्यौं भने विदेशी गोलभेडाको आयातलाई शून्यमा झारेर नेपाली किसानको उत्पादनलाई वर्षैभरि देशैभित्र खपत गराउन सकिन्छ। अब कुराकानी गरौं गोलभेडा खेतीमा क्रान्ति ल्याउने हाई प्लास्टिक टनेल प्रविधि र उत्कृष्ट जातहरूको बारेमा। पहिले खुल्ला आकाश मुनि मात्र गोलभेडा खेती गर्दा बर्खाको झरी, असिना र अत्याधिक तापक्रमका कारण बोटमा डडुवा लाग्ने र फल कुहिएर किसानको लगानी डुब्ने ठूलो जोखिम हुन्थ्यो। तर जब नेपाली किसानहरूले प्लास्टिक टनेल र आधुनिक पोली हाउस अपनाए तब गोलभेडा खेती सुरक्षित र पूर्ण रूपमा व्यवसायिक बनिरहेको छ। टनेल प्रविधिका मुख्य फाइदाहरू: बर्खाको सोझो पानी बोटमा पर्न नपाउने भएकाले ढुसीजन्य रोग र टडुवाबाट 90% सुरक्षा मिल्छ। असिना, हावाहुरी र किराको आक्रमणबाट बचाउँछ। बोटको आयु लम्बिन्छ र 6 देखि 8 महिनासम्म निरन्तर फल टिपिरहन सकिन्छ। नेपाली किसानको रोजाई सिर्जना र हाइब्रिड जातहरू: नेपालमै विकसित सिर्जना बडशंकर जात पहाड़ी क्षेत्रको बर्खे गोलभेडाका लागि वरदान साबित भइरहेको छ। यसका साथै सी3, त्रिशूल, रमाइलो र अन्य गुणस्तरीय हाइब्रिड जातहरूले पनि उच्च उत्पादन दिने गरेका छन्। अब लागौं जग्गा कसरी तयार पार्ने र बोटलाई कसरी व्यवस्थापन गर्ने भन्नेतर्फ। ड्याङ निर्माण र बाटो उपचार: गोलभेडाका लागि खुकुरलो प्राङ्गारिक पदार्थले भरिपूर्ण पानी नजम्ने दोमट माटो उपयुक्त मानिन्छ। 1 फिट अग्लो र 2 फिटदेखि 3 फिटसम्म चौडा ड्याङ बनाएर राम्ररी पाकेको गोबर मल र प्राङ्गारिक जैविक विषादी मिसाएर माटो उपचार गर्नुपर्छ। थाङ्गा र सुतलीको प्रयोग: गोलभेडाको बोट अग्लो जाने र फलको ओजन बढी हुने भएकाले यसलाई लड्न नदिएर बाँस र सुतली अर्थात दरो धागोको प्रयोग गरेर माथि झुन्ड्याउने वा थाङ्ग्रा दिने काम अनिवार्य रूपमा गर्नुपर्छ। कार्सन र थुप्पा सिंचाई: बोटको फेदबाट निस्कने अनावश्यक पातहरूलाई नियमित रूपमा हटाउँदा मुख्य काण्ड बलियो हुन्छ र फल ठूलो, चम्किलो र गुणस्तरीय हुन्छ। थुप्पा सिंचाई अर्थात ड्रिप इरिगेसनको प्रयोग गर्दा पानी र मल सोझै जरासम्म पुग्छ। किसान दाजुभाइ तथा दिदीबहिनीहरू गोलभेडा खेतीमा सफलता पाउन रोग र किराको समयमै पहिचान र जैविक व्यवस्था गर्नुपर्छ। डडुवा र ऐलाउने रोग, पातमा काला थोप्ला देखिने डडुवा वा बोट एकाएक ऐलाउने रोगबाट बच्न टनेलमा हावा ओहोर दोहोर हुने वातावरण मिलाउने, पानी जम्न नदिने र जैविक कीटनाशक औषधि वा कपर अक्सिक्लोराइड प्रयोग गर्नुपर्छ। टोमाटो लिप माइनर र सेतो झिङ्गा, पात र फलभित्र छिरेर नोक्सान गर्ने टुटा किराका लागि फेरोमोन ट्र्याप र पहेँलो टाँसिले पासो प्रयोग गर्दा रासायनिक विषादी बिना नै प्रभावकारी नियन्त्रण गर्न सकिन्छ। अब लागौ हामी सबैले पर्खिरहेको समय, गोलभेडा खेतीबाट कति हुन्छ त आमदानी? बेडा रोपेको 60-75 दिनपछि गोलभेडाको पहिलो टिपाई शुरू हुन्छ। टनेल प्रविधिमा राम्रो स्याहार सम्भार गर्दा एउटै बोटबाट 5-10 केजीसम्म फल फलाउन सकिन्छ। आमदानी र मुनाफा, एक रोपनी जमिनमा प्लास्टिक टनेल बनाएर करिब 1200-1500 गोलभेडाका बोटहरू लगाउन सकिन्छ। करिब एक रोपनीबाट एकै सिजनमा 8-12 टन अर्थात 8,000-12,000 केजीसम्म गोलभेडा उत्पादन हुने गर्छ। यदि औसत थोक मूल्य 40-60 मान्ने हो भने यसैलाई हिसाब गर्दा एक रोपनीबाटै पछि गोलभेडाको पहिलो टिपाई शुरू हुन्छ। टनेल प्रविधिमा राम्रो स्याहार सम्भार गर्दा एउटै बोटबाट 5-10 केजीसम्म फल फलाउन सकिन्छ। आमदानी र मुनाफा, एक रोपनी जमिनमा

गर्न सकिन्छ। प्लास्टिक टनेल र खेतीको सम्पूर्ण लागत कटाएर हिसाब गर्ने हो भने एक रोपनीबाट करिब 2 लाखदेखि 2.5 लाखसम्म खुदनाफा सहजै कमाउन सकिन्छ। अन्त्यमा नेपाली भान्साको मुटु मानिने गोलीभेडा तरकारी मात्र होइन, यो नेपाली कृषकहरूको आर्थिक समृद्धिको बलियो इन्जिन पनि हो। परम्परागत खेती पद्धतिलाई त्यागेर आधुनिक प्लास्टिक टनेल, थोपा सिंचाई र बजार सञ्जालसँग जोडिएर काम गर्ने हो भने यसले वैदेशिक रोजगारको बाटो बन्द गरेर आफ्नै माटोमा स्वाभिमानी र सफल उद्यमी बनाउन सक्छ। स्ट्रबेरी आकर्षक रात रङको अमिलो गुलियो स्वाद भएको एउटा उच्च मूल्य जाने फल हो। यसमा भिटामिन सी, एन्टीअक्सिडेन्ट र विभिन्न खनिज तत्वहरू प्रचुर मात्रामा पाइन्छन्। तारे होटल, रेस्टुरेन्ट, बेकरी, जुस सेन्टर र आम उपभोक्ता माझ यसको माग सधैं उच्च रहने गर्छ। काठमाडौँ उपत्यकाको नजिकै रहेको ककनी क्षेत्रको चिसो हावापानी, माटो र भौगोलिक वातावरण स्ट्रबेरी खेतीका लागि वरदान साबित भएको छ। अरू फलफूल जस्तै फल दिन 3-4 वर्ष पर्खनु नपर्ने र रोपेको 2-3 महिनाभित्रै उत्पादन दिन थाल्ने भएकाले ककनीका साना तथा साना जमिन भएका किसानहरूका लागि स्ट्रबेरी रेड गोल्ड अर्थात रातो सुनसरी बनेको छ। आज हामी ककनीको पहिचान नै स्ट्रबेरी र स्ट्रबेरी खेती प्रविधि र नेपालमा स्ट्रबेरी कुन रूपले अगाडि बढेको छ लगायतमा हामी चर्चा गर्दैछौ। नमस्कार, आज हामी रातो, रसिलो, मिठो र उच्च मूल्य जाने फलको कुराकानी गर्दैछौ। तब हाम्रो मानस पटलमा सिधै एउटा ठाउँको नाम आउँछ, नुवाकोटको ककनी हो। आज हामी ककनीको रातो पहिचान मानिने स्ट्रबेरी खेतीको बारेमा विस्तृत कुराकानी गर्दैछौ। रोपेकै वर्ष त्यसमा पनि केही महिनामै आमदानी लिन सकिने स्ट्रबेरी खेती आखिर कसरी गरिन्छ त? ककनीका किसानहरूले यसलाई कसरी सोचे भन्दा राम्रो सफलता हासिल गरिरहेका छन् र नयाँ किसानहरूले थोरै जमिनबाट कसरी लाखौं रुपियाँ कमाउन सक्छन्? आजको विशेष भिडियोमा हामी स्ट्रबेरी खेतीको प्रविधि, स्याहार सम्हार र बजारको सम्पूर्ण नालीबेली बुझ्ने प्रयास गर्दैछौ। कार्यक्रम अवधिभर भिडियो हेरेर साथ दिनुहोला र राम्रो लागे शेयर पनि गर्नुहोला। सबैभन्दा पहिले बुझौं स्ट्रबेरी कस्तो फल हो र ककनीसँग यसको साइनो कसरी गाडियो। स्ट्रबेरी आकर्षक रातो रङको अमिलो गुलियो स्वाद भएको एउटा उच्च मूल्य जाने फल हो। यसमा भिटामिन सी, एन्टीअक्सिडेन्ट र विभिन्न खनिज तत्वहरू प्रचुर मात्रामा पाइन्छन्। तारे होटल, रेस्टुरेन्ट, बेकरी, जुस सेन्टर र आम उपभोक्ता माझ यसको माग सधैं उच्च रहने गरेको छ। काठमाडौँ उपत्यकाको नजिकै रहेको ककनी क्षेत्रको चिसो हावापानी, माटो र भौगोलिक वातावरण स्ट्रबेरी खेतीका लागि वरदान साबित भएको छ। अरू फलफूल जस्तै फल दिन 3-4 वर्ष पर्खनु नपर्ने र रोपेको 2-3 महिनाभित्रै उत्पादन दिन थाल्ने भएकाले ककनीका सारा तथा सारा जमिन भएका किसानहरूका लागि स्ट्रबेरी रेड गोल्ड अर्थात रातो सुन नै भएको छ। आज हामी ककनीको पहिचान नै स्ट्रबेरीसँग जोडिएको प्रसङ्गलाई सार्दैछौ। अब कुराकानी गरौं स्ट्रबेरी खेतीका लागि कस्तो हावापानी चाहिन्छ र जग्गा कसरी तयार गर्ने। हावापानी र बाटो। स्ट्रबेरी खेतीका लागि चिसो र न्यानो समशीतोष्ण हावापानी उपयुक्त मानिन्छ। माटोको कुराकानी गर्दा प्राङ्गारिक पदार्थले भरिपूर्ण खुकुलो, बालुवा, मिसावट भएको दोबट माटो चाहिन्छ। माटोको पिएच 5.5-6.5 बीच पाउनुपर्छ। ध्यान दिनुपर्ने कुरा, माटोमा पानी जम्न दिनु हुँदैन। स्ट्रबेरी खेतीमा सबैभन्दा महत्वपूर्ण प्राविधिक पक्ष भनेको ड्याङ बनाउनु हो। जमिनलाई राम्ररी जोतेर पाकेको मल र प्राङ्गारिक मल मिसाएर कम्तीमा 1 फिट अग्लो र 2-3 फिट चौडा ड्याङ बनाउनु पर्छ। त्यसपछि ड्याङको माथि कालो प्लास्टिक वा मल्चिङ ओछ्याउनु पर्छ। यदि प्लास्टिक बिछाउन चाहनु भएन भने यहाँहरूले स्थानीय स्रोत साधनमै पाइने विभिन्न पतिङ्गरहरूलाई मल्चिङको रूपमा प्रयोग गर्न सक्नुहुन्छ। प्लास्टिक मल्चिङ कसरी र किन प्रयोग गर्ने? किनभने यसले झारपात उम्रिँदैन, माटोको चिस्यान जोगाउँछ र सबैभन्दा महत्वपूर्ण कुरा, स्ट्रबेरीको फललाई राम्रोसँग सिधै छुन नदिई फल कुहिनबाट बचाउँछ र सफा चम्किलो समेत बनाउँछ। यसमा अगाडि हामीले भने जस्तै स्थानीय स्रोत साधन सहितको पतिङ्गरहरूलाई मल्चिङको रूपमा पनि प्रयोग गर्न सक्नुहुनेछ। अब लागू बेर्ना कसरी र कहिले रोप्ने। स्ट्रबेरीको बेर्ना रोप्ने सबैभन्दा उत्तम समय भदौ महिनाको मध्यदेखि असोज महिनासम्मको हो। यो समयमा रोपेको बेर्नाले मङ्सिर पुजसम्म फल दिन्छ। प्लास्टिकमा 30-45 सेन्टिमिटर करिब 1 फिटको दूरीमा दुवैतर्फ फल

0: र 2000 रुपियाँ छ। एक रोपनी जमिनमा करिब 3000 देखि 3500 वटा स्ट्रबेरीका डेटाहरू लगाउन सकिन्छ। सिंचाइका लागि ड्याङभित्रै थोपा सिंचाइको पाइप बिछाउनुपर्छ। यसले बिरुवाको जरामा मात्र आवश्यक मात्रामा पानी र तरल मल पुर्याउँछ, जसले गर्दा फल बिग्रिने सम्भावना रहँदैन। किसान दाजुभाइ तथा दिदीबहिनीहरू स्ट्रबेरी खेतीबाट राम्रो आमदानी लिनको लागि स्याहार सम्भारमा अलि बढी ध्यान दिनुपर्छ। बेदना हुर्कली गर्दा त्यसबाट अनावश्यक लहरा वा हाँगाहरू निस्कन्छन्। फल दिने मुख्य बोटलाई बलियो बनाउन र रनरहरूलाई समय समयमा कारसार गरी हटाइरहनुपर्छ। रोग तथा किरा व्यवस्थापन। स्ट्रबेरीमा डडुवा, फल कुहिने रोग र रातो चुलचुलेको समस्या देखिन सक्छ। यसबाट बच्न जैविक विषादीको प्रयोग गर्ने, ड्याङमा पानी जम्न नदिने र संक्रमित पात वा फलहरूलाई तुरन्तै हटाएर नष्ट गर्नुपर्छ। फलटिपाई। मंगिर पुछदेखि शुरू भएको फलटिपाई चैत वैशाखसम्म लगातार चलिरहन्छ। फल टिप्दा बिहानको समयमा वा साँझपख फलको डाँठ सहित विस्तारै टिपिनुपर्छ, ताकि फल नथिचियोस्। अब लागौ हामी सबैले चासोका साथ पर्खिरहेको समय, यसको बजार र आमदानी तर्फ। ककडीका किसानहरूको लागि काठमाडौँको नजिकै हुनु ठूलो फाइदा हो। टिपिसकेपछि स्ट्रबेरीलाई क्यारेट वा साना प्लास्टिकका बक्समा प्याक गरेर बजार पठाइन्छ। बजार र मूल्य। स्वस्थ स्ट्रबेरीको बोटबाट एक सिजनमा 500 ग्रामदेखि 1 केजीसम्म फल फलाउन सकिन्छ। नेपाली बजारमा स्ट्रबेरीको थोक मूल्य 250 देखि 400 प्रति केजी र खुद्रा मूल्य 500 देखि करिब करिब 700-800 सम्म पुग्ने गरेको छ। यदि एक रोपनीमा 3000 बिरुवा रोपेर व्यवस्थित खेती गरियो भने कम्तीमा 1500 देखि 2000 केजी स्ट्रबेरी उत्पादन हुन्छ। सम्पूर्ण खर्च कटाएर पनि एक रोपनी जमिनबाटै एक सिजनमा 2 लाखदेखि 2.5 लाखसम्म खुद नाफा कमाउन सकिन्छ। अन्तमा ककनीले देखाएको स्ट्रबेरी खेतीको यो सफल मोडल आज नेपालका अन्य अनुकूल पहाड़ी भूभागका लागि प्रेरणाको स्रोत बनेको छ। थोरै जमिनमा कम समयमै उच्च प्रतिफल दिने भएकाले वैदेशिक रोजगारीको विकल्प खोजिरहेका युवा र आधुनिक खेतीमा लाग्न चाहने किसानहरूको लागि स्ट्रबेरी खेती एउटा उत्कृष्ट नगदे बाली बनेको छ। यद्यपि स्ट्रबेरी छिटो बिग्रिने फल भएकाले बजारको पहिचान सावधानीपूर्वक प्याकेजिङ र यातायातको पूर्व तयारी गरेर मात्र व्यावसायिक रूपमा अगाडि बढ्न अनुरोध गरिन्छ। किमी बाहिरबाट हेर्दा खैरो र हल्का पुतला भएको तर भित्रबाट हरियो वा पहेँलो रसिलो फल हो। यो अमिलो गुलियो स्वादको हुन्छ। स्वास्थ्यका दृष्टिकोणले अश्राद्धै गुणी मानिन्छ। यसमा भिटामिन सी, भिटामिन ई, फाइबर र एन्टी अक्सिडेन्ट प्रचुर मात्रामा पाइन्छ। मानव शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन र डेंगु जस्ता रोगमा प्लेटलेट्स बढाउन किवी असाध्यै उपयोग मानिन्छ। हाम्रो देश नेपालको सन्दर्भमा कुराकानी गर्दा समुद्री सतहबाट 1200 देखि करिब 2400 मिटरसम्मको उचाइ भएका पहाड़ी भूभागहरू किवी खेतीका लागि वरदान साबित भएका छन्। जहाँ मकै, कोदो वा परम्परागत खेतीबाट सोचे जस्तो आमदानी हुन सकेको थिएन, यस्ता पहाड़ी पाखामा किवी खेतीले किसानहरूको जीवनशैली नै फेरिदिएको छ। नमस्कार, आज हामी नेपालको पहाड़ी भूगोलमा पछिल्लो समय एउटा यस्तो फलको चर्चा र खेती तीव्र रूपमा बढ़िरहेको छ जसलाई फलहरूको राजा वा अमृत फल पनि भनिन्छ। हो, आज हामी यसैको कुराकानी गर्दैछौ, अर्थात किवी खेतीको बारेमा। खासमा किवी के हो, यसको खेती कसरी गर्ने, हाम्रा पहाड़ी पाखा पखेरामा किवी रोपेर कसरी राम्रो आमदानी लिन सकिन्छ र यसको बजार सम्भावना कस्तो छ, आजको बसाईमा हामी किवी खेतीको बिउदेखि बजारसम्मका सम्पूर्ण व्यावहारिक जानकारी सरल भाषामा बुझ्ने प्रयास गर्दैछौ। भिडियो अन्तिमसम्म हेरेर र सुनेर साथ दिनुहोला। सबैभन्दा पहिले बुझौ किवी कस्तो फल हो। किवी बाहिरबाट हेर्दा खैरो र हल्का बुत्ला भएको तर भित्रबाट हरियो वा पहेँलो रसिलो फल हो। यो अमिलो गुलियो स्वादको हुन्छ। स्वास्थ्यका दृष्टिकोणले असाध्यै गुणी मानिन्छ। यसमा भिटामिन सी, भिटामिन ई, फाइबर र एन्टी अक्सिडेन्ट प्रचुर मात्रामा पाइन्छ। मानव शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन र डेंगु जस्ता रोगमा प्लेटलेट्स बढाउन किवी असाध्यै उपयोग मानिन्छ। हाम्रो देश नेपालको सन्दर्भमा कुराकानी गर्दा समुद्री सतहबाट 1200 देखि करिब 2400 मिटरसम्मको उचाइ भएका पहाड़ी भूभागहरू किवी खेतीका लागि वरदान साबित भएका छन्। जहाँ मकै, कोदो वा परम्परागत खेतीबाट सोचे जस्तो आमदानी हुन सकेको थिएन, यस्ता पहाड़ी पाखामा किवी खेतीले किसानहरूको जीवनशैली नै फेरिदिएको छ। अब कुरा गरौं किवी खेतीका लागि कस्तो हावापानी र माटो चाहिन्छ। हावापानी र माटो किवी खेतीका लागि न्यानो समशीतोष्ण हावापानी उपयुक्त मानिन्छ। यसका लागि हिउँदमा चिसो र गर्मीमा धेरै खडेरिनुपर्ने वातावरण उपयुक्त मानिन्छ। माटोको कुराकानी गर्दा प्राङ्गारिक पदार्थले युक्त कुकुलो र पानी नजम्ने दोमट माटो सबैभन्दा उत्तम मानिन्छ। माटोको पीएच 6.6-6.5 को बीचमा हुनु राम्रो मानिन्छ। किवीका प्रमुख जातहरू किवी खेतीमा प्रवेश गर्नु अघि यसको सही जातको छनौट गर्नुपर्छ। पोथी जातहरू एबर्ड, एभिसन, मोन्टी र ब्रुना, यसमध्ये एवार्ड जात बजारमा सबैभन्दा बढी बिक्री हुने र माग भएको जात हो। भाले जातहरू टमुरी र मटुवा, यहाँ किसानले ध्यान दिनुपर्ने कुरा किवीमा भाले र पोथी बिरुवा छुट्टा छुट्टै हुन्छन्। त्यसैले आठदेखि 9 पोथी बिरुवा बराबर 1 भाले बिरुवा अनिवार्य रूपमा रोप्नुपर्छ। भाले बिरुवा भएन भने परागसेचन हुँदैन र फल लाग्दैन। बिरुवा रोप्ने तरिका थाङ्ग्रा र गोडबेर। अब लागौं बिरुवा रोप्ने र यसको स्याहार सम्हार कसरी गर्ने तर्फ। खाडल खन्ने र रोप्ने समय बिरुवा रोप्नुभन्दा 1 अगाडि नै 3 लम्बाई, 3 चौडाई र 3 गहिराई भएको खाडल खन्नुपर्छ। खाडल पुर्दा राम्ररी पाकेको गोबर मल कमसे कम 20-25 केजी कम्पोस्ट मल र माटो मिसाएर भर्नुपर्छ। बिरुवा रोप्ने उपयुक्त समय पौषदेखि माघ महिना हो, जब बिरुवा सुप्त अवस्थामा हुन्छन्। बिरुवादेखि बिरुवाको दूरी कम्तीमा 6 र लाइनदेखि लाइनको दूरी करिब 5 राख्दा राम्रो भनिन्छ। थाङ्ग्रा वा थाङ्क्रो व्यवस्थापन किवी एउटा लहरा जाने बहुवर्षीय फल हो। यसलाई दरो आड वा थाङ्ग्रा चाहिन्छ। यसका लागि टिबार वा परबोला अङ्गुरको जस्तै माथि टाँड प्रविधि प्रयोग गरिन्छ। फलामको पोल वा सिमेन्टको पोल गाडेर जीआई तार थाङ्गेर लहरा फिजाउने व्यवस्था पनि मिलाउनु पर्छ। किवी खेतीमा सफलता पाउन 2 कुरामा कहिल्यै सम्झौता गर्नु हुँदैन, एउटा सिंचाई र अर्को काँचन। सिंचाई किवीका जराहरू माटोको माथिल्लो सतहमा हुन्छन्। त्यसैले चैत वैशाख जेठको खडेरीको समयमा हप्तामा कम्तीमा 1-1 अनिवार्य सिंचाई थोपा सिंचाई भए झनै उत्तम मानिन्छ। काँचन किवीमा वर्षेनी हिउँदै पिच्छे काँचन र बर्खाको काँचन गर्नुपर्छ। पुराना भइसकेका र फल फलिसकेका लहरा काटेर नयाँ लहरा फलाउन दिनुपर्छ, जस्तै अर्को वर्ष राम्रो फल दिन्छ। उत्पादन कहिलेदेखि शुरू हुन्छ? हामीले रोपेको तेस्रो वा चौथो वर्षदेखि किवीले फल दिन थाल्छ। 5-6 पुगेपछि एउटै बोटबाट 50-100 केजीसम्म फल लिन सकिन्छ। विशेष कुरा के छ भने किवीको एउटा बोटले 30-40 वर्षसम्म लगातार फल दिइरहन्छ। किसान दाजुभाइ तथा दिदीबहिनीहरू, अब कुरा गरौं किवीको टिपाई र बजार सम्भावनाको। नेपालमा असोजको अन्तिमदेखि कार्तिक मंगिर महिनामा किवी पाक्ने गर्छ। फलको बाहिरी पोतला र सुगर लेभल हेरेर फल टिप्ने गरिन्छ। आमदानी र बजार किवीको सबैभन्दा ठूलो फाइदा भनेको यो फल टिपिसकेपछि पनि साधारण कोठामा 2-3 महिनासम्म बिग्रिँदैन र कोल्ड स्टोरमा राख्दा 5-6 महिनासम्म ताजा राख्न सकिन्छ। यसले गर्दा बजारमा मूल्य घटेको बेला हतारिएर बेच्नु पर्दैन, मूल्य राम्रो आएको बेला बिस्तारै बेच्न सकिन्छ। हाल नेपाली बजारमा किवीको थोक मूल्य प्रति केजी 150-250 र खुद्रा मूल्य 300-400 रहने गरेको छ। यदि एक रोपनी जमिनमा 15-20 किवीका बोट व्यवस्थित रूपमा हुर्काउन सकियो भने वार्षिक 1-2 लाखसम्म सजिलै आमदानी गर्न सकिन्छ। अन्त्यमा पहाड़ी क्षेत्रको बाँझो जमिनलाई उपयोग गर्दै वैदेशिक रोजगारीको विकल्प खोजिरहेका युवाहरूको लागि किवी खेती एउटा दिगो भरपर्दो र उच्च प्रतिफल दिने व्यावसायिक माध्यम बन्न सक्छ। शुरूआतमा थाङ्गा र बिरुवा व्यवस्थापन गर्दा केही लगानी बढ़ी लागे पनि दीर्घकालीन रूपमा यसले दिने प्रतिफल निकै राम्रो मानिन्छ। यदि तपाईँ पनि किवी खेती शुरू गर्ने सोचमा हुनुहुन्छ भने प्राविधिक ज्ञान लिएर गुणस्तरीय बिरुवा र सही जात छनौट गरेर मात्रै अगाडि बढ्नुहोला। यिनै जानकारीहरू सँगसँगै आजको श्रृङ्खलाको समय सकिसकेको छ। यहाँहरूको कुनै पनि समस्या, जिज्ञासा, गुनासाहरू, अन्यहरू छन् अथवा कृषि अन्तर्गतका विषयहरूमा चाहिँ यसरी कार्यक्रममा ल्याइदिए हुन्थ्यो, अनियोल भएका विषयहरू छन् भने यहाँहरूले सिधा हटलाइन नम्बर 98-5-97-192 टेलिफोन, एसएमएस अथवा वाट्सएप गरेर पनि आफ्ना कुराहरू लेख्न सक्नुहुन्छ, पढाउन सक्नुहुन्छ भने असीम सापड़े यहाँहरूको माझबाट बिदा हुने अनुमति पाउँछु। सुदेश रहो, कृषि कर्म गरौं, नमस्कार।
1: हजुरको रेडियो 102.1 MHz।
2: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
3: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र सीएमसी।
2: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
3: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
2: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
3: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
2: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
3: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
2: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
3: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
3: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
4: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
3: सम्पर्क नम्बर 9844021369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।
5: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
6: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
5: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
6: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
5: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
7: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
8: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
5: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9141690669, 9864147788।
8: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
5: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
9: रंग बहार, रंग बहार।
10: वर्ज संगे उपहारे उपहार। बम्पर मा यामाहा रेजियार।
9: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
10: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
9: वर्ज पेंट।

0: हजुरको रेडियो 102.1 MHz।
1: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
2: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
4: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
3: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9513 45701 र 9513 45702 वा सोही नम्बरमा रहेको भाइबर, वाट्सएप, इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
4: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
1: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
5: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0848543998 0848543998।
1: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
5: रामेछाप जिल्लाको 8 स्थानीय तहहरूको संयुक्त पहल। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
5: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।
6: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन। साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका। डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
7: के गर्नु त बुढी,
0: उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
2: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
6: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-22-45-44
2: 9840-37-78-93 ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
7: भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
8: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो चटक्कै।
5: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै थाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
7: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
5: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
2: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
5: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
7: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
9: सम्पर्क नम्बर 0475904669692 99

0: नमस्कार हजुरको रेडियो 102.1 MHz को साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले समाचार हजुरको रेडियो 102.1 MHz तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिको साथ सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारको मुख्य शीर्षकहरूबाट। नेपालमा लगानी गर्न भारतीय व्यवसायीहरूलाई अर्थमन्त्री वागलेको आह्वान। नेपाली कांग्रेसको वडा तहको अधिवेशन आजदेखि शुरू। संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा आज रामेछापमा विभिन्न कार्यक्रम गरियो। नेपाल औषधि व्यवसायी संघ रामेछापको अध्यक्षमा मदन भौकारी चयन। चीनमा विदेशी लगानीको स्वरूप बदलिँदै र विश्व एसियाली खेलकुद एसिया 8 को औपचारिक उद्घाटन समारोह आज हुँदै। रामेछाप नगरपालिकाको अनुरोध।
1: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
2: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
3: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो चटक्कै।
0: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
2: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
0: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
0: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
2: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 98692695998।
7: हजुरको रेडियो 102.1 MHz।
0: अब पुरा समाचार। नेपालले गएको भदौ महिनामा विदेशमा विद्युत बिक्री गरेर 5,09,24,00,000 रूपियाँ आमदानी गरेको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार भारत र बंगलादेशतर्फ 56,56,06,443 युनिट विद्युत निर्यात भएको छ। प्राधिकरणले द्विपक्षीय सम्झौता र विद्युत बजार गरी दुई माध्यमबाट विद्युत निर्यात गर्दै आएको छ। द्विपक्षीय सम्झौता अन्तर्गत भारतको हरियाणा र बिहार राज्यका साथै बंगलादेशतर्फ 42,16,21,000 युनिट विद्युत निर्यात भएर 3,64,25,28,000 रूपियाँ आमदानी भएको छ। यस्तै एक्सचेन्ज मार्केट मार्फत 14,39,85,000 युनिट विद्युत बिक्री गरी 1,44,99,32,000 रूपियाँ आर्जन भएको छ। यसैपछि भोटेपछिमा आएको बाढ़ीको कारण बंगलादेशतर्फको विद्युत निर्यात भने प्रभावित भएको छ। बाढ़ीले चिनिमे र त्रिशुली जलविद्युत केन्द्रको संरचनाका साथै 220 केभी त्रिशुली 3B को हब स्टेशनमा क्षति पुर्याएपछि आपूर्ति रोकिएको छ। प्राधिकरणले अन्य जलविद्युत आयोजनाबाट बंगलादेशतर्फ विद्युत निर्यात पुनः शुरू गर्न भारतीय पक्षसँग आवश्यक स्वीकृतिका लागि अनुरोध गरिसकेको जनाएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता तथा उद्योगीहरूलाई नेपालमा ढुक्क भएर लगानी गर्न आह्वान गर्नुभएको छ। तीन दिने औपचारिक भ्रमणको क्रममा नयाँ दिल्ली पुग्नुभएका अर्थमन्त्री वाग्लेले कन्फेडरेशन अफ इण्डिया इण्डस्ट्री अर्थात सीआईआईले आयोजना गरेको अन्तर्क्रियामा यस्तो बताउनु भएको छ। उहाँले नेपालमा लगानीका लागि अहिले सबैभन्दा उपयुक्त समय रहेको भन्दै उदयमानी क्षेत्रहरूमा लगानी विस्तार गर्न भारतीय व्यवसायीहरूलाई आग्रह गर्नुभएको छ। मन्त्री वाग्लेले डिजिटलाइजेशन, स्वच्छ ऊर्जा, उच्च मूल्यको कृषि, वेलनेस पर्यटन र उत्पादन क्षेत्र नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार भएको उहाँको भनाइ छ। भारतीय व्यवसायीले नेपाललाई बजारको रूपमा मात्र नभएर लगानी, उत्पादन र विश्वव्यापी आपूर्ति श्रृंखलाको रणनीतिक साझेदारको रूपमा हेर्नुपर्ने उहाँको भनाइ छ। सरकारले सुशासन, आर्थिक समृद्धि र लगानी सहजीकरणलाई प्राथमिकतामा राखेको भन्दै उहाँले बजेट र कर प्रणालीमा गरिएको नीतिगत सुधारले नेपालको व्यावसायिक वातावरण थप लगानीकर्ता मैत्री बनेको पनि दावी गर्नुभएको छ। कार्यक्रममा सहभागी भारतीय व्यवसायीहरूले नेपालको लगानी नीति र क्षेत्रगत अवसर बारेमा चासो राख्दै सम्भावित सहकार्यका लागि रूचि देखाएका थिए। भारत भ्रमणको क्रममा मन्त्री वाग्लेले नेपाल भारत आर्थिक सहकार्य, कनेक्टिभिटी, ऊर्जा र पुननिर्माणको विषयमा त्यहाँका उच्च अधिकारीहरूसँग निरन्तर छलफल गरिरहनु भएको छ। संयुक्त राष्ट्रसंघको 81औं महासभामा भाग लिन परराष्ट्र मन्त्री शिशिर खनाल सहितको एक टोली आज भोलि संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दैछ। परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले महासभाको उच्चस्तरीय सत्र अन्तर्गत विभिन्न उच्चस्तरीय बैठक तथा मन्त्रीस्तरीय भेलामा सहभागिता जनाउनुहुनेछ। साथै परराष्ट्र मन्त्री खनालले आफ्नो समकक्षी तथा अन्य विशिष्ट व्यक्तिहरूसँग द्विपक्षीय भेटवार्ता समेत गर्नुहुने कार्यक्रम छ। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री भालेन्द्र शाह 14 सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आउँदो असोज 6 गते अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ। प्रधानमन्त्री शाहले महासभामा असोज 8 गते सम्बोधन गर्नुहुनेछ। नेपाली कांग्रेसको वडा तहको अधिवेशन आजदेखि शुरू भएको छ। कांग्रेसको 15 महाधिवेशन प्रक्रिया अन्तर्गत वडा अधिवेशन शुरू भएको छ। पार्टी सभापति गगन थापाले अधिवेशनको उद्घाटन गर्दै सम्बोधन गर्नुभएको छ। साथै उहाँले आफ्ना मनोनयन दर्ता पनि गराउनु भएको छ। आज र भोलि देशभरि हुने वडा तहको अधिवेशनमा सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायहरूलाई उत्साह प्रदत्त रूपमा सहभागी हुन पार्टीले आग्रह पनि गरेको छ। कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय अनुसार आगामी असोज 16 गतेदेखि 19 गतेसम्म 15 केन्द्रीय महाधिवेशन हुँदैछ। त्यस अन्तर्गत वडा तहको निर्वाचन कार्यक्रमका लागि 77 जिल्लामा निर्वाचन अधिकृत खटाइसकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। तोकिएका 33 जिल्लामा आजै अधिवेशन प्रक्रिया अघि बढ़ेको छ। बाँकी जिल्लाहरूमा स्थानीय अनुकूलता हेरेर अधिवेशन गर्ने तयारी रहेको पनि केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिनुभएको छ। आज काठमाडौँ उपत्यका तथा आसपासको जिल्लाहरू रामेसाप, दोलखा, काभ्रे पलाञ्चोक, सिन्धुपाल्चोक लगायतका जिल्लाहरूमा वडा अधिवेशन आज भएको छ। गण्डकी प्रदेशका सबै जिल्लाहरूमा पनि आजै वडा अधिवेशन भएको छ। यही असोज 8 गते अर्थात आउँदो बिहिबारदेखि 5 दिन नेपालमा ठूलो वर्षा हुने भन्दै सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ। त्रिभुवन विश्वविद्यालयका जल तथा मौसमविद डाक्टर विनोद पोखरेलले असोज 8 गतेदेखि 12 गतेसम्म पूर्वदेखि पश्चिमसम्म भीषण वर्षा हुन सक्ने भन्दै किसान र सर्वसाधारणलाई सतर्कता अपनाउन आह्वान गर्नुभएको छ। यस्तै आजै मौसम तथा पर्यावरणविद उज्जवल उपाध्यायले पनि बंगालको खाँडी र अण्डमान सागरका बीचमा तीव्र गतिमा विकसित भइरहेको न्यूनतापीय प्रणाली अब केही दिनमा चक्रवर्ती आँधीमा परिणत हुने सम्भावना रहेको उल्लेख गर्नुभएको छ। सामाजिक सञ्जालमा लेख्दै उहाँले आँधीमा परिणत भएको त्यसको नाम अर्णव हुने र यसको प्रभाव नेपालमा असोज 8, 9 र 10 पर्ने देखिएको उल्लेख गर्नुभएको छ। ती 3 दिन सुदूरपश्चिम बाहेकका क्षेत्रहरूमा लामो दूरीको यात्रा स्थगन गर्न उपयुक्त हुने भन्दै उहाँले वर्षाको तीव्रता कति हुने भन्ने बारेमा अझै प्रष्टसँग निक्योल हुन बाँकी रहेको पनि उल्लेख गर्नुभएको छ। मौसमविदहरूको अनुमान र सुझावपछि सामाजिक सञ्जालमा चर्चा चुलिएको छ। यसैबीच सरकारी निकाय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले भने अवस्था पूर्ण स्पष्ट भइ नसकेको जनाएको छ। महाशाखाका अनुसार यो प्रणाली नेपालबाट निकै टाढा छ। यद्यपि असोज 6 गतेपछि पूर्वबाट यसको आंशिक प्रभाव शुरू भएर हप्ताको अन्त्यतिर कोशी मधेस र बागमती प्रदेशका केही ठाउँमा अत्याधिक वर्षा हुन सक्ने महाशाखाको साप्ताहिक बुलेटिनमा उल्लेख छ। मौसमविदहरूका अनुसार यो प्रणालीको कारण पहाड़ र हिमाल भन्दा मध्य नेपालको तराई तथा काठमाडौँ उपत्यकामा वर्षाको सम्भावना बढ़ी छ। प्रणालीको दिशा अझै परिमार्जन हुन सक्ने भएकोले अपवाहको पछि नलागेर आफ्ना पछिल्ला सूचनाहरूमा ध्यान दिन पनि महाशाखाले आग्रह गरेको छ। रसुवाको माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाको अडिट तीन सुरुङबाट 11 जनाको शव निकालिएको नेपाली सेनाले जनाएको छ। सेनाले सामाजिक सञ्जालमा लेख्दै भटेपछिमा भदौ 10 गते आएको बाढीपछि सम्पर्कविहीन भएकाहरूको खोजी गर्ने क्रममा भेटिएका 11 वटा शव आज बाहिर निकालेको जानकारी गराएको छ। ती शवहरू सुरुङभित्र जालीमा अल्झिएको र हिलोमा दबिएको अवस्थामा फेला परेको छ। सेनाले हिजो पनि त्यही सुरुङबाट 13 जनाको शव निकालेको जानकारी गराएको थियो। बाहिर निकालिएका शवको थप व्यवस्थापन तथा पहिचानको प्रक्रिया अघि बढ़ाउने सेनाले जनाएको छ।

0: हूँ।
1: एक पटक सोच्नुस् त कि यही हो हाम्रो मानवता, जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध हो।
2: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
3: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
4: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
3: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
4: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
3: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
4: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
3: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
4: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
3: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
1: हजुरको रेडियो 102.1 MHz।
5: हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार। संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा आज रामेछापमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ। दिवसको अवसरमा जिल्ला मूल समारोह समिति रामेछापको आयोजनामा सदरमुकाम मन्थलीमा र्याली तथा प्रभात फेरी गरिएको छ। मन्थली स्थित मदन आश्रित चोकबाट बिहान 7 बजे शुरू भएको र्याली कटर बोट हुँदै जिल्ला समन्वय समितिको कार्यालय परिसरमा पुगेर सभामा परिणत भएको थियो। र्यालीमा जिल्ला स्थित राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, नागरिक समाजका अगुवा, सरकारी कार्यालय तथा विभिन्न संघ संस्थाका प्रमुख, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, शिक्षक र विद्यार्थी सहभागी थिए। दिवसको अवसरमा रामेछाप जिल्लाभित्रका अस्पतालहरूमा उपचारत बिरामीहरूलाई फलफूल पनि वितरण गरिएको छ। नेपाल औषधि व्यवसायी संघ रामेछापको अध्यक्षमा मदन भौकाजी चयन हुनुभएको छ। मन्थलीमा भएको 6ठौं वार्षिक साधारण सभा तथा 23रो अधिवेशनबाट भौकाजी सर्वसम्मत रूपमा अध्यक्षमा चयन हुनुभएको छ। संघको अन्य पदाधिकारीहरूमा उपाध्यक्ष मोहन कुमार श्रेष्ठ, महासचिव विक्रम कुमार श्रेष्ठ, कोषाध्यक्ष कोमल प्रसाद कोइराला र सदस्य अमर योन्जन चयन हुनुभएको छ। संघको रामेछाप दोलखा जिल्लाका अध्यक्ष जीवन कुमार श्रेष्ठको अध्यक्षता तथा मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठको प्रमुख अध्यक्षतामा कार्यक्रम आयोजन गरिएको हो। कार्यक्रममा नेपाल औषधि व्यवसायी संघ बागमती प्रदेशका अध्यक्ष ध्रुव नारायण श्रेष्ठको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा दुई जिल्लाका औषधि व्यवसायी संघका पदाधिकारी तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। नयाँ कार्य समितिले रामेछापमा औषधि व्यवसायको व्यवस्थापन, व्यवसायीको हकहित तथा औषधिको गुणस्तरीय सेवा प्रवाहको क्षेत्रमा काम गर्नेछ। सिन्धुलीको सुनकोशी गाउँपालिका 3 झाँगाझोली स्थित श्री माध्यमिक विद्यालय गुट बजारका प्रधान अध्यापक विनोद नेउपाने निलम्बनमा परेका छन्। सोही विद्यालयमा अध्ययनरत एक बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा आरोप सार्वजनिक भएपछि गाउँपालिकाको शिक्षा समितिले उनलाई निलम्बन गर्ने निर्णय गरेको छ। प्रधान अध्यापक नेउपानेमाथि लागेको आरोप सम्बन्धी समाचार यसअघि नै सार्वजनिक भएको थियो। उक्त विषय बाहिरिएपछि घटनाबारेमा छलफल गर्न पीड़ित भनिएकी बालिकाका अभिभावकहरूलाई विद्यालयमा बोलाइएको थियो, तर छलफलको लागि तय गरिएको दिन शुक्रबार प्रधानाध्यापक नेउपाने विद्यालयमा उपस्थित भएनन्। उनी विद्यालय प्रशासन तथा गाउँपालिकाको सम्पर्कमा समेत नरहेको पाइएको छ। सुनकोशी गाउँपालिकाको अध्यक्ष दिपा बोहरा दालका अनुसार नेउपाने पालिकाको

सम्पर्कमा नआएपछि शिक्षा समितिको बैठक बसेर उनलाई निलम्बन गर्ने निर्णय गरिएको हो। सिन्धुलीको मरिन गाउँपालिकामा 18 वर्षदेखि 27 वर्ष उमेर समूहका युवाहरूलाई लक्षित गरेर उद्यमशीलता विकास तथा स्टार्ट अप सहयोग कार्यक्रम सञ्चालन हुने भएको छ। कार्यक्रमका लागि गाउँपालिकाले 50 जना युवा छनौट गर्ने पालिकाले एक सूचना प्रकाशन गरेर जानकारी दिएको छ। मरिन गाउँपालिकाको समन्वयमा मानव तथा राष्ट्रिय विकास समाज, ह्याम्स नेपाल र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित रूपान्तरण तथा नव प्रवर्धनका लागि युवा सशक्तिकरण परियोजना अन्तर्गत कार्यक्रम सञ्चालन गर्न लागि पालिकाले प्रकाशन गरेको पत्रमा उल्लेख गरिएको छ। युवालाई उद्यम विकास सम्बन्धी क्षमता वृद्धि गराई व्यवसाय सञ्चालनको लागि आवश्यक सहयोग प्रदान गर्ने उद्देश्य रहेको पनि बताइएको छ। जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्न र हिमताल संरक्षणको माग गर्दै मनास्लु क्षेत्रका बासिन्दाहरूले आमरण अनसन शुरू गरेका छन्। गोर्खाको चुम्नुब्री गाउँपालिका एक सामा गाउँका दावा नुर्बु लामासहित 11 जना युवाले जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्ने सहित 8 बुँदे माग राख्दै हिजोदेखि मनास्लु आधार शिविरमा आमरण अनसन शुरू गरेका छन्। उनीहरूले मनास्लु बेस क्याम्प भन्दा माथि 4,900 मिटर उचाइमा अनसन थालेका छन्। मागपत्रमा मनास्लु आधार शिविर तथा पुङ्गेन गुम्बामा नयाँ हिमताल थप भइरहेकोले यसबाट उत्पन्न हुने जोखिमको अध्ययन तथा यसबाट बच्न अप्नाउनुपर्ने उपायको खोजी गर्न सरकार समक्ष माग गरिएको छ। सशस्त्र प्रहरी बलले पश्चिम नवलपरासीबाट 80 लाख रूपियाँ भन्दा धेरैको मोबाइलको पार्ट्स बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस सेमरीले गैराती बर्दघाट नगरपालिका 4 झाडीमा लुकाइराखेको सामान बरामद गरेको छ। विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस सेमरीबाट सशस्त्र प्रहरी निरीक्षक जगन्नाथ पौडेलको नेतृत्वमा खटेको टोलीले झण्डै 80,30,000 रूपियाँ बराबरको मोबाइलको पार्ट्सहरू, मोबाइल ब्याट्री, टेम्पर ग्लास, इयरबोट लगायतका सामग्रीहरू बरामद गरेको छ। बरामद सामान आवश्यक कार्यवाहीका लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको शस्त्र प्रहरीले जनाएको छ। चीनमा चालू वर्षको पहिलो 8 महिनामा समग्र विदेशी प्रत्यक्ष लगानी घटेको भए पनि उच्च प्रविधिसँग सम्बन्धित उद्योगमा भने विदेशी लगानी उल्लेख्य रूपमा बढ़ेको छ। चीनको वाणिज्य मन्त्रालयका अनुसार जनवरीदेखि अगस्तसम्म उच्च प्रविधि उद्योगमा वास्तविक रूपमा प्रयोग भएको विदेशी लगानी 35.1% बढ़ेको छ। यो अवधिमा कुल 42,582 नयाँ विदेशी लगानी भएको उद्यम स्थापना भएका छन्। यद्यपि चीनमा वास्तविक रूपमा प्रयोग भएको कुल विदेशी प्रत्यक्ष लगानी 5.3% घटेर 479.95 अर्ब युआन कायम भएको छ। यसले चीनमा समग्र विदेशी लगानीको प्रभाव केही कमजोर भए पनि उच्च प्रविधि, अनुसन्धान तथा विकास र उन्नत उत्पादन जस्ता क्षेत्रमा विदेशी लगानीकर्ताको चासो बढ़िरहेको देखाउँछ। र अन्त्यमा खेल समाचार। आज विश्व एसियाली खेलकुद एसियाडको औपचारिक उद्घाटन समारोह हुँदैछ। जापानको आइची नागोयामा आयोजना भइरहेको उद्घाटन समारोहमा सहभागी हुने मार्च पासमा नेपालको राष्ट्रिय झण्डा बक्सिङका चन्द्रबहादुर थापा र कबड्डीकी मानमती विष्टले बोक्नुहुने भएको छ। राष्ट्रिय खेलकुद परिषदका अनुसार चन्द्रबहादुर थापा दुबईमा भएको आइभा विश्व पुरूष बक्सिङ च्याम्पियनशीपको काँस्य पदकको विजेता हुनुहुन्छ। यस्तै मानमती विष्ट 19 एसियाली खेलकुदमा ऐतिहासिक काँस्य पदक जितेको नेपाली महिला कबड्डी टोलीकी कप्तान हुनुहुन्छ। यो खेलमा नेपालबाट 21 खेलमा 135 खेलाड़ी सहभागी छन्। आजदेखि औपचारिक रूपमा शुरू हुने प्रतियोगिता यही असोज 18 गतेसम्म चल्नेछ। साँझ 6 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य शीर्षकहरू फेरि पठाक। नेपालमा लगानी गर्न भारतीय व्यवसायीहरूलाई अर्थमन्त्रीको आग्लेको आह्वान। नेपाली कांग्रेसको ओडा तहको अधिवेशन आजदेखि शुरू। संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा आज रामेछापमा विभिन्न कार्यक्रम गरियो। नेपाल औषधि व्यवसायी संघ रामेछापको अध्यक्षमा मदन भौकाजी चयन। चीनमा विदेशी लगानीको स्वरूप बदलिँदै र विश्वौं एसियाली खेलकुद एसियाडको औपचारिक उद्घाटन समारोह आज हुँदै।
अवस्था हजुरको रेडियो 102.1 MHz तमाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको साँझ 6 बजेको हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ सन्ध्या।

0: रंग बहार रंग बहार
1: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: वर्ज पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुशी बढाउ उपहार जित्ने अवसर पाउ
0: वर्ज पेन्स
2: सहयोगका लागि हार्दिक अपील रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ उहाँलाई अहिले समस्या परिरहेको छ उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ बोनम्यारो प्रत्यारोपण गर्न 40,00,000 रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिबिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ आफूले सकेको सहयोग गरिदिनुहोला थप जानकारीका लागि सम्पर्क नम्बर 97406969
3: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना
2: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो यस रोगका लक्षणहरू निम्न हुन सक्छन्
3: अचानक उच्च ज्वरो आउनु
2: टाउको दुख्नु
3: आँखाको पछाडि पट्टिको भागमा दुख्नु
2: हार जोड्ने तथा मांसपेशी दुख्नु
3: वाकवाकी लाग्नु बान्ता हुनु
2: शरीरमा बिमिरा आउनु
3: डेंगू रोगको रोकथामका उपायहरू
2: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ
3: घर वरिपरि सफा राख्नुपर्छ डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ कुलर फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ
2: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ
3: डेंगू रोगको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ
2: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप
4: तपाईँले त हुल्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ कहाँबाट ल्याउनु भयो दाजु
5: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी
4: हुर्केकै गिरिराज चल्ला 150
5: हजुर हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्
6: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स
5: विराज किसानको साथी
6: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता
5: प्रोप्राइटर जय मानन्दर फोन 0848540239 0848540533 र 98540240239 विराज सप्लायर्स कटहर बोर्ड छेउ मन्थली रामेछाप

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाउँ।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडान नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाउ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश। के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
2: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
2: सम्पर्क नम्बर 0845410043, 9863024422।

0: नमस्कार। संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएनले उत्पादन तथा प्रसारण गर्दै आएको छ। जनतालाई सांसद र संसदप्रति र संसद र सांसदलाई जनताप्रति उत्तरदायी बनाउने उद्देश्यले सामुदायिक सूचना नेटवर्क सीआईएनले संवाद श्रृंखला हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग दाङ क्षेत्र नम्बर 3 निर्वाचित सांसद कमल सुवेदी हुनुहुन्छ। हार्दिक स्वागत।
1: नमस्ते।
0: तपाईसँग युवा अभियन्ताको रूपमा कुराकानी गर्दा गर्दै अहिले सांसदको रूपमा हामी कुराकानी गरिराखेका छौं, यसलाई यहाँले व्यक्तिगत रूपमा चाहिँ कसरी लिनुहुन्छ? त्यहीमा रहेको
1: यस्तो छ, सर्वप्रथम के कुरा महत्वपूर्ण कुरा हो भने हाम्रो जीवनको विभिन्न पाटा हुन्छन् होइन। हामीले आफ्नो पेसागत जीवनमा एउटा भूमिका हुन्छ, राजनीतिक जीवनमा अर्को भूमिका हुन्छ। तर म त 79 नै जनताकै सेवा गर्छु भनेर म निर्वाचनमा उमिएको थिएँ। अब हामी 82 निर्वाचित भएर आएँ
0: भनेको युवाको क्षेत्रमा क्रियाशील हुँदा हुँदै पनि विभिन्न प्रकारको आयाम र अवसरहरू छ भन्ने चाहिँ यसलाई स्थापित गर्ने भयो।
1: यसमा यस्तो छ, अहिले त हामी जेएनजी आन्दोलन पश्चातको यो निर्वाचन हो, यो नियमित निर्वाचन नभएर यो चाहिँ एउटा विशेष परिस्थितिमा भएको निर्वाचन हो। त्यसले राष्ट्रिय स्वतन्त्र पार्टीलाई चाहिँ एउटा अभूतपूर्व जनादेश पनि दिएको छ। त्यो भन्नुको अर्थ यो हामी अहिले सांसद हुनुभन्दा अगाडि पनि जेएनजीको त्यो आन्दोलन पछाडि हेऱ्यो भने त क्याबिनेटमै पनि युवाहरूको एउटा सम्मानजनक उपस्थिति सुरु भइसकेको अवस्था थियो। अहिले त संसदमा प्रतिनिधित्व युवाको राम्रो छ होइन, त्यति मात्र होइन, क्याबिनेटमै हेर्नुभयो भने त झण्डै झण्डै 70% जस्तो त युवाहरूकै भूमिका छ। अब यसरी हेर्दाखेरि चाहिँ हामीले हिजो विगतमा भन्दै आएको नीति निर्माण र नेतृत्व तहमा युवाहरूको सार्थक र अर्थपूर्ण सहभागिता हुनुपर्छ भनेको थियौं। त्यो सहभागिताको दृष्टिकोणबाट चाहिँ अब एक किसिमले भने राज्यको धेरै क्षेत्रमा चाहिँ युवाहरूको सहभागिता छ। अब त्यो युवाको सहभागितासँगै चाहिँ परिणामको लागि चाहिँ काम गर्नुपर्ने बेला छ। जस्तै मुलुकमा रोजगारीको अवसरहरू सिर्जना गर्नुपर्ने कामहरूको बेला छ भने सानो सानो हाम्रो अब नेपालमा 3 सरकार छ, संघ प्रदेश स्थानीय तह होइन, तर नागरिकलाई त्यो वाडा तहको काम र संघीय सांसद बीचको त फरक छ नि त। काम गर्ने जिम्मेवारी या कानूनी दायरा त्यो कुरा पनि हामीले बुझाउँदै जानुपर्नेछ भन्दाखेरि यो दुईवटा भूमिका बढी हुने रहेछ हामीसँग। एउटा चाहिँ कानून लेखनको चाहिँ मुख्य भूमिका हो, तर जनताको अपेक्षा चाहिँ अब विकास र सँगसँगै जनप्रतिनिधि भइसकेपछि हाम्रो उहाँले आफ्नो कुरा कहाँ राख्ने त भन्दा जनप्रतिनिधि कहाँ राख्ने भन्दाखेरि चाहिँ धेरै कुराहरूसँग चाहिँ हामी ठोकिनु पर्दो रहेछ।
0: यहाँले पहिलो पटक अथवा पहिलो प्रयासमै सांसदको रूपमा यहाँ निर्वाचित हुनुभयो अथवा त्योभन्दा अगाडि पनि आन्तरिक अथवा खुलेरै पनि पटक पटक त्यो अरू पार्टी अथवा अरू क्षेत्रबाट पनि लडाइ गर्नु थिएन?
1: म 79 राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना पश्चात नै पार्टीसँग जोडिएको थिएँ र 79 जो असारमा पार्टी स्थापना भयो, म अब मङ्सिरमा हाम्रो निर्वाचन थियो 79 म मङ्सिरकै निर्वाचनमा दाङ क्षेत्र नम्बर 3 प्रतिनिधिसभाको उम्मेद्वार नै थिएँ। म यसपटक दोस्रो पटक मेरो निर्वाचनको अनुभव हो र भन्दा पनि त्यो बेला मलाई 15,500 मत दिनुभएको थियो र त्यो बेला धेरै नागरिकले भन्नुहुन्थ्यो कमल भाइ तपाईँले मतले हारे पनि मनले जितेको, यति मत आउँछ भने थाहा पाए भए हामी तपाईँलाई जिताउन सक्दो रहेछौ र तपाईँ अर्को पटक त स्योर हो भन्नुहुन्थ्यो। र म यसपालिको निर्वाचनमा पनि त्यो जनतासँगको मेरो 3 कनेक्सन थियो र मैले निर्वाचनमा चाहिँ मैले म विजय हुन्छु भन्ने कुरामा करिब करिब म निश्चिन्त थिएँ र मतान्तरको कुराकै विशेषमा हामी चुनावी प्रचारमा पनि हामी त्यसरी गाथ्यौं। र अहिले निर्वाचन पश्चातको समयमा फर्केर आउँदाखेरि चाहिँ हामीले जनतासँगको दूरी जहिले सँगै राखिराख्नु पर्ने रहेछ। म सकेसम्म कोसिस गरिरहेको हुन्छु कि म डाइरेक्ट कम्युनिकेसन गर्छु मेरो नागरिकसँग, जुनसुकै समस्या परोस् त्यसले चाहिँ जनता र एउटा जनप्रतिनिधिसँगको दूरी चाहिँ बढ्न हुँदैन, एकदम दूरी घट्नुपर्छ, एकदम क्लियर उहाँहरूले आफ्नो कुरा जुनसुकै समयमा जस्तो अवस्थामा पनि राख्न सक्नुपर्छ र त्यो जवाबदेहिता चाहिँ हामीसँग पनि हुनुपर्छ भन्ने मेरो मान्यता राख्छु। म त्यही अभियानमा हिजो पनि थिएँ, आज पनि छु।
0: अब अरू सांसदको हेर्ने हो भने कोही बाउ बाजेदेखि नै पार्टीमा लागेको अनि पार्टीमै लागेर एउटा सांसदको रूपमा जितेर अगाडि बढ्न खोज्ने एक खालको हुन्छ। अब युवाको क्षेत्रमा लामो समय तपाईँले जुन खालको अभियान चलाउनु भयो यसमा तपाईँले के फरक पाउनुभयो? यो युवा अभियन्ताको रूपमा काम गर्दै गर्दाखेरि धेरै कुरा सिकियो ताकि अहिले अलि सजिलो भयो, अथवा युवाको क्षेत्र फरक खालको रहेछ, यता सांसदको चाहिँ फरक परेर अलि न्युल त्यस्तो खालको केही अनुभव जस्तो?
1: त्यस्तो यस्तो रहेछ, खासमा हामीले म त युवा अभियानको रूपमा मात्रै पनि होइन, म खास यो नीति निर्माणको तहमा त सांसदहरूलाई पनि हामी ट्रेनिङ दिन्थ्यौँ या त्यो कार्यशालामा म सहभागी हुन्थे भनेपछि हामीले त्यो बेलामै नीतिगत रूपमा थुप्रै बहसहरू गर्थ्यौँ। तर मुद्दा चाहिँ के हुन्थ्यो भने युवाको चाहिँ नेतृत्वको मुद्दा हुन्थ्यो या क्लाइमेट चेन्जको मुद्दा हुन्थ्यो या बायोडाइभर्सिटीको मुद्दा हुन्थ्यो या चाहिँ युथ इम्प्लोइमेन्टको कुरा हुन्थ्यो, यसरी इस्युगत कुरा हुन्थ्यो। तर हामीले कुरा गर्ने भनेको चाहिँ पोलिसीहरूमा रिफर्म गर्नुपर्छ भनेर हामीले काम गर्थ्यौँ, युवा नीति बनाउनेदेखि मन्त्रालय बनाउनेदेखि लिएर त्यो नीतिगत रूपमै काम गरेको कारणले चाहिँ बाहिर बसेर काम गर्नु र भित्र बसेर काम गर्नुको चाहिँ केही फरक हुँदो रहेछ। हामीले बाहिर बस्दाखेरि चाहिँ सबै कुरा चाहिँ सहज रूपमा भइहाल्छ जस्तो लाग्थ्यो भने भित्र हेर्दाखेरि त्यो प्रोसिडियर ड्यु प्रोसेसले चाहिँ कहिलेकाहीँ हामीले सोचेको कुराहरू पनि हामीले गर्न पाइरहेको हुँदैन, त्यो चाहिँ फरक हुँदो रहेछ।
0: अब तपाईँले राष्ट्रिय युवा गैर सरकारी संस्था महासंघको संस्थापक केन्द्रीय अध्यक्षको रूपमा तपाईँ कार्यरत हुनुहुन्छ, गुड गभर्नेन्स प्रोटेक्सन फोरमको संस्थापक अध्यक्षको रूपमा, त्यसै गरी अब सामुदायिक रेडियो हापुरेको स्थापनामा पनि तपाईँ आफै नेतृत्वदायी भूमिकामा हुनुहुन्छ, त्यसै गरी जलवायु परिवर्तन अब राष्ट्रिय युवा परिषद गठनमा पनि तपाईँहरू भयो होइन, त्यसो हुँदाखेरि जहाँ पनि तपाईँले विगतमा काम गर्नुभयो त्यसको बिउ रोप्ने कामको रूपमा तपाईँ आबद्ध हुनुभयो होइन, अब सांसदको रूपमा संसदमा प्रवेश गर्ने बित्तिकै त्यहाँ पनि केही नयाँ सकिन्छ कि भनेर लाग्नुभयो, त्यसको राम्रै संकेतहरू प्राप्त भयो अथवा त्यहाँ अलग रहेछ काम गर्ने शैली?
1: यस्तो छ, मैले विषयगत रूपमा मैले मेरो एजेन्डा पनि निर्वाचनको बेला प्रश्न राखेको थिएँ, मैले चाहिँ जनतासँग चाहिँ दुईटा कुरा गरेको थिएँ, एउटा चाहिँ मैले सकेको इमान्दार प्रयत्न गर्छु, पहिलो काम चाहिँ मेरो कानून निर्माण हो, तर सँगसँगै मैले विकासमा पनि किन मेरो क्षेत्र अलि पछाडि छ भने त्यसलाई माथि ल्याउनलाई पनि मैले काम गर्नुपर्छ, जनताको जीवनस्तरदेखि लिएर त्यहाँको पूर्वाधार विकासमा पनि मेरो सहयोग हुनुपर्छ भन्ने छ, र मैले देवानदेखि मेरो आफ्नो वाचापत्रसँग र जनतासँग जसरी मैले कुरा गरेको थिएँ त्यही दृष्टिकोणमा म लागिरहेको
0: कानून र विकास सँगसँगै
1: छ, किनभने नेपाल जस्तो देशमा चाहिँ सांसदहरूले सबै कानून बनाउँछु भन्ने मात्रै कुरा पनि होइन रहेछ,
0: तर विकास निर्माण सांसदको काम होइन भन्छन्,
1: यसरी भनेको छु, जस्तै विकास दुईटा हो, हामीले बुझाउनु पर्ने कुरा के छ भने वाडाले वाडा तहले गर्नुपर्ने विकासको काम चाहिँ वाडा तहले नै गरिदिनुपर्छ र वाडाको मान्छेको जवाबदेहिता वाडा तहमा हुन्छ, यो जवाबदेहितादेखि उहाँहरू भागिराख्नु भएको छ भन्ने कुरामा चाहिँ म त्यो महसुस गर्छु, किनभने यदि वाडाको समस्या वाडा अध्यक्षहरूले राम्रोसँग सम्बोधन गरिदिने हो भने त्यो मेयर कहाँ या अध्यक्ष कहाँ कम पुग्न सक्छ, मेयर र अध्यक्षले वडा अध्यक्षले सम्बोधन नगरिरहेका कुराहरू उहाँको क्षेत्राधिकारभित्रको कुरा सम्बोधन गरिदिनु हो भने जनताको अधिकांश कुराहरू त्यहाँबाट पूरा हुन सक्छ, त्योदेखि बाँकी रहेको पनि प्रदेश छ, हामीसँग प्रदेश सांसदहरूले प्रदेश अन्तर्गतको समस्याहरू चाहिँ सहज रूपमा सम्बोधन गरिदिनु भने नागरिक कहाँ आउँछ, संघको एउटा सांसदसँग त्यो समस्याहरू कम आउनु पर्थ्यो नि, तर हामी कहाँ आउने समस्याहरू यस्तो कुरा आउँछ भने तपाईँ आफैलाई पनि अचम्म लाग्न सक्छ, भन्नुपर्छ हामीले संविधान तह तीन तहको सरकारको परिकल्पना गर्यौं होइन, तर अधिकारको हिसाबले स्पष्टता नभएर हो या कानून निर्माणको स्पष्टता नभएर हो या त्यो जनतालाई हिजोदेखि सांसदले चाहिँ विकास बाँड्ने अभ्यासको कारणले हो, यो अलिकति जनतामा कन्फ्युज पनि देखिन्छ,
0: भनेको जसले जुन काम गर्नुपर्ने हो त्यो नगरेको कारणले सांसदहरूले कानून मात्रै होइन विकास पनि
1: हेर्नु परेको छ, तर अलिकति चाहिँ के हो भने विकास हुँदै होइन भन्ने तर्क होइन, जस्तै स्थानीय तहले गर्नुपर्ने कुरा प्रदेशले गर्नुपर्ने क्षेत्राधिकारको कुराको विकासको कुरा चाहिँ उहाँहरूले नै गर्ने समन्वय गर्ने हो, तर राष्ट्रिय रणनीतिका ठूला कुराहरूको काम त कसले गरिदिन्छ भनेपछि त्यो क्षेत्राधिकार त फेरि संघ सरकारको हो नि, त संघ सरकारको सांसद भइसकेपछि त संघ सरकारसँग उसले समन्वय त गरिदिनु पर्यो, भनेपछि विकास उसले गर्ने होइन उसले समन्वय गरिदिने हो, किनभने सांसदले विकासै आफैले गर्ने होइन, विकास निर्माणको काममा पनि उसको सहजीकरण समन्वय चाहिँ जनताबाट अपेक्षित हुन्छ र अहिलेसम्म हामीसँग लोकतन्त्र अझै सुदृढ नभइसकेको बेला चाहिँ त्यो चाहेको, तर मूलभूत कानून हो, तर कानून बनाउँदाखेरि पनि तपाईँलाई म आज एउटा कुरा चाहिँ सेयर गरौँ, मैले चाहिँ के सोचेको थिएँ भने मैले निर्माण गर्ने कानूनमा चाहिँ मैले सोचेको कुराहरू पूरा हुन्छ या मैले जनताको मुद्दालाई चाहिँ मैले कानूनी भाषामा चाहिँ राख्छु र त्यो भोलिको दिनमा चाहिँ सहज रूपमा जान्छ भन्थ्यो, तर हाम्रो प्रोसेस चाहिँ के हुन्छ भने हाम्रो ड्राफ्टिङमै समस्या छ भन्छु, मैले अस्ति सदनमा पनि त्यो कुरा उठाएको छु, जस्तै कानूनको ड्राफ्ट गर्ने कुरा चाहिँ संसदलाई या सांसदलाई र संसदीय समिति मार्फत भइदियो भने चाहिँ पहिले नै त्यो सुरुवात हुँदाखेरि नै त्यो ड्राफ्टिङ टिमको मान्छे चाहिँ त्यही सांसदहरूसँग बसेर प्रोसेस सुरु हुनु पर्थ्यो। अहिले त हाम्रो मसुदा बनाउने कुरा चाहिँ अब कानून मन्त्रालय छ, कानून मन्त्रालय अब आयोगलाई मसुदा यसको ड्राफ्टिङ टिमले त्यहाँबाट ड्राफ्ट गर्छ, मन्त्रीले चाहिँ ल्याएर चाहिँ सरकारमा पठाउनुहुन्छ, मन्त्रालय अब क्याबिनेटमा पठाउनुहुन्छ, क्याबिनेटले त्यसलाई पूर्व स्वीकृति दिन्छ अनि संसदमा त्यसको प्रक्रियामा आउँछ, संसदमा सैद्धान्तिक छलफल भनेर जान्छ, सैद्धान्तिक छलफल पछि फेरि दफावार छलफल भनेर कुनै समितिमा पठाइन्छ, समितिमा पठाए पनि छलफल हुन्छ, संशोधन हाल्नको लागि 72 घण्टाको समय हुन्छ, हामीले हाल्छौँ। तर अहिलेसम्मको अभ्यास चाहिँ सरकारले लिएको संशोधन चाहिँ यदि जेन्युनली सांसदले हालेको छ भने त्यहाँ सत्ता पक्ष र प्रतिपक्ष हुनु हुँदैन, यदि सांसदको त्यो प्रस्ताव चाहिँ जेन्युन छ भने एक्सेप्ट हुनु पर्थ्यो। तर हाम्रो अभ्यास चाहिँ के रहेछ भने यदि बहुमत छ भने चाहिँ सरकारले ल्याएको संशोधन चाहिँ पास गर्ने पूर्ववत अभ्यास रहेछ
0: भनेको सोचेको चाहिँ छैन रहेछ कानून निर्माणको
1: कुरा नै संशोधन गर्न जरुरी रहेछ कि कानून निर्माणमा चाहिँ सांसदहरूको रोल अझै बढी अपेक्षित रूपमा चाहिँ आउनुपर्छ, त्यो चाहिँ संविधानमय व्यवस्था गरेर हुन्छ कि कानूनै बनाएर हुन्छ कि त्यो अधिकारको दायरा बढाउनुपर्छ।
0: त्यसो भए अनि यो तपाईँले जुन खालको कानून निर्माणको प्रक्रिया खोजिराख्नु भएको छ नि प्रत्यक्ष संलग्नता सांसदकै सुरुवातदेखि होस् भनेर, अनि अहिले त झण्डै दुई तिहाई त अनि राष्ट्रपतिकै छ, तपाईँ राष्ट्रपतिकै सांसद रूपमा हुनुहुन्छ, अनि त्यो तपाईँले खोजेको जस्तो अथवा सांसदहरूले चाहे जस्तो बनाउनको लागि सुरुवात भयो अथवा अगाडि बढ्नै सकेन?
1: होइन, हामी बहस नै छौँ, हाम्रो त पार्टीमा हाम्रो यस्तरी हुनुपर्छ भन्ने लेभलमा मूल नेतृत्वकैले पनि त्यो कुरा उठाइराख्नु भएको छ। हामी आफैले पनि कम्तीमा हिजो विगतको अभ्यास के थियो भन्ने नहेरौँ, हाम्रो अभ्यासलाई चाहिँ अलिकति गतिशील बनाऊ, होइन यो आज भन्ने एउटा कानून राम्रो कानून बनेन भने त जनताले लामो समयसम्म अदालतमा झन्झट बेहोर्नु पर्दो रहेछ, होइन सरकारी कार्यहरूमा उहाँहरूको झन्झट बेहोर्नु पर्दो रहेछ भने जो हामीले सुशासन र डेलिभरीको उद्देश्यका साथ चाहिँ हाम्रो म्यान्डेट थियो अनि त्यो म्यान्डेटलाई हामीले पूरा गर्नलाई त अलिकति फास्ट ट्र्याक पनि चाहिने रहेछ भन्नुको अर्थ सबै कुरा हामीले चाहिँ पूर्ववत अवस्थामा राखेर चाहिँ हामीले फेरि नयाँ कुरा मात्रै होइन कि अलिक चाँडो अलिक गतिशील र राम्रो कानून अझ गुणस्तरीय कानून भन्छु, त्यो कानून भन्ने कुरामा चाहिँ सांसदहरूको सहभागिता मात्रै होइन अरू स्टेकहोल्डरको पनि सहभागिता चाहिन्छ। तर हाम्रो चाहिँ अलिक सहभागिता मोडललाई भन्यो भने एउटा कर्मकाण्डी जस्तो भएको छ, त्यसलाई चाहिँ साँच्चै जुन क्षेत्रसँग चाहिँ हामीले कानून बनाउँदैछौँ भने त्यो क्षेत्रको मान्छेहरूसँग व्यापक कन्सल्टेसन गर्नु पर्यो, अनि सांसदहरूले पनि उहाँहरू किन जनतासँग डाइरेक्ट ठोकिन्छ त्यस कारण सांसदहरूको पोइन्ट अफ भ्यू पनि लिनु पर्यो, त्यो कानून उत्पत्ति गर्दाखेरिको पृष्ठभूमि के थियो हामीले विगतमा हेर्दाखेरि एसेसमेन्ट गर्नु पर्यो, त्यसको इम्प्याक्ट के छ भनेर पनि हेर्नु पर्यो, त्यो कानून कति समयको लागि हो, एउटा कानून अनन्तकाल त चल्दैन नि, भनेपछि कानूनको रिभ्यू गर्ने कुरा पनि कानूनमै लेख्नु पर्यो कि कति समयसम्म चाहिँ त्यो एनमा चाहिँ हामीले रिभ्यू गर्छौँ, त यसरी बाध्यकारी प्रावधानहरू हामीले चाहिँ बनाउन सकेनौँ भने त के हुन्छ भने त कानून त बन्यो, हामीले चाहिँ संशोधन गर्छौँ, अहिले त कतिपय कानून संशोधन गर्दाखेरि यो बनाउन खोजेको मर्मभन्दा संशोधनले फरक ल्याइरहेछ भने त्यो कानूनलाई खारेज गरेर फेरि रिराइट गरेर पनि नयाँ ल्याउनु पर्ने हुनसक्छ भने, तर कानून निर्माणको जो बहस हुनु पर्थ्यो त्यो बहसहरू चाहिँ अलिकति तुलनात्मक कम पनि भएको जस्तो देख्छु, मैले मिडियामा गएँ भने पनि खालि चाहिँ तपाईँको यो मान्छेले यो बोल्यो र त्यो बोल्यो भन्ने कुरासँग बहस छ, त्यसले चाहिँ नेपाली समाजलाई कतिको प्रभाव पार्छ भन्ने कुरासँग त अर्थ हुँदैन,
0: अहिले
1: कानूनको विषयमा चाहिँ बहस हुनु पर्थ्यो, तर हामी आइसकेपछि विगतको अभ्यासहरू हेर्नुभयो भने यसपटक कानून निर्माणको प्रक्रिया चाहिँ अलिकति द्रुततर गतिमा बढेको छ र हाम्रो कानून मन्त्रीले पनि भन्नुभएको छ यो वर्षलाई चाहिँ कानून बनाउने वर्ष, किनभने हामी संविधान बनेको 10 वर्ष पूरा गर्दाखेरि पनि हामीले संघ प्रदेश स्थानीय तहमा बन्नुपर्ने थुप्रै कानूनहरू बनाउन सकेनौँ, जसले गर्दाखेरि चाहिँ त्यो अधिकार क्षेत्रमा समस्या या नागरिकमा अलिकति कन्फ्युजन या शासकीयहरूमा पनि सन्तुलन र सहकार्यको भावनाले कमजोर देखिन्छ, त्यसलाई चाहिँ हामीले बढाउनु पर्नेछ।
0: तपाईँसँग कुराकानी गर्नुको अघिल्लो दिन सर्वोच्च अदालतले कानून निर्माण अथवा संविधानमा केही संशोधन आवश्यक हो भने दुवै सदनबाट झन्डै दुई तिहाईको भन्यो होइन, अनि यसले चाहिँ कतिको ठूलो धक्का पर्यो अहिलेको?
1: अब यस्तो छ, त्यसमा चाहिँ मैले अघि हजुरले नै भन्नुभएको थियो तपाईँहरू जोसँग झन्डै दुई तिहाईको बहुमत छ तर कानून बनाउनु, म धेरैजनालाई भन्छु हामीसँग हामी एउटा उसमा मात्रै छौँ के भन्छ सरकारको प्रतिनिधि सभा मात्रै छौँ, एउटा राष्ट्रिय सभामा मात्रै होइन, म धेरैजनालाई भनिरहन्छु हामी चारवटा सभामध्ये हामी जम्मा एउटा सभा हो होइन, हामी स्थानीयमा छैनौँ, त्यो स्थानीयले पनि कानून बनाउँछ, स्थानीय सरकारको पनि आफ्नै छुट्टै त्यो अझ कार्यकारी र विधायकी दुईटै अधिकार छ, स्थानीय सरकारलाई बलियो पनि छ, त्यसपछि प्रदेश सभामा जानुभयो भने प्रदेश सभामा हामी छैनौँ, अब राष्ट्रिय सभामा हामी छौँ, त्यहाँकै प्रतिनिधित्व भएर आउँदाखेरिसम्म चाहिँ राष्ट्रिय सभा बन्ने हो, पछि अब राष्ट्रिय सभामा पनि कानून के अरे तपाईँको प्रतिनिधि सभा राष्ट्रिय अब प्रतिनिधि सभामा हामी छौँ, त्यस्तै हामीले पास गर्ने कानून पनि प्रतिनिधि सभाबाट राष्ट्रसभामा जान्छ र राष्ट्रसभाले पनि त्यसलाई पास गरेपछि हामी कहाँ आउने हो। त्यसकारण कानून निर्माणको चक्र चाहिँ मा अब मलाई चाहिँ आशा के हो भने राष्ट्रिय स्वतन्त्र पार्टीलाई अब आउने निर्वाचन जो हामी स्थानीय तहको निर्वाचन र प्रदेशको निर्वाचन हामी सँगै गरेर आउँ भने त्यसले चाहिँ राष्ट्रिय सभामा पनि हाम्रो केही संख्या मा त्यसले प्रभाव पार्छ र
0: अबको चुनावमा तपाईँहरूले उठाउने यही होला हैन, तीन ठाउँमा हामी छैनौ नहुँदाखेरि हामीले काम गर्न सकेनौ।
1: त्यो कुरा त हामीले भन्नै परेन किनकि हिजो नै सर्वोच्च अदालतको तपाईँले फैसला हेर्नुभयो भने चाहिँ होइन दुई तिहाई चाहिँ दुवै सदनबाट चाहिँ हुनुपर्छ भन्ने कुराको स्पष्ट व्याख्या नै त्यही बेसमा हो कि हामी प्रतिनिधि सभामा चाहिँ पुग्यौं करिब करिब होइन अब तर राष्ट्रिय सभामा त हामी पुग्नै पर्ने पनि रहेछ भन्ने कुराको त एउटा एभिडेन्स त्यो पनि हो।
0: अनि संसदको यात्रा चाहिँ कस्तो लाग्दैछ? संसद धेरै लामो समय त भएको छैन, बैठक सुरु भयो
1: यस्तो छ। म आफूले संसदमा सकेसम्म अहिलेसम्म मैले हेर्नुभयो भने दुई तीनवटा मात्रै संसदको बैठक, त्यो पनि विदेश भएको बेला या नेपालमा कुनै दिन बिरामी या कोही एकदम पार्टीको या इमर्जेन्सी कुनै काम बाहेक मैले एकदमै धेरै संसदमा चाहिँ एक्टिभ ले पार्टिसिपेसन भइरहेको छु होइन। त्यो एउटा के भने हामी संसद भने हामीलाई पठाएको त खास मूल काम चाहिँ हाम्रो संसदमा उपस्थिति सँगसँगै हाम्रो संसदमा हुने छलफल होइन बहस र समितिमा हुने किन मिनी पार्लियामेन्ट भनिन्छ, संसद बाहेक पनि समितिहरूको बैठक हुन्छ होइन, त्यहाँ हामीले दिने कुराले नै अनि त्यति मात्र होइन संशोधन। तपाईँले हेर्न थाल्नु भने मैले धेरै विधेयकहरूमा चाहिँ एकदमै मिहिन ढङ्गले संशोधन गरिराखेको छु। त्यसकारण मैले चाहिँ एउटा विधायकी कर्म चाहिँ त्यतिकै गरिरहेको छु र म जनतासँग पनि पटक पटक म एक महिना दुई महिनाको फरकमा म निर्वाचन क्षेत्र जान्छु, जनताको कुरा सुन्छु, यहाँ सरकारका विभिन्न मन्त्रालयगत उहाँहरूले दिनुभएको सुझावलाई मैले मन्त्रालयमा समन्वय गरिदिन्छु। कतिपय अब जनताको अपेक्षा अहिले नै पूरा होस् भन्ने त छ तर मैले प्रयास गर्ने हो किनभने म त कार्यकारी भूमिकामा त हुँदैन
0: भनेको संसदमा सबभन्दा धेरै उपस्थिति होस् भनेर त्यो एक प्रकारको प्रतिस्पर्धा चाहिँ भित्र मनमा चाहिँ छ। अरू सांसदको तुलनामा म धेरै सहभागी हौ, धेरै कुरा राखौं, मैले त्यहाँ धेरै भन्न पाऊ भने
1: म प्रतिस्पर्धालाई थाम्दैन। म जहिले पनि
0: स्वस्थ प्रतिस्पर्धा भन्न राम्रो
1: हो। मेरो चाहिँ के हो भने तपाईँ स्वयं व्यक्ति नै आफू आफ्नो प्रतिस्पर्धा हो, आफू नै आफ्नो प्रतिस्पर्धा हो। हाम्रो उत्तरदायित्व के हो, हाम्रो जिम्मेवारी के हो भने हामीले आफैले मरण गर्ने हो। कसैको लागि हामीले गर्यो भने त छेडेको हुन्छ। त्यही भएर भित्रैदेखि चाहिँ मैले जहिले महसुस गर्ने कुरा के हो भने मैले जनताले जसै गरी मलाई मत दिनुभएको छ त्यो अनुसार चाहिँ मैले इमान्दार प्रयत्न गर्ने हो र कति सकेको कुरा चाहिँ पनि जनताले महसुस गर्नुहुन्छ, नसकेको कुरा पनि जनतालाई भन्ने हो। सो हामीले अहिले चाहिँ एकदमै जनउत्तरदायी राजनीति गर्नुपर्छ, जनता केन्द्रित राजनीति गर्नुपर्छ। विगत जस्तो राजनीति चाहिँ अहिले छैन, अहिले चाहिँ हामी चाहिँ डिजिटल युगमा पनि छौँ, हाम्रो संसद पनि अब डिजिटल पार्लियामेन्टको अभ्यासमा जाँदैछ। भनेपछि यो कुरा चाहिँ अब चाहिँ हामी एकदम प्रष्ट भएर जानुपर्छ र हामी आफैले आफैलाई पनि प्रश्न गर्नुपर्छ भन्नेबाट आएको कारणले गर्दाखेरि मेरो चाहिँ आफ्नो सत्कर्म र सत्प्रयास चाहिँ जारी छ।
0: अहिलेसम्म कति पटक बोल्नुभयो संसदमा र त्यसमा आफ्नो जिल्लाको अथवा आफ्नो मतदाता आफ्ना जो नागरिकहरू हुन्छ उहाँहरूसँग कतिको जोडिराखेको छ?
1: होइन, मेरो त एकदम प्रश्न छ। म अस्ति जनतासँग नागरिकको कुरा सुनेको दिन, दस दिन यात्रा गरेर आएको दिन पनि बिहान दाङबाट आएर एक बजेको क्याब के अरे हाम्रो संसदमै मैले जनताको कुरा त्यसबेला राखेको छु। भन्नुको अर्थ मैले शून्य समयमा उठाउने कुराहरू तपाईँले आफैले हेर्नुभयो भने पनि मैले शून्य समयमा मेरो क्षेत्रगत कुरा र जनताको मूलभूत समस्याको विषय नै मैले उठाउँछु। त्यहाँ चाहिँ म सत्ता पक्षको सांसद भएर उठाउँदैन, त्यहाँ जनताको ठ्याक्कै आवाजको हिसाबले उठाउँछु। र विधेयकमाथिको सैद्धान्तिक छलफलहरू बोल्दाखेरि चाहिँ अब सिद्धान्त तह कुरा गर्दाखेरि चाहिँ विधेयकसँग जहाँ चाहिँ जनतासँग प्रत्यक्ष जोडिन्छ र मेरो आफ्नो पनि एउटा क्षेत्रगत एउटा विशेषता भएको विधेयकहरूमा चाहिँ अझै म मेन ढङ्गले काम गर्छु र त्यस सँगसँगै मैले संशोधन कतिपय चाहिँ हामी सदनमा सबै कुरा बोल्न नभएको कुरा र परिवर्तन गर्नुपर्ने कुरा चाहिँ विधेयक मार्फत चाहिँ मैले संशोधन राखिरहेको छु। भनेपछि मेरो भूमिका चाहिँ मैले आफ्नो दायरालाई जति सक्यो मैले संसदीय अभ्यासको रूपमा चाहिँ लगेको छु। जनताको मुद्दा त मलाई लाग्दैन, मलाई धेरै साथीले भन्नुहुन्छ तपाईँले जुनसुकै कुरा आयो भने घुमी फेरि चाहिँ रुम्जाटार भने जस्तो तपाईँले दाङ तिन त नछोड्ने हुनुभयो, तपाईँ सांसदै दाङको रहेछ भन्ने थाहा हुन्छ पनि भन्नुहुन्छ। हो नि, मेरो जनताले दाङ तिनबाट मलाई पठाउनु भएको छ, म दाङ तिनको प्रतिनिधि हो। त्यस कारण जनताको समस्या चाहिँ मैले बोल्नुपर्छ तर कानून बनाउने कुरामा चाहिँ मैले देशलाई केन्द्रमा राखेर हेर्छु। त्यस कारण मेरो फरक छ। क्षेत्रगत कुरा हेर्दाखेरि म दाङ तिन र त्यसपछि दाङलाई हेर्छु भने कानून निर्माणको पक्षपेटबाट गयो भने हाम्रो देशलाई चाहिँ कहाँनिर यसले फाइदा गर्न सक्छ।
0: सांसदको रूपमा जितेर आउँदाखेरि चाहिँ क्षेत्र नम्बर तीनका नागरिकले भोट हाल्नुभयो होइन, अब तपाईँले युवाको एउटा नेतृत्व युवाको लागि अथवा युवा अधिकारको लागि पनि तपाईँले थुप्रै संरचनात्मक त्यो निर्माणको लागि व्यवस्थापनको लागि पनि काम गर्नुभयो. समग्र युवाले चाहिँ तपाईँबाट के कुराको अपेक्षा गर्ने?
1: अब यस्तो हुन सक्छ, एउटा चाहिँ मैले पनि निर्वाचनको बेला उठाथे हामी सम्मानजनक रोजगारीको कुरा, उद्यमशीलताको कुरा चाहिँ आफ्नै मुलुकमा, किनभने जति हामीसँग 40 लाख 50 लाख भन्दा हामीले डाटामा कुरा गर्दाखेरि पनि त्यो नेपाली युवाहरू चाहिँ मुलुक छोडेर बाहिरिनु भएको छ. मेरै उमेर समूहको थुप्रै युवा साथीहरू हुनुहुन्छ, उहाँहरूले रहर त बाध्य जानु भएको होइन, उहाँहरूलाई बाध्यता छ, उहाँहरूलाई परिवार चलाउनु छ, आफ्नो बुवा आमाहरूलाईको अनुहारमा पनि अलिकति खुसी या बुढेसकालमा केही उपचार गर्नुपर्छ, सहयोग गर्नुपर्छ भनेर उहाँहरू जानुभएको छ. र फर्केर आएपछि के गर्ने त फेरि पनि अन्यलता छ भने, अब चाहिँ हामीले त्यो जाने कुरालाई पनि बिस्तारै चाहिँ नेपालमा अवसर सिर्जना गरिदियो भने जाने कुरा पनि घट्छ. र अर्को, फर्केर आएको युवाहरूलाई पनि हामीले केही राज्यले चाहिँ सिड मनी दिन सक्यो, उहाँको दक्षता अनुसार, उहाँहरूको उहाँहरूले पनि अलिकति उहाँहरूको बिजनेस प्लान अनुसार राज्यले चाहिँ सपोर्ट गरिदिन सक्यो भने बिस्तारै उहाँहरू चाहिँ सेल्फ इम्प्लोयड हुँदै जानुहुन्छ, या उहाँहरूले चाहिँ उद्यमशीलताको एउटा आयाम जोड्दै जानुहुन्छ. त्यसरी गर्दाखेरि के हुन्छ भने त्यो मुद्दा मेरो चाहिँ प्रायोरिटी नै, म के अरे यो रोजगार ब्याङ्क सिर्जना गरौँ, हामीले चाहिँ सबै कोषहरू अहिले छरिरहेका छन् त्यो कोषहरूलाई एकीकृत गरौँ, त्यहाँबाट कम्तीमा चाहिँ उत्पादनशील क्षेत्रमा चाहिँ त्यसको लगानी गरौँ, त्यसको पनि त्यसले चाहिँ भोलि प्रतिफल पनि धेरै दिन्छ, धेरै मान्छेले यही रोजगारी पाउँछन्, रोजगारी पाउनु मात्रै होइन राष्ट्रिय आयमा त्यसले चाहिँ बढोत्तरी दिन्छ. अनि हामी त अहिले यसरी हेर्दाखेरि त राज्यसँग त पैसा हामीसँग कम छ नि त, त्यस कारण त्यसलाई बढाउनलाई हामीले धेरै हिसाबले काम गर्नुपर्नेछ.
0: जस्तो यो रोजगारी बढाउने विषय समग्र यो प्रधानमन्त्रीले अलिक बढी सोच्नुपर्ने हो कि, अथवा सम्बन्धित मन्त्रालय मन्त्रीले बढी सोच्नुपर्ने हो कि, अथवा सांसद सबै सांसदले एकै प्रकारको लयमा यो चाहिन्छ यो गर्नुपर्छ भन्दाखेरि साँच्चीकै हामीले भनेको जस्तो चाहिँ व्यवस्था हुने हो? के पाउनुभयो तपाईँले चाहिँ?
1: अब यसमा हुनु त सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री र त्यस अनुसारको क्याबिनेट, अब मन्त्रीहरू त मन्त्रालयहरू छन्, युवा श्रम रोजगार मन्त्रालय भने यसो, अब सेक्टरल मन्त्रालयहरू पनि छन्, तर सबैको नेतृत्व प्रधानमन्त्रीले नै गर्नुहुन्छ. सो त्यो भएको कारणले गर्दाखेरि मूल नेतृत्वमा चाहिँ प्रधानमन्त्रीको भयो, तर सँगसँगै क्षेत्रगत मन्त्रालयहरूले पनि अलिक बढी काम गरिदिनु पर्ने हुन्छ. र अर्को हामीले विगतबाट पनि सिक्नुपर्ने कुरा चाहिँ के छ भने, हामीले कोरिया र हाम्रो डेभलपमेन्टको कुनै समय हेर्दाखेरि हामी सँगसँगै जस्तो थियौँ, तर आज फर्केर जाँदाखेरि चाहिँ हामीले कति रोजगारीको एउटा राम्रो गन्तव्य चाहिँ कोरिया भइरहेछ भने, अब उनीहरूले कुन कुन पोलिसीहरू एडप्ट गरेका थियो त, जसले चाहिँ आजको दिनको नेपाल र कोरिया बीचको तुलनै गर्दाखेरि पनि हामीले ए त्यस्तो पनि थियो र भन्नुपर्ने एउटा कथा जस्तो, तर त्यो 50-70 वर्षको इतिहास हो, धेरै लामो त छैन भनेपछि, त्यो भएर अब हामीले त्यो बन्नुपर्ने, किन उद्यमशीलता रोजगारी भने आजको भोलि त हुने होइन नि, त्यसका लागि हामीले लिने नीति, त्यसको लागि गर्नुपर्ने कार्यक्रम र त्यसको लागि वातावरण, लगानी मैत्री वातावरण चाहिँ हामीले सिर्जना गर्न सक्नुपर्छ. र हामी युवाहरूमा पनि मैले के एउटा सन्देश भन्न चाहन्छु भने, हामीले पनि काम गर्ने एउटा सोच राख्नु पर्यो. हामीले जुनसुकै काम गर्दै गर्दै गयौँ भने त्यसले परिणाम राम्रो दिन सक्छ. त्यसैले कतिपय चाहिँ हामीले बाहिर गएपछि मात्रै लाभ हुने कुरा होइन, देशमै गरेको आफ्नो उद्यम व्यवसायलाई पनि कसरी इनोभेटिभ गर्न सकिन्छ भन्ने, भने नेपालको आइटीमा काम गर्ने युवाहरूले त अलि इन्टरनेसनली पनि राम्रो गरिराख्नु भएको छ नि त. सो अलिकति क्रिएटिभली सोच्यो भने चाहिँ सम्भावना हामी कहाँ पनि छ, तर त्यसको म्यानेजमेन्ट र नीतिगत कुरामा चाहिँ सरकारले पनि र सदनले पनि, किनभने फेरि सरकार भए पनि यो कानूनहरू बनाउने कुरामा सरकारैबाट आउने हो प्रस्ताव भएर, अनि त्यसमा मात्रै हामी संसदमा छलफल गर्ने हो. र अब हामीले गैर सरकारी विधेयक त हामीले ल्याउन मिल्छ, त्यो गर्दाखेरि चाहिँ भएको विधेयकहरू मध्येकोलाई चाहिँ संशोधन सरकारले ल्याएर हुने हो भने, गैर सरकारी विधेयक चाहिँ नभएको कुनै यदि हाम्रोमा उत्पत्ति भएको छैन भने नयाँ विधेयकहरू ल्याउने हो. त्यसमा त हामी सांसदहरूले पनि केही न केही काम गरिरहेछौँ, केही न केही पक्कै नतिजा होला.
0: अनि तपाईँले तिनबाट जितेर आउँदै गर्दाखेरि तपाईँका प्रतिस्पर्धी अथवा अरू राजनीतिक दल नेताहरू उनीहरूको सहभागिता चुनावको बेलाको त्यो बिर्सिसक्नु
1: बिर्सेकै छैन. मैले जुन बेला तपाईँ मैले धेरै नागरिकलाई पनि भन्थेँ, जनताको प्रतिनिधि भइसके पछाडि जनप्रतिनिधि गर्नुपर्ने कुरामा चाहिँ म क्लियर छु
0: भनेको, हरेका तपाईँले जसलाई पराजित गर्नुभयो सम्पर्क उहाँहरूको मुद्दा पनि आइरहेको छ.
1: मैले त तपाईँको मेरो निर्वाचन पश्चात चाहिँ एउटा सार्वजनिक मञ्चबाटै के भनेको छु भने, तपाईँहरूको पनि उपयुक्त एजेन्डाहरू चाहिँ दिनुहोस्, वाचापत्रहरू या तपाईँहरू घोषणा पत्रहरू दिनुहोस्, र दाङ तीन बनाउन कुरामा या समग्र दाङ बनाउने कुरामा चाहिँ, दाङको सर्वाङ्गीण विकास गर्ने कुरामा चाहिँ हामी काम गरौँ, त्यसको लागि म सहकार्य गर्न तयार छु. मैले यो बजेट बनाउने बेलामा पनि मेरै मसँग प्रतिस्पर्धामा होमिनुभएका दाईहरूसँग, किनभने उहाँहरू त सिनियर हुनुहुन्थ्यो, उहाँहरूलाई नै मैले आफैले भनेर तपाईँहरूको योजना के छ भनेर पनि मागेको थिएँ, र केहीले पठाउनु पनि भएको थियो.
0: पठाएको चाहिँ आयो कि आएन? फेरि
1: मैले पनि पठाउने हो नि त, होइन कति समेट्यो कति समेटिएन, किन मैले नै पठाएको
0: भनेको जसले पराजित हुनु पर्यो उहाँहरूले उठाएका विषयहरू पनि बजेटमा आयो।
1: अफकोर्स नि तपाईँको हामीले त काम गर्नुपर्ने विषय भने त राजनीतिक भने त फरक मुद्दामालाई राजनीति गर्ने हो, विकासमा त राजनीति गर्ने नै होइन नि, त्यो उहाँहरूको उद्देश्य पनि त्यहाँको नागरिकलाई सुविधा होस् भन्ने छ भने त सहकार्य गर्नु पर्यो।
0: सार्वजनिक ठाउँबाट मात्रै अनुरोध गर्नुभयो कि टेलिफोन कुराकानी भेटघाट पनि हुन्छ।
1: मैले किन तपाईँले प्रतिस्पर्धामा होमिनु भएका भने मेरो त सबै अग्रजदाय हो, म चाहिँ के भन्छु राजनीतिमा चाहिँ विचार फरक होला तर हामी कहाँ हाम्रो समाजको चक्र अनुसार त उहाँहरूको पनि कन्ट्रिब्युसन त केही न केही छ भने अनि मैले त्यो एक्सेप्ट गर्नु उहाँहरूको अनुभव सुन्नलाई त केही पनि बिग्रेन नि, त्यो त मैले फोनमा पनि संवाद गर्छु भेटेको बेला पनि भन्छु, मलाई त्यस्तो कुनै त्यो राजनीतिक आग्रह पूर्वाग्रह नै छैन र मैले धेरै पटक भनिरहेको छु हाम्रो विकास अलिकति पछाडि पर्नुको एउटा कोण चाहिँ राजनीतिक आग्रह र पूर्वाग्रहमा रहेछ, त्यो चाहिँ मैले पनि महसुस गरेको छु। त्यस कारणले हिजो उहाँहरूले के गर्नु भन्नेतिर म जान चाहँदैन तर अब मैले के गर्ने हो भन्ने कुरा मानक स्थापित गर्न त मैले पनि त्यो अभ्यास गर्नु पर्यो नि, त्यस कारणले म चाहिँ जहिले पनि यो विकासमा राजनीतिक नगरौँ त्यो विकासमा चाहिँ सहकार्य गरौँ, चुनाव आयो भने फेरि राजनीतिक मुद्दा लगाएर जाउँ न त, अनि जनताले त कुन राजनीतिक मुद्दालाई चाहिँ मन पराउनुहुन्छ मत दिनुहुन्छ त्यसलाई त पाँच वर्षको म्यान्डेट दिउँ त, राष्ट्रपतिलाई पाँच वर्षको म्यान्डेट जनताले दिनुभएको छ भने चाहिँ त्यो म्यान्डेट अनुसार काम गर्न दिउँ अनि उहाँ हाम्रो कामको रिभ्यू पनि गर्दै जाउँ र पछि फेरि निर्वाचन त आउँछ नि, त्यही त आवधिक निर्वाचन भने लोकतन्त्रको सुन्दर पक्ष नै त्यही हो नि, यदि राम्रो गर्यो भने फेरि अवार्डेड भएर आउँछ, नराम्रो गरेको महसुस भयो भने फेरि जनताले चाहिँ जनता जनार्दन हो उहाँहरूले त न्यायाधीश हो नि त, उहाँले त सही डिसिसन गर्नुहुन्छ, त्यसको त फरमानु परेको रहेछ।
0: अब क्षेत्र नम्बर तीनका नागरिकलाई तपाईँको यो कार्यकालभरिमा म यो चाहिँ दिने मेरो एउटा योजना छ सपना छ जसको लागि म लागिरहेको छु भन्ने कुरा चाहिँ के हो?
1: होइन मैले अब मेरो बाचापत्रमा पनि भनेको थिएँ, जस्तै कानुनकै हिसाबले हेर्नु भने मैले दुईवटा कानुनलाई इन्डिकेट नै गरेका थिएँ, एउटा सार्वजनिक खरिदियन होइन यो यस्तो अहिलेको कानूनले चाहिँ खासै हुन सक्दैन है, किनभने हाम्रो यो सुयोदेखि जहाजसम्म एउटै कानूनबाट चाहिँ हामीले काम गर्नु पर्दाखेरि चाहिँ त्यति सहजता छैन भन्ने थियो, त्यो सरकारले अध्यादेश मार्फत त्यो कानून सार्वजनिक खरिदलाई त संशोधन पनि गर्यो तर मेरो पनि संशोधन थियो, भन्नुको अर्थ मैले आफ्नो साइडबाट पनि संशोधन राखेको
0: थिएँ
1: होइन, त्यसपछि अर्को चाहिँ यो निजामती सेवा ऐनको विषयमा सङ्घीय हिसाबले गर्नुपर्ने, अहिले पनि हामीले त्यो संविधान पछाडिको अवस्थालाई हेऱ्यो भने त्यहाँ ठूलो सुधार गर्नुपर्नेछ, किनभने सरकारको स्थायी संयन्त्र त बेरुकेसी हो नि त, सो त्यहाँ रिफर्म नगरेसम्म चाहिँ होल हिसाबले हामीले चाहिँ सुशासन र डेलिभरीको रिफर्म त फेरि कुरा त हामीले दिन सक्दैनौँ, भनेपछि त्यो कानूनमा काम गर्नुपर्नेछ र त्यसमा चाहिँ म सुशासन त राज्य व्यवस्था समितिमा छु, संयोगवश अब हामी कहाँ नै त्यो कानून त आउँछ होइन, यदि अब ड्राफ्ट भएर गयो भने त्यो प्रक्रियामा छ, अब भोलि आइपुग्ला कुनै समय हामीसँग आइपुग्ला होइन, हामी छलफल गर्छौँ, यसरी चाहिँ कानूनै मैले पनि तोकेर गएको थिएँ भने अरू चाहिँ अहिले हेर्नु भने रोजगारीको कुरामा उद्यमशीलता रोजगारीको लागि कुरा थियो मेरो चाहिँ त्यतातिर पनि जोड छ र त्यस्तो कानूनहरूमा पनि मैले थप काम गरिरहेको छु, भनेपछि एउटा कानून निर्माण को पक्षबाट जस्तै म हिजो वातावरण र जलवायु परिवर्तनसँग सम्बन्धित विषयमा थिएँ, अब हाम्रा वातावरणीय कानूनहरूमा मेरो संशोधन या मेरो कुराहरू रहन्छ एउटा कानून निर्माणको पार्ट, अर्को मैले उहाँहरूसँग के भनेको थिएँ भने सांसदको काम चाहिँ कानूनै बनाउने हो तर पनि हाम्रो जस्तो विकासमा पछाडि परेको या पारिएको क्षेत्रलाई चाहिँ माथि उठाउनलाई चाहिँ मैले चाहिँ संघ प्रदेश र स्थानीय तहसँग समदूरीको सम्बन्ध बनाएर चाहिँ मैले सहजीकरण गर्छु,
0: भनेको पुल पुलिसा र बाटोघाटो फलाना ठाउँमा यो यस्तो ग्राभिल अथवा पिच भन्ने कुरा चाहिँ
1: त्यस्तो होइन, त्यो पार्टमा पनि मैले सहयोग गर्नुपर्छ मैले त्यही भनिरहेको छु, तर त्यो मेरो चाहिँ जस्तै मैले ठूलो योजनाहरू जस्तै एयरपोर्टको विषय चाहिँ संघीय सरकारबाट गर्नुपर्ने होला, तपाईँको राष्ट्रिय राजमार्गहरू जस्तै हाम्रो अब बाँकीदेखि तपाईँको सल्यान रुकुम पश्चिमसम्म जोड्छ राप्ती राजमार्ग होइन, त्यसको विषयको बजेट र त्यो कार्यान्वयनको विषयमा हामीले बोल्नुपर्ने होला, अहिले त हाम्रो लमाईदेखि तुल्सीपुरसम्मको सड़क जो चाहिँ सङ्घ अन्तर्गत पर्छ त्यस्तो चाहिँ सङ्घसँग सम्बन्धित कुरामा चाहिँ मैले सहजीकरण गरेर त्यहाँ रिसोर्स लैजाने कुरामा र काम गर्ने कुरामा सहजीकरण हो भने कतिपय ठाउँमा चाहिँ अब सानो सानो पनि समस्या नागरिकलाई परेको छ, तर त्यो पर्यो भने वार्डलाई भन्दैन प्रदेशलाई भन्दैन पालिकालाई भन्दैन त फेरि किनभने उहाँहरूको अपेक्षा मसँग बेसी होइन, तपाईँले चाहिँ उहाँहरूसँगै मात्रै भन्नुहोस् भन्न नमिल्दो रहेछ नि, त उहाँहरूलाई नभनेर त तपाईँलाई भनेको भनेपछि त मैले फेरि सहजीकरण गर्नुपर्छ नि, मेरो काम भनेको चाहिँ एउटा कानून बनाउने कुरा हो भने अर्को चाहिँ यो तिनैवटा सरकारका निकायहरूसँग किनभने हामी संसद भने विधायकी जिम्मेवारीमा छौँ भने जो चाहिँ एक्जिक्युटिभ भूमिकामा हुनुहुन्छ उहाँहरूसँग चाहिँ एउटा सहजीकरण र सहकार्य गर्ने कुरा मलाई लागिरहेको छ।
0: कुराकानीको लागि समयको लागि यहाँलाई धेरै धन्यवाद
1: हस्, धेरै धेरै धन्यवाद।
0: यो सँगै आजलाई संवाद श्रृंखला हेलो सांसदको समय सकिएको भएको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा दाङ क्षेत्र नम्बर 3 निर्वाचित सांसद कमल सुवेदीसँग कुराकानी गर्यौं। विशेष त संसद र सांसदले नागरिकको लागि बनाएका योजनाहरू र त्यो योजना कार्यान्वयनका लागि के कस्तो अभ्यास भइराखेको छ भन्ने विषयमा पनि उहाँसँग कुराकानी गर्यौं। संवाद श्रृंखला हेलो सांसदको अर्को अंकमा अर्को व्यक्ति र विषयवस्तु बारेको संवाद लगायतका सामग्री लिएर उपस्थित हुनेछौ। तबसम्मको लागि प्रविधिमा साथ दिने राजेन्द्र रिजाललाई धन्यवाद दिँदै हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: शिक्षा, सड़क, सिंचाई र कृषि, गोलन्जरको पूर्वाधार, तरकारी खेती, पशुपालन र पर्यटन विकास समृद्धिको मूल आधार। नमस्कार, रेडियो कार्यक्रम हाम्रो गोलन्जरमा हार्दिक स्वागत छ। म रीता मगर
1: अनि म राजन महतारागो पनि स्वागत छ। रेडियो कार्यक्रम हाम्रो गोलन्जर गोलन्जर गाउँपालिकाको समन्वयमा तयार पारिएको रेडियो कार्यक्रम हो। यो कार्यक्रममा हामी गोलन्जर गाउँपालिकाले गरेका विकास निर्माणका कामहरू, गाउँपालिकामा भएका विभिन्न गतिविधिहरू र गाउँपालिकावासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई समेट्नेछौं। हाम्रो गोलन्जर रेडियो कार्यक्रम रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz उत्पादन गरेको हो। यो कार्यक्रम यहाँहरूले हजुरको रेडियो 102.1 MHz र रेडियो झंकार 97.5 MHz हरेक बुधबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म सुन्न सक्नुहुनेछ। यो कार्यक्रमको पुनः प्रसारण तपाईँले शनिबार साँझ 7 बजेदेखि 7:30 बजेसम्म सुन्न सक्नुहुनेछ। आदरणीय श्रोता, आजको कार्यक्रममा हामी गोलन्जर गाउँपालिकाको आर्थिक वर्ष 2082-83 अर्थात् यो एक वर्षको अवधिमा भएको कामहरू र विकास निर्माण तथा सेवा प्रभाव विषयक सार्वजनिक सुनवाई कार्यक्रममा सहभागी नागरिकहरूले राख्नु भएको प्रश्न, जिज्ञासा, गुनासा र जवाफदेही वक्ताहरूले दिनुभएको जवाब सहितको केही अंशलाई प्रस्तुत गर्दैछौ। कार्यक्रमको समय अवधिभर हामीसँगै रहनुहोला।
2: सार्वजनिक सुनवाई समयमा भएन, नभएको समयमा के हामी पनि भन्ने हो। सार्वजनिक वास्तवमा के हो भने अब सिस्टम चाहिँ यो वर्षको 4 महिनामा गर्नुपर्ने सिस्टम हो, होइन? अब भर्खर हुँदैछ, तोकिएको चाहिँ के कारणले क्यान्सल भयो भन्ने कुरा चाहिँ म यो सार्वजनिक ठाउँमा भन्दिनँ, तपाईँसँग मात्रै म कुराहरू होला, होइन? त्यसमा कमजोरी भयो हो, मैले माने,
3: होइन?
2: होइन, त्यो ठिक छ, होइन? सार्वजनिक सुनवाईको किन सर हो भन्नलाई त कार्यालयले समय मिलाउन सकेन सर हो, त्यो त जवाब भइगयो तपाईँले दिनलाई। किनभने हामीलाई अनुकूल परेन, हामीलाई अनुकूल पराइदिनु गर्ने हो, अनुकूल तोकिन परेन, सर हो सर, यति भन्दा पुग्छ मैले। तर पनि त्यो केही विविध प्राविधिक कारण छन्, त्यो कुरा तपाईँसँग म पछि राख्ने कुरा प्रतिबद्ध गर्न चाहन्छु। शिक्षकले चोराएर पास गरे, यो म जान्ने रहेँ, गैर जिम्मेवारी कुरो मैले बोल्नु हुँदैन, शिक्षकले चिर चोरा मैले देखेको थिएन भन्नु पनि हुँदैन, त्यो उपलब्ध पनि कुरो होइन। गोलन्जोरले म चाहिँ किन सकेन, गोलन्जोर एन्ड मल, यो चाहिँ कुरा म आग्रह गर्न चाहन्छु। पहिले पनि सार्वजनिक सुनाई मैले भनेको थिएँ, मल अघि उपाध्यायले धेरै कुरा भनिसक्यो, मलको बाँडफाँड प्रदेश सरकारले गर्ने हो, कृषि मन्त्रालयले, अनि प्रदेशबाटै गोलन्जरलाई कतिवटा फलानु पालिका कतिवटा भनेर निर्धारण उयो हुन्छ, त्यही चिज ल्याएर हामीले यहाँ अब एउटा समस्या के भने वडा अध्यक्षले मन परि बाँडे या तपाईँहरूले सहकारी छनौट गलत गर्नुभयो भन्न चाहिँ तपाईँहरूले पाउनुहुन्छ, त्यस्तो छ भने चाहिँ हामीले सहकारी छनौटमा गलत गरिरहेछौँ कि त्यो सोचिनुपर्ने छ भन्ने हो भने चाहिँ हामीले फर्केर हेर्नुपर्छ है, त्यो हुनसक्छ, होइन भने चाहिँ भाग लगाएर आउने हो, यो एकदम स्पष्ट हो। अर्को कुरा म तपाईँले अघि फिक्कलमा जति पनि पाउँछ हाम्रो पाउँदैन भन्ने पनि सुन्यो, कहाँ एउटा कुरा चाहिँ के हुँदो रहेछ भने जस्तो हिमाली जिल्लाहरूको मल जस्तो सिन्धुलीबाट चाहिँ दोलखा, रामेछाप, सिन्धुली हेर्नु नि, तिनवटाको अफिस सिन्धुलीको हो। दोलखा मानौ न, हिमाली जिल्लाको मल चाहिँ सिजनल्ली उनीहरूले नलगेपछि चाहिँ त्यो सम्बन्धित निकालेपछि फेरि भन्दिनँ म फलानले बेच्यो भन्दिनँ, गैर जिम्मेवारी तरिकाले त्यहाँबाट चाहिँ सप्लाई गरेर महँगो मूल्यमा बेच्ने कुरा चाहिँ मैले पत्ता लगाएको छु। हिमाली जिल्लामा सधैँभरि मल पाइँदैन, अनि त्यो मल चाहिँ अफिसको अब कसले या हेटौँडाबाट भन्नुहोस् या सिन्धुलीबाट भन्नुहोस् या कमिसनर भन्न पाइन्छ, त्यो मल चाहिँ ल्याएर महँगो मूल्यमा बिक्री गरेको भन्ने चाहिँ मैले मेरो आफ्नो अध्ययनले बुझिएको छु। मैले अब त्यो हो भने म विनम्र मेरो आदरणीय साथी अब दलीय रूपमा अहिले देशको सबैभन्दा ठुलो पार्टीको तपाईँ यहाँको सभापति हुनुहुन्छ, होइन? तपाईँले बुझ्नुहोस्, होइन? मैले बुझेसम्म यो मलको भागभन्डा भनेको प्रदेश कृषि मन्त्रालयमा हुन्छ, सिन्धुलीमा हुने होइन, गोलन्जरमा हुने होइन, विनम्रपूर्वक अध्ययन गर्न आग्रह गर्न चाहन्छु। अब के चाहिँ हुनसक्छ भने सबै साथीहरू हामीले जग्गाको वर्गीकरण गर्दा सुन्नुहोस् है, यसमा अलिकति अब यो विषय कुरा चाहिँ फरक पर्न सक्छ, जस्तो हामीले जग्गाको वर्गीकरण वर्षौनी गरेर हामीले चाहिँ पठाउनुपर्छ के, बस्ती क्षेत्र कति हो, कृषि क्षेत्र कति हो भन्छ, होइन? हामीले कृषि क्षेत्र बढी पठाएको भए मात्रामा केही पर्सेन्ट बढेर आउँछ अब, होइन? खेतीयोग्य जमिन भन्दा बस्ती बढी भनेर पठाइयो भने चाहिँ त्यो हिसाबमा नि उहाँ तलमाथि मरौँ, केही पर्सेटमा भनौँ 100-150-200 बोरामा तलमाथि पर्ला, नत्र यही नै हो यहाँभन्दा बढी हामीले बुझेका रहेछौँ भने यो गलत हुन्छ है साथीहरू, है म त आग्रह गर्न चाहन्छु। अर्को प्रेमबहादुर थापा मेरो, म उहाँलाई अत्यन्त सम्मान गर्छु, म अत्यन्त व्यावसायिक मान्छे धेरै मिल्नु थापाजी, हेलो थापाजी, तपाईँ उहाँलाई सुन्न आग्रह गर्नु, म तपाईँको कुरा म जवाब दिन गइरहेको छु। मलाई लाग्छ गोलन्जरको 3-4-5-10 भित्र अत्यन्त मिहिनेतपूर्वक परिश्रम गर्ने साथी मध्येमा उहाँ पर्नुहुन्छ प्रेमबहादुर थापाजी, है म उहाँलाई अत्यन्त हार्दिक सम्मान पनि गर्न चाहन्छु। तर त्यो तपाईँले सुन्नु पर्यो है, तपाईँले सुन्नुपर्छ, यो जेसिबी खरिद किन नगरेको भनेर यो माइकलाई अलिक नजिक राखे पनि साह्रै चर्को बोलिया जस्तो हो, तपाईँले चर्कोटी बोलिया होइन, तपाईँले बिस्तारै बोल्नुभयो, माइक नजिक भएर चर्कोटी सुन्यो। यो तपाईँको के हुन्छ सरकारी चिज भने धेरै हाम्रो कर्मचारी साथीहरू हुनुहुन्छ क्या, सरकारी भनेको कस्तो चिज हो भने नरिसाउनु है कर्मचारी साथीहरू, सरकारी चिजको कहिल्यै बत्ती निल्दैन, धारो बन्द हुँदैन, पङ्खा कहिले बन्द हुँदैन सरकारी चिज। अब यो अहिले हामीले चलिरहेको गाडीको त पाल्नलाई अब आन्तरिक कुरा यहाँ सबै नखोलौँ, कति समस्या हुन्छ के, मोटरसाइकल कतिचोटि बन्छ, हामी चढेको गाडी कतिचोटि बन्छ, त्यो बसिने गरे तपाईँ आफै आएर कुद्ने रहेछ क्या, यो चिज त्यसले त जेसी भने हात्ती पारे हात हो क्या, तपाईँले बुझेकै छैन यस्तो कुरो, जेसिबीमा कतिवटा पुर्जा हुन्छ र कतिचोटि बिग्रेर मर्मत हुन्छ, त्यो गाउँपालिकाको सम्पूर्ण ध्यानै तिन जानुपर्छ र पैसा जति सबै त्यसमा खर्च हुन्छ। हामीले यो सल्लाह गरेको पनि हो, किन्न खोजेको कोटेसनै भएको थियो एकचोटि, पछि रोकियो, सबैतिर बुझ्यो, अहिले हाटेका के भन्नुहुन्छ भने हामीले चढेको गाडी पनि अब रोकौँ नचढौँ, उहाँको मौखिक कुरा है, अनि चाहिने चाहिँ बेला हायर गरौँ, जस्तो सम्झौता गर्नु एउटा छ, गाडी चाहिने बित्तिकै उसले ल्याउँछ, प्रयोग गरे पनि उसले फिर्ता लान्छ, कुरो बुझ्यो नि समग्रमा, सरकारी भनेको पङ्खा बन्द हुँदैन धारो यति भन्नु बुझ्यो, तपाईँ बुझ्नु क्या, तपाईँले यो बुझ्न आग्रह गर्न चाहन्छु, यस्तो चिज हो। त्यसैले त्यो जेसिबी किन्ने स्कावेटर किन्ने भनेको चाहिँ गाउँपालिकाले हात्ती फाले जस्तो हुन्छ भन्ने कुराको हामीलाई सबैले कन्भिन्स गरेपछि हामीले त्यो प्रक्रिया रोक्यौँ, बरु तपाईँले त्यो तपाईँले स्पेसल सुन्नु थापाजी, थापाजी प्लिज तपाईँले बरु स्पेसल के भन्न सक्नु पर्यो भने गाउँपालिकाभरिमा 2 नम्बरमा बढी तरकारी उत्पादन हुन्छ, बाटो सफा गर्नलाई केही न केही पैसा गाउँको पालिका तर्फबाट अलिकति क्रस गरिदिनुहोस् भन्न सक्नु हो भने त्यो बरु सहज छ हेर्नु, त्यो जेसिबी किन्ने कुरा प्लिज तपाईँले बुझे चाहिँ बुझ्नु होला, अहिले तपाईँले नबुझिरहनु भएको त्यो असम्भव भएको कारणले रोकिएको हो, म यो जानकारी गर्न चाहन्छु है। अर्को जेसिबी किन्नुहुन्थ्यो यो भइसक्यो, सरकारले जान्दिन सक्दिन भन्न मिल्दैन, चिको यो जान्दिन सक्दिन भन्न पाइँदैन, यो सत्य कुरा हाम्रो तर प्रयास प्रयत्न रहिरहन्छ, तपाईँको 12 महिना सहज रूपमा बाटो चलोस् तपाईँले त मलाई आशीर्वादै दिने हो नि त त बनाउन सक्दा त हो। अब एउटा कुरा यो मुलुकमा सुन्नु न, यो मुलुकमा सबैभन्दा निर्माणमा कुनै चिज महँगो छ भने त्यो भनेको सडक हो, तपाईँले निर्धक्कमा फलानु दलको त्यहाँ कतिवटा खोइ जानु भएन कारण भिन्नबाट त्यो पैसा त सङ्घबाट पार्ने पैसा हो नि त, तपाईँको बाटो पिच गरेर त सङ्घले चल्छ, हामीले चल्छौँ त, तपाईँको बाटो मान्ने कुरामा हामीले मान्यतामा नलेखेको जुनै मासु पर्दैसँग नपठाएको भए हाम्रो कम्पनी भयो, तर मान्ने निकायमा हामीले मागेका छौँ प्लिज परेन, अब गाउँपालिकाको 2-4 लाखले तपाईँको बाटो बन्छ त तेस्रो अनुमान है, म त्यसै गरी बुझ्दिनँ, म आग्रह गर्न चाहन्छु है साथीहरू त्यसै गरी बुझौँ, यो सार्वजनिक सुनाई भनेको वर्षिउने हुने कार्यक्रम हो, एकै साल सबैले सक्नुपर्ने सबैले गर्दैन, क्रमैसँग गर्दैछौँ न, म हार्दिक आन्दोलन गर्छु क्या, सिक्दै जाने हामी पनि सिक्ने चढ्ने छौँ, तपाईँहरू पनि सिकिरहनु भएको छ, यही त हो लोकतन्त्र प्रजातन्त्र होइन, त्यसो भएले सवाल गरे पनि सुन्न धैर्य गरिदिए पो मजा आउँछ, जवाब दिनु भने अब देवकुमारजीको उहाँले दिइसक्नुभयो ईश्वरी लाल श्रेष्ठ दाजु आज्ञा दाइ, यो सूचनाको हक सबैको हुनुपर्छ भन्नुभयो, त्यो अघिको कार्यक्रममा लक्ष्य गरे जस्तो लाग्छ, त्यो तपाईँले बुझ्नुभयो, त्यो अघि भइरहेको कार्यक्रम कस्तो भने मलाई लाग्छ हाम्रो प्रयास चाहिँ यो निकासा भएको या यो कार्यक्रम प्रदेशले पठाएकै 1-1.5 महिना भएको छ, सुन्यो दाइ, त्यो अघि भएको कार्यक्रमको जम्मा 4 लाख रुपियाँ प्रदेशले दियो होइन, यस्तो मलाई लाग्छ म मिस्टेक यदि होइन भने यो कार्यक्रम परेको महिना पनि लगाउनु परेको छैन क्या, त्यो भित्रको अपर्द 4 लाख रुपियाँ आयो र हाम्रा कर्मचारी साथीहरूले सबै सबैवटाका बजार एरियामा बालबालिका प्रति हुने व्यवहार के कस्तो छ भनेर अनुसन्धान पनि गर्नु भएको छ र जहाँ बालबालिकालाई अन्याय भएको छ त्यो चिपोट पनि छ र त्यसैले अनि यो विद्यालयबाट बाहिर रहेका अत्यन्त पछि परेका बालबालिकाहरूको छनौट गरेर तिनीहरूको अभिभावकलाई केही दिन नसकिने मौरीको तालिम दिएर अलिअलि घर पनि वितरण गरिदिउँ बुढिया पैसाले भनेर त्यो तयारी गरिदिउँ तयारी गर्दा त्यो हामी आउनुभन्दा अगाडि तालिम भइरहेको थियो भोलिसम्म छ त्यो तालिम अनि त्यो चाहिँ बाल बालिकाप्रति हामी जनप्रतिनिधि हामी समाजका अगुवा साथीहरूले अब अहिले यस्तो हुँदैन हामी बालबालिकालाई हेर्ने दृष्टिकोण हाम्रो राम्रो बनाउँछौँ भन्ने पत्रमा सही गरेर है त्यहाँभन्दा बढी बुझ्नु भएन है त्यति कारणको हो त्यो त्यसो भने सूचना पाइएन भन्ने त्यस्तो त्यस्तो समस्या साह्रै ठुलो भएको जस्तो मलाई लाग्दैन सडक सुधारको आएन भन्ने कुरो सबैले भन्नुभयो त्यो कार्यक्रममा वास्तवमा हामीले सडक पनि कतिपय ठाउँ बनाएको छौँ पुल बनाएको छौँ होइन त्यो कार्यक्रम त्यसो देखिएन भन्नुभयो त्यो आगामी वर्षबाट त्यो समावेश गरेर प्रस्तुत गर्नु म हामी सहयोग अनुरोध गर्छु गुनासो पनि सञ्चालनबारे भन्नुभयो यो वास्तवमा मैले पनि ठाउँ ठाउँमा बोल्छु यो हाम्रो के छ समस्या भने अब गाउँपालिकाले वास्तवमा हामी अलिकति प्रचारवादी त्यति गर्ने स्वभाव छैन होइन यो तालिम सम्बन्धी युवा युवतीहरूलाई बेरोजगार मान्छेहरूलाई हरेक खालको तालिम हामी वर्षौनी गराउँछौँ पोहोर पनि थियो अहिले पनि छ अब कहिले अचारको तालिम कहिले कम्प्युटर तालिम कहिले मेकअप गर्ने तालिम ब्युटिसियन तालिम कहिले कपाल काट्ने तालिम यी तालिम भइरहेछ तर यो तपाईँ गुनाको चाहिँ तपाईँले कुरा उठाउनुभयो यसको मिसिन हुन्छ के अरे होइन मिसिन हुन्छ त्यो पनि तालिम दिए राम्रो हुन्छ भन्नुभयो अब टपरी बनाउनलाई तालिम अहिले महिला दिदीबहिनीलाई दिनु पर्दैन सबैले सिकेकै छन् तर त्यो उद्योगको रूपमा विकास गर्नको लागि चाहिँ अब त्यसको लगानी के गर्ने स्वभाव छैन होइन यो तालिम सम्बन्धी युवा युवतीहरूलाई बेरोजगार मान्छेहरूलाई हरेक खालको तालिम हामी वर्षौनी गराउँछौँ पोहोर पनि थियो अहिले पनि छ अब कहिले अचारको तालिम कहिले

आयोजना विद्युतको अफिस अब नयाँ सहर आयोजना चाहिँ सङ्घीय अफिस हो, हामी सब खास गरी प्रत्यक्ष सङ्घमा गर्दैछौँ छैन, होइन हामी गाउँपालिकाले त्यसलाई उ गर्ने छैन, तर पनि त्यो नगर समितिको अध्यक्ष नभएको कारणले त्यसमा मेरो प्रत्यक्ष चासो दिनुहुन्छ, तर त्यो हाकिमले आएर ठ्याक्कै जवाब दिनुपर्ने कानुनी प्रक्रिया त्यस्तो कानुनी नियम नभएको कारणले उहाँहरू आउनु भएन। अब त्यसै गरी विद्युत पनि सङ्घीय अफिसै भित्र पर्छ होला, नयाँ सहरले काम गरेको छ, सडकको समस्या पनि छ, यातायातको साधनहरू सूचित गर्नु पर्यो, त्यो तपाईँ सुझाव हो, सुझावलाई हामीले कार्यालयको तर्फबाट हाकिमले नोटिस गर्नुभएको छ र कार्यकालको सफलताको सम्भावना भन्नुभयो, म धेरै धेरै तपाईँलाई धन्यवाद दिन चाहन्छु। अब शेरबहादुरले सडकको बोर्ड देखिएन भन्नुभयो, तपाईँले के देख्नुभयो भने वास्तवमा बनाएको छ है, त्यो बोर्ड हामीले असारमा त्यो विपदको टोली सहित साङ्केतिक रूपमा यहाँनिर दुर्घटना हुनसक्छ भन्ने सङ्केतका बोर्डहरू खोडी बोर्डहरू हामीले लगाएको थियौँ, हजुरले त्यो ठ्याक्क नजर नपरे हुनसक्छ, तर त्यो टिकी रहँदैन फेरि खोलिसक्यो होला है, म यही जानकारी गराएँ। रकम 11,000 सभापतिज्यूले राख्नु भएको कुरा मैले व्यक्त गरेँ, राजसभा सभापतिज्यूले स्वास्थ्य भवनसँग पूर्वाधार चाहिँ पनि त्यही उहाँ तिन चन्याको साथीले राख्नु भएको थियो। अब त्यो वास्तवमै मान्छेलाई के हुन्छ भने मान्छे पूर्ण भयो भने मुख टाढै आउँछ जस्तो लाग्छ, मलाई सबै पुग्यो भनेदेखि मान्छे मर्ने नै हो, मैले यो मेरो अध्ययनले त बुझ्छ क्या, त्यसले उहाँहरूलाई जागृत गराए, एउटा राम्रो भवन बनाऊ त्यहाँ स्वास्थ्यको होइन, अब त्यहाँ चाहिँ अब त्यो के भन्नुको उच्च स्तरको भनौँ न अब विज्ञान साइन्सको टोलीको त्यहाँ खोली भयो स्वाभाविक हो त्यो, किन भवन भनेको होइन त्यो त वास्तवमा अस्पताल बनाएको त होइन, त्यो बनाएको चाहिँ स्वास्थ्य चौकी कस्तो थियो हिजोको अवस्था तिर्कन्ने त्यो स्वास्थ्य चौकी नै बनाएको हो नि त, स्वास्थ्य चौकीमा त विशेषज्ञ डाक्टर हुने कुरो भएन, तर भवन देखे पनि उहाँले त्यो पनि चाहियो भन्नु उहाँको अपेक्षा उहाँको चाहना गलत छैन, अब त्यो ठ्याक्कै पुर्याउन सक्छु भनेर म अहिले बोल्दिनँ, भोलिका दिनमा सम्भावना रहला। अब त्यसै गरी एम्बुलेन्सको कुरा मैले अघि नै गरिहालेँ, पहल भएको छ, त्यो पहल मलाई लाग्छ त्यो सार्थकता पाउँछ भन्ने मलाई लाग्छ, के कुरा अब यस्तो अब सरजी तपाईँ अब सर्फत धेर नगर्नु, म आग्रहबाट जान्छु तपाईँ केटाकेटी नै हुन्छ क्या पोलिटिसियन है, मैले प्रतिबद्धता गरेँ पुर्याउन सकिएन भने गरेर भाषण गर्ने तपाईँ छुट छँदै छैन त कस्तोको, त्यो हो है धैर्य गरेर बिस्तारै सिँढी चढ्ने, एकैचोटि चढियो भने सम्भव हुँदै थाकिन्छ के थाकिन्छ, पोलिटिक्स भनेको चिज यस्तो हो हेर्नु, धेरै दुःख गर्नुपर्छ होइन, निराश हुने मान्छेले पार्टी छोडेको कारण त्यही हो नि, बिजा बल चाह अपेक्षा धेरै हुन्छ अनि त्यो पुर्याउन नसके पार्टी त्यसले गरिदिन्छ त्यस्तो हुन्छ क्या, त्यसैले धेरै अपेक्षा नगर्ने, म यो नेता हुन्छु म अध्यक्ष हुन्छु म माननीय सभापति हुन्छु मेरो पालामा सबै गाउँभरिका बाटो पिच गर्छु भन्ने कदापि पुग्दैन, त्यो सम्भावना पनि छैन, त्यसैले प्रयत्न डाउँ गर्ने हो, दिल खुस गराएर बहने हो है, त्यही आग्रह चाहन्छु, त्यो प्रयास छ मलाई लाग्छ हुन्छ पनि। वडाको बजेट पारदर्शी भएन भन्ने कुरो चाहिँ हामीले वडा कार्यालयमा नै सार्वजनिक सुनाई गरेका छौँ होइन, मैले यो ठाउँबाट फलानु वडा अध्यक्षले राम्रो गरिनुहोस् भन्ने मैले मिल्दैन, वडाको सार्वजनिक सुनवाईमा त्यो कुरो बुझ्या होला होइन, अब पारदर्शी भएन भन्ने ठाउँ के छ भने अहिले सुशासनमा धेरै चिजहरू छन् जस्तो लो अनियमितता हो भ्रष्टाचार हो, अहिले सिडियो कार्यालयले नै दिन दिन पाइन्छ यहीँबाट दायर दिन पाइन्छ, फलानु काममा फलानु वडाले या फलानु समितिले भ्रष्टाचार गर्नु हालिदिन्न छुट छ नि त, त्यसले त्यही वडा कार्यालयको सार्वजनिक सुनाईमा पारदर्शिता भएन फेयर भएन नि त्यो सबैलाई समानुप्रति ढङ्गले समुचित ढङ्गले योजना वितरण भएन किन हो भन्ने कुरा वडाको कार्यक्रमै राख्नलाई म अनुरोध गर्छु र यो कार्यक्रम मार्फत मेरा आदरणीय वडा सबैलाई दलीय प्रतिनिधित्व सहित वैध समारोहहरू कार्यक्रमहरू गर्दा हुन्छ क्या, पोलिटिक्समा आफ्नो वचक हुँदै खेरि जित्ने चिज हो भन्ने मलाई लाग्छ, किनभने त्यही नै भएको तेस्रोमा प्राय जस्तो सबैका सङ्गठनले काम गर्दाखेरि राम्रो पर्छ भन्ने मलाई लाग्छ, अनुगमन गतिलो हुनु पर्यो भन्ने मैले पहिले पनि भने अनुगमन सबैको हक हो सबैले गर्नुपर्छ, तर आधिकारिक तोकिएको व्यक्तिले नि अलि राम्रोसँग गरिदिनु पर्यो भन्नुभयो, उपाध्यक्षले कुरो बुझ्नु भएको छ, भोलिका दिनमा आजको भन्दा बढ्ता अनुगमन प्रक्रियालाई अलि व्यापकता दिनुहुनेछ भन्ने म विश्वासको कुरालाई व्यक्त गर्न चाहन्छु, व्यक्तिगत ठाउँमा सरकारी सम्पत्तिको प्रयोग हुनु भएन, व्यक्तिगत ठाउँमा भन्ने कुरो चाहिँ यसको अर्थ धेरैवटा लाग्छ, जस्तो एउटा मान्छेको घर बग्न आँटो उसलाई 20-50 जाली दिँदाखेरि उसको घर जोगिन्छ भने त्यो चाहिँ हाम्रो दायित्वभित्र पर्दैन त पर्छ नि त होइन, व्यक्तिगत फाइदा

0: व्यक्तिले समान हुने त हो, व्यक्तिगत कामै गर्नुहुने भन्ने होइन। भरसक कुरो के थियो भने सामूहिक सबैलाई फाइदा पर्ने या सबैले उपयोग गर्ने चिजको लडानी गर्नुपर्छ राज्यले, त्यो चाहिँ सैद्धान्तिक कुरा हो। तर व्यक्तिगत पनि त मान्छेका समस्या हुन्छन्, व्यक्तिगत समस्यातिर राज्यले नहेर्ने भन्ने त होइन होला, त्यसोले केही गरिएको होला भन्ने मलाई लाग्यो। क्वेसनमा त्यस्तै देखियो होइन। हाम्रो समस्या के छ भने गोलन्दर गाउँपालिकामा सबैलाई एकैचोटि दसैँ लाग्छ, सबैको बाटो एकैचोटि भत्केकै हुन्छ क्या। हाम्रो फरक फरक प्रकृति त छैन, एउटै प्रकृति एउटै भूगोल छ। सबैको बाटो स्वर्णलाई चाहिँ मिसिन एकैचोटि सबैतिर परिचालन गर्नु त सकिँदैन, सकिँदैन होला, त्यो व्यवहारिक कुरा। तर म यही कार्यक्रम मार्फत वडा अतिथिहरूलाई के आग्रह गर्न चाहन्छु भने बाटो चाहिँ कसैको मुख हेरेर होइन, सबै खालिएका बाटो स्वर्दिनुपर्छ है। हिँड्नु टाढो भनेको त्यस्तै हो, सुरुमै पहिले नै मेरो गर्दै भन्ने कुरा गर्नु त, मूल बाटो पहिले सफा हुन्छ, त्यसपछि सहायक बाटो सफा गर्ने हो। कसैको पनि पक्षपात नगरिकन खनिएका बाटोहरू चाहिँ स्वर्दिनु। मैले यहाँलाई के जानकारी गराएँ भने हामीले नेपाल सरकारको पैसा लगानी गर्दा गोलन्दर गाउँपालिकामा जति पनि बाटो निर्माण भएको छ सबै बाटोहरू सैद्धान्तिक रूपले सार्वजनिकरण भइसकेको छ। त्यसोले काहीँ बाटो मिच्ने, काहीँ जोतेर मकै छर्ने भयो भने तत्काल त्यो विषयमा हामीलाई जानकारी गराउनु, म हामी सम्बन्धित पक्षलाई त्यो कुरा जानकारी गराउँछ है। फेरि भनौँ मैले हो तपाईँले बुझिहाल्नु भएको छ है, हामीले नेपाल सरकारको पैसा लगानी गरेर खनेका सबै बाटोहरू सैद्धान्तिक रूपले सार्वजनिकरण भइसकेको छ है। गरिबको वास्ता भएन, किसमेर बिना काम भयो, ल सुरेश थापा वडा नम्बर 3 प्रश्न हामीले राख्ने हो, तपाईँहरूले जवाब दिने हो। जुनैजीले राख्दा त जुनैजी धन्यवाद छ, तपाईँले भनेको कुरा मेरो सहमत हो, प्रश्न तपाईँहरूले राख्ने, जवाब दिने हामीले नै हो। अब कहिले नै कस्तो हुन्छ भने जवाफै दिन नसक्ने पनि त आउँछ नि त, सबै जवाफ दिन सकिने नै होला नि त। जस्तो यो बाटो किन बनेन भन्दा पैसा भएन भन्ने हो नि त, हामीले त कतिपय जवाफ त त्यस्ता हुन्छ, त चित्त बुझ्ने जवाफ होइन उनीहरू त, तर पनि भन्ने त त्यही हो। त्यसैले मैले अघि खासा कुसा दलीय रूपमा घोषित भएको कुरालाई मैले क्षमा मागेको छु होइन, भोलिका दिनमा त्यो नगर्न म अनुरोध गर्छु। यो अघि हाम्रो सहकर्ता भाइले भने जस्तै यो वास्तवमै गएको अहिले गएको आर्थिक वर्षको गोलन्दर गाउँपालिको गतिविधिको विषयमा पैसा नै उठाउँदै त्यस्तो जवाफ दिने ठाउँ होइन, या त्योभन्दा बढी सवाल गर्ने पनि होइन, जवाफ पाउने पनि लक्ष्य राख्यो भने त गलत हुन्छ। त्यसैले हामीले गरेको काम, हामीले गरेका योजनाहरू, हामीले गरेका नीतिगत कुराहरूमा काहीँ समस्या पऱ्यो या गलत भयो भने त्यो विषयमा मात्रै कुरा प्रश्न गरेर त्यसको जवाब दियो, त्यहाँभन्दा बढी होइन यो ठाउँको यो कार्यक्रम। त्योभन्दा बढी गर्ने भने जतिखेर पनि गाउँपालिकाको अध्यक्ष तपाईँहरूसँग सधैँभरि सवाल जवाब गर्ने, छलफल गर्ने कुरामा तयारी रहेको कुरा म जानकारी गर्न चाहन्छु। यो सायद शेरबहादुर दिँदाखेरि यो दोस्रो किस्ता रकम जिल्ला प्रशासन कार्यालय भुक्तानी गर्ने निर्णय गरेको छ, पठाएपछि हामी दिने हो। अब यतिको सचेत नागरिकले बोल्दाखेरि केही केही कुरा चाहिँ अलिकति नमिठो लाग्ने कि ल्याएर खाइसक्यो, भेटभेट भरिसक्यो भनेर भोलि तपाईँ त्यहाँ वडा अध्यक्ष दाबी गर्ने मान्छे हो, त्यस्तो मान्छेले त्यस्तो असत्य घुमाएर खानुभयो कि यति चलन गर्नुभयो कि भन्नै पुग्यो नि त काण्ड, त्यत्रो भन्नुपर्छ त होइन। अब सम्बन्धित निकायले दिएको छैन त हामीले पालिका पनि, अनि त्यो ल्याएर हामी राख्न मिल्छ त, पल भइरहेको छ, आउँछ आउँछ भन्छ सिरियल, भन्ने सिरियल हो, अरूलाई भन्ने होइन, आउँछ आउँछ भनेर त आफू आउँदैन, गर्ने के छ। अब मैले अहिले सूचना पाएँ अनुसार निर्णय भएको छ, यता शीघ्र चाँडै निकास भन्ने जानकारी गराउँछु। मेरो लगभग सवालको जवाब भयो, म थोरै सम्बोधन पनि गरिनँ। मैले यो सार्वजनिक सुनवाई कार्यक्रममा उपस्थित हुनेका उपायज्यू, प्रमुख प्रशासकीय अधिकारीज्यू, सम्पूर्ण जनप्रतिनिधि साथीहरू, त्यसै गरी पार्टीका आदरणीय नेता साथीहरू, त्यसै गरी खुर्कुट इलाका प्रहरी कार्यालयका प्रमुखज्यू, पत्रकारज्यूहरू, हाम्रो गोलन्दर गाउँपालिका सम्पूर्ण कर्मचारी साथीहरू र यो कार्यक्रममा सहभागी हुनुभएका सम्पूर्ण महानुभावहरूलाई म गाउँपालिका तर्फ नमस्कार व्यक्त गर्छु, स्वागत पनि प्रस्तुत गर्न चाहन्छु। र यो कार्यक्रममा हाम्रो निमन्त्रणालाई स्वीकार गरेर यहाँ दलीय प्रतिनिधित्व गर्दै दलका साथीहरू आउनुभयो, त्यसै गरी क्वेसन गर्नलाई समुदाय स्तरबाट आउनुभयो, विभिन्न सङ्घ संस्थाबाट आउनुभयो, सबैजनालाई हार्दिक नमस्कार, त्यसै गरी सहभागी भइदिएकोमा विशेष धन्यवाद व्यक्त गर्दै यो आजको कार्यक्रम तपाईँले अत्यन्त सफल बनाइदिनु भयो, म खुसी व्यक्त गर्न चाहन्छु। गाउँपालिका तर्फबाट क्वेसन गर्ने र हामीले चित्तबुद्ध जवाफ दिन सकेका छैनौँ, जस्तो हाम्रो थापा दिन अझै चित्त बुझाएन, जुन तपाईँको बाटोमा सफल गराउनु हुन्न म सक्दिनँ, अहिले जेसी किन्छु भोलि नि भन्न मेरो अवस्था यस्तो छैन, तपाईँ खुसी हुनुहुन्न, तर पनि परिस्थिति अलिकति पोहोर पनि यो साधन सुनाइमा वर्षे नि आइदिएमा केही कुरो सिकिन्थ्यो क्या. धनको आइयो परिचय फलान दियो त्यो हुने बित्तिकै अलिकति केही न केही भयो सिक्दै जानुपर्छ. हामी पनि सिक्दैछौँ. हार्दिक अभिवादन, नमस्कार, धन्यवाद. यो कार्यक्रम यहीँ समापन भएको जानकारी गराउँछु.
1: यति बेला तपाईँ सुनिरहनु भएको छ रेडियो कार्यक्रम हाम्रो पुलन्दर.
2: यिनी सामग्री सँगै अब भने कार्यक्रमको निर्धारित समय समाप्त हुन लागिसकेको छ. तपाईँलाई कार्यक्रम कस्तो लाग्यो? यसलाई अझ प्रभावकारी बनाउन के गर्नु पर्ला? सुझाव, सल्लाह र प्रतिक्रिया पठाउन नभुल्नुहोला. जसका लागि हाम्रो कार्यक्रमको ठेगाना रहेको छ रेडियो कार्यक्रममा हाम्रो गोलन्जर, फोन नम्बर 0840400026. इमेल हजुरको रेडियो @gmail.com पनि तपाईँले आफ्ना प्रतिक्रिया पठाउन सक्नुहुन्छ.
1: हवस् त, अर्को हप्ता कार्यक्रममा यसै समयमा हाम्रो भेट हुनेछ. त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादनमा सहयोग गर्ने सम्पूर्ण युनिटलाई धन्यवाद दिँदै साथी राजन मोहतारासँगै म रिता मगर पनि बिदा हुन्छु. नमस्कार.
3: हजुरको रेडियो 102.1 MHz.
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो. यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ. त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं. छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं.
4: आफू पनि सुरक्षित बनाऊ. बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ. झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं.
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्. आफ्नै मनले औषधि सेवन नगर्नुहोस्.
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं. पानी जम्न नदिऊ. लामखुट्टे बढ्न नदिऊ. डेंगी मुक्त समाज निर्माण गरौं.
2: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश.

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
3: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामे साथमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
4: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
3: हाम्रा विशेषताहरू
4: 40% मात्रै डाउन पेमेन्ट
3: सजिलो मासिक किस्ता सुविधा
4: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
3: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
4: आवश्यक कागजातहरू
3: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
4: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानी छाप
3: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255 0845401106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्
5: हे माता मेरो छोरोलाई के रोग लाग्यो लाग्यो झारफुक गरेर निको पारिदिनु पर्यो माता
6: हेर्नुहोस् पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो रोग पत्ता लाउन सफल उपचार गर्न म कहाँ होइन जिल्ला अस्पताल रामेछाप जानुपर्छ
5: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी
6: त्यसो भए ध्यान दिएर सुन्नी
7: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा आँखा सम्बन्धी जाँच तथा उपचार सेवा दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा यूएसजी भिडियो एक्सरे सेवा नवजात शिशुको सामान्य तथा जटिल उपचार नवजात शिशु स्याहार कक्षको सुविधा अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा आईसीयू र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा पीसीआर सहितको प्रयोगशाला जस्ता सुविधा
6: सुन्नु भए त
5: मजाले सुने अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर पुगे
8: जिल्ला अस्पताल रामेछाप फोन नम्बर 0848 40 0114 पैसा नलाग्ने टोल फ्री नम्बर 1660 48 54 114 वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np
3: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं छत गमला ड्रम ट्याङ्की टायर बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं
9: आफू पनि सुरक्षित बनाऊ बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं
3: यदि अचानक उच्च ज्वरो आउने टाउको तथा शरीर दुख्ने आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस् आफ्नै मनले औषधि सेवन नगर्नुहोस्
9: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं पानी जम्न नदिऊ लामखुट्टे बढ्न नदिऊ डेंगी मुक्त समाज निर्माण गरौं
3: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश
10: रंग बहार रंग बहार
11: वर्ष सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
10: वर्ष पेन्सले घर रंगाउनुहोस् र लक्की ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
11: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुसी बनाऊ उपहार जित्ने अवसर पाऊ
3: हावा हुरी चलेको बेला के गर्ने
12: घरको झ्याल र ढोका बन्द गर्ने
3: आगोका स्रोतहरू बन्द गर्ने
12: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने
3: भिडभाडमा भए नआतिने भागदौड नगर्ने बिस्तारै सुरक्षित स्थानमा लाग्ने
12: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
3: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
12: हावा हुरी चलेको बेला के नगर्ने,
3: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
12: बिजुलीको तार लत्रिएको छ भने नछुने,
3: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
12: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
3: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
13: हजुरको रेडियो 102.1 MHz
14: नागरिक सर्वोच्चतालाई स्थापित गर्ने सरकार भयो भने मात्र यो सम्भव छ।
15: अब जुनसुकै जिल्लाबाट पनि नागरिकताको प्रतिलिपि निकाल्न पाइने नाप नक्सा भएको 7 वर्षपछि धनुषाका 388 परिवारले पाए पूर्जा। रसुवा बाढ़ी प्रभावित क्षेत्रमा विद्यालय खुल्दै
16: उहाँहरूलाई चाहिँ अब सामान्य इङ्गेज गराउने ओर्ने अलिअलि पठन पाठनका क्रियाकलापहरू सञ्चालन गर्ने त्यसो गरिरहेका छौं।
15: र तेस्रो संस्करणको एनपीएलको खेल तालिका सार्वजनिक, लुम्बिनी लायन्स अनि सुदूरपश्चिम रोयल्स बीच उद्घाटन खेल, 20 एसियन गेम्समा सहभागी हुने नेपाली टोलीको विदाई।
17: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
15: चालू आर्थिक वर्षको पहिलो महिना साउनमा पोहोरको तुलनामा 21.2% बढ़ी रेमिट्यान्स भित्रिएको देखिन्छ। विदेश जानेको संख्या बढ़ेसँगै रेमिट्यान्स पठाउनेको संख्या पनि बढ़ेको हो। रेमिट्यान्सकै भरमा अर्थतन्त्र चल्नुपर्ने अहिलेको अवस्थामा रेमिट्यान्स बढ़नु सुखद लागे पनि यसले युवाहरूको विदेश पलायनको बाध्यतालाई देखाउँछ। स्वदेशमै रोजगार सृजना गरी विदेशी नै क्रम घटाउन बनाइएका योजना प्रभावकारी हुने गरी सरकारले काम गर्नुपर्छ। अब खबर सन्तोषी रावलबाट।
18: रसुवा भोटेकोसी बाढ़ीपछि जारी खोज तथा उद्धारका क्रममा नेपाली सेना सहितको टोलीले आज फेला पारेका 11 शव हेलिकप्टर मार्फत नुवाकोटको त्रिशुली लगिएको छ। माथिल्लो त्रिशुली एक आयोजनाको सुरुङभित्र 11 शव फेला परेको र त्यस क्षेत्रमा थप खोजी कार्य जारी रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। त्रिशुली 3A आयोजनाको सुरुङ र पावर हाउस क्षेत्रमा आयोजनाका प्रतिनिधि सहितको टोलीले खोजी जारी रहेको छ भने त्रिशुली 3B क्षेत्रमा उत्खनन गर्दा हालसम्म केही फेला नपरेको सेनाले जनाएको छ। लाङटाङ र चिलिमी जल विद्युत आयोजनामा पनि खोजी भइरहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव प्रतिकार्य शाखा प्रमुख रामबहादुर केसीले सीआईएनसँग बताउनुभयो।
19: रसुवा भोटेपछि बाढ़ीको कारण भएको जनधनको क्षतिको सम्बन्धमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले निरन्तर रूपमा आफ्नो सिचुएसन रिपोर्ट मार्फत जानकारी गराउँदै आएको छ र अहिलेको पछिल्लो 4 बजीसम्मको विवरण हेर्दाखेरि अहिलेसम्म 14,410 जनाको चाहिँ शव फेला परेको छ। त्यो मध्ये जम्मा 110 जनाको शनाखत भई यो आफन्तवाले शव चाहिँ बुझिसक्नु भएको छ भने बाँकीको चाहिँ पहिचान हुन बाँकी रहेको छ। त्यसै गरेर अहिले पनि करिब करिब 5,000 भन्दा बढी मान्छेहरू चाहिँ सम्पर्कविहीन हुनुहुन्छ। अहिले चाहिँ हामीले सम्पर्कविहीन व्यक्तिहरूको अन्तिम डेटालाई चाहिँ तयार गर्नका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालय स्थानीय तहसँग समन्वय गरिराखेका छौँ र आगामी सोमबार हामीले चाहिँ 77 जिल्लाका डिओसी जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र र जिल्ला सुरक्षा समितिसँग भर्चुअल्ली चाहिँ हामी बैठक पनि गर्दैछौँ।
18: नेपाली सेनाका अनुसार उद्धार गरिएका 4,195 मध्ये 3,912 स्वदेशी र 283 जना विदेशी नागरिक रहेका छन्। टिमुरेबाट नुवाकोट, धादिङ, चितवन तथा नवलपरासी पूर्व पश्चिमसम्मका प्रभावित क्षेत्रमा नेपाली सेनाका मात्रै 8,700 भन्दा बढ़ी सुरक्षाकर्मी खटिएका छन्। उनीहरूले खोज तथा उद्धार, शव व्यवस्थापन, राहत वितरण, सड़क तथा पुल सुचारू र आपतकालीन उपचारमा समन्वयात्मक रूपमा काम गरिरहेको नेपाली सेनाले जनाएको छ। आज संविधान दिवसको अवसरमा काठमाडौँमा लगायतका देशका विभिन्न स्थानमा औपचारिक कार्यक्रम गरिएको छ। शीतल निवासमा आज भएको एक विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको कार्यान्वयनको आभास दिलाउन सरकार जनताको सेवक हुनुपर्ने बताउनुभयो।
14: यो नागरिकका सपना, आशा, अपेक्षा र अधिकारको साझा प्रतिज्ञा हो। यसको महत्व सरकार र नागरिकको सेवक बन्छ, सरकार नागरिकको सेवक बन्छ न्याय राज्यको मूल ध्येय बन्छ र कुनै नेपालीले आफ्नै देशमा आफूलाई एक्लो र पराया अनुभूत गर्नु पर्दैन। यसका लागि हामीले देशको मूल कानून संविधान प्रति उच्च आदरका साथ त्यसले लिपिबद्ध गरेका वाचा र कबुललाई आम जनताको जीवनमा स्थापित गर्न सक्नुपर्छ। जनउत्तरदायी पारदर्शी परिणाममुखी र नागरिक सर्वोच्चतालाई स्थापित गर्ने सरकार भयो भने मात्र यो सम्भव छ।
18: काठमाडौँको सैनिक मञ्चमा आज भएको विशेष समारोहमा प्रधानमन्त्री बालिन्द्र शाह बालिनले संविधान प्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो।
13: यो संविधानको अक्षर र भावना दुवै प्रति यो सरकार पूर्ण रूपमा प्रतिबद्ध छ। संविधान जति राम्रो भए पनि त्यसलाई चलाउने हात इमान्दार र अनुभव क्रियाशील भएनन् भने त्यो एउटा कागज मात्र बन्नेछ। विकासको लागि सुशासन अनिवार्य पूर्व शर्त हो भन्ने कुरा सरकार सचेत छ। वर्तमान सरकारले सुशासन कायम गर्न प्रशासनिक संरचनाको उपयुक्त आकार निर्धारण, भ्रष्टाचार विरूद्ध शून्य सहनशीलता, प्रशासन यन्त्रमा राजनीतिक तटस्थता र सरकारी एवं सार्वजनिक पदमा योग्यताका आधारमा नियुक्ति प्रक्रिया अवलम्बन गरेको छ। संघ प्रदेश र स्थानीय तहबीच सहकारिता, सहअस्तित्व र समन्वयका आधारमा राष्ट्र विकासको साझा उद्देश्य प्राप्त गर्न नेपाल सरकार प्रतिबद्ध छ।
18: नेपाली कांग्रेसका सभापति गगन थापाले संविधानको नाममा अब नेपालमा कुनै पनि दण्ड हुन नहुने बताउनु भएको छ। काठमाडौँ 30 रहेको कांग्रेस वडा कार्यालय पुग्नुभएका सभापति थापाले संविधानलाई समय अनुकूल संशोधन गर्न सकिने बताउनुभयो। आजै एक भिडियो सन्देश जारी गर्दै सभापति थापाले भन्नुभयो,
20: विगत जसलाई हामीले सधैँ सम्झाउनु पर्नेछ त्यसलाई जोगाउनेछौँ। हाम्रो ती कोर भ्यालुजहरूलाई तपाईँलाई जोगाएर लिएर जानेछौँ। तर सँगसँगै समयको माग अनुसारका कतिपय बदल्नु पर्ने कुराहरू छन्। नयाँ पुस्ताले नयाँ आकांक्षाहरू राखेको छ। समाजमा एउटा छटपटी छ, तीव्र विकासको चाहना छ। ती चाहनाहरूलाई पूरा गर्न सक्ने, देशलाई सम्हाल्न पनि सक्ने, बदल्न पनि सक्ने, जोखिम उठाउन पनि सक्ने, जतनका साथ सम्हाल्न पनि सक्ने यो क्षमता राख्ने नेपाली कंग्रेस बनाएर हामी अधिवेशन लिएर आउनेछौँ। यो अधिवेशनका क्रममा वडा वडामा हजारौं हजार नयाँ पुस्ताका साथीहरू नयाँ जिम्मेवारी लिएर आउँदै हुनुहुन्छ। सबै जात जाति भाषा धर्म सबै समुदायका साथीहरू त सहभागी हुनुहुन्छ नै, महिला हुनुहुन्छ, दलित हुनुहुन्छ, जनजाति हुनुहुन्छ, नौजवानहरूले पनि यो पटक नयाँ जिम्मेवारी प्राप्त गर्नुहुन्छ।
18: कांग्रेसको 15 महाधिवेशन प्रक्रिया आजबाट शुरू भएको छ। असोज 16 गते काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने गरी आजबाट ओडा अधिवेशनको शुरू गरिएको हो। पूर्व सभापति शेरबहादुर देवा समूहको असन्तुष्टिका बीच पनि कांग्रेसले महाधिवेशन प्रक्रिया थालेको हो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसका अवसरमा पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा संविधानको मर्म र भावना अनुसार देश अघि बढ़न नसकेको बताउनुभयो। आफ्नो पार्टी फुटाउने प्रयास भइरहेको भए पनि त्यस्ता प्रयास सफल नहुने उहाँको भनाइ छ। नागरिकताको प्रतिलिपि निकाल्न अब गृह जिल्ला नै जानुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले नागरिकता नियमावली संशोधन गर्दै जुनसुकै जिल्लाबाट पनि नागरिकताको प्रतिलिपि निकाल्न मिल्ने व्यवस्था गरिएको हो। मन्त्री परिषद बैठकले नागरिकता नियमावली 2063 पाँचौं संशोधन स्वीकृत गरेपछि अब यो राजपत्रमा प्रकाशित हुनेछ र कार्यान्वयनमा जाने गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले सीआईएनसँग बताउनुभयो।
21: गरेका छौँ त्यो नियमावली संशोधनमा हामीले चाहिँ मूलभूत रूपमा के भनेका छौँ भने तपाईँको नागरिकताको प्रतिलिपि तपाईँलाई आवश्यक पर्यो भने त्यो बेलामा सम्भव भएछ भने यहाँको नागरिकताको चाहिँ कुनै फोटोकपी छ भने त्यो लिएर आउनुहोला र सँगसँगै राष्ट्रिय परिचय पत्र पनि लिएर आउनुहोला भनेका छौँ। किनभने त्यो राष्ट्रिय परिचय पत्रमा हामीले अहिले हाम्रो प्रणालीहरूमा भएको मध्ये चाहिँ यो बायोमेट्रिक चाहिँ हामीले राष्ट्रिय परिचय पत्रको विवरण संकलन गर्दा लिन्छौँ। भोलिको दिनमा त्यसको दुरुपयोग नहोस् कि कुनै व्यक्तिले एउटा नागरिकताको फोटोकपी लिएर आउँदैमा उसले चाहिँ मेरो यो नागरिकताको प्रतिलिपि दिनुहोस् भन्ने अवस्था भयो भने यसबाट दुरुपयोग हुन सक्ने सम्भावना अत्याधिक रहन्छ। त्यसैले सम्बन्धित व्यक्तिले नै यो नागरिकताको चाहिँ प्रतिलिपि प्राप्त होस् भन्ने हिसाबबाट हामीले जुनसुकै व्यक्तिको पनि उहाँ आउनुहुन्छ र उहाँको चाहिँ नागरिकता हरायो, जलेको, नष्ट भएको जस्तो अवस्था छ भने उहाँले चाहिँ सम्बन्धित जिल्लाको जुनसुकै आफूलाई सहज भएको जिल्लाको चाहिँ प्रमुख जिल्ला अधिकारीकोमा उहाँले निवेदन दिन सक्नुहुन्छ। उहाँले दिएको निवेदनको आधारमा उहाँको चाहिँ त्यहाँ एनआइडीमा उहाँले जुन बायोमेट्रिक दिनुभएको छ त्यो बायोमेट्रिक हामीले भेरिफिकेसन गर्छौँ। त्यो भेरिफिकेसनको आधारमा उहाँ नै सम्बन्धित व्यक्ति हो भने अहिले चाहिँ गृह मन्त्रालयकोमा एउटा नागरिकता सूचना व्यवस्थापन प्रणाली सीसीआईएमएस भनेर कार्यान्वयनमा छ। त्यो सीसीआईएमएसमा भएको विवरण चाहिँ म्याच भयो र उहाँको त्यो राष्ट्रिय परिचय पत्रमा उहाँले उपलब्ध गराएको त्यो बायोमेट्रिक भेरिफिकेसन चाहिँ म्याच भयो भने चाहिँ हामीले जुनसुकै जिल्लाबाट पनि उहाँलाई चाहिँ नागरिकताको प्रतिलिपि प्रदान गर्ने व्यवस्था चाहिँ कार्यान्वयनमा ल्याउँदैछौँ। अब
18: साझा खबरमा अब खेल खबर। विश्व एसियन गेम्समा सहभागी हुन जापान जाने नेपाली क्रिकेट टोलीको विदाई गरिएको छ। शनिबार राष्ट्रिय खेलकुद परिषद राखेपमा एक कार्यक्रम गरी टोलीको विदाई गरिएको हो। नेपाल टोलीलाई राखेप सदस्य सचिव रामचरित्र मेहता, क्यानका सचिव पारस खड्का लगायतले विदाई गर्नुभएको हो। यस्तै नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ। तालिका अनुसार कार्तिक 9 गते सोमबारदेखि प्रतियोगिता शुरू हुनेछ। प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स बीच प्रतिस्पर्धा हुनेछ। कार्तिक 10 गते मंगलबार दुई खेल हुनेछन्। पहिलो खेलमा विराटनगर किंग्सले चितवन राइनोसँग खेल्दा दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर वोल्ट्स आमान्य सामान्य हुनेछन्। लीग चरणका प्रतिस्पर्धा कार्तिक 29 गतेसम्म जारी रहनेछन्।
15: बाढ़ी प्रभावित क्षेत्रमा डेंगीको जोखिम र अपनाउनु पर्ने सावधानी।
0: जुन बाढ़ीले ल्याएको टुक्रा टाक्रे जुन एउटा कुनै पनि भाँडोहरूमा पानीहरू यसै पनि लामो समय देखिसक्यो भने त्यो हेर्नु एकदमै जरुरी छ। कतै पानीहरू जमेको अवस्था रहेछ भने त्यसको चाहिँ व्यवस्थापनमा एकदमै ध्यान दिन जरुरी छ।
15: बाढ़ी प्रभावितले विभिन्न 15 स्थानीय तहमा निवेदन दिन सक्ने सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली पोषण क्याप्सुल लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: प्याजको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
22: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
15: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ। पशुको दाना पानी। पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
22: पशु स्वास्थ्य। भागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
15: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएनद्वारा जनहितका लागि जारी सन्देश।
17: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
15: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। भारतीय लगानीकर्ता, उद्योगी तथा व्यावसायिक नेताहरूलाई नेपालमा लगानी र व्यापारका अवसरहरूको खोजी र विस्तार गर्न अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आह्वान गर्नुभएको छ। उहाँले नेपालमा लगानीका लागि यो उपयुक्त समय भएको पनि बताउनुभयो। नयाँ दिल्लीस्थित इण्डिया ह्याबिट्याट सेन्टरमा आयोजित व्यापार तथा लगानी अन्तर्क्रियामा बोल्दै अर्थमन्त्री वाग्लेले नेपालमा लगानीका लागि डिजिटलाइजेशन, स्वच्छ ऊर्जा, उच्च मूल्यको कृषि, पर्यटन, उत्पादन र डिजिटल अर्थतन्त्र लगायतका क्षेत्रमा ठूलो सम्भावना रहेको बताउनुभयो। जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्न र हिमताल संरक्षणको माग गर्दै मनास्लो क्षेत्रका स्थानीय बासिन्दाले आमरण अनसन शुरू गरेका छन्। गोरखाको चुमनुब्री गाउँपालिका एक सामा गाउँका दावा नोर्बु लामा सहित 11 युवाले मनास्लो आधार शिविरमा 8 मुद्दे माग राख्दै आमरण अनसन थालेको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। चितवनका सामुदायिक रेडियोहरूका अनुसार राष्ट्रिय निकुञ्जको लोकप्रिय जंगली भाले हात्ती रोनाल्डोको करेन्ट लागेर मृत्यु भएको छ। चितवन राष्ट्रिय निकुञ्जमा आज बिहान 20,000 ताल जाने टिकौली मध्यवर्ती सामुदायिक वनको गेट नजिकै हात्ती मृत फेला परेको थियो। धनुषाको सिरेश्वर नाथ गाउँ नगरपालिका एक साबिक रमदैया भवाडी गाविस वडा नम्बर 2, 3, 4, 6, 7 र 8 388 परिवारले नाप जाँच सम्पन्न भएको करिब 9 वर्षपछि जग्गा धनी लाल पूर्जा पाएका छन्। नापी कार्यालय धनुषाले आवश्यक प्रक्रिया पूरा गरी उनीहरूलाई जग्गा धनी प्रमाण पूर्जा वितरण गरेको धनुषाका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
2: सरकारले भोटेकोसी रसुवा बाढ़ीबाट प्रभावितलाई बसोबास र जीविकोपार्जन अनुदान रकमका लागि वडा कार्यालयमा निवेदन दिन अनुरोध गरेको छ। रसुवा, नुवाकोट, धादिङ, तनहुँ र गोर्खा जिल्लाका 15 स्थानीय तहमा पूर्ण वा आंशिक क्षति भई बसोबास गर्न नमिल्ने निजी आवास प्रभावित परिवारले निवेदन दिनुपर्छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत
4: सम्बन्धित पालिकाले नै त्यो प्रोसेसमा अझ डिटेलिङको लागि चाहिँ त्यही पालिकाले नै अब त्यहाँ सो घोषणा गर्ने विषयहरू पनि छन् होइन। मैले अन्य तोरो सुविधा लिएको छैन, आफू यो लिन चाहेको भन्ने लगायतका विषयहरू त्यहाँ जुन फर्म्याटै छ हाम्रो यहाँहरूले त्यो स्वीकृत भएको प्रक्रियामा हेर्नुभयो भने देख्नुहुन्छ। त्यहाँ चाहिँ अनुसूचित जातिको एउटा नमुना पनि दिइराखेको छ, त्यही नमुना बमोजिमको फर्म भरेर चाहिँ पेश गर्नुपर्ने। बैंक खातालाई अनिवार्य गरेको छैन, भएसम्म चाहिँ लागुरहेको बैंक खातामै हाल्ने हो सम्बन्धित पालिकाले भन्ने छ। यदि त्यो छैन भने पनि अहिलेको अवस्थामा त्यहाँ बैंक खाता खोल्न समस्या पर्ने हो त्यो सम्बन्धित ठाउँमा भने चाहिँ उहाँहरूलाई सिधै क्यास दिन सक्ने व्यवस्था पनि गरिएको छ।
2: तपाईँले वडा कार्यालयमा गएर आफ्नो क्षति भएको विवरण र परिवारको अवस्था खुलाएको निवेदन अनि नागरिकता वा राष्ट्रिय परिचय पत्रको फोटोकपी दिनुपर्छ अनि घरमुली जान नसक्ने अवस्थामा मंजूरी नामा सहितको निवेदन दिनुपर्छ। भोटेकोसी बाढ़ीपछि बन्द रहेको रसुवाको नीलकण्ठ माध्यमिक विद्यालय खुलेको छ। विद्यालयले पढ़ाईसँगै विभिन्न खेलकुद, नाच्ने, गाउने लगायतका क्रियाकलाप गरेर बालबालिकालाई बाढ़ी अघिकै अवस्थामा फर्काउन प्रयास गरिरहेको छ। विद्यालयका प्रधानाध्यापक माधव लामिछाने
16: अहिले चाहिँ हामीले जति विद्यार्थीहरू चाहिँ अभाइलेबल हुनुहुन्छ उहाँहरूलाई चाहिँ अब सामान्य इंगेज गराउने ओर्ने अलिअलि पठन पाठनका क्रियाकलापहरू सञ्चालन गर्ने त्यसो गरेर छौँ। अब विद्यालयबाट पूर्ण रूपमा होल्डिङ सेन्टर हटिसकेको पनि छैन, उहाँहरूको मनमा डर छ कि छैन कि अब परिवारको फ्यामिलीहरूको अवस्था कस्तो छ ती बुझ्ने ती अनुसार चाहिँ अब नातिनलाई भन्ने विद्यालय सञ्चालन हुन्छ। पहिला जस्तै हाम्रा चाहिँ नियमित क्रियाकलापहरू सञ्चालन हुन्छन्, हामी नियमित रुटिनमा जान्छौँ, अब रमाउन थालेका छन्। अलिअलि हामी खेलकुदका गतिविधिहरूमा इङ्गेज गराउने ओर्ने अलिअलि सङ्गीतहरू नाचहरू गराउने जो उहाँहरूको त्यो मेन्टल ट्रोमा बिर्साउने त्यो विपदलाई बिर्साउने प्रयास गरिरहेका छन्।
2: बाढीपछि तपाईँको गाउँठाउँको विद्यालय चाहिँ खुले कि खुले छैन अनि खुलाउने प्रयास कसरी भइरहेको छ हामीलाई पनि भन्नुहोस् है। हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-661 मा फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ। तपाईँ बसिरहनु भएको आश्रयस्थल वरपर कतिको सफा छ अनि आफू बसेको वरपर पानी जम्ने खाल्टो पो छ कि? यो बेला लामखुट्टेको टोकाईबाट डेंगी सर्न सक्ने चिकित्सकहरूले बताएका छन्। संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन
7: डेंगीबाट बस्नको लागि खास गरी अब लामखुट्टेको टोकाईबाट बस्नुपर्छ भन्ने हो। कपडा पुरै शरीर राख्ने खालको हुनु पर्यो, बिजुली पनि तपाईँले राम्रोसँग पाइराख्नु भएको छ भने लिक्विड जुन हामीले पनि प्रयोग गर्ने गर्छौँ त्यो पनि एउटा राम्रो उपाय हुन सक्दछ। यदि मिल्छ भने त्यो प्रयोग गर्नुहोला। जुन बाढीले ल्याएको टुक्रा टाक्रे जुन एउटा कुनै पनि भाँडोहरूमा पानीहरू यसै पनि लामो समयदेखि छ कि भने त्यो हेर्नु एकदमै जरुरी छ। कतै पानीहरू जमेको अवस्था रहेछ भने त्यसको चाहिँ व्यवस्थापनमा एकदमै ध्यान दिनु जरुरी छ। किन भन्दाखेरि डेङ्गु फैलाउन लामखुट्टे जान्छ र त्यो लामखुट्टेको लागि वृद्धि विकास हुनलाई त्यस्ता खालका खाल्डाखुट्टेमा पानी जमेको हुनै पर्छ।
2: डेङ्गीबाट बस्न झुलभित्र सुत्न, शरीर ढाक्ने कपडा लगाउन र पानी जम्ने खाल्डो छ भने पूर्ण सुझाव दिँदै हुनुहुन्थ्यो संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौँला।
15: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। पोषण सुधारका लागि स्थानीय सरकारको सक्रियताको आवश्यकता।
23: दुईटा बच्चालाई त मेरो दुधले त पुग्दैन पुग्न त, तर उनीहरूलाई लिटो स्यालेक्स के हुन्छ त्यही खुवाछु मैले। अब अहिलेसम्म त राम्रै छन्, वेट पनि राम्रै छ।
15: पोषण क्याप्सुल लगायतका सामग्री बाँकी नै छन्, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: महीना तिर्नुहोस् सात महीना चलाउनुहोस् क्लासिक टेक को 200 Mbps इंटरनेट सात महीना को लागि मात्र रु 5700 मा साथ ही क्यारो टीवी ऐप मा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टीवी च्यानलहरु वाईफाई 6 सहित को सुपर फास्ट इंटरनेट र आईपीटीवी अब क्लासिक टेक मा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरु लागू हुने छन्
6: शीतल जाऊ बाहिर पसलमा केही खाएर आइहालौ अहिले फेरि ढिलो होला नि
8: रमिला सुन न म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु
6: ओहो तिमी त घरको खाने भएछौ नि
9: के को सरसल्लाह हो दुईजनाको
8: होइन कि सर रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर
9: सही भन्यौ शीतल जंक फूडमा चिनी नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ यसमा भिटामिन खनिज फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ
6: ए हो र राम सर म पनि अब बजार या बनी बनाउ खाना छोड्न सक्छु होला र
9: अवश्य सक्छौ यसका लागि घरमा पाइने फलफूल तरकारी दाल अन्डा चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि
24: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं पोषिलो खाजालाई प्रोत्साहन गरौं विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब्सकी आइएन
17: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
15: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ साझा खबरमा अब पोषण क्याप्सुल पोषण सुधारका लागि चालिएका कदम र देखिएको प्रभाव
24: स्थानीय सरकारले पोषण सुधारका लागि स्वास्थ्य कृषि शिक्षा खानेपानी तथा सरसफाई र महिला तथा बालबालिका सम्बन्धी कार्यक्रमलाई एकीकृत रूपमा अगाडि बढ़ाइरहेका छन् अहिले संघीय सरकारको बहुक्षेत्रीय पोषण योजना तेस्रो अन्तर्गत स्थानीय तहले पोषण सुधारका विविध कार्यक्रम गरेका छन् स्थानीय सरकारले पोषण सुधारका लागि गर्भवती सुत्केरी महिला र पाँच वर्ष मुनिका बालबालिकाका लागि विशेष कार्यक्रमहरू गरिरहेको छ सुदूरपश्चिमका स्थानीय तहमा सञ्चालन हुने पोषण कार्यक्रमको मुख्य आधार पनि बहुक्षेत्रीय पोषण योजना नै रहेको छ यसमा स्वास्थ्य मात्र होइन कृषि पशुपन्छी शिक्षा खानेपानी तथा सरसफाई र महिला तथा बालबालिका क्षेत्रलाई पनि जोड़िएको छ कैलालीको टीकापुर नगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलसँग हामीले कुराकानी गरेका छौं
25: अब टीकापुर नगरपालिका अन्तर्गत अहिले पनि हामी कहाँ किशोरीहरू विशेष गरेर उहाँहरू हाम्रो गत वर्षको तथ्याङ्क हेर्ने हो भने 20 वर्षभन्दा मुनिको गर्भवती हुने संख्या पनि पहिलाभन्दा बढेको छ लगायत किशोरीहरूको जुन रक्त अल्पता लगायतको समस्या पनि छ त्यसको लागि अब हामीले उहाँहरूलाई किशोरीलाई चाहिँ आइरन चाहिँ के खुवाउने आइरन फोलिक एसिड खुवाउने र विवाहित छन् भने उहाँहरूलाई हामीले समय समय गर्भ जाँच गराउने र उहाँहरूलाई चाहिँ पोषणयुक्त अन्य खाद्य पदार्थहरू खानुपर्छ भने उहाँहरूलाई चाहिँ अवेरनेस गर्ने लगायतको जाँचहरू गर्ने यो कार्यक्रमहरू भइरहेको छ जस उहाँहरूको अवस्था त्यति राम्रो छैन जस उहाँको लागि हामीले विभिन्न पोषण सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ पोषण सम्बन्धी मुख्य समस्या अब किशोरी र गर्भवती महिलामा रक्त अल्पताको समस्या छ एउटा अर्को यो मुख्य समस्या भन्ने पनि हाम्रो यो जंक फूडले गर्दा पनि एउटा समस्या चाहिँ पारेको छ अब हाम्रो खानपिन विशेष गरेर हामीले हरेक बार खाना चार भन्छौँ तै पनि अब हाम्रो के छ अहिलेको समाज अहिलेका अब हाम्रा नानी बाबुहरू बहिनीहरू उहाँको खानपिनमा समस्या छ उहाँहरूको हामीले जुन प्रकारको उहाँलाई हरेक बार खाना चार भन्छौँ त्यो हामीले उहाँलाई त्यसको लागि चाहिँ जति कन्भिन्स गर्नु पर्यो त्यति गर्न सकेका छैन जस उहाँहरूको खानपिनमा जे पनि उहाँहरूको रुचि चाउचाउ चाउमिन त्यतातिर छ त्यसले गर्दा उहाँहरूको त्यो आहार खायो भने उहाँहरूको त्यहाँ जुन हाम्रो पौष्टिक आहार जुन खानुपर्ने हो त्यसमा चाहिँ पहुँच कम छ भनौँ न उहाँले खाने रुचि कम भएकोले पोषण सम्बन्धी समस्या चाहिँ छ
24: पोषण सुधार कार्यक्रम सञ्चालन गर्नु मात्र पर्याप्त हुँदैन जनचेतना पनि उत्तिकै वृद्धि गर्नुपर्दछ पर्वत जिल्लामा महिलाहरूलाई जनचेतना विकास गर्ने कार्यहरूलाई तीव्रता दिएको छ त्यहाँ रहेका केही महिलाहरूको अनुभव सहित स्तनपानको महत्व र बाल पोषणको कुरा सुनौ।
3: नमस्ते, मेरो नाम रिया पौडेल, म कुस्मा खटुवा चौपारी नम्बर 9 बाट म अहिले हाल अहिले म 17 महिनाको सुत्केरी आमा हुँ। मेरो ट्विन्स जुन ट्विन्स बच्चा छ बिहा गरेको 10 वर्षमा 10 वर्षपछि भएको यो जुम्ले बच्चा हो मेरो। अब त्यो खुसी त के भन्नु त्यो त व्यक्त गरेर साध्य नै छैन। अनि मलाई बच्चाहरूलाई अब स्तनपान गराउँदा धेरै आनन्द आउँछ। अब मैले अहिलेसम्म मेरै दुधले मैले मेरै अहिले 6 महिना छ त मेरै दुधले मैले खायो। त्यसपछि अब 2 बच्चा भएपछि त 2 बच्चालाई त मेरो दुधले त पुग्दैन पुग्न त तर उनीहरूलाई लिटो सेलेक्स के हुन्छ त्यही खुवाछु मैले। अब अहिलेसम्म त राम्रै छन्, वेट पनि राम्रै छ।
24: बाढी प्रभावित क्षेत्रमा पनि स्थानीय सरकारको प्राथमिकता पोषणमा पर्न सकेको छैन। विभिन्न अधिकार कर्मीहरूले बाल पोषणलाई सुधार दिनको लागि अनुरोध गरिरहेका छन्। राहत वितरण गर्नेले पनि पोसिलो खानेकुरालाई प्राथमिकता दिनुपर्ने उनीहरूको जोड छ। बाल अधिकारको क्षेत्रमा काम गर्दै आउनुभएका सिजपका अध्यक्ष तिलोत्तम पौडेल,
10: गाँसपास कपास महत्वपूर्ण हो, त्यसभित्र पनि गाँसपास कपासको कुरा गर्दा खानेकुराहरू गर्दाखेरि जङ्क फुडहरू लगाएर जान भएन जाने मान्छेहरूले पनि दिने मान्छेले पनि जङ्क फुडको विकल्पमा अरू खाने पोषणयुक्त खानेकुराहरू गर्नु पर्यो। त्यसकारणले गर्दाखेरि बालबालिकालाई बालबालिकाभित्र पनि अब अपाङ्गता भएका गर्भवती सुत्केरी यौनी तथा लैङ्गिक अल्पसंख्यक छन् त्यस्ता छन् भने तिनीहरूलाई प्राथमिकतामा राख्नु पर्यो। त राख्ने काम केही भएको छ। सुरु सुरुकोमा चाहिँ धेरैजनाको चाउचाउ बिस्कुट र फ्रुटीहरूको चाहिँ बाहुल्य त थियो। अब अहिले बिस्तारै चाहिँ नि अब खाद्यान्नहरूकोमा चाहिँ प्रवेश भएको छ, खाद्यान्नहरूमा प्रवेश भएको हुनाले चाहिँ केही चाहिँ सुधार भएको देखिन्छ। तथापि चाहिँ म फेरि पनि सबैजनालाई आग्रह गर्न चाहन्छु कि हजुरहरूले सहयोग गर्दै हुनुहुन्छ भने चाहिँ पोषणयुक्त खानेकुराहरू चाहिँ लिटोको पिठो अब त्यस्तो खालको अलिकति पोषणयुक्त सरकारले पोषणयुक्त भनेर छुट्याएका कुराहरू आइटमहरू अब तपाईँहरू बाँड्दै हुनुहुन्छ भने सकिन्छ भने चाहिँ नबिग्रिने खालको फलफूलहरू लगिदिनु पर्यो बच्चाहरूलाई, त्यो खालको कुराहरू लगिदिनु पर्यो। अब हामीले राहत बाणी नाममा चाहिँ यो छिटो र बजारमा पाइनेको नाममा त्यो पनि गर्नु भएन। हिजो एउटा तत्कालीन आवश्यकता थियो होला पहिलो दोस्रो दिनमा। अब त्यो अब चाउचाउ फ्रुटीतिरबाट जङ्क फुडबाट हामी अब एक स्टेप माथि जान सक्यौँ भने चाहिँ यसले बालबालिकाको स्वास्थ्यमा पनि यसले सकारात्मक प्रभाव पर्छ भन्ने हाम्रो विचार हो। यसमा
24: सरकार र अरूको मात्र मुख ताट्ने होइन, यस्तो विपत्तिको बेलामा स्थानीय रूपमा उपलब्ध भएका खानेकुराहरूलाई प्रयोग गर्नुपर्दछ। स्थानीय सरकारले पनि पोषण सुधारका लागि आफ्ना योजना तथा कार्यक्रमहरू सम्बन्धित निकायमा प्रस्तुत गर्ने र त्यसको लागि पैरवी गर्ने काम गर्न सक्नुपर्दछ। दीपक आचार्य, सीआईएन, काठमाडौँ।
15: भोटेकोशी बाढी पछिको खोज तथा उद्धार कार्य जलविद्युत आयोजनाको सुरुङमा केन्द्रित गरिएको छ। माथिल्लो त्रिशुली ए आयोजनाको सुरुङभित्र भेटिएका 11 शव नुवाकोटको त्रिशुली पुर्याइएको छ। बाढी प्रभावितको बैंक खाता नभए पनि नगद राहत दिने बारेमा छलफल भइरहेको विपद व्यवस्थापन प्राधिकरणले बताएको छ। संविधान दिवसका अवसरमा देशैभरि आज विभिन्न औपचारिक कार्यक्रम भए। सुशासनका लागि कुनै पनि सम्झौता नगर्ने प्रधानमन्त्रीले प्रतिबद्धता जनाउनु भयो भने सरकार नागरिकको सेवक हुनुपर्ने राष्ट्रपति पौडेलले टिप्पणी गर्नुभयो। अब जुनसुकै जिल्लाबाट पनि नागरिकताको प्रतिलिपि निकाल्न पाइने भएको छ। नाप नक्सा भएको 7 वर्षपछि भनुसाका 388 घर परिवारले लालपुर जा पाएका छन्। रसुवा बाढ़ी प्रभावित क्षेत्रमा विद्यालयहरू खुल्न थालेका छन् र तेस्रो संस्करणको एनपीएलको खेल तालिका आज सार्वजनिक भयो। लुम्बिनी लायन्स अनि सुदूरपश्चिम रोयल्स बीच उद्घाटन खेल हुनेछ। 20 एसियन गेम्समा सहभागी हुने नेपाली टोलीको आज एउटा कार्यक्रमका बीच विदाई गरिएको छ। हवस्, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 4 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई लीलप्रकाश चन्द पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: अभी भी रात को 8 बजे
1: हजुरपुर रेडियो 102.1 मेगाहर्ट्ज़।
2: डेंगी एडिस दातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौ।
3: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौ। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।
4: रंगबहार रंगबहार
5: वर्ष संगे उपहारे उपहार बम्परमा यामाहा रेजियर
4: वर्ष पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
5: साथै 65 इन्चको स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
4: वर्ष पेन्स।
2: हावाहुरी चलेको बेला के गर्ने?
6: घरको झ्याल र ढोका बन्द गर्ने,
2: आगोका स्रोतहरू बन्द गर्ने,
6: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
2: भिडभाडमा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
6: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
2: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
6: हावाहुरी चलेको बेला के नगर्ने,
2: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
6: बिजुलीको तार लत्रिएको छ भने नछुने,
2: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
6: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
2: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्ट्जद्वारा जारी सन्देश।
6: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 82 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
6: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
2: लक्षित लाभग्राही कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
6: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
2: लक्ष्य 22 पटक।
6: स्वीकृत बजेट 88 लाख।
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
6: अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
2: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
6: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
2: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
6: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि, जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
2: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागज। कागजातहरू,
6: स्थायी लेखा नम्बर, प्रमाण पत्रको प्रतिलिपि,
2: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
6: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र,
2: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
6: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू,
6: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण,
2: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण,
6: व्यावसायिक पशुपन्छी मत्स्य पालन उत्पादन र प्रशोधन,
2: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण,
6: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण,
2: मौरी पालन व्यवसाय र मह प्रशोधन,
6: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन,
2: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात,
6: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय,
2: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण,
6: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण,
2: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन,
6: फलफूल प्रशोधन र बजारीकरण,
2: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण,
6: प्राङ्गारिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण,
2: प्राङ्गारिक कृषि वस्तु निर्यात,
6: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण,
2: घाँसबाट हे, साइलेज तथा हिलेज उत्पादन व्यवसाय,
6: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।

0: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
1: नगरपालिकाले के गर्ने चिर्सीले के गर्ने
2: गाडी भाडा पटाएको अब जम्मा फाइदा भनेको दुई रुपियाँ अब कहाँ फेरि हतदाम बस्यो त्यति बस्ने
3: त्यसको भाउ छ त्यो भाउ चाहिँ सम्बन्धित मान्छेले पाउनु पर्यो के यो बिचौलियाले अलिकति गरेको छ
4: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा कृषि र किसानका पाटोका कुरा
5: आलु धेरै हुन्छ मकै धेरै हुन्छ कोदो धेरै हुन्छ
6: गत वर्षको रेकर्ड तरकारी खाने आलु तीन करोडको बिक्री भएको छ एउटा कालो गुडारी आलुको बिउ भनिन्छ छ करोडको आलु बिक्री भएको थियो
0: किसानका सिधा प्रश्न विज्ञ र सरकारको जवाब
7: म आबद्ध छु टमाटर साग सब्जी ल्याएर बजारमा बेच्ने दुई मिटर टमाटर ल्याएर वजन गर्ने मेरो काम त के किसानमा शुद्ध ल्याउनु पर्छ यो देश्नु किसान उसमा नलाग्यो देख्नुको लाग्दैन
8: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब आउँदैछ 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्ष मन्त्रीतापर अगाडि बढ्छु
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
9: कार्यक्रम कृषि सवाल
10: नमस्कार कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ म हुँ असीम सापकोटा कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्जसँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्ज सुनसरी सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज सङ्खुवा सभा रेडियो 105.2 मेगाहर्ज धनकुटा रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङ रेडियो एभरेज 96.8 मेगाहर्ज सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा रेडियो बैतेश्वर 94.5 मेगाहर्ज मैना पोखरी दोलखा रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप रेडियो मेलम्ची 107.2 मेगाहर्ज सिन्धुपाल्चोक रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोसीपारी काभ्रे रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा नीलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेसी धादिङ रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ रेडियो चिम्तेश्वर 90.9 मेगाहर्ज बिदुर नुवाकोट रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ सेक्जा रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसती नवलपुर रेडियो कावसती 102.6 मेगाहर्ज कावसती नवलपुर दाउन्ने एफएम 103.4 मेगाहर्ज बर्दघाट नवलपरासी सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाखाँची भेरी एफएम 105.4 मेगाहर्ज नेपालगंज बाँके रेडियो डोटी 98.5 मेगाहर्ज डोटी रेडियो रामारसन 92 मेगाहर्ज अछाम रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ सौगात एफएम 103.6 मेगाहर्ज बैतडी सामुदायिक रेडियो मेलौली एफएम 101.2 मेगाहर्ज मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ हजुर आज हामी शनिबारको श्रृङ्खलामा रहेका छौं आज शनिबारी श्रृङ्खलामा हामीले प्रविधिको कुराहरूलाई जोड दिने प्रयास गरेका छौं हामीले गोलभेडा खेती प्रविधि त्यसै गरी ककनीको ब्रान्ड बन्दी गरेको स्ट्रबेरी त्यसै गरी पछिल्लो समयमा पहाड़ी झरातलमा चाहिँ पस्टाउँदै गरेको किबीको चर्चा गर्दैछौ हामीले आज गोलभेडा खेती प्रविधि र यसका बहुआयामिक फाइदाहरू कसरी सफल बने लगायतका विषयमा हामी चर्चा गर्दैछौँ भने स्ट्रबेरी खेतीको ककनीबाट शुरूआत भएको स्ट्रबेरी खेती आज कसरी चाहिँ देशैभरि फैलिँदैछ लगायतका विषयमा हामी छलफल गरिएको चाहिँ एउटा सम्पादित रिपोर्टको रूपमा तयार पारेका छौँ त्यसै गरी हामीले किबीको जानकारी यहाँहरूलाई कतिको छ हुन त नेपाली बजारमा पछिल्लो समयमा चाहिँ किबीको चर्चा अलि बढी नै छ र किबीको उत्पादन पनि बढ्दो क्रममै छ र हामीले किबी खेतीलाई पनि विश्लेषणात्मक रिपोर्टको रूपमा प्रस्तुत गर्ने प्रयास गरेका छौँ हामीले अगाडि भने जस्तै पालै पालो शुरूआतमा गोलभेडा खेती प्रविधि त्यसै गरी ककनीको स्ट्रबेरी ककनीको ब्रान्ड बन्दै गरेको स्ट्रबेरी कार्यक्रमको अन्तिम खण्डमा पनि किबी खेतीको समग्र अवस्थालाई आजको रिपोर्टमा केलाउने प्रयास गर्दैछौं नेपालमा गोलभेडाको बजार र सम्भावना किन यति धेरै मजबुत छ? सबैभन्दा पहिलो कुरा अतुलनीय माग। नेपालमा गोलभेडा मौसम अनुसार मात्र खाइने फल होइन, बाह्रै महिना 365 दिन नै उत्तिकै परिमाणमा खपत हुने उपज हो। दोस्रो कुरा, हाम्रो हावापानीको विविधता। नेपालको भौगोलिक बनावट यस्तो वरदान हो जहाँ हिउँदका महिनाहरूमा तराई र भित्री मधेसहरूमा गोलभेडाको प्रचुर उत्पादन हुन्छ भने बर्खाको समयमा जब तराईमा गर्मी र पानीले गर्दा खेती गर्न गाह्रो हुन्छ त्यति बेला हाम्रा मध्य पहाड़ी तथा उच्च पहाड़ी क्षेत्रहरूमा टनेल प्रविधिबाट गोलभेडा फलाउन सकिन्छ। यसको अर्थ के हो भने यदि हामीले व्यवस्थित रूपमा उत्पादन गर्न सक्यौं भने विदेशी गोलभेडाको आयातलाई शून्यमा झारेर नेपाली किसानको उत्पादनलाई वर्षैभरि देशैभित्र खपत गराउन सकिन्छ। नमस्कार, आज हामीले बिहानको तरकारी होस् वा बेलुकाको दाल भात चाडपर्वको विशेष भोज वा साना ठूला रेस्टुरेन्टको चटपटे अचार, नेपाली भान्सा गोलभेडा बिना अधुरो र अपुरो हुन्छ। स्वादलाई अमिलो गुलियो र रसिलो बनाउन मात्र होइन, तरकारीको रस गाढा बनाउन र खानाको वासना बढाउन गोलभेडा नेपाली भान्साको अनिवार्य मेरुदण्ड बनिसकेको छ। गोलभेडा नभएको भान्सा र गोलभेडा नपरेको तरकारीको कल्पना पनि गर्न सकिँदैन। तर के हामीले कहिले सोचेका छौं, हरेक भान्साको दैनिक खपत हुने यही रातो रसिलो गोलभेडाले नेपालका पाखा पटेरा र तराईका फाँटहरूमा एउटा ठूलो आर्थिक क्रान्ति ल्याइरहेको छ। थोरै जमिनबाट छोटो समयमा मनग्गे नगद आमदानी लिन सकिने भएकाले रसिलो बनाउने मात्र होइन, तरकारीको रस गाढा बनाउन र खानाको वासना बढाउन गोलभेडा नेपाली भान्साको अनिवार्य मेरुदण्ड बनिसकेको छ। गोलभेडा नभएको भान्सा र गोलभेडा नपर

गोलभेडा खेतीलाई अपनाएर सफल कृषि उद्यम गरिरहेका छन्। आजको यस भिडियोमा गोलभेडा खेतीको नेपालमा सम्भावना, आधुनिक टनेल प्रविधि, उत्पादन बढ़ाउने तरिका र बिउदेखि बजारसम्मको सम्पूर्ण दमदार पाटोलाई बुझ्नेछौ। कार्यक्रम अवधि भएर हेरेर सुनेर साथ दिनुहोला र यहाँहरूलाई उचित लाग्यो भने शेयर गरेर पनि साथ दिनुहोला। नेपालमा गोलभेडाको बजार र सम्भावना किन यति धेरै मजबुत छ? सबैभन्दा पहिलो कुरा अतुलनीय माग। नेपालमा गोलभेडा मौसम अनुसार मात्र खाइने फल होइन, बाह्रै महिना 365 दिन नै उत्तिकै परिमाणमा खपत हुने उपज हो। दोस्रो कुरा, हाम्रो हावापानीको विविधता। नेपालको भौगोलिक बनावट यस्तो वरदान हो जहाँ हिउँदका महिनाहरूमा तराई र भित्री मधेसहरूमा गोलभेडाको प्रचुर उत्पादन हुन्छ भने वर्खाको समयमा जब तराईमा गर्मी र पानीले गर्दा खेती गर्न गाह्रो हुन्छ त्यति बेला हाम्रा मध्य पहाड़ी तथा उच्च पहाड़ी क्षेत्रहरूमा टनेल प्रविधिबाट गोलभेडा पुर्याउन सकिन्छ। यसको अर्थ के हो भने यदि हामीले व्यवस्थित रूपमा उत्पादन गर्न सक्यौं भने विदेशी गोलभेडाको आयातलाई शून्यमा झारेर नेपाली किसानको उत्पादनलाई वर्षैभरि देशैभित्र खपत गराउन सकिन्छ। अब कुराकानी गरौं गोलभेडा खेतीमा क्रान्ति ल्याउने हाई प्लास्टिक टनेल प्रविधि र उत्कृष्ट जातहरूको बारेमा। पहिले खुल्ला आकाश मुनि मात्र गोलभेडा खेती गर्दा वर्खाको जारी, असिना र अत्याधिक तापक्रमका कारण बोटमा डडुवा लाग्ने र फल कुहिएर किसानको लगानी डुब्ने ठूलो जोखिम हुन्थ्यो। तर जब नेपाली किसानहरूले प्लास्टिक टनेल र आधुनिक पोली हाउस अपनाए तब गोलभेडा खेती सुरक्षित र पूर्ण रूपमा व्यावसायिक बनिरहेको छ। टनेल प्रविधिका मुख्य फाइदाहरू: वर्खाको सोझो पानी बोटमा पर्न नपाउने भएकाले ढुसीजन्य रोग र डडुवाबाट 90% सुरक्षा मिल्छ, असिना हावाहुरी र किराको आक्रमणबाट बचाउँछ, बोटको आयु लम्बिन्छ र 6 देखि 8 महिनासम्म निरन्तर फल टिपिरहन सकिन्छ। नेपाली किसानको रोजाइ सिर्जना र हाइब्रिड जातहरू: नेपालमै विकसित सिर्जना बडशंकर जात पहाड़ी क्षेत्रको बर्खे गोलभेडाका लागि वरदान साबित भइरहेको छ। यसका साथै C3, त्रिशूल, रमाइलो र अन्य गुणस्तरीय हाइब्रिड जातहरूले पनि उच्च उत्पादन दिने गरेका छन्। अब लागौं जग्गा कसरी तयार पार्ने र बोटलाई कसरी व्यवस्थापन गर्ने भन्नेतर्फ। ड्याङ निर्माण र माटो उपचार: गोलभेडाका लागि खुकुरलो प्राङ्गारिक पदार्थले भरिपूर्ण, पानी नजम्ने दोमट माटो उपयुक्त मानिन्छ। 1 फिट अग्लो र 2 फिटदेखि 3 फिटसम्म चौडा ड्याङ बनाएर राम्ररी पाकेको गोबर मल र प्राङ्गारिक जैविक विषादी मिसाएर माटो उपचार गर्नुपर्छ। थाङ्गा र सुतलीको प्रयोग: गोलभेडाको बोट अग्लो जाने र फलको ओजन बढी हुने भएकाले यसलाई लड्न नदिन बाँस र सुतली अर्थात दरो धागोको प्रयोग गरेर माथि झुन्ड्याउने वा थाङ्ग्रा दिने काम अनिवार्य रूपमा गर्नुपर्छ। कान्छन र थुप्पा सिंचाई: बोटको फेदबाट निस्कने अनावश्यक पातहरूलाई नियमित रूपमा हटाउँदा मुख्य काण्ड बलियो हुन्छ र फल ठूलो, चम्किलो र गुणस्तरीय हुन्छ। थुप्पा सिंचाई अर्थात ड्रिप इरिगेसनको प्रयोग गर्दा पानी र मल सोझै जरासम्म पुग्छ। किसान दाजुभाइ तथा दिदीबहिनीहरू गोलभेडा खेतीमा सफलता पाउन रोग र किराको समयमै पहिचान र जैविक व्यवस्था गर्नुपर्छ। डडुवा र ऐलाउने रोग: पातमा काला थोप्ला देखिने डडुवा वा बोट एकाएक ऐलाउने रोगबाट बस्न टनेलमा हावा ओहोर दोहोर हुने वातावरण मिलाउने, पानी जम्न नदिने र जैविक कीटनाशक औषधि वा कपर अक्सिक्लोराइड प्रयोग गर्नुपर्छ। टोमाटो लिप माइनर र सेतो झिङ्गा: पात र फलभित्र छिरेर नोक्सान गर्ने टुटा किराका लागि फेरोमोन ट्र्याप र पहेँलो टाँसीले पासो प्रयोग गर्दा रासायनिक विषादी बिना नै प्रभावकारी नियन्त्रण गर्न सकिन्छ। अब लागौं हामी सबैले पर्खिरहेको समय, गोलभेडा खेतीबाट कति हुन्छ त आमदानी? बेर रोपेको 60 देखि 75 दिनपछि गोलभेडाको पहिलो टिपाई शुरू हुन्छ। टनेल प्रविधिमा राम्रो स्याहार सम्हार गर्दा एउटै बोटबाट 5 देखि 10 केजीसम्म फल फलाउन सकिन्छ। आमदानी र मुनाफा: एक रोपनी जमिनमा प्लास्टिक टनेल बनाएर करिब 1200 देखि 1500 गोलभेडाका बोटहरू लगाउन सकिन्छ। करिब एक रोपनीबाट एकै सिजनमा 8 देखि 12 टन अर्थात 8000 देखि 12000 केजीसम्म गोलभेडा उत्पादन हुने गर्छ। यदि औसत थोक मूल्य 40 देखि 60 मान्ने हो भने यसैलाई हिसाब गर्दा एक रोपनीबाटै 4 लाखदेखि 6 लाखसम्मको बिक्री गर्न सकिन्छ। प्लास्टिक टनेल र खेतीको सम्पूर्ण लागत कटाएर हिसाब गर्ने भने एक रोपनीबाट करिब 2 लाखदेखि 2.5 लाखसम्म खुदनाफा सहजै कमाउन सकिन्छ। अन्त्यमा, नेपाली भान्साको मुटु मानिने गोलभेडा तरकारी मात्र होइन, यो नेपाली कृषकहरूको आर्थिक समृद्धिको बलियो इन्जिन पनि हो। परम्परागत खेती पद्धतिलाई त्यागेर आधुनिक प्लास्टिक टनेल, थोपा सिंचाई र बजार सञ्जालसँग जोडिएर काम गर्ने हो भने यसले वैदेशिक रोजगारको

0: माटो बन्द गरेर आफ्नै माटोमा स्वाभिमानी र सफल उद्यमी बनाउन सक्छ। स्ट्रबेरी आकर्षक रात रङको अमिलो गुलियो स्वाद भएको एउटा उच्च मूल्य जाने फल हो। यसमा भिटामिन सी, एन्टी अक्सिडेन्ट र विभिन्न खनिज तत्वहरू प्रचुर मात्रामा पाइन्छन्। तारे होटल, रेस्टुरेन्ट, बेकरी, जुस सेन्टर र आम उपभोक्ता माझ यसको माग सधैं उच्च रहने गर्छ। काठमाडौँ उपत्यकाको नजिकै रहेको ककनी क्षेत्रको चिसो हावापानी, माटो र भौगोलिक वातावरण स्ट्रबेरी खेतीका लागि वरदान साबित भएको छ। अरू फलफूल जस्तै फल दिन 3-4 वर्ष पर्खनु नपर्ने र रोपेको 2-3 महिनाभित्रै उत्पादन दिन थाल्ने भएकाले ककनीका साना तथा साना जमिन भएका किसानहरूका लागि स्ट्रबेरी रेड गोल्ड अर्थात रातो सुनसरी बनेको छ। आज हामी ककनीको पहिचान नै स्ट्रबेरी र स्ट्रबेरी खेती प्रविधि र नेपालमा स्ट्रबेरी कुन रूपले अगाडि बढेको छ लगायतमा हामी चर्चा गर्दैछौ। नमस्कार, आज हामी रातो, रसिलो, मिठो र उच्च मूल्य जाने फलको कुराकानी गर्दैछौ। तब हाम्रो मानसपटलमा सिधै एउटा ठाउँको नाम आउँछ, नुवाकोटको ककनी हो। आज हामी ककनीको रातो पहिचान मानिने स्ट्रबेरी खेतीको बारेमा विस्तृत कुराकानी गर्दैछौ। रोपेकै वर्ष त्यसमा पनि केही महिनामै आमदानी लिन सकिने स्ट्रबेरी खेती आखिर कसरी गरिन्छ त? ककनीका किसानहरूले यसलाई कसरी सोचे भन्दा राम्रो सफलता हासिल गरिरहेका छन् र नयाँ किसानहरूले थोरै जमिनबाट कसरी लाखौं रुपियाँ कमाउन सक्छन्? आजको विशेष भिडियोमा हामी स्ट्रबेरी खेतीको प्रविधि, स्याहार सम्हार र बजारको सम्पूर्ण नालीबेली बुझ्ने प्रयास गर्दैछौ। कार्यक्रम अवधिभर भिडियो हेरेर साथ दिनुहोला र राम्रो लागे शेयर पनि गर्नुहोला। सबैभन्दा पहिले बुझौं स्ट्रबेरी कस्तो फल हो र ककनीसँग यसको साइनो कसरी गाडियो। स्ट्रबेरी आकर्षक रातो रङको अमिलो गुलियो स्वाद भएको एउटा उच्च मूल्य जाने फल हो। यसमा भिटामिन सी, एन्टी अक्सिडेन्ट र विभिन्न खनिज तत्वहरू प्रचुर मात्रामा पाइन्छन्। तारे होटल, रेस्टुरेन्ट, बेकरी, जुस सेन्टर र आम उपभोक्ता माझ यसको माग सधैं उच्च रहने गरेको छ। काठमाडौँ उपत्यकाको नजिकै रहेको ककनी क्षेत्रको चिसो हावापानी, माटो र भौगोलिक वातावरण स्ट्रबेरी खेतीका लागि वरदान साबित भएको छ। अरू फलफूल जस्तै फल दिन 3-4 वर्ष पर्खनु नपर्ने र रोपेको 2-3 महिनाभित्रै उत्पादन दिन थाल्ने भएकाले ककनीका सारा तथा सारा जमिन भएका किसानहरूका लागि स्ट्रबेरी रेड गोल्ड अर्थात रातो सुन नै भएको छ। आज हामी ककनीको पहिचान नै स्ट्रबेरीसँग जोडिएको प्रसङ्गलाई साध्दैछौ। अब कुराकानी गरौं स्ट्रबेरी खेतीका लागि कस्तो हावापानी चाहिन्छ र जग्गा कसरी तयार गर्ने। हावापानी र बाटो। स्ट्रबेरी खेतीका लागि चिसो र न्यानो समशीतोष्ण हावापानी उपयुक्त मानिन्छ। माटोको कुराकानी गर्दा प्राङ्गारिक पदार्थले भरिपूर्ण खुकुलो, बालुवा, मिसावट भएको दोमट माटो चाहिन्छ। माटोको पीएच 5.5-6.5 बीचमा हुनुपर्छ। ध्यान दिनुपर्ने कुरा, माटोमा पानी जम्न दिनु हुँदैन। स्ट्रबेरी खेतीमा सबैभन्दा महत्वपूर्ण प्राविधिक पक्ष भनेको ड्याङ बनाउनुको। जमिनलाई राम्ररी जोतेर पाकेको मल र प्राङ्गारिक मल मिसाएर कम्तीमा 1 फिट अग्लो र 2-3 फिट चौडा ड्याङ बनाउनु पर्छ। त्यसपछि ड्याङको माथि कालो प्लास्टिक वा मल्चिङ ओछ्याउनु पर्छ। यदि प्लास्टिक बिछाउन चाहनु भएन भने यहाँहरूले स्थानीय स्रोत साधनमै पाइने विभिन्न पतिङ्गरहरूलाई मल्चिङको रूपमा प्रयोग गर्न सक्नुहुन्छ। प्लास्टिक मल्चिङ कसरी र किन प्रयोग गर्ने? किनभने यसले झारपात उम्रिँदैन, माटोको चिसिया जोगाउँछ र सबैभन्दा महत्वपूर्ण कुरा, स्ट्रबेरीको फललाई राम्रोसँग सिधै छुन नदिई फल कुहिनबाट बचाउँछ र सफा चम्किलो समेत बनाउँछ। यसमा अगाडि हामीले भने जस्तै स्थानीय स्रोत साधन सहितको पतिङ्गरहरूलाई मल्चिङको रूपमा पनि प्रयोग गर्न सक्नुहुनेछ। अब लागौं बेर्ना कसरी र कहिले रोप्ने। स्ट्रबेरीको बेर्ना रोप्ने सबैभन्दा उत्तम समय भदौ महिनाको मध्यदेखि असोज महिनासम्मको हो। यो समयमा रोपेको बेर्नाले मङ्सिर पुससम्म फल दिन्छ। प्लास्टिकमा 30-45 सेन्टिमिटर करिब 1 फिटको दूरीमा दुवैतर्फ पाल पारेर बेर्ना रोपिन्छ। एक रोपनी जमिनमा करिब 3,000-3,500 स्ट्रबेरीका बेर्नाहरू लगाउन सकिन्छ। सिंचाइका लागि ड्याङभित्रै थोपा सिंचाइको पाइप बिछाउनुपर्छ। यसले बिरुवाको जरामा मात्र आवश्यक मात्रामा पानी र तरल मल पुर्याउँछ जसले गर्दा फल बिग्रिने सम्भावना रहँदैन। किसान दाजुभाइ तथा दिदीबहिनीहरू स्ट्रबेरी खेतीबाट राम्रो आमदानी लिनको लागि स्याहार सम्भारमा अलि बढी ध्यान दिनुपर्छ। बेतना फुर्कदै गर्दा त्यसबाट अनावश्यक लहरा वा हाँगाहरू निस्कन्छन्। फल दिने मुख्य बोटलाई बलियो बनाउन र रनरहरूलाई समय समयमा काटछाट गरी हटाइरहनुपर्छ। रोग तथा किरा व्यवस्थापन। स्ट्रबेरीमा डडुवा, फल कुहिने रोग र रातो चुलचुलेको समस्या देखिन सक्छ। यसबाट बच्न जैविक विषालीको प्रयोग गर्ने, ड्याङमा पानी जम्न नदिने र संक्रमित पात वा फलहरूलाई तुरन्तै हटाएर नष्ट गर्नुपर्छ। फल टिपाई। मंसिर पुछदेखि शुरू भएको फल टिपाई चैत वैशाखसम्म लगातार चलिरहन्छ। फल टिप्दा बिहानको समयमा वा साँझपख फलको डाँस सहित विस्तारै टिपिनुपर्छ ताकि फल नछिचियोस्। अब लागौ हामी सबैले चासोका साथ पर्खिरहेको समय, यसको बजार र आमदानी तर्फ। ककडीका किसानहरूको लागि काठमाडौँको नजिकै हुनु ठूलो फाइदा हो। टिपिसकेपछि स्ट्रबेरीलाई क्यारेट वा साना प्लास्टिकका बक्समा प्याक गरेर बजार पठाइन्छ। बजार र मूल्य। स्वस्थ स्ट्रबेरीको बोटबाट एक सिजनमा 500 ग्रामदेखि 1 केजीसम्म फल फलाउन सकिन्छ। नेपाली बजारमा स्ट्रबेरीको थोक मूल्य 250-400 प्रति केजी र खुद्रा मूल्य 500-700 करिब 700-800 पुग्ने गरेको छ। यदि एक रोपनीमा 3,000 बिरुवा रोपेर व्यवस्थित खेती गरियो भने कम्तीमा 1,500-2,000 केजी स्ट्रबेरी उत्पादन हुन्छ। सम्पूर्ण खर्च कटाएर पनि एक रोपनी जमिनबाटै एक सिजनमा 2,00,000-2,50,000 खुद नाफा कमाउन सकिन्छ। अन्तमा ककनीले देखाएको स्ट्रबेरी खेतीको यो सफल मोडल आज नेपालका अन्य अनुकूल पहाड़ी भूभागका लागि प्रेरणाको स्रोत बनेको छ। थोरै जमिनमा कम समयमै उच्च प्रतिफल दिने भएकाले वैदेशिक रोजगारीको विकल्प खोजिरहेका युवा र आधुनिक खेतीमा लाग्न चाहने किसानहरूको लागि स्ट्रबेरी खेती एउटा उत्कृष्ट नगदे बाली बनेको छ। यद्यपि स्ट्रबेरी छिटो बिग्रिने फल भएकाले बजारको पहिचान, सावधानीपूर्वक प्याकेजिङ र यातायातको पूर्व तयारी गरेर मात्र व्यावसायिक रूपमा अगाडि बढ्न अनुरोध गरिन्छ। किवी बाहिरबाट हेर्दा खैरो र हल्का भुत्ला भएको तर भित्रबाट हरियो वा पहेँलो रसिलो फल हो। यो अमिलो गुलियो स्वादको हुन्छ। स्वास्थ्यका दृष्टिकोणले असाध्यै गुणी मानिन्छ। यसमा भिटामिन सी, भिटामिन ई, फाइबर र एन्टी अक्सिडेन्ट प्रचुर मात्रामा पाइन्छ। मानव शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन र डेंगू जस्ता रोगमा प्लेटलेट्स बढाउन किवी असाध्यै उपयोग मानिन्छ। हाम्रो देश नेपालको सन्दर्भमा कुराकानी गर्दा समुद्री सतहबाट 1200 करिब 2400 को उचाइ भएका पहाड़ी भूभागहरू किवी खेतीका लागि वरदान साबित भएका छन्। जहाँ मकै, कोदो वा परम्परागत खेतीबाट सोचे जस्तो आमदानी हुन सकेको थिएन, यस्ता पहाड़ी पाखामा किवी खेतीले किसानहरूको जीवनशैली नै फेरिदिएको छ। नमस्कार, आज हामी नेपालको पहाड़ी भूगोलमा पछिल्लो समय एउटा यस्तो फलको चर्चा र खेती तीव्र रूपमा बढ़िरहेको छ जसलाई फलहरूको राजा वा अमृत फल पनि भनिन्छ। हो, आज हामी यसैको कुराकानी गर्दैछौ, अर्थात किवी खेतीको बारेमा। खासमा किवी के हो, यसको खेती कसरी गर्ने, हाम्रा पहाड़ी पाखा पखेरामा किवी रोपेर कसरी राम्रो आमदानी लिन सकिन्छ र यसको बजार सम्भावना कस्तो छ, आजको बसाईमा हामी किवी खेतीको बिउदेखि बजारसम्मका सम्पूर्ण व्यावहारिक जानकारी सरल भाषामा बुझ्ने प्रयास गर्दैछौ। भिडियो अन्तिमसम्म हेरेर र सुनेर साथ दिनुहोला। सबैभन्दा पहिले बुझौं किवी कस्तो फल हो। किवी बाहिरबाट हेर्दा खैरो र हल्का भुत्ला भएको तर भित्रबाट हरियो वा पहेँलो रसिलो फल हो। यो अमिलो गुलियो स्वादको हुन्छ। स्वास्थ्यका दृष्टिकोणले असाध्यै गुणी मानिन्छ। यसमा भिटामिन सी, भिटामिन ई, फाइबर र एन्टी अक्सिडेन्ट प्रचुर मात्रामा पाइन्छ। मानव शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन र डेंगू जस्ता रोगमा प्लेटलेट्स बढाउन किवी असाध्यै उपयोग मानिन्छ। हाम्रो देश नेपालको सन्दर्भमा कुराकानी गर्दा समुद्री सतहबाट 1200 करिब 2400 मिटरसम्मको उचाइ भएका पहाड़ी भूभागहरू किवी खेतीका लागि वरदान साबित भएका छन्। जहाँ मकै, कोदो वा परम्परागत खेतीबाट सोचे जस्तो आमदानी हुन सकेको थिएन, यस्ता पहाड़ी पाखामा किवी खेतीले किसानहरूको जीवनशैली नै फेरिदिएको छ। अब कुरा गरौं किवी खेतीका लागि कस्तो हावापानी र माटो चाहिन्छ। हावापानी र माटो। किवी खेतीका लागि न्यानो समशीतोष्ण हावापानी उपयुक्त मानिन्छ। यसका लागि हिउँदमा चिसो र गर्मीमा धेरै खडेरिनुपर्ने वातावरण उपयुक्त मानिन्छ। माटोको कुराकानी गर्दा काङ्गारिक पदार्थले युक्त, कुकुलो र पानी नजम्ने दोमट माटो सबैभन्दा उत्तम मानिन्छ। माटोको पीएच 6-6.5 को बीचमा पर्नु राम्रो मानिन्छ। किवीका प्रमुख जातहरू, किवी खेतीमा प्रवेश गर्नु अघि यसको सही जातको छनौट गर्नुपर्छ। पोथी जातहरू हेवर्ड, एडिसन, मोन्टी र ब्रुना, यसमध्ये हेवर्ड जात बजारमा सबैभन्दा बढी बिक्री हुने र माग भएको जात हो। भाले जातहरू टमोरी र मटुवा, यहाँ किसानले ध्यान दिनुपर्ने कुरा किवीमा भाले र पोथी बिरुवा छुट्टा छुट्टै हुन्छन्, त्यसैले आर्थिकी 9 पोथी बिरुवा बराबर 1 भाले बिरुवा अनिवार्य रूपमा रोप्नुपर्छ। भाले बिरुवा भएन भने परागसेचन हुँदैन र फल लाग्दैन। बिरुवा रोप्ने तरिका थाङ्ग्रा र गोडबेल। अब लागौ बिरुवा रोप्ने र यसको स्याहार सम्हार कसरी गर्ने तर्फ। खाडल खन्ने र रोप्ने समय, बिरुवा रोप्नु भन्दा 1 अगाडि नै 3 लम्बाई, 3 चौडाई र 3 गहिराई भएको खाडल खन्नुपर्छ। खाडल पुर्दा राम्ररी पाकेको गोबर मल कमसे कम 20-25 केजी कम्पोस्ट मल र माटो मिसाएर भर्नुपर्छ। बिरुवा रोप्ने उपयुक्त समय पौषदेखि माघ महिना हो, जब बिरुवा सुप्त अवस्थामा हुन्छन्। बिरुवादेखि बिरुवाको दूरी कम्तीमा 6 र लाइनदेखि लाइनको दूरी करिब 5 राख्दा राम्रो भनिन्छ। थाङ्ग्रा वा थाङ्ग्रो व्यवस्थापन, किवी एउटा लहरा जाने बहुवर्षीय फल हो, यसलाई दरो आड वा थाङ्ग्रा चाहिन्छ। यसका लागि टी बार्क वा परगोला अङ्गुरको जस्तै माथि टाण प्रविधि प्रयोग गरिन्छ। फलामको पोल वा सिमेन्टको पोल गाडेर जीआई तार टाँगेर लहरा फिजाउने व्यवस्था पनि मिलाउनु पर्छ। किवी खेतीमा सफलता पाउन 2 कुरामा कहिल्यै सम्झौता गर्नु हुँदैन, एउटा सिंचाई र अर्को कार्सन। सिंचाई, किवीका जराहरू माटोको माथिल्लो सतहमा हुन्छन्, त्यसैले चैत वैशाख जेठको खडेरीको समयमा हप्तामा कम्तीमा 1-1 अनिवार्य सिंचाई, थोपा सिंचाई भए झनै उत्तम मानिन्छ। कार्सन, किवीमा वर्षेनी हिउँदै पिच्छे कार्सन र बर्खाको कार्सन गर्नुपर्छ। पुराना भइसकेका र फल फलिसकेका लहरा काटेर नयाँ लहरा फलाउन दिनुपर्छ, जस्तै अर्को वर्ष राम्रो फल दिन्छ। उत्पादन कहिलेदेखि शुरू हुन्छ, हामीले रोपेको 3rd or 4th वर्षदेखि किवीले फल दिन थाल्छ। 5-6 पुगेपछि एउटै बोटबाट 50-100 केजीसम्म फल लिन सकिन्छ। विशेष कुरा के छ भने किवीको एउटा बोटले 30-40 लगातार फल दिइरहन्छ। किसान दाजुभाइ तथा दिदीबहिनीहरू, अब कुरा गरौं किवीको टिपाई र बजार सम्भावनाको। नेपालमा असोजको अन्तिमदेखि कार्तिक मंगसिर महिनामा किवी पाक्ने गर्छ। फलको बाहिरी पोतला र सुगर लेभल हेरेर फल टिप्ने गरिन्छ। आमदानी र बजार, किवीको सबैभन्दा ठूलो फाइदा भनेको यो फल टिपिसकेपछि पनि साधारण कोठामा 2-3 बिग्रिँदैन र कोल्ड स्टोरमा राख्दा 5-6 ताजा राख्न सकिन्छ। यसले गर्दा बजारमा मूल्य घटेको बेला हतारिएर बेच्नु पर्दैन, मूल्य राम्रो आएको बेला बिस्तारै बेच्न सकिन्छ। हाल नेपाली बजारमा किवीको थोक मूल्य प्रति केजी 150-250 र खुद्रा मूल्य 300-400 रहने गरेको छ। यदि एक रोपनी जमिनमा 15-20 किवीका बोट व्यवस्थित रूपमा हुर्काउन सकियो भने वार्षिक 1-2 लाखदेखि 2 लाखसम्म सजिलै आमदानी गर्न सकिन्छ। अन्त्यमा, पहाड़ी क्षेत्रको बाजु जमिनलाई उपयोग गर्दै वैदेशिक रोजगारीको विकल्प खोजिरहेका युवाहरूको लागि किवी खेती एउटा दिगो, भरपर्दो र उच्च प्रतिफल दिने व्यावसायिक माध्यम बन्न सक्छ। शुरूआतमा थाङ्गा र बिरुवा व्यवस्थापन गर्दा केही लगानी बढी लागे पनि दीर्घकालीन रूपमा यसले दिने प्रतिफल निकै राम्रो मानिन्छ। यदि तपाईँ पनि किवी खेती शुरू गर्ने सोचमा हुनुहुन्छ भने प्राविधिक ज्ञान लिएर गुणस्तरीय बिरुवा र सही जात छनौट गरेर मात्रै अगाडि बढ्नुहोला। यिनै जानकारीहरू सँगसँगै आजको श्रृङ्खलाको समय सकिसकेको छ। यहाँहरूको कुनै पनि समस्या, जिज्ञासा, गुनासाहरू, अन्यहरू छन् अथवा कृषि अन्तर्गतका विषयहरूमा चाहिँ यसरी कार्यक्रममा ल्याइदिए हुन्थ्यो, अनियोल भएका विषयहरू छन् भने यहाँहरूले सिधा हटलाइन नम्बर 98510-97192 टेलिफोन, एसएमएस अथवा वाट्सएप गरेर पनि आफ्ना कुराहरू लेख्न सक्नुहुन्छ, पढाउन सक्नुहुन्छ भने असीम सापडे यहाँहरूको माझबाट बिदा पनि अनुमति पाउँछु। स्वदेशमै रहो, कृषि कर्म गरौं, नमस्कार।
1: हजुरको रेडियो 102.1 MHz।
2: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना, डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
3: अचानक उच्च ज्वरो आउनु,
2: टाउको दुख्नु,
3: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
2: हाड जोड्ने तथा मांसपेशी दुख्नु,
3: वाक वाकी लाग्नु, बान्ता हुनु,
2: शरीरमा बिमिरा आउनु।
3: डेंगु रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
3: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
3: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: जनस्वास्थ्य कार्यालय, रामेछाप बजार, रामेछाप। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
3: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
4: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भटी?
5: काका, तिमलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
6: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैराछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
7: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540-40892 र 048-540-385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सधैं भरिलाई।
1: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
2: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।
3: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 MHz।
1: तपाईँले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
2: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
1: हुर्केकै गिरिराज चल्ला 150 रुपियाँमा?
2: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
3: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
2: विराज किसानको साथी,
3: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
2: प्रोप्राइटर जय मानन्दर, फोन 0848 540 239, 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली रामेछाप।
4: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
5: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख हो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
4: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
5: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
4: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
5: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
4: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
5: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
4: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
5: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
4: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
5: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर, प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरुपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
4: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
5: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
6: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
5: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
6: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
5: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
6: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
4: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
7: ल के कुटेन्छन्,
5: हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एण्ड सप्लायर्स खुलिसक्यो नि। यहाँ त दूध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
0: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफूल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
5: चिरञ्जीवी डेरी एण्ड सप्लायर्स रामेछाप, गौरीशंकर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841826910।

0: हजुरको रेडियो 102.1 MHz।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420255, 048541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
3: तन्नै पैसो कमाइएला भनेर 100 x 36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
4: कतिखेर विदेश पुगाउला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरी हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भने हो नि, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख
3: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
5: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाऊ।
6: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
1: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 048543398, 048543398।
6: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
1: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
7: ए बुहारी, साह्रै मासु खान मन लागेको छ, भोलिका लागि तरकारी पनि सकिएको छ, फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
8: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
7: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
1: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
6: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
8: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 98 48 76 48 03, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
9: रंग बहार, रंग बहार,
10: वर्ज सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर,
9: वर्ज पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
10: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
9: वर्ज पेन्स।
11: आमामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
12: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप

0: तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
1: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
2: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65। वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1, कटर बोर्ड, रामेछाप। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
3: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
4: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
3: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
4: सम्पर्क नम्बर 0845 41 143, 98 63 0 23 422।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
1: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूल चुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
3: उपाय नम्बर 1, बिहान बेलुका 2 पटक बगैंचा डुल्नुहोस्, झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्डो खनेर पुरी दिनुहोस्।
1: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
3: उपाय नम्बर 3, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्, धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
1: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
3: उपाय नम्बर 5, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
1: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
3: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
1: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एरिना आचार्य मोबाइल नम्बर 9864 14 0449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली।
1: सहयोगका लागि हार्दिक अपील। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40,00,000 रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97406969
3: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
1: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
3: अचानक उच्च ज्वरो आउनु,
1: टाउको दुख्नु,
3: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
1: हार जोड्ने तथा मांसपेशी दुख्नु,
3: वाकवाकी लाग्नु, बान्ता हुनु,
1: शरीरमा बिमिरा आउनु।
3: डेंगू रोगको रोकथामका उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
3: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
3: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
1: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: भाउजू केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाऊ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475904660 9962965998।
7: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
4: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसङ्ख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
7: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
4: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
7: आउनुहोस्, पानी संरक्षण गरौ, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: हावाहुरी चलेको बेला के गर्ने?
4: घरको झ्याल र ढोका बन्द गर्ने।
3: आगोका स्रोतहरू बन्द गर्ने।
4: मोटरसाइकल, गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने।
3: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने।
4: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने।
3: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने।
4: हावा हुरी चलेको बेला के नगर्ने?
3: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने।
4: बिजुलीको तार लत्रिएको छ भने नछुने।
3: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने।
4: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
3: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश।
8: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
4: चिन्ता नगर्नुहोस्। तपाईँसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
7: यहाँ हिंसा प्रभावित महिला बाल बालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
4: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
7: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
4: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
7: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
4: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
7: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410 40। इमेल dhramechap@gmail.com।
4: हिंसा मुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामे छाप।
2: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
9: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
10: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
2: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544 44।
10: 98 40 37 78 93। ओम कपास उद्योग गोलन्दुर गाउँपालिका 3 ग्वालटार सिन्धुली।

नमस्कार, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रुराज महता। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। नेपालले गएको भदौ महिनामा विदेशमा विद्युत बिक्री गरी 5.9 करोड़ 24 लाख रूपियाँ आमदानी गरेको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार भारत र बंगलादेशतर्फ 56.56 करोड़ 56,00,443 युनिट विद्युत निर्यात भएको प्राधिकरणको द्विपक्षीय सम्झौता र विद्युत बजार गरी दुई माध्यमबाट विद्युत निर्यात गर्दै आएको छ। द्विपक्षीय सम्झौता अन्तर्गत भारतका हरियाणा र बिहार राज्यका साथै बंगलादेशतर्फ 42.16,21,000 युनिट विद्युत निर्यात भई 3.64 करोड़ 25,28,000 रुपियाँ आमदानी भएको छ। अर्थमन्त्री सोनी मुआगले भारतीय लगानीकर्ता तथा उद्योगीहरूलाई नेपालमा ढुक्क भएर लगानी गर्न आह्वान गर्नुभएको छ। 3 दिने औपचारिक भ्रमणका क्रममा नयाँ दिल्ली पुग्नुभएका अर्थमन्त्री वागले कन्फेडरेशन अफ इण्डियन इण्डस्ट्री अर्थात सीआईआईले आयोजना गरेको अन्तर्क्रियामा यस्तो बताउनु भएको हो। संयुक्त राष्ट्र संघका एकासी महासभामा भाग लिन परराष्ट्र मन्त्री शिशिर खनाल सहितको एक टोली भोलि संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दैछ। परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले महासभाको उच्च स्तरीय सत्र अन्तर्गत विभिन्न उच्च स्तरीय बैठक तथा मन्त्री स्तरीय भेलामा सहभागिता जनाउनुहुनेछ। साथै परराष्ट्र मन्त्री खनालले आफ्ना समकक्ष तथा अन्य विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता समेत गर्नुहुने कार्यक्रम छ। नेपाली कंग्रेसको वडा तहको अधिवेशन आजदेखि शुरू भएको छ। कंग्रेसको 15 औं महाधिवेशन प्रक्रिया अन्तर्गत वडा अधिवेशन शुरू भएको यही असोज 8 गते अर्थात आउँदो बिहिबारदेखि 5 दिन नेपालमा ठूलो वर्षा हुने भन्दै सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ। त्रिभुवन विश्वविद्यालयका जल तथा मौसमविद डाक्टर विनोद पोखरेलले असोज 8 देखि 12 गतेसम्म पूर्वदेखि पश्चिमसम्म भीषण वर्षा हुन सक्ने भन्दै किसान र सर्वसाधारणलाई सतर्कता अप्नाउन आह्वान गर्नुभएको छ। यस्तै आज मौसम तथा पर्यावरणविद उज्जवल उपाध्यायले पनि बंगालको खाड़ी र अण्डमान सागरका बीचमा तीव्र गतिमा विकसित भइरहेको न्यूनचापीय प्रणाली अब केही दिनमा चक्रवाती आदिमा परिणत हुने सम्भावना बढ़ेको उल्लेख गर्नुभएको छ। सामाजिक सञ्जालमा लेख्दै उहाँले आदिमा परिणत भएमा त्यसको नाम अर्णव हुने र यसको प्रभाव नेपालमा असोजको 8, 9 र 10 पर्ने देखिने उल्लेख गर्नुभएको छ। ती तीन दिन सुदूरपश्चिम बाहेकका क्षेत्रमा लामो दूरीको यात्रा स्थगन गर्नु उपयुक्त हुने भन्दै उहाँले वर्षाको तीव्रता कति हुने भन्नेबारे अझै प्रश्नसँग निर्खोल हुन बाँकी रहेको उल्लेख गर्नुभएको छ। काठमाडौँ उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवालाई थप व्यवस्थित र फराकिलो बनाउने उद्देश्यले साँझ यातायातले शनिबारदेखि 6 वटा रूटमा 28 वटा विद्युतीय बस सञ्चालनमा ल्याएको छ। संविधान दिवसको अवसर पारेर कम्पनीले हाल सञ्चालनमा रहेको रात्रिकालीन सेवालाई 4 गुणाले विस्तार गरेको हो। पूर्व अर्थमन्त्री डाक्टर युवराज खतेवडाले उद्योगी व्यवसायले पक्राउ गरेर मात्र नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न नसकिने बताउनु भएको छ। काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उहाँले नेपाल ग्रे लिस्टबाट बाहिरिन सरकारले विश्वसनीय ढंगले काम गरेर त्यसको परिणाम देखाउनुपर्ने बताउनु भयो। पूर्व गवर्नर समेत रहेका उहाँले ग्रे लिस्टबाट बाहिरिने नाममा अनावश्यक रूपमा बैंकका कर्मचारी तथा बैंकरलाई पक्राउ गर्ने वा दबाव दिने कार्य गर्न नहुने बताउनुभयो। संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा शनिबार रामेछापमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ। दिवसको अवसरमा जिल्ला मूल समारोह समिति रामेछापका आयोजनमा सदरमुकाम मन्थलीमा र्याली तथा प्रभात फेरी गरिएको छ। मन्थली स्थित बन्द राष्ट्रिय चोकबाट बिहान 7 बजे शुरू भएको र्याली कटहर बोटो हुँदै जिल्ला समन्वय समितिको कार्यालय परिसरमा पुगेर सभामा परिणत भएको थियो। र्यालीमा जिल्ला स्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि नागरिक समाजका अगुवा सरकारी कार्यालय तथा विभिन्न संघ संस्थाका प्रमुख सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि शिक्षक र विद्यार्थी सहभागी थिए। दिवसकै अवसरमा जिल्लाभित्रका अस्पतालमा उपचाररत बिरामीलाई फलफूल वितरण गरिएको छ। मन्त्री नगरपालिका र रामेछाप उद्योग वाणिज्य संघको सहकार्य तथा समन्वयमा अस्पतालमा भर्ना भएका बिरामीलाई फलफूल वितरण गरिएको यसै
गरी शनिबार साँझ मन्थलीस्थित देवकोटा चोकमा विभिन्न संघ संस्थाको समन्वयमा दीप प्रज्वलन पनि गरिएको छ। नेपाल औषधि व्यवसायी संघ रामी छापको अध्यक्षमा मदन भहुकाजी चयन हुनुभएको छ। मन्थलीमा भएको छैटौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनबाट भहुकाजी सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको संघको अन्य पदाधिकारीहरूमा उपाध्यक्ष मोहन कुमार श्रेष्ठ, महासचिव विक्रम कुमार श्रेष्ठ, कोषाध्यक्ष कमल प्रसाद कोइराला र सदस्यमा अम्बरी रञ्जन चयन हुनुभएको संघका रामी छाप दोलखा जिल्लाका अध्यक्ष जीवन कुमार श्रेष्ठको अध्यक्षता तथा मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठको प्रमुख अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको हो। सिन्धुलीको सुनकोशी गाउँपालिका तीन जाँगाझोली स्थित स्त्री माध्यमिक विद्यालय गुठ बजारका प्रधान अध्यापक विनोद नेउपाने निलम्बनमा परेका छन्। सो विद्यालयमा अध्ययनरत एक बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप सार्वजनिक भएपछि गाउँपालिकाको शिक्षा समितिले उनलाई निलम्बन गर्ने निर्णय गरेको हो। सिन्धुलीको मरिन गाउँपालिकामा 18-27 वर्ष उमेर समूहका युवालाई लक्षित गरी उद्यमशीलता विकास तथा स्टार्टअप सहयोग कार्यक्रम सञ्चालन हुने भएको छ। कार्यक्रमका लागि गाउँपालिकाले 50 युवा छनौट गर्ने पालिकाले एक सूचना प्रकाशन गर्दै जानकारी दिएको। मरिन गाउँपालिकाको समन्वयमा मानव तथा राष्ट्रिय विकास समाज आयन्स नेपाल र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित रूपान्तरण तथा नवप्रवर्तनका लागि युवा सशक्तिकरण परियोजना अन्तर्गत कार्यक्रम सञ्चालन गर्न लागि पालिकाले प्रकाशन गरेको पत्रमा उल्लेख गरिएको छ। जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्न र हिमताल संरक्षणको माग गर्दै मनास्नो क्षेत्रका वासिन्दाले आमरण अनशन शुरू गरेका छन्। गोर्खाको चुमनब्री गाउँपालिका एक सामा गाउँका दावा नर्बु लामा सहित 11 युवाले जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्ने सहित 8 बुझे माग राख्दै हिजोदेखि मनास्नो आधार शिविरमा आमरण अनशन शुरू गरेका हुन्। र चितवन राष्ट्रिय निकुञ्जको लोकप्रिय जंगली भाले हात्ती रोनाल्डोको करेन्ट लागेर मरेको पुष्टि भएको छ। आज बिहान 20,000 ताल जाने टिकौली मध्यवर्ती सामुदायिक वनको गेट नजिकै हात्ती मृत्यु फेला परेको थियो। पोस्टमार्टमका क्रममा नेपाली सेनाको पोस्टमा बिजुली पुर्याउन टाँगिएको कालो इन्सुलेटेड तार तानेर चपाउँदा करेन्ट लागेको पुष्टि भएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिनुभएको छ। हवस् त, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

हजुरको साथ हो हजुरको रेडियो 102.1 MHz। नमस्कार, हजुरको रेडियो 102.1 MHz को रात्रिकालीन प्रस्तुति कार्यक्रम एसएमएस दोहोरीको पर्खाइमा रहनुभएका बस्नुभएका तपाईँ तमाम आदरणीय श्रोता मनहरूमा रात्रिकालीन लोक संगीत कविवाद अनुसहित हार्दिक

भर्खर 14 वटा 15 मा लागेको ह्यान्डसम ट्विटर स्टुडेन्ट महत तपाईँ यति बेला रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 मेगाहर्ज सुनिरहनु भएको छ। नेपाली लोकगीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम एसएमएस दोहोरी। हामी हप्ताको 7 दिन आउँछौ। राति 10 बजेको हजुरको मुख्य समाचार पछि रहन्छौ। लगभग 11 बजेसम्म तपाईँले पठाउनुभएका मेसेजहरू वाचन गर्छौं। तपाईँले नै रोजाइमा पार्नुभएका लोक दोहोरी भाकाहरू तपाईँको माझमा राख्छौं भने तपाईँले नै मेसेज पठाउनुभएका मेसेजहरू वाचन गर्छौं। अनि साथमा अन्य कुराहरू त अब रमाइला कुरा, माया प्रेमका कुरा, समय सामग्री कुराहरू त तपाईँको माझमा राख्दै राख्दै अगाडि बढ्ने नै छु। सुनेर साथ दिनुहोला, कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला पनि हुन चाहन्छु। यो रातको समय छ, मिठा रमाइला कुराकानी हुनेछन्। सम्भव भएसम्म मिठा रमाइला कुराकानी गर्ने म कोसिस चाहिँ गर्नेछु पनि हुन चाहे होइन। मिठा रमाइला कुराकानी गर्दै गर्दै अगाडि बढ़ौला। सुनेर साथ दिनुहोला, कार्यक्रमलाई शेयर गरेर साथ दिनुहोला पनि भन्न चाहन्छु। के कस्तो लाग्दैछ भन्नु पनि होला पनि भन्न चाहन्छु। होइन राम्रो लाग्छ भने राम्रो भनिदिनुहोस्, राम्रो लाग्दैन भने राम्रो छैन है भनिदिनुहोस् ल पनि भन्न चाहे। मिठा रमाइला मेसेजहरू पनि पठाउन सक्नुहुन्छ है। कोही कसैलाई मिस गरिराख्नु भएको छ, यो बेला कसैलाई सम्झिराख्नु भएको छ भने पनि सम्झिन सक्नुहुन्छ, मेसेजहरू पठाउन सक्नुहुन्छ। छोटो मिठोमा तपाईँले पठाउनुभएका मेसेजहरू सन्देशहरू वाचन गर्नेछु। सहज ढलेर जुनको शीतल प्रकाशलाई धरतीले छोपिहाल्दा दिनभरिको तपेडी थकान र दौडधुपलाई बिर्सिएर हामी आज एउटै छानामुनि एउटै भावनामा जोडिन आइपुगेका छौं। अँध्यारोले आकाशलाई ढाके पनि हाम्रा मनहरूमा उमङ्ग र आत्मीयताको उज्यालो बलिरहेको छ। रात त केवल एउटा समय मात्र हो, तर यो रातलाई स्मरणीय र खास बनाउने काम भनेको हाम्रा यी मिठा मुस्कान, सुन्दर भेटघाट र आत्मिक आत्मीयताले हो। आजको यो साँझ केवल एउटा कार्यक्रम मात्र होइन, यो त सम्बन्धहरूलाई अझ प्रगाढ़ बनाउने, पुराना मिठा सम्झनाहरूलाई दोहोर्याउने र नयाँ सुन्दर पलहरू बटुल्ने एउटा पवित्र अवसर हो। आशा छ यो रात्रि कार्यक्रमले हाम्रा मनका भावनाहरूलाई एक आपसमा जोड्नेछ र हामी सबैको मनमा सधैँभरि गुन्जिरहने एउटा मिठो धुन छाडेर जानेछ। तारामण्डलले सजिएको शान्त रात अनि तपाईँहरू सबैको न्यानो उपस्थितिले आजको यो साँझलाई साँच्चै नै स्वर्ग जस्तो सुन्दर बनाएको छ भन्ने आशा मैले गरेको छु। यति बेला गीत राख्न चाहन्छु, कार्यक्रमको सुरुवात गर्न चाहन्छु। एउटा गीत छ होइन, मलाई मनपर्ने गीत हो, अल्लाह रे स्थान नानी उमेर कति भयो, सुवा नाम के पर्यो, मै पनि तिम्रै हो, घर त पूर्व हो होइन। यो गीत तपाईँको माझमा राख्न चाहन्छु। यसमा आवाज दिनुभएको छ नवराज गराछानी, इन्द्रा गुरुङसित थापाको आवाज रहेको छ। काठे भाका हो, मिठो छ, रमाइलो छ, जति सुने पनि सुनु सुनु जस्तो लाग्छ। यति बेलाको समयमा तपाईँको माझमा अल्लाह रे सान नानी उमेर कति भयो, शुभ नाम के पर्यो होइन, के पर्यो, म पनि तिम्रै हो, घर त पूर्व, यस्तो यस्तो रहेको छ, तल माथि हुन सक्छ।

Allora, stanno nel mercativo, se vanno anche fare mai fantimere io. No, brasco, rassani, indra gurun sita tapaka, vasi, ma gitta fai come asmaraki, io dite, zati sine pani, napugni. Aina, calco, sa. Eti mi, chami tassab d'aero, sa. Che garna, aina, sunu, zasta laxa. Tere zati sunu, sa. Suni d'aki, bruns. Aba, sunu man lagi alza, na sunu mani pani. के गर्न यस्तै हो ठीक छ आफ्नैबाट पाएको चोट घातले किन सोचेन होला आफ्नैबाट पाएको चोट घातले किन सोचेन होला अभागीको रेखा झल्केका हातले किन सोचेन होला आफ्नैबाट पाएको चोट घातले किन सोचेन होला अभागीको रेखा झल्केका हात आफ्नैबाट पाएको चोट घातले किन सोचेन होला अभागीको रेखा झल्केका हातले किन सोचेन होला कसैको भरिपूर्ण प्रेम पाउनलाई भाग्य हुनुपर्छ भनी कसैको भरिपूर्ण प्रेम पाउनलाई भाग्य हुनुपर्छ भनी फेरि यो कुरा अभागीको जातले किन सोचेन होला फेरि यो कुरा अभागीको जातले किन सोचेन होला आफ्नैबाट पाएको चोट घातले किन सोचेन होला अभागीको रेखा झल्केका हातले किन सोचेन होला अभागीको रेखा झल्केका हातले किन सोचेन होला भन्नुहुन्छ विनिताजी उहाँले पठाउनु भएको लेख हो अनि स्वागत छ धेरै पछि मैले म्यासेज देखेँ हजुरलाई देखेँ नमस्कार कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ हेर्दै हुनुहुन्छ लङ टाइम पछि रसुवाबाट विनिता गिरी हो भन्नुहुन्छ भन्ने मान्छे हो भन्नुहुन्छ हजुर अनि मिस्टर गुड नाइट भन्नुहुन्छ होइन शुभरात्रि छ भन्नुहुन्छ सन्चै हुन्छ ठिक छ राम्रो छ तपाईँलाई कस्तो छ मिस एन गुड नाइट एभ्री वान फ्रेन्ड्स भन्नुहुन्छ सुस्मिता लकान्द्री तारा सुनवार त्यस्तै गरेर लिसा मगर नि सुमिता लिङ्गेली मगर मिनु मगर कमला एसके आर संगीता गिरी त्यस्तै अनुष्का श्रेष्ठ अनि नानी अनिता सुन्दास जेनिसा घिमिरे मनिषा शङ्कर लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ रूपा लामा लगायत सबैमा सम्झना छ है भन्नुहुन्छ मसित आउँदैछ अब बिहे खुवाउनु न श्री सर भन्नुहुन्छ ओके है चाँजो बाँचो मिलाउँदैछु म खुवाउनुपर्छ ओके विशेष रूपमा धन्यवाद हुन चाहन्छु शर्मिला शर्मगर हुनुहुन्छ कार्यक्रम सुन्दैछु भन्नुहुन्छ रामी छाप गर्दै हाल्छु काठमाडौँबाट सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद हुन चाहन्छु पनि हुन चाहे सनाकन्दमा हुनुहुन्छ खाना खाँदै हेर्दै गरेको ह्यान्डसम्म हुन्छ आज नेटनेस लो हुँदैछ श्री सर हुनुहुन्छ ओके यस्तै कहिले काहीँ नेट स्लो हुन्छ कहिले काहीँ फास्ट हुन्छ होइन के गर्नु नेट होइन यस्तै हुन्छ रातको समय छ रात छिपिँदै जाँदा चारैतिर एउटा अद्भुत शान्ति छ कि तर मेरो मनमा भने तिम्रै सम्झनाहरूको एउटा मिठो तरङ्ग चलिरहेको छ आकाशमा बलेका ताराहरूले मलाई तिम्रै आँखाको चमकको याद दिलाइरहेका छन् दिनभरिको थकानपछि जब म यो रातको एकान्तमा आइपुग्छु तब महसुस हुन्छ मेरो यो सबैभन्दा सुन्दर विश्राम त केवल तिम्रो सम्झना र तिम्रो न्यानो माया हो कति दूरी छ हाम्रा बीच तर पनि लाग्छ यो शीतल सिरोटोले तिम्रो स्पर्श बोकेर मलाई छुन आएको छ मेरो हरेक रात तिम्रो मिठो मुस्कान र तिमीसँग बिताएका सुन्दर पलहरूको कल्पनामै सजिरहन्छ तिमी मेरो जीवनको त्यो सुन्दर उपहार हो जसलाई पाउनु नै मेरो भाग्य हो कि कार्यक्रम एसएमएस दोहोरी अनियर भइराखेको छ आवाजमा म श्रीराज म छु म्यासेजहरू केही प्राप्त भइरहेका छन् साथसाथै यस्तै माया प्रेमका कुराकानीहरू म जोड्ने छु जोडिरहेको पनि छु यति बेला होइन यो रातको अँध्यारो जति गहिरो छ मेरो मनमा तिमी प्रतिको माया त्योभन्दा कैयौं गुणा गहिरो छ जुनको शीतल किरणले तिमीलाई न्यानो माया र मिठो सपनाको संसारमा लैजाओस् शुभरात्रि मेरी माया लभ यु चुपा दिन त जसरी तसरी बितिहाल्छ तर यो रातको प्रहरमा जब मन शान्त हुन्छ तब केवल तिम्रो अनुहार मनभरि छाइरहन्छ कति धेरै माया लाग्छ तिम्रो सायद यो शब्दमा व्यक्त गर्न नै असम्भव छ होइन
ओके यति बेला म म्यासेजतर्फ लाग्न चाहन्छु। सोना कन्दमाल हुन्छ म्यासेज पठाउनु भएको छ। पवन आलेजी हुनुहुन्छ, हेलो भाइ नमस्ते। पवन आले सिन्धुलीको मान्छे हाल काठमाडौँबाट कार्यक्रम मजाले सुन्दैछु। मिस यु सो मच माई प्यारेन्ट्स भन्नुहुन्छ। अल माई फ्रेन्ड्स छोरी प्रिन्सा छोरा आस्था होइन छोरी आस्था ओके वाइफ अनिसा आले लगायत सबैमा मिस यु भन्नुहुन्छ। हिराबहादुर लगाइ हुनुहुन्छ, सञ्जना सबै भन्नुहुन्छ। अब रुमला थापा मगले पनि सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ। राई कुलदीप चामलिङ पनि हुनुहुन्छ, उहाँले पनि सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ। सरिका छेत्री हुनुहुन्छ, शुभरात्रि सबैमा भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि मेरो छ है। त्यस्तै गरेर यति बेला सोना कन्दमा हुनुहुन्छ, म्यासेज पठाउनु भएको छ। सेवा र नमस्कार, शुभरात्रि छ आर्ज श्रीराज मह सर हजुर सोझ मान्छे भन्नुहुन्छ। हजुरलाई मुटुको कुनादेखि मिठो याद माया अटुट सम्झना छ। एक झलक यानुस मुन्सी हेर्न आयो है, मैले बेला तपाईँको मिठो आवाजमा रमाउने मान्छे, आवाज नसुन्दा बिरामी हुने मान्छे, म आज पनि सुन्दैछु श्री सर भन्नुहुन्छ। विशेष रूपमा धन्यवाद दिन चाहन्छु यो मायाको लागि हुन चाहे। त्यस्तै गरेर यति बेला म्यासेज उहाँले साथीभाइ आफन्तलाई पनि सम्झिनु भएको छ। अप्सरा खड्का सबिना कन्दमा अञ्जिता ठकुरी अप्सरा बस्नेत सुनिता भण्डारी त्यस्तै गरेर श्रीराज महत एमुजरेल एमुजरेल होइन दुर्मान देवान टिक्राम घिमिरे प्रेम खड्का त्यस्तै गरेर टिक्राम सुनार घाल बिरमान हिम्मत खड्की समीर सहयोग अन्जान थिलिङ विश्वजी चिने अनि कल्पना सान्ताङ होइन कमल मुटु पौडेल सृजला सापकोटा तारा श्रेष्ठ केशव सेन्चुरी विनिता गिरी हिराबहादुर लगाई वसन्त श्रेष्ठ लगायत सबैमा सम्झनामय छ भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। प्रकाश केसी हुनुहुन्छ, भाइ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। एकदम राम्रो चलाउनु भएको छ कार्यक्रम, कति बेला आउँछ भनेर ड्युटी सकेर रुममा बसेर सुनिराखेको छु भन्नुहुन्छ। भाइकुशाल घरती मगरको लाउँदिन माया लाउँदिन कोहीलाई दोष भन्ने गीत राख्नुहोस् ल भन्नुहुन्छ। मैले भेट्यो भने राख्छु है, बोल ठाक्राकै लेखेर पठाउनु भयो भने ठिक छ होइन, राख्ने कोसिसमा गर्छु भन्ने भन्न छ। लाउँदिन कसलाई दोष होइन, राख्ने कोसिस गर्छु म भेटेसम्म। त्यस्तै गरेर यति बेला म्यासेज पठाउनु भएको छ, हुनुहुन्छ हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेजहरू वाचन गरिरहेको छु। रातको समय छ, देश तथा विदेशमा रहेर काम गर्दै होस् या रुममा बसेर हामीलाई सुन्दै हुनुहुन्छ भन्ने आशा छ। पढ्दै हुनुहुन्छ होला, खाना खाँदै हुनुहुन्छ होला, खाना खाइसकेर आराम गर्दै हुनुहुन्छ होला, जिआफसँग मस्किँदै हाम्रो रेडियो पनि सुन्दै हुनुहुन्छ होला, मेरो आवाज पनि सुन्दै हुनुहुन्छ होला, जिआफसँग मस्किँदै हुनुहुन्छ होला होइन, के थाहा हुन सक्छ नि। त्यस्तो गरेर त्यो बेला हुनुहुन्छ मिना सेन्चुरी हुनुहुन्छ, पाटनबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ। आज मलाई नेपाली लोकगीत पूर्व पश्चिम हुने होला नि भन्ने गीत राखिदिनुहोस् ल भन्नु, एक्ज्याक्ट बोल भन्नुभयो भने होइन भेट्यो भने राख्छु ल, तपाईँले भन्नुभएको यो बोलको गीत मैले भेट्यो भने राख्नेछु पनि हुनुहुन्छ। यति बेला म गीततर्फ लाग्न चाहन्छु, धेरै कुराकानी नगरौँ। आकाशका ताराहरूले पनि सोध्छन् मलाई, आजकल कसको सम्झनामा यति धेरै मुस्कुराउँछ, म मुस्कुराएर भनिदिन्छु मेरो संसार मेरो मायाको सम्झनामा होइन। त्यति बेला तपाईँको माझमा राख्न चाहन्छु म गीत लाउँदिन कोहीलाई दोष, यो गीत यति बेलाको समयमा राख्न चाहन्छु। कुशल बेलवासी देवीगढीको आवाजमा गीत छ, त्यसपछि आउँछु रिएसन गर्नलाई, म्यासेजहरू पनि पठाउने गर्नलाई।

कुशल बेलवास्ते देवी घरती मगर कुसुमधुर आवाज में जी तपाई को माज में राखी लाउदिन कोई दोष के पनि लाएर के हुन्छ र होइन दिव्यन थापाको पनि आवाज रहेको थियो यसमा रचना होइन शब्द सङ्गीत दिव्यन थापाको रहेको थियो सेन्टिमेन्टल गीत थियो तपाईँको माझमा राखेँ कार्यक्रममा समस्त ओरियनियर भइराखेको छ आवाजमा म श्रुटासमा छु रातको समय छ यति बेला सुन्दै हुनुहुन्छ होला भन्ने आशा छ रातको समय पक्कै पनि होइन भोल्युम अलिकति सानो पार्दै हामीलाई सुन्दै हुनुहुन्छ भन्ने आशा छ हेर्दै पनि हुनुहुन्छ यति बेला प्रत्यक्ष रूपमा टिकटक लाइभ मार्फत बाँकी हेर्दै हुनुहुन्छ विशेष रूपमा धन्यवाद दिन चाहन्छु सुन्दै हुनुहुन्छ होइन कार्यक्रममा चाहिँ सेयर गरिदिनुहोस् ल कस्तो लाग्छ भन्ने त पऱ्यो नि फेरि सेयर गरिसकेपछि अन्य साथीहरूले पनि सुन्न पाउनुहुन्छ म रामेछाप बजारमा छु अब म पुग्न चाहन्छु कि अमेरिका यहीँ बस्ने हो अस्ट्रेलिया यहीँ बसेर पुग्ने हो होइन कहाँ अब ठिक छ टिकराम सुनार हुनुहुन्छ कार्यक्रम सुन्दैछु भन्नुहुन्छ रामेछाप घर भइहाल काठमाडौँबाट कार्यक्रममा जाले सुन्दैछु भन्नुहुन्छ सनाकन्दुङ्गा मिडिया प्रेम निर्मला हुने भूमिकालाई मुना मुखिया घाल बिरमान सुनार दे बासकोटा कमल कमला मुखिया अनमल छेत्री दिल्ली खिरी आफ्रिकाइदो पलपल अपेक्षा सेन प्रेम कला आचार्य रामलाल सुमन रामला शर्मिला शर्मा मगर रमला साम्पाङ राई भागिनी राई उमिषा राजगले मगर लक्ष्मण मगर अधिकारी अनि यस्तै गरी लक्ष्मण किराती अनि सजना माझी सजना बुद्धिवीर तामाङ सरस्वती सुनवार कोपिला चामुङ राई मनको साथ जीवन कार्यक्रमका सबैमा सम्झना माया छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद हिराबहादुर लकाईजीले हेर्दै हुनुहुन्छ देवकी भुजेलजी हुनुहुन्छ मणि हेर्दैछु सुन्दैछु सम्झना सबैमा है भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर यति बेला हुनुहुन्छ स्वागत छ हजुरलाई पनि यति बेला मेसेज पठाउनु भएको छ मलाई सुनिराखेको छ हेर्दैछु काठमाडौँको स्वयम्बुबाट घर सिन्धुली हो ल मिस यु भन्नुहुन्छ सुमी एट द रेट मगर हुनुहुन्छ है सुमी मगरजीलाई पनि स्वागत छ भन्न चाहे त्यस्तै गरेर यति बेला अतीत अञ्जन राई हुनुहुन्छ हेर्दै हुनुहुन्छ उहाँलाई सम्झना सबैमा भन्नुहुन्छ होइन उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु निरुता थामी हुनुहुन्छ कार्यक्रम हेर्दैछु है दोलखाबाट निरुता थामी हो सम्झना सबैमा भन्नुहुन्छ खाना खानुभयो त है भन्नुहुन्छ खाना अघि नै भएपछि खानेकुरा छोड्नुहुन्न अरे कि होइन त्यो भएर विशेष रूपमा धन्यवाद दिन चाहन्छु अनि यस्तै हुनुहुन्छ यति बेला मेसेज पठाउनु भएको छ सुमित्र थापा मगरले पनि हेर्दै हुनुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद घिमिरे सरकार आइपुग्नु भएको छ उहाँलाई पनि स्वागत गर्न चाहन्छु पनि भन्न चाहे जिनु बान्तुवा हुनुहुन्छ सम्झना सबै हुनुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे मैले प्राप्त म्यासेजहरू मात्र वाचन गरिरहेको छु यति बेला सामाजिक सञ्जाल फेसबुकमा मुक्तक प्रेमी माया खड्काले पनि हेर्दै हुनुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु हेर्दैछु माया खड्का हो भन्नुहुन्छ सम्झना सबै हुनुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि हुन चाहे ओके म्यासेजहरू पठाउँदै गर्नु होला म म्यासेजहरू वाचन गर्छु यस्तै यति बेला बाबुराम मगर हुनुहुन्छ कार्यक्रम सुन्दैछु ओखलडुङ्गा पोखली घर भइहाल चाहिँ भने साउदी अरेबियाको रियादबाट भन्नुहुन्छ सम्झना सबै भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे धनबहादुर ओली हुनुहुन्छ हेलो कार्यक्रम प्रस्तुता मेरो आत्मीय आर्ज दाजु नमस्ते अनि रात्रिकालीन अभिवादन दाजु म रोल्पा सुनिल स्मृति चारको मान्छे हाल कुवेतबाट सुनिरहेको छु दाजु यो किन धेरै दिनपछि आज कार्यक्रम आयो केही समस्या थियो होला नि भन्नुहुन्छ नै छैन त तपाईँले आज देख्नुभयो होला आइराखेको छु म होइन अडियो भिडियो सबैतिर छु म है सायद तपाईँकोमा नोटिफिकेसन गएन होला होइन त्यो भएर पनि हुनसक्छ लाइभको नोटिफिकेसन पनि जानु पर्यो नि त होइन र कार्यक्रम आइराखेको छ भनेर त थाहा पाउनु पर्यो नत्र हामी सधैँ आउँछौँ राति 10 बजेर 15 मिनट पछि होइन 10-12 पनि आइराखेका हुन्छ जे होस् राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारपछि हामी प्राय आइराखेका हुन्छौँ ल धनबहादुरजी यो कुरा चाहिँ याद गरिराखिदिनुहोस् ल भन्नु साह त्यस्तै गरेर हेलो नमस्कार उदयपुर घर भइहाल्छ काठमाडौँबाट सुन्दैछु भन्नुहुन्छ हेर्दै हुनुहुन्छ अतीत अन्जान राई हुनुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु म एउटा गीत राखिहाल्छु धेरै कुराकानी गर्दिनँ होइन गीतहरू रोजाइमा पारिराख्नु भएको छ समय मसँग छ म्यासेजहरू छन् पूर्व पश्चिम हुने होला अनि पदम थापा मगर जुना श्रीको आवाजमा गीत यति बेला तपाईँको माझमा राख्न चाहन्छु त्यसपछि म आइहाल्छु तपाईँसँग कुराकानी गर्नको लागि कुराकानी भन्दा पनि तपाईँले पठाउनुभएका म्यासेजहरू वाचन गर्नको लागि त्यस्तै गरेर तपाईँले पठाउनुभएका रोजाइका गीतहरू तपाईँले पठाउनुभएका लेख रचनाहरू वाचन गर्नको लागि यति बेला चाहिँ म म्यासेज वाचन गर्ने कोसिस गरिरहेको छु भनेर भन्दिनँ गीत राख्ने कोसिस गरिरहेको छु तर मलाई टेक्नोलोजी
टेक्नोलोजी होइन, टेक्नोलोजीले अलिकति घाटा दियो, घाटा हो गई बे, माफै पर्नुपर्छ, के अरे गीत गाउनुपर्छ जस्तो लागिरहेको छ, रातको समय गीत राख्न खोजेको छैन, चल्दैन। ओके, अब यो गीत त गाउन आउँदैन मैले मलाई होइन, ए ओके रेडियो है सायद यसले पनि बुझ्यो होला मेरो आवाजमा, पक्कै पनि सुनाउँदैन गीत भनेर होइन।

아, 여기 더 밝게는 하지 마. 마야, 맛을 바치야 해나? 아마, 주린자, 에스테스 받는 듯? 부르바 바치면 훈여와라니. 아이나? 아마, 주대 바치, 걸까야, 아마, 어른 저분이 아신 저분이 에스테스요. 틱사, 틱틱틱나죠? 마야, 그런 그거라 가니, 여러 말 내려 가는 걸수. 아, 말아야, 뭐하세요? 순서이, 걸까야, 또 마피 러브그루, 어디, 저스테분 락사. 또 이바르테, 또 틱잔나, 뭐. 아이나, 저스코치, 페리, प्रेमै परेको छैन उसैले लभका कुरा गर्नु भनेको अलिकति राम्रो होइन जस्तो लाग्यो पछिल्लो समय हजुरको रेडियो 102.1 मेगाहर्ज सुन्नुहुन्छ तपाईँ त्यस्तै गरेर तामाको एफएम 95 मेगाहर्जबाट पनि फ्रिक्वेन्सी मोड्युलेसनबाट सुन्नुहुन्छ भने अनलाइनका माध्यम थुप्रै छन् यति बेला देश तथा विदेशमा रहेर अनलाइनका माध्यमबाट पनि सुन्नुहुन्छ टिकटक लाइभ मार्फत पनि यति बेला म जोडिएको छु हेर्दै हुनुहुन्छ तपाईँ लभ गुरु नि हो भन्नुहुन्छ थापा ब्राह्मण हुनुहुन्छ हाम्रो स्वागत छ उहाँलाई पनि होइन पहिलोचोटि हो जस्तो लाग्छ ब्रान्ड थापा वास्तविक नाम चाहिँ मैले थापा हुन सकिनँ रामिसाबाटै हो भन्नुहुन्छ हाम्रो मानिया हुनुहुँदो रहेछ उहाँलाई विशेष रूपमा धन्यवाद लभ त परेको होला हौ सर यति ह्यान्डसम मान्छे नै ह्यान्डसम त तपाईँले देख्नु भने मरीहरूले ह्यान्डसम देख्दैन के गर्नु मरीहरूलाई चाहिने भनेको अलिकति गफ बढी लगाउन सक्ने हल्का फुल्का ढाँट छट होइन ढाँट्ने अलिक झुटो बोल्ने गफ हाई हाई फुई यता हुन्छ नि टाई फुई के भन्छ नि त्यस्तो लगाउन सक्ने भने मरीहत्या गर्ने सरी ओर्खम्बलमा मरीहत्या गर्दा रहेछन् अब हामीलाई गफ हान्न आउँदैन हेर्नुहोस् हामी पनि सिम्पल सोझा होइन गफ केलाई हान्नु छ र चल चल्छ भन्ने खालको होइन चिटिक्क परेर हामी जे छ सिम्पलमा रमाउने खालको हो कि अति त जे होइन त्यो भइसकेपछि झुट बोल्नु किन परेर हेर्नुहोस् त्यो एउटा झुट बोलिसकेपछि त्यसलाई ढाँटेर त्यसलाई अझै साँचो बनाउनको लागि धेरै झुट बोल्नुपर्छ झुट किन बोल्ने र अब सिम्पल जे छ त्यही अनुसार चल्ने हो भन्ने सोच किन टप एन्ड होइन एकदम ह्यान्डसम हुनु पर्यो भन्ने सोच हो त्यो भइसकेपछि मरेहरूले खास नै हुँदो रहेनछ त्यो मेरो त छैन लभ परेको भन्नुहुन्छ मिस्टर सालो ओके पर्नुपर्ने हो तपाईँहरूको त ठिक छ सबै म जस्तो कहाँ हुनुहुन्छ र होइन यति बेला म म्यासेजतर्फ लाग्छु 10:50 भइसकेको छ तुलसी केसी लुरी हुनुहुन्छ कार्यक्रम सुन्दैछु दैलेखको मान्छे अहिले चाहिँ नेपालगञ्जबाट सबैमा सम्झना छ भन्नुहुन्छ मिडिया प्रेमी रायानिसा हुनुहुन्छ सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु सन्तोष बुढा थुक्कै हुनुहुन्छ हेलो दाजु के छ खबर खाना खानुभयो त भन्नुहुन्छ घर चाहिँ रामेछाप जिल्ला मन्थली नगरपालिका 11 गेलु हाल चाहिँ काठमाडौँबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ दादा दाजु एउटा मिठो गीत विमल डाङ्गी र बिमा कुमारी दुराको आवाजमा तिमी गयो अर्कैको डोलीमा म त मर्छु कि आवाज बोलिन पानसमा बत्ती बालेको कसरी हेर्नु खै यो कस्तो सेन्टिमेन्टल भएको रोज्नु भएको त अर्को साथीले पनि रोजाइ पार्नु भएको थियो गीत होइन ठिक छ म कुनै एउटा गीत राख्नेछु ल अन्तिममा त्यस्तै फिकल आर्यन गाउँले हुनुहुन्छ नमस्ते नमस्कार सुन्दैछु सुमिल फिकलबाट आर्यन मगर हो सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै यति बेला हेलो सिन्धुली आइडिरहेको छ उहाँले पनि सुन्दैछु भन्नुहुन्छ हजुरको टिकटक लाइभ कविता मगर कति हो सिन्धुलीको मान्छे हजुर के भन्नुभयो दाई मुखले सुन्दैछु हजुरको टिकटक लाइभ भन्नुहुन्छ मुखले कसरी ठिक छ विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै कस्तो गीत है भन्नुहुन्छ गिमेर सरकार के आयुषा फेरि हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ सिमले पुरानो गाउँ सिमले घर भइहाल्छ काठमाडौँबाट सम्झना सबै भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर रूपसना योगी हुनुहुन्छ रूपसना गीत हुनुहुन्छ सम्झना सबैमा है भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर यति बेला हुनुहुन्छ मेसेज पठाउनु भएको छ मलाई कस्तो हाँसुट छ आँसु थियो भन्नुहुन्छ आँसुस् न रुसना आँस्नु पर्छ ओख्रेनी रामेछापबाट हुनुहुन्छ हाम्रो हर्षराज घिमिरेजी हुनुहुन्छ हेर्दै हुनुहुन्छ होइन खडी मुलुकमा विदेशी भूमिमा छु भन्नुहुन्छ बिरानो देशमा छु भन्नुहुन्छ होइन सम्झना सबै हुनुहुन्छ थापा ब्रान्ड पनि हेर्दै हुनुहुन्छ रामेछाप कर हो भन्नुहुन्छ रामेछाप गोठ गाउँ गोठ पानी ओके मैले नचिनेको रहेछु म त यतैतिरको होइन रामेछाप बजारतिरको हो कि जस्तो लाग्यो ओके ठिक छ स्वागत छ हजुरलाई थापाजी होइन ब्रान्ड ओके क्या चिटिक्क परेको होइन हुनुहुन्छ मरीहरू फिदा हुन्छन् मलाई ठिक छ रोमानियाबाट हुनुहुन्छ यतैको हुनुहुँदो रहेछ विशेष रूपमा धन्यवाद दिन चाहन्छु पहिलोचोटि जस्तो लाग्यो तपाईँसँग मेरो कुराकानी जोडिनुको लागि म खुसी लाग्यो
त्यस्तै गरेर यति बेला हुनुहुन्छ हर्ष राजगिर हुनुहुन्छ, कार्यक्रम सुन्दैछु हेर्दैछु भन्नुहुन्छ, राम सपनापा होइन छ ओखरेनीबाट, सबैमा सम्झना माया छ भन्नुहुन्छ, बिरानी देशबाट हुनुहुन्छ। त्यस्तै गरेर यति बेला बाबुराम मगरजी हुनुहुन्छ, उहाँले पनि हेर्दै हुनुहुन्छ, सम्झना सँग भन्नुहुन्छ। त्यस्तै गरेर देवकी भुजेलजीले पनि हुँदै हेर्दै हुनुहुन्छ उहाँले पनि। दादा दसैँ तिहार आइसक्यो, झल्को लागिसक्यो भने गीत राखिदिनुहोस् न ल भन्नुहुन्छ, दसैँ गीतहरू अलि राखेका छैनौँ ल भन्नु छ। त्यस्तै गरेर यति बेला ओके टिकटक लाइभमा तिर नजाउँ, यति बेला मायालेको देश भन्छन् भन्नुहुन्छ ओके। हामी परदेशी सम्पूर्ण आमा बाबा दिदी बहिनी होइन फलोइङ फलो गरिदिनलाई भन्नुहुन्छ ओके, फलो भन्छन् यसले यसलाई बिले बिलाई फलो गरौँ फलो गरौँ है, ट्याप ट्याप गरौँ ट्याप ट्याप गरौँ। अब हामी रेडियोमा छौँ तर टिकटकमा पनि होइन आवाज गइराख्यो होला। अनि हजुरआमाले भन्दै हुनुहुन्छ होला कहाँ ट्याप ट्याप गर्नु के बाबु, कहाँ ट्याप ट्याप गर्नु, म रेडियोबाट सुन्दैछु, ट्याप ट्याप कसरी गर्नु भन्नुहुन्छ होला हजुरआमाले। होइन हामी टिकटकमा पनि छौँ है आमा, नातिनीलाई थाहा हुन्छ हेर्नुहोस् त होइन, यदि नातिनीले टिकटक हेर्दै हुनुहुन्छ भने श्री राज महत भनेर सर्च गर्नु भने नातिनीले भेटाउन सक्नुहुन्छ, सर्च गर्नु भन्ने त म र एकदमै ह्यान्डसम छु भन्न चाहेँ। त्यस्तै मिस्टर शाहले पनि हेर्दै हुनुहुन्छ, सुशान आले मगर हुनुहुन्छ, उहाँले पनि रामेछाप सालु गैराथोक बाट रामेछाप सालु गैराथोक घर भइहाल्छ काठमाडौँबाट लगनखेलबाट हेर्दैछु, सम्झना सब हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। बुबाहरू नै हुनुहुन्छ कि भन्नुहुन्छ, बुबा तपाईँले पनि सुन्दै हुनुहुन्छ भने छोरीलाई यस्तो छोरीलाई भन्दाखेरि मार्नु होला, अर्काको छोरी ताक्ने के अरे तँलाई भाटा नपुग्यो भन्ने होला, होइन त्यस्तो होइन। अब के गर्नु, टिकटक चलाउनुहुन्छ, आजकल सामाजिक सञ्जालमा सक्रिय हुनुहुन्छ, यस्तो हेर्दैमा के जान्छ र भने पनि होइन, मन पर्यो भने के थाहा, जे पनि हुनसक्छ नि। लाक्पा शेर्पा हुनुहुन्छ, हेलो श्री राई श्री दाई भन्नुहुन्छ, सञ्जना सर भन्नुहुन्छ ओके, दादा हजुरलाई रुगा लागेको छ भन्नुहुन्छ प्रकाशिलो नै छैन, मेरो आवाज यस्तो धोप्रो धोप्रो पारेको आ गरेको जस्तो आवाज आउँछ होइन, नाक ठुने जस्तो नाक बोल्छ नाक बोल्छ भने जस्तो आउँछ, त्यस्तै हजुर यस्तै आवाजमा गीत गायो भने त तिमीले मलाई छाडेको दिन त कस्तो कस्तो आउँछ है। प्रकाश केसीले सुन्दैछु भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। अलिकति कस्तो कस्तो आवाज आउँछ, त्यस्तो छैन हो मेरो आवाज यस्तै हो, अलिकति तपाईँले होइन सुन्नु अलिकति कस्तो भयो होला जस्तो लाग्छ, ठिक छ। लाइक टिभीमा त बजिराखेका छन् भन्नुहुन्छ दसैँको गीतहरू, ओके टिभी युट्युबतिर होइन अन्य च्यानलहरूतिर बजिराखेको होला, हामी पनि राख्छौँ ठिक छ। मिलान घालमुटुले पनि दुहा कतारबाट सुन्दैछु, सम्झना सबै भन्नुहुन्छ, धनु राउत हुनुहुन्छ कार्यक्रम सुन्दैछु भन्नुहुन्छ, सुर्खेतको वीरेन्द्रनगरबाट भन्नुहुन्छ सम्झना सम्झिनु पर्दा धनु गजमेर अनुलुङ्गेली मन बहादुर चौधरी होइन मन बहादुर चौधरी, त्यस्तै करुणा सैनिसा राई शर्मिला सञ्जिता राई सोफिया राई बसन्ती विकास सुजता राई दुर्गा सुमित हामी लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। 10:56 भइसक्यो, समयको चाँडो जान्छौ। प्रदीप लामा संकल्प पोखली आइडिरहेको छ, तिम्रो आफ्नै मेरो आफ्नै सुरु भयो सानो, तिम्रो आफ्नै मेरो आफ्नै सुर भयो सानो, एउटै थियो सपनी आज चकनाचुर भयो सानो भन्नुहुन्छ, ठिक छ, सेन्टिमेन्टल छ, अलि भावनामा डुब्न सकिने जस्तो लाग्छ प्रदीपजी। तिम्रो आफ्नै मेरो आफ्नै सुर भयो सानो, एउटै थियो सपनी आज चकनाचुर भयो सानो, तिमीलाई मैले चाहेर पनि पाउन सकिनँ है, तिमीलाई मैले चाहेर पनि पाउन सकिनँ है, सधैँ भेटिरहने मान्छे आज किन दूर भयो सानो, सधैँ भेटिरहने मान्छे आज किन दूर भयो सानो, तिम्रो आफ्नै मेरो आफ्नै सुर भयो सानो, एउटै थियो सपनी आज चकनाचुर भयो सानो भन्नुहुन्छ दाई। नजानी नजानी प्रयास जारी नै छ भन्नुहुन्छ, प्रयास गर्नुहोस् न, मैले त लेखेको थिएँ मरीको लागि, नलुकाओ तिम्रो मुहार प्रकृति रिसाउन सक्छ, नलुकाओ तिम्रो मुहार प्रकृति रिसाउन सक्छ, तिमीलाई सम्झी उधाउने यो घाम एकासी डुब्न सक्छ भनेर जब मैले उसको अनुहार नदेखेको पल लेखेको थियो भनिसकेपछि अब प्रयास केही मिलेन होला, राइमहरू मेरो पनि मिलेको थिएन होला, तर प्रयास गरेको थिएँ त्यति बेला, अझैसम्म याद छ किनकि यो कन्ठै छ मैले कसैलाई लेखेको थिएँ भनेर, के गर्नु उहाँले वास्ता नगरेपछि यस्तो छ हेर्नुहोस् न, म पनि कस्तो छातीमा हात ठोकिएर रोएँ रोएँ कराएँ होइन, मेरो छाती दुख्यो,
तर उहाँलाई वास्ता भएन, त्यसपछि म यस्तो यो छु। दाइ भन्दैछ कि मिठो निन्द्रा सुन्दर सपनीको कामना गर्दै छुट्यो है भन्नुहुन्छ। दाइ नमरी बाँचे कालले साँच्ची, आगामी दिनमा अवश्य भेट होला भनेर के ठिक छ आउनु होला भन्नु चाहे। त्यस्तै गरेर यति बेला मेसेज पठाउनु भएको छ, टेक बहादुर पुमा हुनुहुन्छ, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ। उदयपुर चौदण्डी नगरपालिका 8 बेल्टा राई टोल चौकबाट फेसबुक लाइभ मार्फत सुन्दैछु सञ्जना सबै भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै गरेर यति बेला मेसेज पठाउनु भएको छ, मेसेजहरू वाचन गर्ने कोसिस गरिरहेको छु। अविनाश आयोजन हुनुहुन्छ, स्वागत छ उहाँलाई पनि। लाइभमा केही समय रहन्छ, दर्शन ठाउँ नभयो है। ओके, लाइभ मेसेज वाचन गर्न खोजेको दिएन, कहिले कहाँ यस्तो टेक्नोलोजीले साथी दिएन। कमला मगर हुनुहुन्छ, के खान्छ कमला सुन्तला कि अमला होइन। हेलो हेलो दाई, जोडले है, आरामै हुनुहुन्छ नि, के छ भन्नुहुन्छ। हाम्रो टिकटक फ्रेन्ड्सको खबरहरू हेर्दैछु भन्नुहुन्छ कि सम्झना छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। कति राम्रो श्री सरको मुरीको शब्द हो। थापा ब्रान्ड हुनुहुन्छ, सर यस्तो सायरी सुन्दा मन रुन्छ हो मेरो भन्दा छोरा, किन ब्रेकअप भएको र थापाजी? ठिक छ, हुन् मन यस्तै हो, के गर्न त, मन छ यो भन्नुहुन्छ कि मेरो सरकारले हो कि अति तन्जान राई हुनुहुन्छ, आँखामा रसाएको आँसु म तिम्रो दुःखमा विरल बगिदेऊला भनेर अति तन्जान राईले भन्दैनन्छ। आँखामा रसाएको आँसुमा तिम्रो दुःखमा विरल बगिदेऊला भन्नुहुन्छ माया। थप्न पायो भने अझ मजा आउँछ होला, मलाई खासै भाषण गर्न आउँदैन, प्रयास गर्छु म। विशेष रूपमा धन्यवाद, वाउ भन्नुहुन्छ रूपसनाजीले, विशेष रूपमा धन्यवाद। 11 बजे लगाइसक्यो कि, त्यस्तै गरेर अविनाश आयो भने हेलो श्री दाजु भन्नुहुन्छ, हजुर स्वागत छ हजुरलाई पनि। त्यस्तै गरेर यति बेला हुनुहुन्छ, ओके मैले सबै म्यासेजहरू वाचन गरेँ जस्तो लाग्छ, छैन नि छुटेर, ओके ओके ओके छुटाएको छैन। झन्डै रोको नि म दाई भन्नुहुन्छ भन्छु नि शब्दले, कसले लेख्नु भएको थियो हाम्रो प्रदीपजीले हो जस्तो लाग्यो। हेर्नुहोस् त तपाईँको त्यो शब्दले गर्दा झन्डै रुनुभयो धेरै साथीहरू। हेलो ब्रो भन्नुहुन्छ सुजन मिङ्गल, हजुर हजुर दाइ, आज 11:30 बजीसम्म कार्यक्रम चलाउनु है भन्नुहुन्छ प्रकाशजी। त्यस्तो त कसरी मिल्छ र हजुर, मिल्दैन नि, कार्यक्रमको समय अवधि 11 बजिसकेको छ, हेर्नुहोस् त 11 बजीसम्मको रहेको छ, त्यही भएर अब 11 बजिसक्यो, कहाँ हुन्छ लम्ब्याउनु हुँदैन नि कार्यक्रमको। दिप्सन देवान हुनुहुन्छ, सम्झना सबै भन्नुहुन्छ, युनिसा चामलिङ अहिले पनि सम्झना सबै, शुभरात्रि छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। हल्का म्यासेज वाचन पढ्दैछु, सुजन ढुङ्गेलले पनि कार्यक्रम सुन्दैछु हेर्दैछु, सम्झना सबै भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे। ठिक छ, मैले एउटा गीत अन्तिममा राख्न खोजेको, कोपिला भुजेल हुनुहुन्छ, सम्झना सबै भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। मलाई एकजना साथीले गीत रोजाइ पारिराख्नु भएको थियो, राख्ने कोसिस गरिरहेको छु, तर यहाँ मलाई हल्का अब टेक्नोलोजीले अलिकति साथ दिएको छैन, त्यो भएर पनि हो। किन भन्दाखेरिमा कहिले काहीँ चल्दैन होइन हाम्रा यो उपकरणहरू, राति राति भइसकेको छ, किन होइन आवाजमा तिमी गयो अर्कैको ढोलीमा भन्ने गीत, अर्कै यो गीत राखौँला म अन्तिममा। अब चाहिँ छुट्टिनुपर्छ जस्तो लाग्यो, तिनजेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनु मनदेखि धन्यवाद दिन चाहन्छु। कार्यक्रम के कस्तो लाग्यो सरसल्लाह सुझाव दिनुहोला पनि दिन चाहन्छु। नम्बर 0448 40026 रहेको छ, साथसाथै सामाजिक सञ्जाल फेसबुकमा पनि तपाईँले म्यासेजहरू पठाउन सक्नुहुन्छ। 11:02 गइसकेको छ, म कार्यक्रमको समयावधिमै कार्यक्रमलाई इन गर्छु होइन, बिदा माग्छु भनेर आएको थियो, तर सोचेअनुसार भएको छैन। ओके, यति बेला बिदा माग्नुपर्छ भन्नुहुन्छ, माग्न त खोजेको तर मैले सोचेअनुसार भएको छैन आज, कि म आफै बोल्दै बस्नु पऱ्यो। हजुरको रेडियो सुन्नुहुन्छ यति बेला, त्यस्तै तामाको सेफन 95.5 GHz पनि सुन्नुहुन्छ हामीलाई, भने अनलाइनका थुप्रै माध्यमबाट यति बेला हेर्दै हुनुहुन्छ। यहाँबाट त कल गर्न मिल्दैन भन्नुहुन्छ, हजुर मिल्दैन पक्कै पनि, रातको समय त अझ मिल्दैन, हामी फोनै उठाउँदैन रातको समय, फोन त उठ्छ तर खासै फोन लिने चलन छैन क्या रातिको समयमा, है त्यो कुरा।
भन्नुहुन्छ. ओके छुट्यो यति जलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो, म नदेखि धन्यवाद दिन चाहन्छु. साँचो माया त्यो होइन जसले केवल खुसीको पलमा साथ दिन्छ, साँचो माया त त्यो हो जसले आधी बेहेरी र अप्ठ्यारो परिस्थितिमा पनि आदर गरी समातिरहन्छ. होइन र 48 40 26 हजुर संसारमा करोडौं मान्छेहरू छन् तर जब मन कसै एकजनामा अडिन्छ नि तब सारा दुनियाँ एकातिर र त्यो एउटा मान्छे अर्कोतिर हुन्छ. तिमी मेरो लागि त्यही खास मान्छे हो माया. ओके छुट्टिनुपर्छ, रातको समय छ, झालडोका बन्द गर्न बिर्सिनु भयो कि ध्यान दिनुहोला, लामखुट्टेको टुकाईबाट बस्नुहोला. अर्को कुरा भन्नुपर्दाखेरिमा रातको समय विद्युतीय उपकरणहरू चार्जिङमा राखेर नछोड्नुहोला, ग्यासको रेगुलेटर अफ गर्न बिर्सिनु भयो कि ध्यान दिनुहोला. त्यस्तै गरेर अर्को कुरा भन्नुपर्दाखेरिमा भनौँ न औषध लिन बिर्सनु भयो कि कोही कसैलाई केही भन्नु थियो बिर्सनु भयो कि सम्झिनु होला है पनि भन्न चाहन्छु. भोलि कतै यात्रा गर्ने सोच बनाइराख्नु भएको छ भने यात्रामा निस्कनु अगाडि बाटोको बारेमा मौसमको बारेमा जानकारी लिएर मात्र यात्रामा निस्कनु होला पनि भन्न चाहन्छु. भन्दै धेरै कुराकानी नगरौँ, यति जलसम्म साथ दिनुभयो होइन सँगसँगै यात्रा गरिदिनु भयो विशेष रूपमा धन्यवाद दिन चाहन्छु. धनु गजमेरले पनि हेर्दैछु, सञ्जना सबै हुनुहुन्छ, सङ्नु राई हुनुहुन्छ, सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिँदै तिमी गयो अर्कैको डोलीमा होइन मर्छु कि आज भोलिमा यस्तो यस्तो रहेको छ जस्तो लाग्छ. ठ्याक्कको मैले शब्द बिर्सु जस्तो लाग्छ यो गीत होइन विमल डागी अनि बिमा कुमार बिराको शुभ अधुर आवाजमा गीत अन्तिममा तपाईँको माझमा राख्दै राख्थेँ. आजको बसाइबाट म कार्यक्रम प्रस्तुत राजमा छुटेँ. हवस् त नमस्कार, शुभरात्रि मिठो सपनीको कामना गरेर

0: सूचना सूचना सूचना
1: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
0: जिल्ला अस्पताल रामेछाप।
2: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
0: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
2: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नुभएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुनो र लट्टेमा थियो।
0: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
2: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
0: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
2: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ। आफ्नै घरको पोसिलो खानेकुरा खाउ र आत्मनिर्भर बनाऊ।
0: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
2: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: होइन हजुर बुबा, झोला बोकेर हिँड्नु भयो त? सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
4: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ, उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छुइनँ। अब यो सबै रोगको उपचार यही हुँदैन, अनि सहर नगएर के गर्नु?
3: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
4: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्को उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
3: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच, रगतमा तीन महिनादेखिको सुगरको अवस्था हेर्ने FBA1C जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहेको कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बिमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेसन सेवाहरू पनि सञ्चालित छन्।
4: ए सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
5: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजात तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने आईयूसीडी र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
3: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
6: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाऊ।
0: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.in, फोन नम्बर 0484001114 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 1660484514 सम्पर्क गर्नुहोस्।
6: जिल्ला अस्पताल रामेछाप।
7: दशक अघिको तुलनामा पछिल्ला 1-2 वर्ष यता छात्राको संख्या उल्लेख्य रूपमा बढ़ेको छ। उहाँले कक्षा 6-12 अध्ययनरत छात्राको संख्या 1001 जना छ भने छात्रको संख्या 850 रहेको जानकारी दिनुभयो। करिब 2 दशक अघिसम्म मुगुका ग्रामीण बस्तीमा छोरालाई पढ़ाएर जागिरमा लगाउने र छोरीलाई घरायसी काम सिकाउने चलन थियो। परिवारले छोराछोरी मध्ये एकजनालाई मात्र विद्यालय पठाउनु पर्ने अवस्थामा छोरालाई प्राथमिकता दिने गरिएको थियो। अहिले शिक्षाको महत्वबारे अभिभावकमा चेतना बढ़ेसँगै छोरीलाई पनि विद्यालय पठाउने क्रम बढ़ेको हो।
8: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा कुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो। किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
9: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
10: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
11: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
10: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
11: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक, पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
9: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
12: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
10: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
13: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
14: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। भोटेकोसी बाढ़ीबाट विस्थापित भई नुवाकोटका विभिन्न होल्डिङ सेन्टरमा आश्रय लिइरहेका प्रभावितहरू दैनिक रूपमा घट्न थालेका छन्। बाढ़ीपछि पीड़ितहरूका लागि नुवाकोटका विभिन्न स्थानमा कायम गरिएका 13 वटा आश्रित केन्द्रमा असोज 1 गतेसम्म 832 जना आश्रित थिए, तर एकै दिनमा 221 जना घटेर असोज 2 गते आश्रितको संख्या 611 सीमित भएको छ। भदौ 31 गतेसम्म आश्रित केन्द्रमा 1185 जना रहेका थिए। जिल्ला प्रशासन कार्यालय नुवाकोटले भनेको छ, शुरूआतमा 26 वटा आश्रित केन्द्र सञ्चालनमा ल्याइएकोमा हाल घटाएर 13 वटामा सीमित गराइएको छ। हाल बसोबास गरिरहेका 611 जना मध्ये 302 जना महिला छन्। नुवाकोटका आश्रित केन्द्रहरूमा नुवाकोट र रसुवाका बाढ़ी पीड़ितहरूले आश्रय लिइरहेका थिए। हाल सबैभन्दा बढ़ी बट्टार कवर हलमा 167 जना र सबैभन्दा कम महादेव क्याम्पस रातमाटेमा 8 जना आश्रित छन्। त्यसै गरी सुलक्षडा माभिमा 94 जना, चण्डी आधारभूत विद्यालय मैरीटारमा 82 जना र विदुर 7 तुप्चेको केन्द्रमा 70 जना बसोबास गरिरहेका छन्। आश्रित केन्द्र खाली हुँदै जानुमा कतिपय बाढ़ी प्रभावितहरू शहरी क्षेत्र तथा काठमाडौँ लगायतका स्थानमा कोठा भाड़ामा लिएर सरेको, कतिपय स्थानमा विद्यालय पुनः सञ्चालन हुनु परेको र कतिपय प्रभावितहरू आफन्त नातेदार तथा छर छिमेकीमा सरेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ। राहत तथा उद्धारको काम सम्पन्न भएसँगै सरकारले अब यातायात सञ्चालन र पुनर्मार्ग निर्माण तथा पुनर्स्थापनाको कार्य अघि बढ़ाएको छ। विदुर स्थित क्रियापुत्री भवनमा कायम गरिएको आश्रित केन्द्र पूर्ण रूपमा खाली भएको छ। त्यहाँ नुवाकोटको बेत्रावती स्थित 7 बिसे र रसुवाको खाल्टीका 37 घर परिवार बसिरहेकोमा उनीहरू अन्यन्त्र सरेको स्वयंसेवक रमेश श्रेष्ठले बताएका छन्। उनीहरूको पिपल टारमा तीन रोपनी जग्गा भेटाएपछि दुई वर्षका लागि उतै सरेका हुन्। त्यस्तै नयाँ स्थानमा सहयोगी संस्थाले उपलब्ध गराएको टेन्ट तथा त्रिपाल समेत टाँगिएका छन्। बाढ़ी पीड़ित कोपिला लामा तामाङ सामूहिक निर्णयमा सरेको बताउँछिन्। भन्छिन् एकै ठाउँमा साँगुरिएर बस्दा गर्मीमा समस्या भयो, जग्गा पनि फेला परेपछि सामूहिक निर्णय गरेर सरेका हुन्। अर्का पीड़ित कान्छीमाय तामाङ भन्छिन् एकै ठाउँमा धेरै जना बस्दा रोग व्याधिको पनि डर भयो, अरूले जग्गा फेला पारेर टेन्टमा बस्ने निर्णय गरेपछि मैले पनि सहमति जनाएकी हुँ। विदुर नगरपालिका पाँच पिपलटार लगी बगैंचा स्थित चन्द्र ज्योति माविमा बसेका देवीघाटका 40 घर परिवार पनि नजिकैको चौर टेन्ट हालेर सरेका छन्। कतिपय भने माथि पिपलटार फाट माझीटार बट्टार तथा काठमाडौँमा कोठा लिएर सरेको विद्यालयका प्रधानाध्यापक वासुदेव पनेरूले बताएका छन्। विद्यालय नजिकैको चौरमा हाल 25 टेन्ट हालिएको छ। देवीघाटका बाढ़ी पीड़ित नवीन चित्रकार भने बाढ़ीले क्षति पुर्याएको घर सफा गर्न तल्लीन छन्। अहिले आफन्तको घरमा बसेको छु, घर सरसफाई गरेर पनि फेरि बस्न योग्य बनाउन सकिन्छ कि भनेर लागेको छु उनले भनेका छन्। एकै दिन 200 विस्थापितले छाडे सरकारी होल्डिङ सेन्टर शीर्षकमा आजको अन्नपूर्ण पोस्टमा यो खबर छ।
7: विद्यालयमा होल्डिङ सेन्टर, ट्रमामा विद्यार्थी शीर्षकमा खबर छ। भोटेकोशीमा आएको बाढ़ीले विद्यालयका भौतिक संरचना ध्वस्त बनाएपछि बाल बालिकाको नियमित पठन पाठन मात्र प्रभावित भएको छैन, उनीहरूको सिकाई निरन्तरता, मानसिक अवस्था र सामाजिक व्यवहारमा समेत असर देखिन थालेको छ। विद्यालयबाट विस्थापित भएर अस्थायी आश्रय स्थलमा बस्न बाध्य बाल बालिका पढ़ाई, खेलकूद र मनोरञ्जनबाट टाढ़िँदै जाँदा उनीहरूको शैक्षिक तथा मनोसामाजिक विकासमा चुनौती थपिएको राष्ट्रिय बाल अधिकार परिषदले गरेको रसुवा बाढ़ी प्रभावित बाल बालिकाको अवस्था तथा आवश्यकता सम्बन्धी द्रुत लेखाजोखा प्रतिवेदन 2083 जनाएको छ। प्रतिवेदनका अनुसार रसुवा र नुवाकोटमा बाढ़ीले विद्यालयका भवन तथा अन्य भौतिक संरचनामा क्षति पुर्याएपछि बाल बालिकाको नियमित सिकाई प्रक्रिया प्रभावित भएको पाइएको छ। बाढ़ीबाट विद्यालय भवन क्षतिग्रस्त भएपछि कतिपय विद्यालयमा तत्काल पठन पाठन सञ्चालन गर्न सकिने अवस्था छैन प्रतिवेदनमा भनिएको छ। धादिङको गल्छी गाउँपालिका 6 बैरेनी स्थित बागेश्वरी माध्यमिक विद्यालय बाढ़ीबाट पूर्ण रूपमा प्रभावित भएको छ। विद्यालयमा करिब 75 जना विद्यार्थी अध्ययनरत रहेको र विद्यालयको भौतिक संरचना पूर्ण रूपमा क्षतिग्रस्त छ। त्यस्तै बाढ़ीले नजिकैका राइजिङ, मिलेनियम तथा अन्य विद्यालयमा समेत क्षति पुगेको छ। बाढ़ीका कारण विद्यालयका कक्षा कोठामा बालुवा र हिलो माटो थुप्रिएको छ। दिनभर अस्थायी आश्रय स्थलमा बस्नुपर्ने र खेलकूद, मनोरञ्जन तथा सिकाईको गतिविधि सीमित हुँदा बाल बालिकामा निराशा, तनाव टोलाउने तथा व्यवहारमा परिवर्तन देखिन थालेको अध्ययनले देखाएको छ। यता शिक्षा तथा खेलकूद मन्त्रालयका उपसचिव शंकर अधिकारीले बाढ़ी प्रभावित क्षेत्रका विद्यालय सञ्चालनका लागि वैकल्पिक

0: चयन गर्ने गर्दछ। त्यस्तै 30 वर्ष उमेर नपुगेका एक महिला सहित 3 युवालाई पनि क्षेत्रीय प्रतिनिधिका लागि वडा अधिवेशनले प्रत्यक्ष निर्वाचित गर्नुपर्ने वैधानिक व्यवस्था रहेको छ। बाढ़ीबाट प्रभावित जिल्लाहरूमा पनि वडा अधिवेशन भएको छ। देउवालाई महाधिवेशनको उद्घाटनमा प्रमुख अतिथि बनाउने प्रयास भइरहेको समेत सभापति थापाले बताएका छन्। संविधान संशोधनको साहस र स्पष्टता ल्याउने दावी गरिएको छ भने सहमहामन्त्री राणाका अनुसार आन्तरिक प्रतिस्पर्धाबाट पार्टी बलियो बनाउने जनाइएको छ। त्यस्तै देउवाको गृह जिल्लामा वडा अधिवेशन आज उपशीर्षकमा यसैसँग खबर छ। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा पनि आजै वडा अधिवेशन हुँदैछ। जिल्ला कार्य समितिले आज बिहान 9 बजेबाट जिल्लामा वडा अधिवेशनहरू शुरू हुने जनाइएको छ। यसैबीच कांग्रेस डडेलधुराका पूर्व सभापति कर्णबहादुर मल्लले पार्टी एकता कायम गर्न जिल्लाको अधिवेशन प्रक्रिया तत्काल स्थगन गर्न आग्रह गरेका छन्। शनिबार एक विज्ञप्ति जारी गरेर पूर्व सभापति मल्लले वर्तमान अवस्थामा कांग्रेस विभाजन उन्मुख हुनु मुलुककै लागि दुर्भाग्यपूर्ण भएको भन्दै पार्टी एकता कायम गर्न अधिवेशन प्रक्रिया तत्काल स्थगन गर्न समेत आग्रह गरेका हुन्। अघि बढ़्यो कांग्रेस महाधिवेशन, देउवा समूह बाहिर शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको छ।
1: खुल्ला प्रतिस्पर्धाको दावी, एनजीओ पृष्ठभूमि हावी शीर्षकमा अन्नपूर्ण पोस्ट खबर लेख्छ। सरकारले पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट राजदूत छनौट गर्ने घोषणा गर्दै 13 मुलुकका लागि आवेदन आह्वान गर्दा 4400 भन्दा बढ़ी आवेदन परे। दोहरिएका र अपूर्ण आवेदन हटाएपछि करिब 2700 उम्मेद्वार छनौट गरिएको विवरण परराष्ट्र मन्त्रालयले दिएको थियो। खुल्ला प्रतिस्पर्धाबाट योग्य व्यक्ति छनौट गर्ने सरकारको निर्णयले राजदूत नियुक्ति प्रक्रियामा नयाँ अभ्यास शुरू हुने अपेक्षा गरिएको थियो। तर मन्त्री परिषदको शुक्रबार बसेको बैठकले संसदीय सुनवाईका लागि प्रस्ताव गरेका 13 राजदूतको पृष्ठभूमि भने अन्तर्राष्ट्रिय गैर सरकारी संस्था, गैर सरकारी संस्था तथा अन्तर्राष्ट्रिय विकास साझेदार संस्थामा काम गरेको देखिन्छ। परराष्ट्र मन्त्रालयले आवेदन आह्वान गर्दा आवेदकसँग अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीति, राजनीति, कानून, अर्थशास्त्र, सार्वजनिक प्रशासन वा सम्बन्धित क्षेत्रमा योग्यता तथा अनुभव मागेको थियो। सरकारी, कूटनीतिक, निजी, गैर सरकारी वा सार्वजनिक संस्थामा नेतृत्वदायी अनुभवलाई पनि योग्यताका रूपमा समेटिएको थियो। तर विदेशी सहायता प्राप्त गैर सरकारी संस्थामा हाल कार्यरत व्यक्ति भने आवेदनका लागि अयोग्य हुने व्यवस्था गरिएको थियो।
0: संयुक्त राष्ट्र संघ युएनको 81 औं महासभामा सहभागी हुन परराष्ट्र मन्त्री शिशिर खनाल आज न्यूयोर्क प्रस्थान गर्दैछन्। महासभाको उच्च स्तरीय सत्रमा सहभागिता जनाउन परराष्ट्र मन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली टोली आज अमेरिकाको न्यूयोर्क प्रस्थान गर्न लागेको हो। प्रधानमन्त्री बालेन्द्र शाह बालेनको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल भने यही असोज 6 गते मंगलबार त्यसतर्फ प्रस्थान गर्नेछ। परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्र मन्त्री खनालले महासभाको उच्च स्तरीय सत्र अन्तर्गत आयोजना हुने विभिन्न उच्च स्तरीय बैठक, मन्त्री स्तरीय कार्यक्रम तथा साइड इभेन्टमा सहभागिता जनाउनेछन्। न्यूयोर्क बसाईका क्रममा उनले विभिन्न मुलुकका समकक्ष तथा अन्तर्राष्ट्रिय समुदायबाट विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम समेत तय भएको छ। नेपालले यसपटक महासभालाई आफ्नो परराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्बन्ध तथा बहुपक्षीय चासोका विषयलाई अन्तर्राष्ट्रिय मंचमा प्रस्तुत गर्ने अवसरका रूपमा उपयोग गर्ने तयारी गरेको छ। प्रधानमन्त्री शाहले 8 असोज अर्थात सेप्टेम्बर 24 संयुक्त राष्ट्र संघको महासभाको उच्च स्तरीय सत्रलाई सम्बोधन गर्नेछन्। प्रतिनिधि मण्डलमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन्जनकार, परराष्ट्र सचिव अमृत बहादुर राई लगायत नेपाल सरकारका वरिष्ठ अधिकारीहरू सहभागी हुनेछन् भने यसपटक संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुने नेपाली प्रतिनिधि मण्डलको संख्या 14 रहेको छ। महासभामा नेपालको प्राथमिकता उठाइनेछ भने महासचिव गुटरेससँग भेटवार्ता, द्विपक्षीय भेटवार्तामा जोड़, मन्त्री स्तरीय कार्यक्रम र साइड इभेन्टमा